0: जान नसक्ने भन्दै मुलुकभरका कार्यकर्ताको चाहना र माग बमोजिम सम्मानजनक मार्ग प्रशस्त गर्न भन्नुभएको छ। यति बेला ओलीले सम्मान तथा सम्मानका साथ विदाई र विधि सम्मत नयाँ नेतृत्वमा जानुभन्दा अर्को आशा जगाउने विकल्प नभएको र हुन नसक्ने उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा अधिकारीले रसुवाबाडी पीड़ित नागरिकलाई कानूनी र प्रशासनिक प्रक्रियामा सहजीकरण गर्न सरकारलाई सचेत गराउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले राहत र पुनर्स्थापनामा ढिलाइ गरेर प्रभावित नागरिकलाई अन्यलमा नराख्न आग्रह गर्नुभएको हो।
1: होटेकोसी बाढी गएको महिना दिन बित्न लाग्यो। यो महाविपत्तिमा परेर हालसम्म 1451 मृत्यु पुष्टि भइसकेको छ। 5786 जनाको सास र लासको टुङ्गो लागेको छैन। आफन्तहरूले आस मार्ने अवस्था भइसकेको छ। कतिले कुशको आकृति बनाएर अन्तिम संस्कारको रीतिसम्म पूरा गरिसकेका छन्, तर आश्रित परिवारको पुनरुत्थानमा भने अनेक बाधा परेको देखिन्छ। आफन्तजनको मृत्युले औपचारिकता र निश्चित कागजी प्रक्रियाको टुङ्गो नपाउँदा प्रभावित परिवार दोहोरो मारमा छन्। नागरिकको कानूनी हैसियत, सम्पत्तिको हक हस्तान्तरण लगायत राज्यबाट प्राप्त हुने सेवा सुविधाको उपभोगमा तत्काल न्यायिक तथा प्रशासनिक बाटो प्रशस्त गरिनुपर्छ। राहत र सामाजिक सुरक्षा उपलब्ध गराउने कार्य विधि तोक्न विलम्ब गरेर नागरिकलाई अन्यलमा राखिरहने छुट सरकारसँग हुनु हुँदैन।
0: प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले जलवायुजन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि नीतिगत र कानूनी सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। समिति सभापति समीक्षा बास्कोटा:
2: भविष्यमा बाढी पहिरो तथा अन्य जलवायुजन्य विपदबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न जोखिम पहिचान र नक्साङ्कन, पूर्व सूचना प्रणाली, विपद पूर्व तयारी, उद्धार तथा राहत, सुरक्षित स्थानान्तरण, जलवायु अनुकूल तथा जोखिम न्यूनीकरण सहित समग्र मानव अधिकारको संरक्षण सम्बन्धी विद्यमान नीतिगत, कानूनी तथा संस्थागत व्यवस्थाको प्रभावकारिताका सम्बन्धमा सम्बन्धित निकायबाट आवश्यक जानकारी प्राप्त गर्ने गरी समितिको आगामी बैठकहरूमा समेत आवश्यक अनुसार थप छलफल गर्ने। जलवायु परिवर्तनका कारण सृजना हुने विपदका बहुआयामिक जोखिमहरूको दीर्घकालीन तथा दिगो समाधानका लागि जलवायु न्यायको सिद्धान्तलाई पूर्ण रूपमा आत्मसात गर्दै देशका अति जोखिमयुक्त भौगोलिक क्षेत्रहरू एवं जोखिमयुक्त बस्तीहरूको वैज्ञानिक तथा प्राविधिक अध्ययन, जोखिम नक्साङ्कनका आधारमा पहिचान गरी प्रभावित बस्तीहरूलाई सुरक्षित र उपयुक्त स्थानमा व्यवस्थित ढङ्गले स्थानान्तरण गर्ने नेपाल सरकारले समान हित भएका पर्वतीय तथा अति प्रभावित राष्ट्रहरूसँगको सहकार्यमा अन्तर्राष्ट्रिय न्यायिक संयन्त्र स्थापना र आवश्यकता अनुसार नयाँ सन्धि सम्झौताका लागि कूटनीतिक पहल गर्न नेपाल सरकारलाई सुझाव दिने।
0: रसियाका यौन जासुसको निशानामा पर्न सक्ने भन्दै बेलायती सैनिकलाई सजग गराइएको छ। बेलायती सशस्त्र बलका सैनिक विदेशमा खटिएका बेला कथित हनी ट्र्यापको जोखिममा पर्न सक्ने भन्दै सजग गराइएको हो। रक्षा विश्लेषक माइकल क्लार्कका अनुसार इस्टोनियातिर खटिन लागेका बेलायती सैनिकलाई त्यहाँ जानु अघिको प्रशिक्षणमा यौन जासुसीको जोखिमबारे सजग गराउने विषय राखिएको छ। आउँदो शुक्रबारदेखि 3 दिन देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। भर्खरै सुन्नुभएको गीत स्वप्न सुमनको कुनै दिन, यो गीतबाट कार्यक्रमको दोस्रो घन्टा अगाडि बढ्यो। र तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला, फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा सहभागिता जनाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। कार्यक्रमको यो दोस्रो घन्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु, अनि दोस्रो घन्टामा आजको डेली सप्लिमेन्ट हुनेछ सोसल मिडिया ट्रेन्ड्स। स्मरण रहोस्, हामी हरेक दिन भिन्न भिन्न विषयवस्तुको उठान गर्नेछौँ। सोमबार स्पोर्ट्स राउन्डअप, मङ्गलबार सोसल मिडिया ट्रेन्ड्स, बुधबार युके विशेष, बिहिबार टेक्नोलोजी ट्रेन्ड्स, अनि शुक्रबारको दिन आजको सन्दर्भ। र आज मङ्गलबार परेकाले हामी सोसल मिडिया सम्बन्धी चर्चा गर्नेछौँ र सोसल मिडियामा के कुराहरू अहिले ट्रेन्डिङ भइराखेका छन् त्यस विषयमा कुराकानी गर्नेछौँ। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब आजको राशिफल। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको लाभ नहुन सक्छ, अनि आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। वृष राशि, काम थाल्ने र पछिका लागि सम्भावनाको खोजी गर्ने समय छ, अनि आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। मिथुन राशि, सबैलाई समेटेर काम लिन नसक्दा पछि परिएला, अनि समयको तालमेल नमिल्दा योजना अधुरै रहन सक्छ। कर्कट राशि, प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ, अनि भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ कर्कट राशि हुनेहरूको। सिंह राशि, चुनौतीपूर्ण कामको दायित्व लिनाले दुःख पाइएला, अनि सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला सिंह राशि हुनेहरूले। कन्या राशि, प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ, बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, अनि फाइदाको स्रोत पहिल्याउन सकिएला। तुला राशि, काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या भने सुल्झनेछन्, अनि पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ तुला राशि हुनेहरूलाई। वृश्चिक राशि, बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला, अनि समयको प्रतिकूलताले काम बिग्रन सक्छ, सचेत रहनुहोला। धनु राशि, अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ, छोटो समयमा फाइदा लिन सकिएला, अनि अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ धनुराशि हुनेहरूको। मकर राशि, काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ, अनि रमाइलो जमघट हुनेछ साथीभाइहरूसँगको, अनि कामको सफलताले हौसला जगाउनेछ। कुम्भ राशि, खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला, केही पाउन केही वस्तु त्याग्नु पर्ला, अनि यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। मीन राशि, नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्, नोकरी तथा व्यवसायमा फाइदा हुनेछ, अनि आवश्यक भौतिक साधन जुट्नाले नयाँ कामको थालनी हुनेछ। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब गीत सुनाऊ सुशान्त केसी र इन्द्रकला राईको, बार्दली।

सुन्दैनन्थ्यो सुशान्त केसी र इन्द्रकला राईलाई बार्दली ब्रिटिस फोर्सेस बनाईवासीका लागि आजदेखि फोर्सेस पोस्ट अफिस खुलेको छ। गत 15 21 तारिकसम्म बन्द रहेको फोर्सेस पोस्ट अफिस आजदेखि खुलेको छ र सेप्टेम्बर 7 तारिकदेखि लागू भएको नयाँ तालिका अनुरूप हरेक सोमबार बुधबार अनि बिहिबारको दिन बिहान 8 बजेदेखि 12:30 बजेसम्म फोर्सेस पोस्ट अफिस खुला रहनेछ। मङ्गलबार भने 8 बजेदेखि 1:30 बजेसम्म मात्रै हो र त्यसपछि शुक्रबारको दिन बिहान 8 बजेदेखि 10:30 बजेसम्म। फोर्सेस पोस्ट अफिस आजदेखि खुला भएको छ र तपाईँको केही क्यास विड्रल गर्नुपर्ने र पार्सल चिठी पत्र आदि पठाउन छ भने झट्टै सम्पर्क गरिहाल्नुहोला आज फोर्सेस पोस्ट अफिसलाई। अन्तिम सास सुमन केसी र अनु चौधरीलाई हामी सुन्छौँ अब।

अन्तिम सास सुमन केसी र अनु चौधरीको गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट यो कार्यक्रम सञ्चालन भइरहेको छ यतिखेर भने तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा र हामीलाई विश्वभरि विविध माध्यमबाट सुन्दै हुनुहुन्छ। यदि तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला। थुप्रै माध्यमहरू छन्, फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक मेसेन्जर छँदैछ। अब आजको डेली सप्लिमेन्टतर्फ म यहाँहरूको ध्यान आकर्षण गराउँछु र आज मङ्गलबार परेकाले हामी सोसल मिडिया ट्रेन्ड्स सम्बन्धी कुराकानी गर्नेछौँ। सोसल मिडियामा के कुराहरू ट्रेन्डिङमा परेका छन् अहिले? हुन त सोसल मिडिया भन्ने बित्तिकै बिहान उठेदेखि राति नसुत्दासम्म प्रयोग गरिने अहिले उपकरण नै भएको छ र उपकरण त हुन त तपाईँले आफ्नो स्मार्टफोन चलाउनुहुन्छ, तर माध्यम भने सोसल मिडिया हो। अहिले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर सोसल मिडियामा कन्टेन्ट क्रिएट गर्न थालिएको छ, एकदमै बढेको छ यसको सङ्ख्या भनौँ। एआई जेनेरेटेड कन्टेन्ट अनि एआई असिस्टेन्स र एआई पावर्ड क्रिएसनहरू अहिले बढी से बढी सतहमा आएका छन् र ग्लोबल डिजिटल रिपोर्टले पनि भनेको छ, अहिलेको रिसेन्ट ग्लोबल डिजिटल रिपोर्टले एआई अडप्सन अहिले एकदमै बढिरहेको छ, स्प्रेड भइराखेको छ। अरू हेडलाइनकै सरहमा यो बढिरहेको छ भनिन्छ। त्यसैले एआई इज बिकमिङ पार्ट अफ सोसल मिडिया लाइफ अहिलेको यो जल्दो बल्दो ट्रेन्ड हो। हुन पनि अचेल तपाईँले यसो हेर्नुहोस्, फेसबुकतिर हेर्नुहोस् र अन्य सोसल मिडिया साइट्समा हेर्नुहोस्, सबै कुराहरू सबै त नभनौँ, जस बहुसङ्ख्यक एआईद्वारा नै जेनेरेट गरिएका कन्टेन्टहरू देख्न सक्नुहुन्छ र मानिसको आकारहरू एकदम ठ्याक्क एकदम सुन्दर आकारहरू बनाइएका हुन्छन्, खोट लाउन नमिल्ने खालको। हुन त मानिसहरू त्यस्तो सर्वगुणले सम्पन्न त हुँदैन, 32 लक्षणले युक्त भएकी महिलाको स्वरूप देख्न सक्नुहुन्छ अहिले थुप्रै भिडियो कन्टेन्टहरूमा। त्यो सबै आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतद्वारा हो र अहिले त आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग नगरिएका कन्टेन्टहरू देख्नै गाह्रो भइसक्यो र धेरै मानिसहरू त्यसतर्फ ढल्किसकेको हुनाले पनि यो बढ्दै गएको हो। टिकटक डान्स ट्रेन्ड पनि चलिरहेको छ, द ब्लस डान्स ट्रेन्ड, र मुख्यतया यो फिलिपिनो ग्रुप बिआइएनआईले इन्टरनेसनली स्प्रेड गरिरहेको छ यो ब्लस डान्स ट्रेन्ड। आर्टिस्टहरू इन्क्लुडिङ इट्सी स्टेसी आदि फिचर गरिएको छ यसमा। अनि अर्को छ दि आइफोन डुओ, द फोल्डेबल फोन, तपाईँले याद गर्नुभएको होला भर्खरै सार्वजनिक गरिएको छ आइफोनको यो फोल्डेबल फोन आइफोन डुओ, र यसमा फोल्डेबल यो फोनको कन्भर्सेसन अहिले निकै ट्रेन्डिङमा आइरहेको छ। नयाँ भर्खरै लन्च भएको आइफोन डुओ फोल्डेबल आइफोन अहिले ह्युज सोसल मिडिया टपिक बनिरहेको छ र यसबाट जेनेरेट गरिएका ह्यान्ड्स अन भिडियोज, रियाक्सन्स, कम्प्यारिजन्स एन्ड डिस्कसन, यसको डिजाइन र प्राइसको बारेमा आदि इत्यादि कुराहरू अहिले निकै ट्रेन्डिङ भइराखेको छ, किनभने आइफोनले अहिलेसम्म यस्तो फोल्डेबल फोन निकालेको थिएन। आइफोन डुओ अहिले निकै यो भर्सटाइल फोनका रूपमा अगाडि आएको छ र यसभन्दा अगाडि एन्ड्रोइड
अपरेटिङ सिस्टममा स्यामसङले निकालिसकेको छ, तर यो आइफोनको भने पहिलो प्रयास हो र यसको निकै अहिले ट्रेन्डिङ भइरहेको छ। टेनिस र स्पोर्ट्स क्लिप्स पनि निकै ट्रेन्डिङमा परेको छ। भर्खरै युएस ओपन सकियो र युएस ओपन रिलेटेड क्लिपहरू अहिले निकै सतहमा आइरहेका छन् र यसले धेरै इन्गेजमेन्ट जेनेरेट गरिरहेको छ। विशेष गरी एलिना राइबाकिना जो वुमेन्स सिङ्गल्सका विनर हुन् युएस ओपनका र वर्ल्ड नम्बर वान पनि भएकी छिन्, उनको टाइटल रनका कुराहरू अहिले निकै ट्रेन्डिङमा परिरहेका छन् सोसल मिडियातिर। र त्यसका अलावा टुर्नामेन्ट सम्बन्धी अन्य पर्सनालिटिज र अन्य कुराकानीहरू पनि निकै ट्रेन्डिङमा परेको छ। अब यसै सम्बन्धी एउटा आइरनी विडम्बना नै भनौँ, पिपल आर गेटिङ टायर्ड अफ सोसल मिडिया भनेर भनियो भने तपाईँलाई कस्तो लाग्छ? नमिठो लाग्छ कि यसमा केही सत्यताको महसुस गर्नुहुन्छ? धेरैले यसमा सत्यता छ भन्छन् तर आफूलाई फेरि त्यसबाट टाढा राख्न सक्दैनन्। पक्कै हो, सोसल मिडियाबाट मानिसहरू थकित भइसके हो, सत्य कुरा हो यो, तर यसलाई तितो सत्य भन्नुपर्छ। त्यो भनिरहँदाखेरि चलाउन भने छोड्दैनन् मानिसहरू। यो एउटा आइरनी बनेको छ अहिले, विडम्बना भनौँ यसलाई। र हामीले सोसल मिडियाको पिकमै पुगिसकेको अहिले अवस्था हो हाम्रो भन्ने पनि एउटा प्रश्न उब्जिन सक्छ, किनभने अति भो अति भो अति भो, तर अति भो भनेर के गर्नु, चलाउन छोडिँदैन। र हामी आजकल बारम्बार सुन्ने गर्दछौँ डिजिटल डिटक्स। केही समय यस्ता डिजिटल उपकरणहरूबाट टाढा रहन सकियो भने तपाईँको स्वास्थ्यको लागि पनि यसले फाइदा गर्नेछ, अनि तपाईँको कुलत भनौँ एक हिसाबले, यो कुलत जुन अहिले त्यसको बन्दी हुनुहुन्छ तपाईँ, त्यसबाट पनि केही हदसम्म राहत मिल्न सक्छ। त्यही भएर डिजिटल डिटक्स अहिलेको नम्बर वान प्रायोरिटीमा पर्दछ। के वृद्ध वृद्ध के तरुणी तन्देरी, सबैको अवस्था उही नै हो। अहिले सोसल मिडिया प्रयोग अनि डिजिटल उपकरणहरूको प्रयोग बारे, त्यसैले समय समयमा डिजिटल डिटक्स गर्न अत्यन्तै जरुरी ठानिएको छ। र यसै सन्दर्भमा तपाईँले सोसल मिडियाबाट टाढा रहनको लागि कुनै उपकरण किन्नु परेमा तपाईँले किन्नुहुन्थ्यो? अब रोक्नको लागि फेरि अर्को उपकरण किन्नुपर्ने अवस्था आइसक्यो। यो हेर्दा हेर्दै अहिले समयको परिवर्तन भएको छ, समयले ल्याएको यो समस्या नै हो एक हिसाबले भन्ने हो भने, किनभने अहिलेको सोसल मिडियाले अथवा बढी प्रयोग एकदमै डिजिटल उपकरणहरूको बढी प्रयोग हुने हुनाले फोमो भन्ने एउटा शब्द सुन्नुभएको छ। हुन त यो अब्रिभिएटेड वर्ड हो, FOMO, फियर अफ मिसिङ आउट। अब सोसल मिडियामा के भइसक्यो, नयाँ अपडेटहरू आइसक्यो, दुनियाँले थाहा पाइसक्यो, तपाईँ फेरि अब डिजिटल डिटक्स गरेर बसिराख्नु भएको छ, कुनै कुरो थाहा भएन भने तपाईँलाई यो एउटा समस्या हुनसक्छ, फोमो, फियर अफ मिसिङ आउट। कतै छुटेछु कि म, अथवा अरू सबैले थाहा पाए मैले पो थाहा पाएको छैन कि भन्ने कुरा यसले समस्या निम्त्याउन सक्छ। अनि स्क्रिन एडिक्सन, स्लिप, प्रोडक्टिभिटी, फ्यामिली टाइम त छँदैछ, त्यो हामीलाई बारम्बार
त्यसले झकझक्याइरहेको छ तर हामीले हल्का इग्नोर गरिरहेका छौँ। तपाईँलाई थाहा छ यो एउटा स्क्रिन एडिक्सन नै हो, यसले तपाईँको सुताइमा पनि बाधा पुर्याइरहेको छ, तपाईँको प्रोडक्टिभिटीमा बाधा पुर्याएको छ, अनि फ्यामिली टाइम तपाईँले दिन सक्नु भएको छैन। घरमा परिवार छन् तर एक्लै छन्, कुरो बुझ्नुभयो होला। परिवार छन्, परिवारका सदस्यहरू घरभित्रै छन् तर एक्लै एक्लो महसुस गर्नुहुन्छ तपाईँ, किनभने तपाईँ आफ्नो स्मार्टफोनमा हुनुहुन्छ, तपाईँको श्रीमती अथवा श्रीमान आफ्नो स्मार्टफोनमा होला, बच्चाहरू आफ्नो आफ्नो तालमा सोसियल मिडिया ब्राउज गरेर बसिरहेका छन्, घरमा बोलीचाली टुट्यो र अहिलेको यो जल्दो बल्दो समस्या तपाईँ हामी सबैको हो। अब यसबाट पार पाउने उपायहरू खोज्दै गर्नुपर्ने भयो। पार पाउनको लागि धेरै उपायहरू अब सोच्नुपर्ने बेला आएको छ, किनभने एउटा न एउटा उपाय त खोजिएला नि, खोज्न सकिएला नि, त्यही भएर अब त्यसतर्फ हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ। आजको लागि सोसियल मिडिया ट्रेन्ड्स यति नै। अब गीत सुनौ, निकै चर्चित गीत दुर्गेश थापाको, दुश्मन हेरेको हेरे।

0: यो BFBS गोर्खा रेडियो हो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

धोका दिनेलाई सम्भोज मल्लको गीत सुन्दै हुनुहुन्थ्यो. आज वर्ल्ड कार फ्री डे रहेछ नि, तपाईँले चाल पाउनुभयो. आज एक दिन तपाईँले कारको प्रयोग नगरेर हिँड्नुभयो अथवा बाइसिकल प्रयोग गर्नुभयो भने कति राम्रो हुने थियो. आज एक दिन भए पनि कार्बन उत्सर्जन कम हुने थियो र तपाईँ एकजनाले गर्दा अर्कोले गर्छन् अर्कोले गर्छन् र विश्वभरि सबैले यसरी सोचिदिने हो भने पर्यावरणमा पनि एकदमै ठुलो मद्दत हुने थियो. र विश्व दिनानुदिन प्रदूषित भइराखेको छ, तपाईँले आफ्नो तह तब्काबाट यस्तो कार्य गर्नुभएको भए कति राम्रो हुन्थ्यो. अझै पनि मौका छ. आज वर्ल्ड कार फ्री डे हो र हाम्रो वातावरण कति प्रदूषित भइराखेको छ, क्लाइमेट चेन्जको असर हामीमाथि परिरहेको छ र मानिसहरू दिनानुदिन एकदमै मोटोपन बढिरहेको छ मानिसहरूको, किनभने एकदम सुख सयलप्रति सबैको ध्यान जान्छ. अलिकति दुःख गर्न भनेपछि वर्ष गर्न नपरे हुन्थ्यो भन्ने मानिसको चाहना हुन्छ. त्यही भएर पनि आजको दिनलाई मध्यनजर गरेर आजको दिनलाई विशेष गरी तपाईँको ध्यानमा राखेर केही गर्न सक्नुहुन्छ र आफै स्वस्थ रहनको लागि यो एउटा राम्रो उपाय पनि हो. वर्ल्ड कार फ्री डे आजको दिन.

0: BFBS गोर्खा रेडियो हो।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्नुहोस्।

तिमीलाई तिमीलाई हार्ट बिटको गीत सुन्दै हुनुहुन्थ्यो। बिएफ बिएस ब्रुनाई सुनिराख्नु भएको छ, बिएफएस गोर्खा रेडियो अनि बिएफएस ब्रुनाई इङ्ग्लिस सर्भिस। तर भोलि अनि पर्सिको दिन बिहान 10 बजेदेखि बेलुकी 5:30 बजेसम्म हाम्रो सेवा अवरुद्ध हुने भएको छ, किनभने डिआइओको यो प्लान्ट आउटेज अनि बिएफएसको 30 मिटर मास्ट मेन्टेनेन्स डे भएको हुनाले त्यसो गरिएको हो। 10 बजेदेखि 5:30 बजेसम्म बिएफएस रेडियो अनि बिएफएस टिभी सेवा दुवै अवरुद्ध हुने भएको छ सेरियामा, र यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौँ।

सुन्दै हुनुहुन्थ्यो सन्जु मोक्तानलाई लै लै लै यो गीतको साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर आइपुग्यौँ र दोस्रो घण्टालाई अब समापन गर्दैछु. बी8 को गीत सधैँ सधैँबाट इन्जोय.

0: सरकारले बिजुलीमा भ्याट हटाउने भएको छ। भ्याट हटाउन ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच सहमति जुटेको ऊर्जा मन्त्रालयले जनाएको छ। ऊर्जा मन्त्रालयका अधिकारीका अनुसार मन्त्री श्रेष्ठले अर्थमन्त्री वाग्लेसँग भ्याट हटाउन प्रस्ताव गर्नुभएको थियो। अब अर्थमन्त्री वाग्ले भ्याट हटाउने प्रस्ताव मन्त्री परिषदमा लैजाने सहमति भएको मन्त्रालयका अधिकारीको भनाइ छ। मन्त्री परिषद बैठकबाट निर्णय भएपछि भ्याट हट्नेछ। सरकारले लागू चालू आर्थिक वर्षदेखि विद्युत भ्याट लगाउन थालेको छ। घरयासी ग्राहकका लागि 5% र औद्योगिक तथा अन्य गैर घरयासी ग्राहकका लागि 13% भ्याट लगाउने व्यवस्था वाग्ले नै गर्नुभएको हो। यो व्यवस्थाको चौतर्फी आलोचना भएसँगै सरकारले हटाउने तयारी गरेको हो। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले दशैं अघि नै सार्वजनिक सवारी साधनमा प्रविधि मैत्री जीपीएस लागू गर्ने बताउनु भएको छ। यातायात व्यवस्था विभागले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले जीपीएसलाई प्रविधि मैत्री र व्यवस्थित बनाउने तयारी भइरहेको बताउनु भएको छ। दशैं अघि नै यसबारे सूचना जारी गर्ने उहाँको भनाइ छ। पोखरेलका अनुसार हाल जीपीएसको गुणस्तर मूल्य प्रणालीसँगको समायोजन लगायत प्राविधिक विषय अध्ययन भइरहेको छ। सामाजिक सुरक्षालाई यातायात क्षेत्रका मजदुरका लागि अनिवार्य बनाउने विषयमा कानूनी प्रक्रिया अगाडि बढ़िरहेको पोखरेलले बताउनु भएको छ। सामाजिक सुरक्षा सम्बन्धी विषय आगामी ऐनमा समेटिने पोखरेलको भनाइ छ। भुटेकुसी बाढीबाट नेपालको पर्यटन क्षेत्रमा 52 अर्ब भन्दा बढीको क्षति पुगेको छ।
1: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठन गरेको द्रुत प्रतिकार्य टोलीले पर्यटन मन्त्री खड्गराज पौडेललाई बुझाएको प्रतिवेदनमा 52 अर्ब 67 करोड 45,76,500 बराबरको क्षति भएको उल्लेख छ। प्रतिवेदन अनुसार बाढी पहिरोबाट विशेष गरी रसुवा, नुवाकोट, धादिङ, गोर्खा लगायत क्षेत्रमा पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात, पहुँच, पदमार्ग लगायतमा ठूलो क्षति भएको छ। टोली संयोजक धमलाका अनुसार सबैभन्दा बढी होटल क्षेत्रमा 19 अर्ब 56 करोड 4,48,000, त्यस्तै वैदेशिक पर्यटन आमदानीमा 14 अर्ब 60 करोड 24,64,000 र पर्यटक व्यवस्थापनमा 12 अर्ब 26 करोड 84,24,500 बराबरको क्षति भएको अनुमान छ। त्यस्तै सम्पदा तथा पर्यटन पूर्वाधार, सवारी साधन, रेस्टुरेन्ट, लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबार, आन्तरिक पर्यटन, राजस्व, राफ्टिङ तथा क्याम्पिङ साइट, ट्रेकिङ ट्रेल लगायत क्षेत्रमा क्षति भएको धमलाले जानकारी दिनुभयो। बाढी तथा पहिरोमा 1,117 जना नेपाली तथा विदेशी नागरिक प्रभावित भएका छन्। हालसम्म 310 जनाको सकुशल उद्धार गरिएको छ भने 13 जना सम्पर्कमा आएका छन्। हालसम्म 606 विदेशी र 188 जना नेपाली सहित 794 जना सम्पर्कविहीन रहेका संयोजक धमलाले जानकारी दिनुभयो।
0: राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धेतालले रसुवा बाढी पीड़ित नागरिकलाई कानूनी र प्रशासनिक प्रक्रियामा सहजीकरण गर्न सरकारलाई सचेत गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राहत र पुनस्थापनामा ढिलो गरेर प्रभावित नागरिकलाई अन्योलमा नराख्न आग्रह गर्नुभएको हो।
2: भुटेकुसी बाढी गएको महिना दिन बित्न लाग्यो। यो महाविपत्तिमा परेर हालसम्म 1,451 को मृत्यु पुष्टि भइसकेको छ। 5,786 जनाको सास र लासको टुङ्गो लागेको छैन। आफन्तहरूले आस मार्ने अवस्था भइसकेको छ। कतिले कुशको आकृति बनाएर अन्तिम संस्कारको रीतिसम्म पूरा गरिसकेका छन्, तर आश्रित परिवारको पुनरुत्थानमा भने अनेक बाधा परेको देखिन्छ। आफन्तजनको मृत्युले औपचारिकता र निश्चित कागजी प्रक्रियाको टुङ्गो नपाउँदा प्रभावित परिवार दोहोरो मारमा छन्। नागरिकको कानूनी हैसियत, सम्पत्तिको हक हस्तान्तरण लगायत राज्यबाट प्राप्त हुने सेवा सुविधाको उपभोगमा तत्काल न्यायिक तथा प्रशासनिक बाटो प्रशस्त गरिनुपर्छ। राहत र सामाजिक सुरक्षा उपलब्ध गराउने कार्यविधि तोक्न विलम्ब गरेर नागरिकलाई अन्यलमा राखिरहने छुट सरकारसँग हुनु हुँदैन।
0: सर्वोच्च अदालतले जोखिमपूर्ण अवस्था बाहेक पक्राउ परेका सबै व्यक्तिलाई हत्कडी नलगाउन आदेश दिएको छ।
3: अनुसन्धानको क्रममा पक्राउ परेको व्यक्ति भाग्ने जोखिम भएमा, हिंसात्मक व्यवहार भएमा र आफू वा अरूलाई क्षति पुर्याउन सक्ने भएमा मात्र हत्कडी लाउन आदेश दिएको हो। न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी र शान्ति सिंह थापाको इजलासले प्रहरी प्रधान कार्यालयको नाममा जारी गरेको आदेशमा हत्कडी प्रयोग नगरी नहुने परिस्थिति देखिएमा मात्र हत्कडी लगाउन भनिएको छ। सर्वोच्च नै हत्कडी लगाएको अभिलेख राख्न प्रहरी अधिकारीहरूको नाममा आदेश दिएको छ। सर्वोच्चले हत्कडीको प्रयोग विरुद्ध परेको रेट निवेदनको अन्तिम टुङ्गो नलाग्दासम्म जो कोहीलाई मनमौजी रूपमा हत्कडी नलाउन आदेश दिएको हो।
0: खबर यति नै। नमस्कार।

नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गऱ्यौँ। एउटा मिठो गीतबाट, महेश गुरुङले गाउनुभएको गीत ओठको मुस्कान। हजुर, यो गीतबाट कार्यक्रमको तेस्रो घण्टा पनि अगाडि बढ्यो र तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक प्रयोग गरेर पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। ब्रुनाईको समय अहिले बिहानको 9 बजेर ठिक 11 मिनट गएको छ र कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला भन्छु फेरि पनि। र यसपछिको कार्यक्रम मझेरी कार्यक्रम हो। मझेरी कार्यक्रममा हाम्रा सहकर्मी धनराज राईजीले यो हप्तादेखि, हिजोदेखि लागू भएको हो, हप्तामा हुने गरिकन सधैँ विकली कम्पिटिसन पनि राख्नुभएको छ। आकर्षक पुरस्कार जित्नको लागि कम्पिटिसनमा भाग लिँदै गर्नुहोला, विशेष गरी यो ब्रुनाईवासी श्रोताका लागि हो। र मझेरी कार्यक्रममा यो विकली कम्पिटिसनमा भाग लिन नछोड्नुहोला, पुरस्कारहरू राम्रा राम्रा राखिएका छन्। बिएफपिएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिल्यै तपाईँले बिएफपिएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ। यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pounds सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक 3-3 महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 sterling pounds सपिङ भाउचर। के थाहा, त्यो भाग्यशाली श्रोता तपाईँ पनि बन्न सक्नुहुन्छ कुनै दिन, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

झलीको अर्जुन सापकोटा र मेलिना राईको निकै यो चर्चा बटुलेको गीत हो झलीको. मिठो गीत सुनेर मनोरञ्जन लिनुभयो होला. ब्रिटिस फोर्सेस बनाएमा लेडिज जुम्बा. आउँदो 24 तारिक भनेपछि बिहिबार पर्सिको कुरा हो. बिहान 10 देखि 11 बजेसम्म ग्यारिसन जिम्नेजियममा हुँदैछ यो कार्यक्रम. र यो कार्यक्रम विशेष गरी बिएफबिएस बिग सल्युटका लागि अर्थ सङ्कलन गर्ने हेतुले राखिएको हो. र बिएफएस बिग सल्युटको यस वर्ष अपरेसन समिट नामकरण गरिएको यो च्यारिटी इभेन्टका लागि आयोजित कार्यक्रम हो. 24 तारिक बिहान 10 बजीदेखि 11 बजीसम्म 1 घन्टाका लागि जुम्बा इन्स्ट्रक्टरको साथमा पनागा क्लबबाट हामीले जुम्बा इन्स्ट्रक्टर पनि निम्त्याएका छौँ. र जुम्बा क्लास दिदीबहिनीहरूका लागि, ब्रिटिस फोर्सेस बनाएका दिदीबहिनीहरूका लागि केवल $2 तिरेर यो जुम्बा क्लास इन्जोय गर्न सक्नुहुन्छ र फिटनेस पनि मेन्टेन गर्न सक्नुहुन्छ अनि च्यारिटीलाई पनि केही दान गर्न सक्नुहुन्छ. $2 तिरेर लेडिज जुम्बा क्लास जोइन गर्न सक्नुहुन्छ. 24 सेप्टेम्बर बिहिबारका दिन बिहान 10 बजे ग्यारिसन जिम्नेजियममा ब्रिटिस फोर्सेस बनाएका दिदीबहिनीहरूले नछुटाउनुहोला. अब सुनौ स्मृति राईको सपनाको सहारा.

BFBS गोरखा रेडियो हो। बच्चा अरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

लेखाली ब्यान्डको गीत यो मुटुमा लौना, गाउने कलाकार नवीन गुरुङ। तपाईँको कार यदि BMW हो भने एकदमै सुरक्षित र राम्रो कम्पनीको कार मानिन्छ BMW। र BMW-ले सुरु सुरुमा एयरप्लेन इन्जिन्सहरूको स्पेसलाइज गरेको रहेछ र विशेष गरी उनीहरूले एयरप्लेन इन्जिनहरू बनाउँदो रहेछन् BMW कम्पनीले। र 1916 सालमा मर्जर पछि उनीहरू जो सतहमा आएको देखिन्छ र BMW-ले विश्वयुद्ध दोस्रो विश्वयुद्ध चलिरहेको बेलामा प्रडक्सन बन्द गरेको रहेछ, तर त्यो पुनः सुरु भएको हो पछि। र BMW-ले 1972 सालमै इलेक्ट्रिक कार बनाएको रहेछ, तपाईँले चाल पाउनु भएको थियो। हो, 1972 सालमा BMW-ले फर्स्ट इलेक्ट्रिक कार सार्वजनिक गरेको रहेछ 1972 सालमा। हामी अहिले इलेक्ट्रिक कार आएकोमा एकदमै खुसियाली मनाउँदैछौँ र अब यस्तो र उस्तो भन्दैछौँ, तर BMW-ले 1972 सालमै त्यो परीक्षण गरिसकेको रहेछ। र त्यति बेला 1972 सालमा सबभन्दा पहिला निकालेको त्यो मोडल BMW 1602E भन्ने नामको निकालिएको रहेछ र त्यो जब पब्लिक भयो यसले 20 मिनटको चार्ज मात्रै होल्ड गर्न सक्ने रहेछ। हुन त 1972 सालमा त्यति बेला बिस्तारै बिस्तारै यो अटो डेभलपमेन्ट भइराखेको थियो गाडी सम्बन्धी, त्यति बेला उनीहरूको यो परीक्षण काल थियो। र BMW-को लोगोको विषयमा सुन्नुभएकै होला, एउटा मिथ छ भनेर भनिएको छ, मिथक। यिनीहरूको इतिहाससँग जोडिएको कुरा छ यो, किनभने उनीहरूले इतिहास भन्ने बित्तिकै सुरु सुरुमा एयरप्लेनको इन्जिन बनाएको कम्पनी हो, त्यही भएर एयरप्लेनको एयरप्लेनसँग सम्बन्धित छ त्यो लोगो भनेर भनिएको छ BMW-को। यसको पुरा अर्थ BMW-को बायरिस्क मोटोरेन वर्का BMW, र यसको खास खास लिटरल ट्रान्सलेसन बभ्यारियन इन्जिन वर्क्स भन्ने रहेछ। अब बभ्यारिया भन्ने ठाउँ छ जर्मनीमा, त्यही भएर त्यो ठाउँबाट सुरु भएको हुनुपर्छ। र BMW-को फुल फर्म भने बायरिस्क मोटोरेन वर्का। यदि तपाईँले BMW गाडी चलाउनु हुन्छ भने पक्कै पनि एकदमै त्यो रिलायबल र एकदमै रोबस्ट इन्जिनहरू भएको गाडी भनेर भनिन्छ। अलि महँगो पनि पर्छ, मलाई पनि BMW एकदमै मनपर्छ र कुनै दिन किन्ने सोचमा छु, तर त्यो दिन खै कहिले आएन। हुन त जहाँ इच्छा त्यहाँ उपाय भनेर भन्छन्, अब सस्तो महँगो भन्ने त्यस्तै कुरा हो, यदि चाहना हुन्छ भने वाइ नट भन्ने कुरा मात्रै हो। त्यही भएर अझै पनि त्यो आशा जीवितै छ मेरो, तपाईँको के छ कुन्नी भन्न सक्दिनँ। हामीलाई यतिखेर परदेशी घिमिरे माइलोजीले सम्पर्क गर्नुभएको छ साउदी अरेबियाबाट। अब बिहान जगिङ गर्दै रेडियो सुन्दैछु र अब काममा लाग्नु पर्यो भनेर भन्नुहुन्छ, र उहाँले एउटा गीत सुन्ने इच्छा व्यक्त गर्नुभएको छ फेसबुक मार्फत, र उहाँको रोजाइमा परेको गीत छ गोपाल सुचिकारको, के पूजा गर्छौ मन्दिरमा गई
पहिले आफ्नो बानी सुधार। इन्जोय।

0: ఎస్ గోర్కా రేడియో.
1: कसरी पत्ता लाउने होला?
2: के पत्ता लगाउने?
1: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
2: के को बारेमा?
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको. साह्रै गाह्रो हुँदो रहेछ.
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको.
2: ए, त्यो त सजिलै छ नि. फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स.
1: यो त अति राम्रो कुरा सुनाउनु भयो.
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ. यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्. यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ.
3: यो PFBS गोर्खा रेडियो हो.

प्रेम रतन धन पायो पलक मुछालको यो बडो मिठो गीत निकै चर्चित गीत मध्येको एक हामीले भर्खरै सुन्यौँ र भरपूर मनोरञ्जन लियौँ। समय अहिले बिहानको 10 बज्नको लागि 15:30 बाँकी रहेको छ ब्रुनाईमा र आजको लागि कार्यक्रमको अवधि पनि हामीसँग त्यति मात्रै बाँकी छ र यो बाँकी समयको सदुपयोग गर्न चाहनुहुन्छ, हामीसँग भलाकुसारी गर्न चाहनुहुन्छ आदि इत्यादि भने सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट पाल्नु भए पनि हुन्छ। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि जरुरी सूचना, भोलि अनि पर्सि 23 र 24 तारिक बिहान 10 बजेदेखि बेलुकी 5:30 बजेसम्म बिएफपिएसको रेडियो अनि टेलिभिजन सेवा सेरियावासीका लागि अवरुद्ध हुने भएको छ र लोकल ट्रान्समिसन भोलि 10 बजेदेखि 5:30 बजेसम्म बन्द हुँदैछ। यसको मुख्य कारण भनेको प्लान्ड पावर सटडाउन हो। डिआइओले भोलिको दिन पावर सटडाउन गर्ने भएको छ र यहाँ चेक जाँच गर्ने कार्यक्रम राखिएको छ र पर्सिको दिन 24 तारिक बिएफएसको 30 मिटर मास्ट मेन्टेनेन्स वर्क डिआइओले नै गर्ने भएको छ। त्यसर्थ यी दुई दिनहरूमा बिहान 10 बजेदेखि 5:30 बजेसम्म रेडियो तथा अन्य बिएफएसको सेवा अवरुद्ध हुने भएको छ। 23 र 24 तारिक बिहान 10 देखि 5:30 बजेसम्म र यसबाट ब्रिटिस फोर्सेस ब्रुनाईवासीमा पर्न गएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौँ।

हो नै रहेछौ नितेश चङ कुँवरलाई सुन्दै हुनुहुन्थ्यो। हामी यो गीतको साथमा आजको प्रभातकालीन आवाज कार्यक्रमको अन्ततिर पनि आइपुग्यौँ र मैले अब यहाँहरूसँग कार्यक्रमबाट बिदा लिने बेला हुने आँट्यो। जाँदा जाँदै नेपथ्य ब्यान्डको गीत सिर फुल सिरैमा अमृत गुरुङले गाउनुभएको यो गीत यहाँहरूलाई सुम्पदै आजको कार्यक्रमबाट बिदा पनि हुन्छु र यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ। ब्रुनाईको समय 10 बजेको भनेको हुँ। त्यसपछि मझेरी कार्यक्रम लिएर आउनुहुनेछ हाम्रा सहकर्मी धनराज राई। म भने बिदा हुन्छु, भोलि बिहान भेटौँला। हस् त, नमस्ते, बाई बाई।

0: प्रधानमन्त्री वारेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा भाग लिन आज न्यूयोर्क जाँदै हुनुहुन्छ। अमेरिकाको न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्र संघको 81 औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह 4 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ जान लाग्नु भएको हो। प्रधानमन्त्री शाहले महासभामा 8 असोजमा सम्बोधन गर्ने कार्यक्रम छ। उहाँले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरबारे राष्ट्र संघको ध्यान आकर्षण गराउनुहुने महासभामा भाग लिन यसअघि 4 असोजमा परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको टोली न्यूयोर्क प्रस्थान गरिसकेको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। अपरान्ह 1 बजे बस्ने बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै आज विभिन्न 4 वटा संसदीय समितिको बैठक पनि बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दैछ। जुम्लाबाट स्याउ बोकेर सुर्खेततिर जाँदै गरेको मालवाहक ट्रक दुर्घटनामा परेको छ। कर्णाली राजमार्ग अन्तर्गत कालीगोठको तिलागुफा नगरपालिका 1 बिगममा ट्रक दुर्घटनामा परेको हो। सो ट्रकमा 450 कार्टुन स्याउ रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब परीक्षक हिमबहादुर खत्रीले जानकारी दिनुभएको छ। नदी किनारमा खसेका स्याउ काम नलाग्ने हुँदा 8 लाख बराबरको क्षति भएको तातोपानी 1 का वडा अध्यक्ष कर्णबहादुर कठायतले बताउनु भएको छ। स्थानीय राका गाउँका किसानबाट संकलन गरेर सो स्याउ बिक्रीका लागि लगिँदै थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुक फाँसीवादतिर गइरहेका बेला उल्टै नेतृत्वमाथि आक्रमण गरेको भन्दै नेताहरूको जहाँको सार्नु भएको छ। वर्तमान सरकार बनेको दिनदेखि नै एमालेमाथि खनिएको बेला नेताहरूले उल्टै नेतृत्वको आलोचना गरेको भन्दै ओलीले केन्द्रीय कमिटी बैठकमा आक्रोश पोख्नु भएको हो। अब पार्टीभित्रको अराजकता नियन्त्रण गरिने चेतावनी समेत दिनुभएको छ।
1: अधिनायकवाद लागू गरेर अगाडि बढिएको हो भन्ने कुरा स्पष्ट छ। यो फासीवाद तर्फको यात्राको एउटा निरन्तरता हो भनेरै बुझ्नु। यति बेला त हामी माथिको यस फासीवादी हमलाको प्रतिकार गर्न एकजुट भएर अगाडि बढ्नु पर्थ्यो, तर पार्टीभित्रै केही व्यक्ति र तत्त्वहरू पार्टीभित्र समस्या सिर्जना गर्न उद्धत भए। मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो यस्ता कुराहरू बोल्ने को न्यायाधीश? तपाईँ पार्टीमा हुनुहुन्छ भने पार्टीभित्र छलफल गर्नुहोस्, कमिटीमा छलफल गर्नुहोस्, राय राख्नुहोस्। बाहिर गएर जङ्घसाई गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने यस्तो अराजकतालाई नियन्त्रण गरेर पार्टीलाई अनुशासित र एकताबद्ध बनाएर अगाडि बढाउनु पर्ने परिस्थिति सिर्जना भएको छ।
0: सर्वोच्च अदालतले जर्मन कम्पनी भेरिडोसलाई पासपोर्ट छपाईको ठेक्का दिने राहदानी विभागको निर्णय सदर हुने गरी फैसला गरेको छ।
2: फ्रान्सेली कम्पनी आइटिमियाले भेरिडोसलाई ठेक्का दिने निर्णय विरूद्ध दायर गरेको रिट सर्वोच्चले खारिज गरेको हो। न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले आइटिमियाको रिट खारिज गर्ने फैसला गरेको सूचना सर्वोच्चको वेबसाइटमा राखिएको छ। रिट खारिज भएसँगै राहदानी विभागले भेरिडोसलाई ठेक्का दिने गरी गरेको निर्णय र त्यसलाई सदर गर्ने सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय कायम भएको छ। पासपोर्ट छपाईको ठेक्का प्रक्रियामा प्रतिस्पर्धा गरेको आइटिमियाले विभागको निर्णय विरूद्ध सुरुमा सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी गरेको थियो। समितिले पनि विभागकै निर्णय सदर गरेपछि आइटिमिया त्यस विरूद्ध रिट लिएर सर्वोच्च अदालत पुगेको थियो।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री एन्डी भ्यान हम बीच न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभामा पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुँदैछ। यस भेटवार्तामा युक्रेन र मध्य पूर्वमा चर्किँदै गएको द्वन्द मुख्य एजेण्डा बन्ने अपेक्षा गरिएको छ। ग्रेटर म्यान्चेस्टरको मेयर रहँदा बर्नहमले अमेरिकी राष्ट्रपतिलाई त्यहाँ स्वागत नगरिने बताउनु भएको थियो, तर प्रधानमन्त्रीका पूर्व सल्लाहकार केविन म्याककिकरले भने भेटको नतिजा सदा सकारात्मक हुने अपेक्षा गर्नुभएको छ।
3: If you look at the history of who Trump gets on well with, first of all, Trump does very well and gets on with people in the room who are popular. And Andy's popular, right? But he also, for better or for worse, gets on well with down-to-earth men and people who are a bit blokey.
0: भुटानको राष्ट्रिय क्रिकेट टोलीले आइसिसी T20 विश्वकप एसिया उपक्षेत्रीय छनौट 1 को तयारीका लागि क्रममा पोखरा 4 खेल्ने भएको छ। गण्डकी प्रादेशिक क्रिकेट संघका अनुसार भुटानी राष्ट्रिय टोलीले असोज 11 र 12 गते गण्डकी प्रदेश क्रिकेट टिमसँग अभ्यास खेल खेल्नेछ। हवस् त, खबर यति नै। नमस्कार, म कृष्ण।
4: BFBS Gurkha Radio.

Radio BFBS Gorkha Radio नमस्ते अनि स्वागत छ बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा. मझेरीलाई लिएर म आज पनि उपस्थित भएको छु धनराज राई र तपाईँको सेवामा रहने बाचा गर्दछु सदा जस्तै तिन घन्टा. आज पनि आज मङ्गलबार हो श्रोता. 22 सेप्टेम्बर 2026 साल तदनुसार असोज 6 गते विक्रम सम्बत 2083 सालको असोज महिनाको पनि एक हप्ता सकिने आँट्यो श्रोता. नेपाली पात्रो असोज महिनाको 6ठौँ दिनमा हामी कार्यक्रम सञ्चालन गरिरहेका छौँ बिएफबिएस गोर्खा रेडियोको ब्रुनाईको स्टुडियोबाट. र तपाईँहरू सम्पूर्णलाई ब्रुनाईको बिहानीको न्यानो नमस्कार छ. हजुर, न्यानो नमस्कार सहित हामीले मोलोसियो भन्ने गीत सुन्यो. दस मल्लले गाउनु भएको निकै मिठो गीत रहेछ. दस मल्लभ भनेपछि यसो गायकको डिटेल हेर्न खोजेको, गायकको डिटेल मैले भेटिनँ. दस मल्लभ मात्रै हो, देव दस मल्लभले गाउनुभएको छ. एक्टर एक्ट्रेसको नाम चाहिँ रहेछ मैले भेटेँ यो म्युजिक भिडियोमा. गीत मिठो लाग्यो. मोलोसियोलाई फकाउँदै हुनुहुन्थ्यो भनौँ न. आज धेरैवटा दिवस परेका रहेछन् संसारभर नै. आज वर्ल्ड कार फ्री डे हो. तपाईँले भ्याउनुहुन्छ सक्नुहुन्छ भने साइकल चलाउनुहोस्, हिँड्नुहोस्, कार फ्री डे मनाउनुहोस्. तपाईँ हामीले मनाउन सकिने त्यति मात्रै गरे पनि पुगिहाल्छ. लर्ड अफ द रिङ्स कतिको याद छ तपाईँहरूलाई. हबिट डे पनि आजै रहेछ. सेप्टेम्बर 22 चाहिँ आज बिल्बो र फ्रोडो ब्यागिन्सको जन्मदिन, आज हबिट डे. र त्यसै गरी विश्व गैँडा दिवस पनि आजै परेका रहेछ. यी मध्येमा कुनैको एउटा छोटो चर्चा म केही क्षणमा अवश्य नै गर्नेछु. तपाईँहरू पक्कै पनि आराम कुशल नै हुनुहुन्छ. हिजो छुटेदेखि आजै भेट भयो. दर्शन नमस्ते भने जस्तै मझेरी कार्यक्रममा रमाइला रमाइला कुराहरू हामी गर्नेछौँ, चियो चर्चा गर्नेछौँ, गीत सङ्गीत सुन्ने अनि सुनाउनेछौँ. तपाईँहरू पनि आफ्नो मनका भावना हामीसँग साट्न अथवा कसैका लागि पोख्न चाहनुहुन्छ भने हामीलाई माध्यम बनाउन सक्नुहुनेछ. फोन गरेर उक्त कार्य गर्न सक्नुहुनेछ. इमेल मार्फत तपाईँले लेखेर भावना पोख्न सक्नुहुनेछ भने वाट्सएप बाट मार्फत पनि गर्न सक्नुहुनेछ. वाट्सएपको चाहिँ हामीले त्यति दिने गरेका थिएनौँ, भर्खर भर्खर सुरु गर्दैछौँ. हेरौँ कतिको सफल भइन्छ वाट्सएप चलाएर. वाट्सएपको नम्बर चाहिँ 8644931 8644931. ब्रुनाईको कन्ट्री कोड चाहिँ तपाईँहरूले अब डायल गर्नु पर्यो नम्बर सेभ गर्दाखेरि. र फेसबुक मेसेन्जर त छँदै नै छ सदा जस्तै. विजेन्द्र निक्स डीले गाउनुभएको मै च्याङ सुनौ अबको बसाइमा अनि अरू कुरा गरौँला.

हजुर भगाई लाने कुरा गर्दै हुनुहुन्थ्यो विजेन अनि नेक्स्ट डेले मैच्याङलाई हृदयमा अहिले बिहानको 10:16 गयो श्रोता 24 डिग्री सेल्सियस तापक्रम रहेको छ सेरिया ब्रुनाईमा 30 डिग्री सेल्सियससम्मको अधिकतम तापक्रम अनुमान गरिएको छ आजको लागि भने घमाइला अन्तरालका साथमा मन्द गतिको हावा चलेको महसुस गर्दै हुनुहुन्छ तपाईँहरू फिल्डमा हुनुहुन्छ भने सेरिया वरिपरि केबी वरिपरि हुनुहुन्छ भने अन्य स्थानमा तपाईँहरूले कै कस्तो मौसम अनुभव गरिराख्नु भएको छ ब्रुनाईको यसो फुर्सद छ भने लेखी पठाउनुहोस् भनी पठाउनुहोस् है श्रोता नेपालमा बिहानको 8:01 गयो 17 डिग्री सेल्सियस काठमाडौँ उपत्यकाको तापक्रम रहेको छ अहिलेको लागि भने 28 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ भने मेघगर्जनसहित वर्षा हुने अनि त्यसका साथमा मन्द गतिमा हावा चलेको महसुस गर्नुहुनेछ साँझ पख भने बदली भई सुक्खा हुने केही प्रक्षेपण गरिएको छ काठमाडौँ उपत्यकाभित्र आज बेलायतमा बिहानको 3:17 गयो र अहिले लन्डनमा 15 डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ हल्का बादलले लन्डनको आकाश ढाकिएको अवस्था छ मन्द गतिमा हावा चलिरहेको छ र आज दिनभरिमा 15 डिग्री सेल्सियस नै न्यूनतम तापक्रम रहने अनुमान गरिएको छ भने 25 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ आज लन्डन सुक्खा रहनेछ घमाइलो रहनेछ र मन्द गतिको हावा चलि नै रहनेछ आज लन्डनको मौसम निकै रमाइलो छ तपाईँहरू छुट्टी छ भने यसो सपरिवार यसो पार्कतिर जानुहोस् छायामा बस्नुहोस् सुन्तला बदाम केराउ खानुहोस् आज हजुर 3 ठाउँका मौसम त हामीले भन्यो अन्य स्थानका श्रोता तपाईँहरू पनि यसो आफ्नो स्थानको कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ पठाउनुहोस् मौसमको जानकारी अथवा अन्य केही कुरा भन्न पर्ने छन् भने पनि भन्नुहोस् हामी मार्फत कसैलाई सुनाउनु पर्ने छन् भने पनि सुनाउन सक्नुहुनेछ हामी माध्यम बनिदिन तयारी छौँ अब तपाईँहरू के लेखौँ के गरौँ भनेर सोच्दै गर्नु हुँदाखेरि चाहिँ एउटा गीत सुनाउँछु सक्दिनँ म रवि बज्राचार्य फिचरिङ सन्तोष खड्कीको आवाजमा सुनौ यो गीत सक्दिनँ म

चुन्नाबेल थापा लेखाउनु भयो आउँदी नफर्केर, निकै मिठो गीत रहेछ श्रोता। आउँदी नफर्केर भनिसक्नु भयो, अब के गरौँ त। एउटा विश्व गैँडा दिवसको बारेमा तपाईँहरूलाई छोटो जानकारी दिनु मन पर्यो यो समयमा। यो दिन किन पनि मन पर्यो भने गैँडा अब हामीले नेपालमा देखेका पनि छौँ, एकसिङ्गे गैँडा, विशेष त अब अफ्रिकातिर हो भने दुई सिङ्गे गैँडाहरू पनि छन्। तर यो चाहिँ मेरो मन खिचेकोले गर्दाखेरि ठिक्क आज दिवस पनि परेको रहेछ। यो हरेक वर्ष आज सेप्टेम्बर 22 दिन यो दिवस मनाउने गरिँदो रहेछ। र यो दिन चाहिँ विश्वमा 5 प्रजातिहरू रहेछन् गैँडाका, र ती सबै 5 प्रजातिका गैँडाको यो के भन्छ कन्जर्भेसन संरक्षण र उनीहरूले सामना गरिरहेका चुनौतीबारे चाहिँ विभिन्न जनचेतना फैलाउने कार्यक्रमहरू गरिन्छ, सेमिनारहरू गरिन्छ, अन्य तरिकाले चाहिँ मान्ने गरिन्छ। यो दिवस चाहिँ सन् 2011 मनाउन थालेको रहेछ। गैँडा चाहिँ पृथ्वीमा करिब 5 करोड वर्षदेखि अस्तित्वमा रहेको जनावरका रूपमा चिनिन्छ, तर आज संसारमा सबै प्रजाति जोड्दा करिब करिब 27,000 भन्दा कम गैँडा मात्र बाँकी रहेको संरक्षण संस्थाहरूले बताउँदै आएका छन्। अब नेपालमा पनि यो गैँडा निकै राम्रो प्रगति गरेको खबर समाचारहरू हामी सुन्छौँ। गैँडा चाहिँ उपहार स्वरूप अन्य देशहरूतिर पठाएको, गभर्मेन्ट टु गभर्मेन्ट अग्रिमेन्टमा पठाएको, G2G भन्छ क्या हो, G2G अग्रिमेन्टमा पठाएको यो चाहिँ उपहार स्वरूप। अब अन्य कुरा दिन सकिँदैन, गैँडै भए पनि दिएर एक किसिमले दौत्य सम्बन्ध चाहिँ अझै बलियो बनाउने हेतुले चाहिँ यस्तो काम गरिएको हो कि जस्तो लाग्छ मलाई चाहिँ। अब फेरि अर्कोतिर अवैध चोरी सिकार होइन, विशेष गरी यो गैँडाको खाक भनिन्छ नि सिङ का लागि चाहिँ अब गैँडालाई मार्ने होइन भने बेहोस बनाएर चाहिँ खाक निकालेर त्यहाँबाट चाहिँ केही पैसा आम्दानी गर्नेहरू, बेहोस मात्रै नभएर कतिपय सन्दर्भमा हत्या नै गर्ने पनि गरिँदो रहेछ। अब गैँडाको अस्तित्वको लागि चाहिँ यी यस्ता कुराहरू चाहिँ ठुला खतरा बनिरहेका हामीले सुनिरहेका हौँ, जानिरहेका छौँ। अब नेपाल पनि एक किसिमले गैँडा संरक्षणका लागि महत्त्वपूर्ण देश हो। यो ब्रिडिङ भन्छ नि, ब्रिडिङ निकै मजाले गर्दो रहेछ नेपालमा पनि, यो के अरे सरकारी तौरबाटै हुने कुरा हो। यसमा चाहिँ सरकारलाई अप्लोज गर्नैपर्छ, सरकारी निकायहरू जो चाहिँ यो संरक्षणको क्षेत्रमा काम गरिराख्नु भएको छ उहाँहरूलाई। र जनसङ्ख्या पनि फैलिरहेको, बढिरहेको, अब धेरै अब हामी मान्छे अथवा यो अरू कुकुरको इक्जाम्पल लिउँ न, कुकुर जस्तो हुतुतु हुने कुरा त होइन, तर पनि एउटा दुईवटा गर्दै भए पनि जनसङ्ख्या चाहिँ नेपालले आफ्नो स्केलमा बढाइरहेको कुरा हामी सुन्छौँ। गैँडा केवल जङ्गलको जनावर होइन श्रोता, यो जैविक विविधताको महत्त्वपूर्ण हिस्सा पनि हो। यसको संरक्षण भनेको हाम्रो प्राकृतिक सम्पदाको संरक्षण पनि हो भनेर चाहिँ जानकारहरूले भनेको छ, भन्ने गरेका छन्। तपाईँ हामी सम्पूर्णलाई चाहिँ यो विश्व गैँडा दिवसको हार्दिक शुभकामना। कतिपयले त अब यो सौराहा चितवनतिर गएर हात्तीमा चढेर गैँडाको प्रत्यक्ष के भन्छ मिट पनि भएको छ होला, तपाईँहरूको देख्नुभएको छ होला, भेट्नुभएको छ होला। मैले नेपालमा चाहिँ होइन, केन्यामा चाहिँ देखेको छु दुई सिङ्गे गैँडा, त्यस पछाडि चाहिँ मैले देखेको छैन। मविन्द्र राईले गाउनुभएको गीत सुन्छौँ, सम्झना आइरहन्छ, निमा पाखरिनको लिरिक्समा छ यो गीत।

हजुर, मविन्द्र राईको आवाजमा सम्झना आइरहन्छ। निमा पाखरिनले लेख्नुभएको यो गीत निमा पाखरिनले अमेरिकामा बस्दाखेरि नै रचना गरेको हो। गाउँघरको सम्झना आएर भन्नुभएको थियो केही समय अगाडि, र मिठो गीत सुन्यो श्रोता। हजुर, ब्रिटिस फोर्सेस ब्रुनाईमा अब भोलि 24 सेप्टेम्बरका दिन बिहिबारको दिन हो श्रोता, बिहानको 10 बजेदेखि 11 बजेसम्म 1 घन्टाका लागि जुम्बा कार्यक्रम हुँदैछ। यो चाहिँ बिएफबिएस ब्रुनाईले आयोजना गरेको कार्यक्रम हो। यो अप समिट यो वर्षको यो च्यारिटी के अरे इभेन्टको मेन थिम अप समिट रहेकाले भोलि तपाईँहरू टेक पार्ट गर्न सक्नुहुनेछ। यो बिएफबीको जिम्नेजियममा हुन्छ र यो कार्यक्रमलाई लिड गर्दै हुनुहुन्छ कोन, यो चाहिँ पानागा क्लबको इन्स्ट्रक्टर हुनुहुन्छ, जुम्बा इन्स्ट्रक्टर। उहाँले यो जुम्बा क्लास भोलि तपाईँहरूसँग बसेर लिड गर्नुहुनेछ। $2 प्रति सहभागी चाहिँ फी तोकिएको छ र यो सानो रकमले ठुलो महत्त्व राख्न सक्छ। ठुलो यो अप समिट थोरै भन्दै समिट चढ्नुपर्ने हुन्छ। यसमा तपाईँहरूको योगदानको उच्च मूल्याङ्कन हामी गर्ने गर्दछौँ र भोलि तपाईँहरूको उच्च उपस्थिति रहने पनि आश गरेका छौँ। बिएबिएसका सहकर्मी बहिनी प्रेजेन्टरहरू पनि तपाईँहरूलाई साथ दिनलाई अवश्य नै उपस्थित हुनुहुनेछ यो समयमा। भोलि जुम्बा हुँदैछ श्रोता बिएफपीको जिम्नेजियमभित्र। हाम्रो माया सुनौ अब उत्तम राई अनि अनु चौधरीको आवाजमा।

0: गोर्खा रेडियो।
1: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
0: BFBS गोर्खा रेडियो।

चिया हेर विमल मगरले गाउनुभयो श्रोता यो गीतलाई निकै मिठो गीत सुन्यौँ हामीले मझेरी कार्यक्रमको बसाइमा ब्रुनाईमा अब बिहानको 11 बज्नको लागि 13 मिनट बाँकी रहेको छ प्रश्न मेरो उत्तर तपाईँको बिएबिएस गोर्खा रेडियो ब्रुनाईको साप्ताहिक क्विज कम्पिटिसन हिजोदेखि सुरु भएको छ श्रोता यो हप्तादेखि भनौँ र यो हप्ताको शुक्रबार तपाईँहरूले यसको छिनोफानो पाउनुहुनेछ शुक्रबारसम्म उत्तर पठाउन सक्नुहुनेछ उत्तर ब्रुनाईका श्रोताहरूले त पठाउनु हुन्छ ब्रुनाई बाहिरका श्रोताले पनि उत्तर चाहिँ पठाउन सक्नुहुनेछ अब प्राइज चाहिँ ब्रुनाईका श्रोतालाई मात्रै दिनुपर्ने प्राइजहरू भएकाले अब ब्रुनाई बाहिरका श्रोताको उत्तर मिले पनि लकी ड्रमा नजाने अनुरोध गरेँ त्यसका लागि हामी क्षमा प्रार्थी छौँ के गर्नु के अरे प्राइजको उपहारको यो प्रकृति नै त्यस्तो छ कि अब तपाईँहरूलाई पठाएर त्यसको चाहिँ अर्थ नै निस्किँदैन ले गर्दाखेरि यो प्रश्नको सही उत्तर दिने ब्रुनाईका श्रोताहरूको मात्रै लकी ड्रमा जान्छ नाम र शुक्रबारको बसाइमा हामी तेस्रो

सर्भिसहरूको कुराहरू, पावर सटडाउनको कुराहरू हुने भएकाले बिहिबार र बुधबार चाहिँ कार्यक्रम प्रसारण हुँदैनन्। अब हामी शुक्रबार नै भेट्नेछौँ यो प्रश्नसहित, र छिनोफानो पनि उक्त दिन नै गर्नेछौँ। उत्तरहरू पठाउँदै गर्नुहोस् फटाफट। ब्रुनाईका श्रोता, तपाईँहरू को नाम उत्तर मिलेको खण्डमा लकी ड्रमा पस्छ, र ती लकी ड्रबाट तान्दाखेरि तपाईँको नाम कसो नपर्ला, धैर्यताका साथ शुक्रबारसम्म पर्खिनुहोला र उत्तर पठाउँदै गर्नुहोला। विश्वको पहिलो रेडियो प्रसारण कहिले र कहाँबाट भएको थियो? सुमन मगरलाई सुनौ यो प्रश्न मे उत्तर तपाईँको भन्ने सेगमेन्ट पछाडि तिमीले दिएको सुमन मगरको आवाजमा छ यो गीत।

तिमीले दिएको मुस्कान अझै मिठो गीत सुन्यो श्रोता सुमन मगरको आवाजमा ब्रुनाईमा बिहे

एफपिओ यो पोस्ट अफिस गत हप्ता बन्द थियो र हिजो भएन आजदेखि चाहिँ नर्मल के अरे ओपनिङ आवर्समा सुचारू भइसकेको छ। आज मङ्गलबारदेखि श्रोता तपाईँहरूको जानकारीको लागि आजदेखि अब तपाईँहरूले चाहिँ सोमबार जानुहुन्छ भने बिहानको 8 बजेदेखि 12:30 बजेसम्म, मङ्गलबार बिहानको 8 बजेदेखि 1:30 बजेसम्म मध्याह्नको, त्यस्तै बुधबार बिहानको 8 बजेदेखि मध्याह्नको 12:30 बजेसम्म, शुक्र बिहिबार पनि बिहानको 8 बजेदेखि 12:30 बजेसम्म हुन्छ भने शुक्रबारका लागि भने बिहानको 8 बजेदेखि 10:30 बजे बिहानको 2.5 घन्टा मात्रै खोलिने रहेछ शुक्रबार चाहिँ। तपाईँले त्यही अनुसारले आफ्नो समय मिलेर अब जान सक्नुहुनेछ। आज खुला भइसकेको छ र आज चाहिँ बिहानको 8 बजेदेखि मध्याह्नको 1:30 बजेसम्ममा गइसक्नु होला। धेरै कामहरू छुटेका होलान्, पोस्ट गर्नुपर्ने तपाईँको पार्सलहरू, डकुमेन्टहरू, जरुरी डकुमेन्टहरू चाहिँ पोस्ट गर्नुपर्ने थियो होला, कता कता बेलायततिर हुनसक्छ, तिनीहरू चाहिँ अब आज पठाइहाल्नुहोस्, भोलिको फ्लाइटमा गइहाल्छ बेलायततर्फ। हजुर, अहिले ब्रुनाईमा मध्याह्न भन्दा आएछ फेरि, बिहानको 11 बज्नको लागि 5 मिनट बाँकी रहेको छ र अब हामी प्रमोद खरेल अनि पदम रोकायले गाउनु भएको तिमीदेखि टाढा बन्न भन्ने गीत सुन्छौँ र यो गीत सुन्दै सुन्दै कार्यक्रमको पहिलो घन्टालाई हामी बिदा गर्छौँ। त्यस पछाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको समाचार सुन्नुहुनेछ अनि हामी फेरि भेट हुनेछौँ दोस्रो घन्टामा। तबसम्म यो गीत सुनेर इन्जोय गर्नुहोला।

0: पुरेश्वरमा हिजो बस आगलागीमा परेर घाइते भएका चालकको निधन भएको छ। कृतिपुर अस्पतालमा उपचारका क्रममा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ। अस्पतालका अनुसार चालकको शरीरको 90% भाग जलेको थियो। घाइते चालकलाई हिजो दिउँसो करिब 1 बजे अस्पताल पुर्याइएको थियो। हिजो मध्याह त्रिपुरेश्वरको बस स्टपमा रीतिसेती यातायातको बसमा आग लागि भएको थियो। ट्राफिक प्रहरीसँग विवाद भएपछि चालक आफैले बसमा आगो लगाएको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ। यो घटनाको छानबिनका लागि समिति गठन भइसकेको छ। नेकपा एमालेको हिजो देखि जारी केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। बैठक बिहान 9 बजेबाट शुरू हुने पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिनुभएको छ। ललितपुरको बनी मण्डल रामबाग पार्टी प्यालेसमा जारी बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने काम शुरू हुनेछ। आज केन्द्रीय सदस्यले बढ़ीमा 3 मिनटमा पार्टी अध्यक्षको प्रतिवेदन, जनतासँग पार्टीको सम्बन्ध र समसामयिक विषयमा आफ्ना धारणा राख्ने गरी समय व्यवस्थापन गरिएको आचार्यले जानकारी दिनुभएको छ। अध्यक्ष केपी शर्मा ओलीले हिजो बैठकमा जानकारी गराएका 9 एजेण्डामध्ये 8 कार्यवाही आजबाट शुरू हुन लागेको हो। आजबाट क्रमशः केन्द्रीय कमिटिमा सदस्यहरूको मनोनयन, विभागहरूको गठन, पोलिट ब्युरो गठन, स्थायी कमिटी गठन सहितका एजेण्डा अघि बढाउने तयारी छ। पोखरा विमानस्थलमा हुन लागेको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानलाई दिगो र नियमित बनाउनका लागि पर्यटन व्यवसायीले छुट प्याकेज सार्वजनिक गरेका छन्। पोखराबाट कृष्ण धवाडीको यो रिपोर्ट।
1: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3.5 वर्षपछि पहिलो पटक नियमित अन्तर्राष्ट्रिय उडानको ढोका खुलेको छ। फ्लाइ दुबईले यही असोज 7 गतेदेखि पोखरा दुबई सिधा उडान शुरू गर्न लागेपछि यहाँका व्यवसायी उत्साहित छन्। सो उडानलाई नियमित र दिगो बनाउनका लागि व्यवसायीहरूले आकर्षक प्याकेज घोषणा गरेका छन्। पर्यटनको राजधानी पोखराबाट शुरू हुन लागेको पोखरा दुबई अन्तर्राष्ट्रिय हवाई उडानलाई नियमित र दीर्घकालीन बनाउन गण्डकी प्रदेश सरकार, निजी क्षेत्र तथा पर्यटन व्यवसायी एकजुट भएर लागेका हुन्। फ्लाइ दुबईको उडानबाट पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि होटल, खाना, पदयात्रा, अल्ट्रा लाइट तथा प्याराग्लाइडिङ लगायतका पर्यटकीय गतिविधिमा छुट प्याकेज सार्वजनिक गरिएको हो। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले फ्लाइ दुबईको जहाजबाट पोखरा आउने पर्यटकलाई लक्षित गरी पोखराका सबै होटलको हालको मूल्यमा 25% छुट दिइने बताउनुहुन्छ।
2: फ्लाइ दुबईलाई मात्रै प्रमोसन भन्दा पनि हाम्रो व्यवसाय प्रवर्धन गर्नका लागि पनि फ्लाइ दुबईलाई हामी प्रमोसन गर्दैछौँ पोर्टेलीहरूले, र यसको सुरुवाती चरणमै हामीले चाहिँ फ्लाइ दुबईलाई 50 पोखरामा रहेका टाढै होटलहरू, स्टार होटलहरूको नाम लिस्ट चाहिँ मैले चाहिँ उहाँलाई उपलब्ध गराएर उहाँले आफ्नो प्रबन्धनमा हरेक देशमा उहाँले प्रबन्धन गर्ने ठाउँमा पोखराका यी होटलहरूमा चाहिँ 25% छुट अर्को सूचना नआइन्जेलसम्मका लागि 1-2-3 महिना भन्दा नि अर्को सूचना फेरि हामी ननिकालिन्जेलसम्मका लागि 4-6 महिना यसलाई सस्टेन गर्नका लागि हामीले 25% डिस्काउन्ट भनेका छौँ।
1: अन्तर्राष्ट्रिय विमानस्थलको सपना देखेको 5 दशकपछि बल्ल अहिले अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेको छ। 2032 सालमै पोखरामा विमानस्थल योजना सुरु भए पनि काम अघि बढ्न सकेको थिएन। नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेल लामो प्रतीक्षापछि हुन लागेको फ्लाइ दुबईको उडानलाई सफल र नियमित बनाउनका लागि सबैको सहयोग आवश्यक छ भन्नुहुन्छ।
3: 7 दिने बेला अहिले नै आएको छ। थ्याङ्क यू फ्लाइ दुबई टिम, किनकि एउटा 2 एयरलाइन्स भएको टिम आएको छैन। यति धेरै एयरक्राफ्टहरू भएको अनि यस्तो म्यानेजमेन्टको टिम अहिले पोखरालाई विश्वास गरेर आएको छ। त्यसैले गर्दाखेरि हामी सबैले आफ्नो ठाउँबाट साथ दिनुपर्छ। यो अवसर हो, यो फेरि चुनौती त्यत्तिकै छ, हामी सबै एकजुट हुनुपर्छ। त्यसैले मेरो अनुरोध छ नेपाल टुरिज्म बोर्डको तर्फबाट, हामी कुनै 1-2 जनाले मात्र लाभ लिएर रहेका छैनौँ। सम्पूर्ण पोखरा, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटनले नै यसबाट लाभ लिन्छ र लाभ लिनेछ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री एन्डी बर्नहम बीच न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुँदैछ। यो भेटवार्तामा युक्रेन र मध्य पूर्वमा चर्किँदै गएको द्वन्द मुख्य एजेण्डा बन्ने अपेक्षा गरिएको छ। ग्रेटर म्यान्चेस्टरको मेयर रहँदा बर्नहमले अमेरिकी राष्ट्रपतिलाई त्यहाँ स्वागत नगरिने बताउनु भएको थियो। यो भेटले केविन प्रधानमन्त्रीका पूर्व सल्लाहकार केविन म्याककिबर भने यो भेटको नतिजा सकारात्मक हुने अपेक्षा गर्नुहुन्छ।
4: If you look at the history of who Trump gets on well with, first of all, Trump does very well and gets on with people in the room who are popular. And Andy's popular, right? But he also, for better or for worse, gets on well with down-to-earth men and people who are a bit blokey.
0: यो PFBS गोर्खा रेडियो हो।

0: 留后。
1: Namaste, Namaste, Namaste. BFBS Gorkha Radio Brunei को प्रस्तुति कार्यक्रम मझेरीबाट म धनराज राईको नमस्ते दोस्रो घण्टामा प्रवेश गरौं। श्रोता, ब्रुनाईको समय बिहानको 11 बजेर 9 मिनट गएको अवस्थामा हामी दोस्रो घण्टामा पाइला टेक्यौं र पाइला टेक्ने क्रममा शशी रावलले गाउनु भएको झक का झापाली जोसिलो गीत सुन्यो र यो गीतबाटै हामी कार्यक्रमलाई अगाडि बढाउने प्रयत्न गरिरहेका छौँ। हजुर, ब्रुनाईमा मौसमी परिवर्तन खासै भएको छैन। सेरियामा विशेष गरी सनी इन्टरभल्स नै छ, तर कतै कतै सिमसिम पानी छिटफुट वर्षा पनि भइरहेको अवस्था चाहिँ मौसमी विवरणहरू देखिएका छन्। तर हाम्रो स्टुडियोको वरिपरि भने पानी परिरहेको छैन, अलिकति खुल्न खुल्न खोजेको हो कि आकाश भन्ने खालको चाहिँ भान भइरहेको छ, तर पानी परिरहेको छैन। हजुर, हामीसँग तपाईँहरू आएर गीत सङ्गीतहरू सुन्ने सुनाउने आफ्ना भावना व्यथा कथा हरू सुनाउने कसैलाई पुर्याउने चाहना राख्नुहुन्छ भने अवश्य पनि गर्न सक्नुहुन्छ। स्टुडियोमा फोन गर्न सक्नुहुन्छ। अहिले त हामीले वाट्सएप नम्बर पनि चलाउन थालेका छौँ। श्रोता, हुन त पहिल्यैदेखि थियो, तर गोर्खा रेडियोमा वाट्सएप नम्बर त्यति हामीले चलाउँदैनथ्यौँ। वाट्सएप नम्बर तपाईँहरूलाई एकपल्ट त्यो चाहिँ सम्झाउन चाहेँ, 8644931। ब्रुनाईको कन्ट्री कोड 00673 त तपाईँहरूले डायल गर्नै पर्यो। ब्रुनाई बाहिरका श्रोताले, ब्रुनाईकै श्रोतालाई त त्यो जरुरी भएन। 8644931 यो चाहिँ हाम्रो वाट्सएप नम्बर हो। यहाँ पनि तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अनि इमेल र फेसबुक मेसेन्जर त छँदै नै छन्। हजुर, अब गफगाफ गर्दै गरौँला। गीत सुन्ने क्रमलाई त रोक्न भएन श्रोता। त्यो क्रममा कमल पोखरी भन्ने गीत सुन्न जाउँ निर्जरा लामाको आवाजमा।

यही कमल पोखरीमा के भयो भन्ने कुरा निर्जरा लामाको आवाजमा हामीले सुन्यो। मिठो पो रहेछ श्रोता यो गीत। तपाईँहरूले पनि पक्कै यो गीतलाई रुचाउनु भयो। हजुर, यो ब्रिटिस फोर्सेस ब्रुनाईमा श्रोता अब चिल्ड्रेन्स लाइब्रेरीको यो बिग बजार सेल हुने भएको छ। 25 सेप्टेम्बरका दिन शुक्रबारको दिन हो। मध्याहको 2 बजेदेखि 5 बजेसम्म हुन्छ यो। र तपाईँहरूले चाहिँ नानीहरूलाई यो चिटचाट कम्युनिटी सेन्टरमा रहेको चिल्ड्रेन्स लाइब्रेरीमा स्टलहरूतिर घुमाउनु लानुभयो भने उनीहरूले चाहिँ त्यहाँ किताबहरूदेखि लिएर युज गरिएका तर राम्रा कन्डिसनका टोयहरू होइन चाहिँ त्यस्तोहरू अन्य केही नानी केटाकेटीलाई चाहिने सरसामानहरू जो चाहिँ तपाईँकोमा नहुन सक्छ, अरूले चाहिँ लोन त अरू कसैले खेलाइपाल्छ कि राम्रै कन्डिसनमा छ भनेर चाहिँ छोडेकोहरू अथवा बेच्न ल्याउनु हुनेहरू त्यस्तोहरू हुन सक्छन्। तपाईँहरूलाई त्यस्तो जरुरी लाग्छ भने बिग बजार सेलमा चाहिँ जान सक्नुहुनेछ है त। मिलन राईको सुरताल को के कस्तो रहेछ नाप्न जाउँ है त हामी अब सुरतालमा मिलन राईको आवाजमा।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

भन्ने गीत सुन्यो श्रोता, सोह्र पुगी सत्र लाग्यो। राज थापा र भीम लामाले गाउनु भएको रहेछ यो गीतलाई। रमाइलो रमाइलो लाग्यो मलाई त। तपाईँलाई कस्तो लाग्यो कुन्नी? यसो मन पर्यो मन परेन यसो जानकारी गराउनुहोस् है। आज मङ्गलबार हो श्रोता, र मङ्गलबारको यो समयको बसाइमा हामी टेक्नोलोजीको ट्रेन्डिङ विषयहरू केही खोजेर ल्याउने गर्दछौँ। र अब आकाशको तारै झार्ने टेक्नोलोजीको कुरा गर्ने त होइन हामी, यसो हामीले दैनिकी रूपमा सुन्ने सुन्दाखेरि एहे हो रहेछ भन्ने कुराहरू नै लिएर आउँछौँ, हाम्रो साधारण तरिकाले बुझ्ने विषयहरू नै। र केही विषयहरू आज पनि सदा जस्तै लिएर आएको छु। पहिलो विषय रहेको छ यो इलेक्ट्रिक भेहिकलको पुरानो ब्याट्रीलाई के गर्ने भन्ने कुराहरू। इलेक्ट्रिक भेहिकल इभीको ब्याट्री पुरानो हुँदै गएपछि अब त्यसको क्यापेसिटी घट्छ, क्षमता घट्छ, र अन्तत पुनः प्रयोग वा रिसाइकल गर्नुपर्ने हुन्छ प्रायःजसो। तर अमेरिकाको यो कर्नेल युनिभर्सिटीका अनुसार त्यहाँका अनुसन्धानकर्ताहरूले चाहिँ पुरानो लिथियम आयन ब्याट्रीलाई पूर्ण रूपमा ध्वस्त पारेर कच्चा पदार्थमा बदल्नुको सट्टा त्यसकै इलेक्ट्रोडलाई पुनर्जीवित गर्ने नयाँ विधि चाहिँ विकास गरेका रहेछन्। डियर भनिँदो रहेछ यसलाई छोटो रूपमा, डाइरेक्ट इलेक्ट्रोड टु इलेक्ट्रोड रिजेनेरेसन नाम र भनिँदो रहेछ। र यो नाम दिइएको यो प्रक्रियाले ब्याट्रीको इलेक्ट्रोडमा समयसँगै जम्मा हुने एक तह चाहिँ हटाएर त्यो त्यसलाई चाहिँ फेरि प्रयोग गर्न मिल्ने बनाउने रहेछ। अनुसन्धानमा पुनर्जीवित ब्याट्रीले आफ्नो पुरानो क्षमताको 95% क्षमता फिर्ता चाहिँ गरेको पाइन्छ। भनेपछि झन्झै ओरिजिनल जस्तै भनौँ न, 5% भनेको तलमाथि भइगयो। सामान्यतया रिसाइक्लिङमा ब्याट्रीलाई टुक्र्याएर त्यसबाट लिथियम, कोबल्ट र निकल लगायतका पदार्थहरू निकालिने रहेछ। तर अबको यो नयाँ विधिले काम गर्न सक्ने इलेक्ट्रोडलाई नै बचाउने प्रयास गर्दो रहेछ। यसले चाहिँ अब के हुँदो रहेछ भने भविष्यमा ब्याट्री रिसाइक्लिङ लगायत लागत र ऊर्जा खपत घटाउन मद्दत गर्ने चाहिँ उनीहरूको अपेक्षा रहेको छ। सोलर प्यानलको कुरा गरौँ एकैछिन। अब पहिला सोलर प्यानल 5-6 अमेरिकी डलर पर्ने रहेछ। त्यो चाहिँ सन् 2000 सालतिर 1 वाटको क्षमताको सोलर पावरको कुरा हो श्रोता। तर अहिले त्यही क्षमताको चाहिँ प्यानल चाहिँ करिब करिब 12 सेन्टमै उपलब्ध हुन थालेको रहेछ। अर्थात् 2 दशकभन्दा बढी समयमा सोलर प्यानलको मूल्यमा ठुलो गिरावट आएको छ। यसको मुख्य कारण सोलर प्रविधिमा भएको सुधार, ठुलो मात्रामा उत्पादन र विशेष गरी अब चिनकै कुरा, चिनमा बढेको उत्पादन क्षमता हो। सस्तो प्यानलका कारण घर व्यवसाय र उद्योगहरूले आफ्नै छत वा जमिनमा सोलर जडान गरेर विद्युत उत्पादन गर्ने क्रम पनि बढ्दो रूपमा छ। सन् 2025 सालको अन्त्यसम्ममा विश्वभरि चाहिँ साना सोलर प्रणालीको क्षमता झन्नै 1.2 टेरावाट पुगेको बताइन्छ विश्वभरबाट श्रोता। अर्को विषय एआईको छ। अब श्रोता, एआई अहिलेको समयमा एआईको कुरा गरेन भने अपुरो भइन्छ र अधुरो रहन्छ। एआईले चाहिँ आफै कम्प्युटर सिस्टम ह्याक गर्न थाल्यो भन्ने समाचार रहेको छ। यो चाहिँ विशेष गरी गुगलको जेमिनाई एआई र यसले चाहिँ एउटा साइबर सुरक्षा प्रणालीले यस्तो प्रश्न खडा गरेको छ, अब ह्याक गर्न थाल्यो भने के गर्ने भन्ने कुरा। सन् 2026 मेमा गरिएको परीक्षणका क्रममा जेमिनाईले परीक्षणको सीमा बाहिर, जुन त्यो एउटा बााउन्ड्री तोकिएको थियो, त्यो बाहिर गएर 3 वास्तविक कम्पनीका कम्प्युटर सिस्टममा पहुँच बनाएको पाइएको छ। भने चाहिँ ह्याकिङ मजाले गरेछ उसको बााउन्ड्री काटेर। परीक्षणको वातावरणमा भएको एउटा त्रुटिका कारण जेमिनाईलाई इन्टरनेटमा पहुँच मिलेको भनिएको छ। त्यस पछाडि एउटा घटनालाई उसले पासवर्ड अनुमान गरेर सुरक्षित सिस्टममा प्रवेश गरेको र अन्य 2 चाहिँ पब्लिक कोड रिपोजिटरी मा खुला रूपमा राखिएका लगइन प्रयोग गरेर प्रवेश गरेको बताइएको छ।
अनि यसमा रोचक कुरा चाहिँ के छ भने श्रोता, जेमिनाईले आफू वास्तविक कम्पनीको सिस्टममा पुगेको थाहा पाएपछि आफै त्यहाँको गतिविधि रोकेको थियो भने चाहिँ ओहो म यहाँ नहुनु पर्ने रहेछ, आई एम इन द रङ प्लेस भन्ने लागेर उसले आफ्नो त्यो फर्दर ह्याकिङ चाहिँ रोकेको थियो भन्ने कुरा आएको छ। गुगलका अनुसार प्रभावित कम्पनीलाई जानकारी गराएको छ र परीक्षण प्रक्रिया पनि सुधारिएको छ। तर घटना चाहिँ जेमिनाईमै मात्रै सीमित भने छैन, ओपन एआई, एन्थ्रोपिक र मेटाका एआई मोडलहरूमा पनि यसअघि यस्तै किसिमका एआई ब्रेकआउट का घटनाहरू परीक्षणका क्रममा देखिएका थिए र एआईलाई इन्टरनेट, कोड र वास्तविक कम्प्युटर सिस्टममा पहुँच दिँदा सुरक्षा नियन्त्रण कति महत्त्वपूर्ण हुन्छ भन्ने प्रश्न चाहिँ सतही रूपमा देखा पर्न थालेको छ। हजुर, यस्तै छ, एआई टेक्नोलोजी को कुरा पछ्याउँदै जाँदाखेरि नयाँ नयाँ कुरा थाहा पाइन्छ, कति थाहा पाइँदैन, कति सुनिएको हुन्छ, कति चाहिँ अनौठो घटनाका रूपमा हामीले लिने गर्दछौँ। त्यस्तै छ अब एआईको, हिजो मैले एउटा युट्युबमा हेरेको थिएँ, हुँदा समाचारमा अस्ति नै आएको थियो, एआई एक्ट्रेसको कुरा तपाईँहरूले पक्कै पनि सुन्नुभयो र त्यहाँ पनि ग्लिच, लाइभमै ग्लिच भएको घटना पनि हाम्रो सामु ताजा छ। उनी बोल्दा बोल्दै एकछिन पज लिएर म्यान्डरिन चाइनिजमा चाहिँ बोली फेरेको कुरा मैले हेरेको नै, तपाईँले पनि पक्कै हेर्नुभयो होला, ग्लिचेजहरू आउँछ, टेक्नोलोजी हो, त्यस्तै भइरहेको छ।

साजी होई साजी होई साजी होई मिङ्स लामा र सुमी मोक्तानले गाउनु भएको यो गीत सुने श्रोता मझेरी कार्यक्रममा हुनुहुन्छ। ब्रुनाईमा मध्याह्नको 12 बज्नको लागि 23:30 बाँकी रहेको छ। हजुर, हामीले अघि बिएफबी चिल्ड्रेन्स लाइब्रेरीको बिग बजार सेलको कुरा गर्यो ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताका लागि, भने अब भने बिएफबी लोकल ह्यान्डमेड एन्ड फुड स्टल बजारको कुरा गरौँ न। त यो आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले आयोजना गरेको बजार हो श्रोता। शुक्रबार नै हो, 25 सेप्टेम्बरका दिन मध्याह्नको 2 बजेदेखि 5 बजेसम्म नै हो यो चिटच्याट कम्युनिटी सेन्टरमा हुने गर्दछ र धेरै स्टलहरू राखेका हुन्छन् श्रोता। तपाईँहरूले ह्यान्डमेड क्राफ्टहरूको स्टलहरू देख्नुहुन्छ, होममेड ब्रान्डहरू, तपाईँले कतिले त अब स्टलको लागि बुकिङ पनि गरिसक्नु भएको छ, बेच्नका लागि तयार घरमा नै आफ्नो समय निकालेर बनाउनु भएको आफ्नो कलाहरू चाहिँ त्यहाँ प्रदर्शन गरेर कतिले मन पराउनुहुन्छ, किन्नुहुन्छ, अथवा बेच्ने सोच गर्दै हुनुहुन्छ नि, अब स्टल बुकिङ गर्नु पर्यो, अब धेर समय बाँकी छैन है श्रोता। त्यस्तै खाना अनि यो पिउने कुराहरू, फुड एन्ड बेभरेजका कुराहरू आउँछ र अन्य विविध सर सामग्रीहरू चाहिँ उक्त दिन प्रदर्शनीका साथै किनमेल किनबेच हुने गर्दछ। बिएफबी लोकल ह्यान्डमेड एन्ड फुड स्टल बजार शुक्रबार हो, विकेन्ड लागेको हुन्छ, कतै जाने प्लानमा हुनुहुन्न भने दिउँसोको 2 बजेदेखि साँझको 5 बजेसम्म अवश्य नै जानुहोला। हजुर, अब हामी तिमी आँखा मा नानी भन्ने गीत सुन्छौँ जगदीश समाल र प्रतिमा सुनामको आवाजमा।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFPS Radio Hope।

कमल पोखरी निर्जरा लामाले गाउनु भएको गीत सुन्यो श्रोता। फ्रेस फोर्सेस ब्रुनाईमा जब भ्याकेन्सी निस्केको छ श्रोता, र यो जब भ्याकेन्सीको अन्तिम डेट रहेको जब तपाईँले आवेदन बुझाउने 28 सेप्टेम्बरका दिन मध्याहको 12 बजेभित्रमा चाहिँ तपाईँले बुझाउनु पर्ने हुन्छ। र जब निस्केको छ यो ट्रिट अफ्स नर्सरीका लागि की पर्सन क्वालिफाइड र रुम लिडर। अब तपाईँहरूले यो काम गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँ क्वालिफाइड भएको हुनु पर्यो। के कसो हो क्वालिफिकेसनहरू फुल लिस्ट तपाईँले हाइभको पेजमा लिङ्क उपलब्ध गराएको छ, उक्त लिङ्कलाई क्लिक गरेर हेर्न सक्नुहुनेछ। अर्ली इयर फाउन्डेसन स्टेज को यो फ्रेमवर्कमा तपाईँले चाहिँ काम गर्नुपर्ने हुन्छ, रुम लिडर प्लस यो के अरे की पर्सन दुवैले। र तपाईँहरूले चाहिँ केही जानकारीहरू थप जानकारीहरू चाहियो अथवा आवेदन बुझाउनु पर्ने भयो भने ब्रुनाई गार्ड sipsec-lppo-group@mod.gov.uk चाहिँ इमेल गर्नुहोला अथवा एप्लिकेसन बुझाउनुहोला। हजुर, तपाईँहरूको अन्तिम मिति रहेको छ 28 सेप्टेम्बर 2026 मध्याह्नको 12 बजेभित्र बुझाउनु पर्ने हुन्छ श्रोता। मेलिना राई र कर्ण राणा मगरलाई सुन्न जान्छौँ अब छेक न छेक भन्ने गीतमा।

मै छोकी सुने श्रोता मेलिन राई र कर्ण राणा मगरले गाउनु भएको थियो यो गीतलाई. ब्रिटिस फोर्सेस ब्रुनाईमा यो साफाले सन् 2027 सालका लागि बिएफबी क्यालेन्डर निकाल्दैछ र उक्त क्यालेन्डरका लागि साफा किड्स ड्रइङ कम्पिटिसन रन हुने भएको छ र यो कम्पिटिसनबाट उत्कृष्ट भएर छानिएको यो ड्रइङ चाहिँ यो 27 सालको क्यालेन्डरको मुख पृष्ठमा हुनेछ पहिलो पन्नामा र त्यस पछाडि अर्को तपाईँहरूले अक्सनको बारेमा सुनि नै राख्नुभएको छ. अक्सनबाट विजेता भएका आर्ट क्राफ्ट डिजाइन फोटो जीहरू चाहिँ 12 महिनाको पन्नाहरूमा चाहिँ प्रिन्ट हुनेछन् र यो कम्पिटिसनको लागि तपाईँहरूले चाहिँ 30 सेप्टेम्बर भित्रमा बुझाइसक्नुपर्नेछ नानीहरूको यो का के अरे यो आर्ट वर्क चाहिँ र थिम रहेको छ आवर बिएफबी कम्युनिटी. हजुर, यो थिमको वरिपरि रहेर चाहिँ नानीहरूले आर्ट ड्रइङ गर्नुपर्ने हुन्छ र विजेता भएको तस्विरहरू चाहिँ तस्विर चाहिँ फ्रन्ट पेजमा छापिनेछ यो बिएफबी क्यालेन्डर 2027का लागि. हजुर, अब हामी झलीको सुन्छौँ. अर्जुन सापकोटा समीक्षा अधिकारी र मेलिना राईको आवाजमा रहेको छ यो गीत र यो गीतलाई अनुरोध गर्नलाई आइपुग्नु भएको छ हाम्रो के अरे रेगुलर लिसनर परदेशी घिमिरे माइलोज्यू. उहाँ भन्नुहुन्छ, हेलो नमस्ते राई सर भन्नुभएको छ. नमस्कार छ तपाईँलाई पनि, स्वागत छ घिमिरेजी. र एज युजुअल आज पनि हजुरको लवली प्रोग्राम सुन्दैछु भन्नुभएको छ. सुरुदेखि नै सुन्दै 6.99 6.99 किलोमिटर 0.1 7 किलोमिटर कुद्नु भएन रहेछ आज. अब मेलोको तयारीमा छु, साउको मेलोमा भन्नुभएको छ. साउको मेलोमा अब जानै पर्यो, नगए पनि भएन. अब एउटा गीत झलीको झलल तर तिम्रो अलिको हिमाल झै भन्ने गीत सुनाइदिनु भयो, आभारी हुनेछु भन्दै बिदा. ह्याभ अ वन्डरफुल डे अहेड भन्नुभएको छ. ब्याकग्राउन्डमा गीत पनि बजिसकेको छ घिमिरेजी. यो गीत तपाईँले

अनुरोध गर्नुभएको छ र हामी सबै अब यो गीत सुन्दै सुन्दै तेस्रो घण्टा तर्फको यात्रालाई अगाडि बढाउँ। यो गीत पछाडि समाचार सुन्नुहुनेछ र त्यस पछाडि हामी तेस्रो घण्टामा भेट्नेछौँ। सुन्दै गर्नुहोला बिएबिएस गोर्खा रेडियो ब्रुनाईको प्रत्यक्ष प्रसारण मझेरी।

0: Pilain Padi
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio Ho
3: नेपाल स्टक एक्सचेन्जमा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ। नेप्सीका 72 कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टरमा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन हुने भएको हो। नेप्सीका अनुसार डेटा हबमा देखिएको प्राविधिक समस्या समाधान भइसकेकाले कारोबार नियमित गर्न लागेको हो। डेटा हबमा असोज 4 गते बिहानदेखि प्राविधिक समस्या देखिएपछि नेप्सीले आज असोज 5 गतेदेखि नियमित सेयर कारोबार स्थगित हिजोदेखि नियमित सेयर कारोबार स्थगित गरेको थियो। त्रिपुरेश्वरमा हिजो बस आगलागीमा परेर घाइते भएका चालकको निधन भएको छ। कृतिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। अस्पतालका अनुसार चालकको शरीर करिब 90% भाग जलेको थियो। घाइते चालकलाई हिजो 1 बजे अस्पताल पुर्याइएको थियो। हिजो मध्याह त्रिपुरेश्वरको बस स्टपमा रीतिसेती यातायातको बसमा आग लागी भएको हो। ट्राफिक प्रहरीसँग विवाद भएपछि चालक आफैले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ। यो घटनाको छानबिनका लागि समिति गठन भइसकेको छ। फ्लाइ दुबईले भोलिदेखि शुरू हुन लागेको दुबई पोखरा दुबई सिधा उडानलाई लक्षित गर्दै पोखराका होटल तथा रेस्टुरेन्ट व्यवसायीले यात्रुका लागि छुट योजना ल्याएका छन्। होटल संघ पोखराले फ्लाइ दुबईबाट आउने यात्रुलाई 3 महिनासम्म होटलमा 25% छुट दिने जनाएको छ। हालसम्म 50 होटल छुट योजनामा सहभागी भएका छन्। पहिलो उडानबाट पोखरा आउने यात्रुलाई 1 रातको बास र भोलिपल्ट बिहानको खाजा निशुल्क उपलब्ध गराइनेछ। यस्तै रेस्टुरेन्ट एण्ड बार एसोसिएसन रेवान पोखराले पनि फ्लाइ दुबईको बोर्डिङ पास भएका यात्रुलाई आबद्ध रेस्टुरेन्टमा 15-20% छुट दिने जनाएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार फ्लाइ दुबईको जहाज भोलि साँझ 6:15 पोखरा अवतरण गर्नेछ भने 7:15 दुबईका लागि उड्नेछ। उडान दैनिक सञ्चालन हुने तालिका छ। फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्स बीचको कोड शेयर साझेदारीका कारण पोखराबाट दुबई हुँदै अस्ट्रेलिया युरोप र अमेरिका लगायतका गन्तव्य मा एकै टिकटबाट यात्रा गर्न सकिने जनाइएको छ। मोदी खोला र किम्रुङ खोला क्षेत्रमा पटक पटक आएको बाढीका कारण अवरुद्ध भएको नयाँ पुल बिरेढाटी घान्द्रुक सड़कमा पूर्ण रूपमा यातायात सेवा सञ्चालनमा आएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित चर्चित पर्यटक स्थल घान्द्रुकलाई पोखरा जोड्ने यो सड़क गत साउन 28 गतेदेखि अवरुद्ध भएको थियो। सड़कको हिजो साँझ प्रारम्भिक पुननिर्माण तथा मर्मत सम्पन्न भएसँगै आज बिहानदेखि पूर्ण रूपमा यातायात सञ्चालन भएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले जानकारी दिनुभएको छ। अनुसार मनसुनका समयमा मोदी खोला र किम्रुङ खोला क्षेत्रमा पटक पटक आएको बाढीका कारण सड़कको विभिन्न भागमा क्षति पुगेपछि अन्नपूर्ण गाउँपालिका 8, 9, 10 र 11 का बस्तीहरू सड़क सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएका थिए। अन्नपूर्ण 8 को बिरेठाटी एबीसी र पुन हिल तथा कोडेपानीको प्रवेशद्वार हो। बिरेठाटीमा मोदी खोलाको कटानले 100 मिटर पक्की सड़क बगाएको थियो भने बिरेठाटी बजार समेत जोखिममा परेको थियो। नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक आज बस्दैछ। पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार मंगलबार आज दिउँसो 1 बजे केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बस्नेछ। उहाँका अनुसार रसुवाबाडी पहिरोपछिको अवस्था, यसबारे सरकारको काम कारवाही, पार्टीले खेलेको भूमिका र आगामी दिनमा गर्ने काम तथा सरकारलाई दिने सुझावका विषयमा छलफल गर्न लागि हो। प्रवक्ता ज्वालाका अनुसार बैठकपछि पार्टीले सरकारलाई सुझाव दिनेछ। बाढी पहिरो पीड़ितको राहत उद्धार पुनस्थापनाको विषयमा सरकारको कामको मूल्याङ्कन र पार्टीको भूमिकाको समीक्षा हुनेछ। यसबाहेक आन्तरिक संगठनात्मक सवाल, पछिल्लो राष्ट्रिय राजनैतिक घटनाक्रम लगायतका विषयमा पनि छलफल हुने उहाँले बताउनु भएको छ। यमनमा इरान समर्थित हुथी विद्रोहीहरूसँगको युद्धमा साउदी अरबलाई बेलायतले सैन्य सहयोग उपलब्ध गराउने भएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमका अनुसार बेलायतले साउदी अरबलाई रक्षात्मक हवाई इन्धन भर्ने सहयोग प्रदान गर्नेछ। थप बीबीसीका क्रिस मिशनबाट।
4: What is described as defensive support is seen as aiding Saudi Air Force jets attempting to shoot down incoming Houthi missiles and drones. In recent days, Houthi militants in Yemen said they have carried out attacks on the Saudi capital Riyadh, as well as energy sites on the country's Red Sea coast. The Prime Minister told us he was focused on what he called cost of living pressures for people in the UK, and central to that was to keep those pathways open for world trade.
3: कैलालीमा एक युवकमाथि खुडा प्रहार भएको छ। टिकापुर नगरपालिका साथ बेलुवाको एक होटलमा गएर ती घोडागढी नगरपालिका नौ बस्ने 18 वर्षीय विमल साउदमाथि खुडा प्रहार भएको प्रहरीले जनाएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

FBS Gorkha Radio Ho. झिक्कै झिक्कै तम्रै माया छ, म जति राम्री त कोही पनि छैनन् भन्ने खालको भाव बोकेको गीत थियो श्रोता आशिष अविरल र सुनिता विश्वकर्माले। र यो झिक्कै झिक्कै तम्रै माया छ भन्ने यो चुनावी ताका नेपालमा निकै चाहिँ सुनिने गरिन्थ्यो, विशेष गरी अहिलेका प्रधानमन्त्री बालेन्द्र शाहले जनकपुरमा जाँदा हो जस्तो लाग्यो कि यता पश्चिमतिर जाँदा हो, एकपल्ट चलाएको थियो अनि त्यो मैले त त्यति याद गरेको थिइनँ यो भन्ने पनि शब्द रहेछ नेपाली भन्ने, मलाई चाहिँ पहिलो झस्का त्यहाँ लागेको थियो। अहिले त गीत नै सुन्यो हामीले, आशिष अविरल र सुनिता विश्वकर्माले गाउनुभएको रहेछ यो गीतलाई। हजुर, यो गीतसँगै कार्यक्रम मझेरीको तेस्रो यानि कि अन्तिम घन्टा सुरु भयो र तपाईँ हुनुहुन्छ म धनराज राईको साथमा। ब्रुनाईको समय अहिले मध्याह्नको 12:11 गयो, 11 मिनट गएर 40 सेकेन्ड पनि गयो र ब्रुनाईको सेरियामा मौसमी परिवर्तन खासै भएको छैन श्रोता, आज ठिकैको मौसम छ, खुल्ला आकाश पनि छैन र धुमिएको, पूर्ण रूपमा धुमिएको अवस्था पनि छैन, मलिन मलिन दिन छ भनौँ न, अलिकति दिनको डिस्क्राइब गर्नुपर्दाखेरि, र आज दिनभरि नै यस्तै रहने अनुमान गरिएको छ र साँझमा भने बदली भएर अलि भारी वर्षा हुने हुने संयोग रहेको पनि देखाइएको छ। बेलायतमा बिहानको 5:12 गयो, नेपालमा 10 बज्नको लागि अब केवल 3 मिनट बाँकी रहेको छ र अन्य स्थानमा के कसो भयो, कतै मध्यरातमा सुन्दै हुनुहुन्छ, कतै रातको 10 बज्दै गरेको अवस्था छ, कतै बिहानको 8 बज्दै पनि रहेछ कतै कतै भने, अब यता मिडल इस्टतिर अनि युरोपतिर बिहानको 7:12:13 गएको अवस्थामा सुनिराख्नु भएको छ, विभिन्न माध्यमबाट सुन्ने गर्नुहुन्छ, कसैले एप डाउनलोड गरेर सुन्नुहुन्छ, कसैले यो हाम्रो पात्रोहरूमा भएको एफएमको लिस्टहरूबाट सुन्ने गर्नुहुन्छ, कसैले वेबसाइटबाटै गएर त्यहाँबाट विभिन्न संसारभरका एफएम लिस्टहरूबाट बिएफबिएस गोर्खा रेडियो छानेर हामीलाई श्रवण गर्नुहुन्छ, तपाईँहरू सम्पूर्णप्रति हामी सधैँ आभारी रहेको जानकारी दिइ नै राखेको छौँ र आभारी पक्कै रूपमा निश्चित रूपमा छौँ। हजुर, अब के गरौँ, एउटा पश्चिमेली गीत सुन्न जाउँ, डोटेली गीत जस्तो लाग्यो, थानेले गाउनुभएको बोल्न खोजेँ, यो गीत सुनौँ है त।

बोल्न खोजे मिठो डोटेली गीत सुन्यो श्रोता, नेपालको पश्चिम भूभागतिरको लवजमा रहेको यो गीत सुन्यो, पक्कै पनि तपाईँले इन्जोय गर्नुभयो। नूतन भुषालजीले पनि इजरायलबाट, इजरायलको हर्जलिया भन्ने ठाउँबाट हामीलाई सम्पर्क गर्नुभएको थियो। नमस्कार, गुड मर्निङ, ह्याभ अ वन्डरफुल डे भन्नुभएको छ, तपाईँलाई पनि गुड मर्निङ, स्वागत छ। अनि हिजो उहाँले एउटा क्लिप पठाउनु भएको रहेछ, मैले उहाँलाई सोधिराखेको छु। त्यो क्लिपमा चाहिँ उहाँले अरूले मोबाइलहरू चलाउनु मिल्दैन के भन्ने कुरा गर्नुभएको थियो, फेरि मोबाइलको भिडियो, मोबाइलबाट भिडियो खिचेर उहाँले हामीलाई क्लिप पठाउनु भएको रहेछ। हुन त मझेरी कार्यक्रमलाई पठाउनु भएको होइन, तर त्यो क्लिप हेर्दाखेरि अलि अचम्म लाग्यो, किन चाहिँ रहेछ भन्ने लागेर, कौतूहलता लागेर मैले प्रश्न सोधिराखेको छु। यो किपुर भन्ने एउटा पर्व हो जसमा पानी पनि नखाए व्रत बस्छन्, गाडी चल्दैनन् यहाँको धर्मअनुसार। ओहो, उत्तर पनि पठाइहाल्ने सक्नुभयो भुषालजीले, धन्यवाद छ तपाईँलाई, जानकारी दिनुभयो। हिजो मात्रै होला त्यस्तो गर्नुपर्ने, आज त पक्कै पनि होइन होला। हजुर, ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता, तपाईँहरूले उत्तर पठाउँदै हुनुहुन्छ, प्रश्न मेरो उत्तर तपाईँको भन्ने हाम्रो यो बिएबिएस गोर्खा रेडियो ब्रुनाईको साप्ताहिक क्विज प्रतियोगितामा। र तपाईँहरूलाई प्रश्न एकपल्ट फेरि रिपिट गर्न चाहेँ, विश्वको पहिलो रेडियो प्रसारण कहिले अनि कहाँबाट भएको थियो? सजिलो प्रश्न छ, तपाईँले धेरै उत्तर पाउन सक्नुहुन्छ सजिलैले, यसो एक दुईवटा के अरे मोबाइलमा खोजेको भरमा नै पाउन सक्नुहुन्छ। र उत्तरहरू पठाइराख्नु भएको छ, सबैले पठाउनु भएको उत्तरहरू सही नै उत्तर छन् अहिलेसम्म, पठाउँदै गर्नुहोस्। अन्य श्रोताले पनि पठाउँदै गर्नुहोस्, उत्तर मिल्यो मिलेन हामी सरसल्लाह गर्दै गरौँला। शुक्रबारको दिन छिनोफानो हुन्छ, अब त्यही हो अघि भनिहालेँ मैले, प्राइज चाहिँ अब ब्रुनाईको श्रोताका लागि मात्रै सान्दर्भिक भएका कारणले लकी ड्रमा ब्रुनाई बाहिरका अन्य श्रोताको नाम चाहिँ लकी ड्रमा जाँदैन, ब्रुनाईका श्रोताले मात्रै उपहार प्राप्त गर्नुहुनेछ एकजनाले, लकी ड्रले प्रत्येक हप्ता हुन्छ। उत्तरहरू पठाउँदै गर्नुहोस्, एकपल्ट न एकपल्ट त तपाईँको पनि पालो कसो नआउला। अब यो हप्तादेखि सुरु भएको छ, अब यो कन्टिन्यू चाहिँ निरन्तर चाहिँ चलि नै रहन्छ मझेरी कार्यक्रममा। अब हामी समृद्धि राईलाई सुन्न जाउँ यो जानकारी पछाडि, उत्तर चाहिँ पठाउँदै गर्नुहोस् है श्रोता, रक स्टार समृद्धि राईको आवाजमा।

0: यो PFBS गोरखा रेडियो हो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334। र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

बास बसेको छौ आँखामा मुटुमा. राजेश पाल राई र श्रेयसी चोमजेङ चेमजोङले गाउँदै, माफ गर्नुहोस् चोमजेङ भनी पठाएछु, चेमजोङ श्रेयसी चेमजोङको आवाजमा. टिभीको कुरा गरौँ श्रोता एकैछिन. तपाईँले कुन पुस्ताको टिभी हेरिराख्नु भएको छ, चलाइराख्नु भएको छ, अथवा पुरानो टिभी त्यो सन् 1990-2000 सालतिरको त्यो ठुलो बाकसको टिभी, बक्सा टिभी भनौँ न, त्यस्तो नै चल्दैछ कतिपय ठाउँमा अझै, हुन त ब्ल्याक एन्ड व्हाइट होला अथवा त्यो रिपेयर गर्ने अवस्थामा पनि नहोला कति त. कब अहिलेको टिभीसँग दाजिएको कुरा हो यो श्रोता. नयाँ टिभीहरू केही वर्षमै समस्या दिने कुराबाट उठेको हो यो. पुराना यो क्याथोड रे ट्युब भएका टिभीहरू, सिआरटी टिभी भनिन्थ्यो त्यतिखेर, दुई दशकसम्म टिक्न सक्थे, दुई दशकभन्दा बढी पनि टिक्थे मजाले. मलाई अझै पनि सम्झना छ मेरो नेपालमा घरमा त्यो टिभी, अझै पनि त्यो एरियल भनिन्थ्यो, एन्टेनाको तार जोड्यो भने झिरिक झिरिक झिरिक झिरिक अझै पनि आउँछ. तर अहिलेका आधुनिक स्मार्ट टिभीको औसत आयु करिब करिब 6 वर्ष हुने बताइएको रहेछ. एभरेजमा 6 वर्ष, लामो भनेको 6-7 वर्षसम्म टिक्ला, नत्र भने त्यस पछाडि त्यसले समस्या दिन थाल्छ. र यसको एउटा प्रमुख कारण, नयाँ टिभीभित्र धेरै इलेक्ट्रोनिक उपकरण अत्यन्तै ठाउँमा कोचिएर कोचाएर राख्नु पनि रहेछ. पुराना टिभी ठुला र खुला डिजाइनका हुन्थे, यसो अन्दाज गर्नुहोस् त, ठुलो बक्साभित्र हलो जस्तो हुन्थ्यो, त्यसैले हावा सजिलैले छिर्थ्यो र हावाले हावा सर्कुलेट हुन पाउँथ्यो र ताप बाहिर निस्किन्थ्यो. सर्कुलेट भएपछि ताप बाहिर चिसो हावाभित्र छिर्ने. तर अहिलेका पातला, विशेष गरी एलसिडी र एलइडी, अहिले त ओलेड के भन्नेहरू पनि आइसकेको छ, त्यस्ता टिभीमा चाहिँ प्रोसेसर, ऱ्याम र मदरबोर्ड जस्ता धेरै उपकरण सानो ठाउँमै चाहिँ राखिएको हुन्छ, कोचिएर. अघि भने नि मैले, त्यसबाट उत्पन्न तापले संवेदनशील चिपमा असर पार्न सक्ने रहेछ. अनि अर्को फरक, आजको स्मार्ट टिभी लगभग सानो कम्प्युटर जस्तै हो श्रोता. यसमा अपरेटिङ सिस्टम हुन्छ, एप हुन्छ र विभिन्न अनलाइन सेवाहरू चलिरहेका हुन्छन्. सफ्टवेयर अपडेट बन्द भएपछि टिभी तुरन्तै बिग्रदैन, तर केही एप र सुविधा चल्न छोड्न सक्छन्. धुलो, काठको तापक्रम र प्रत्यक्षका घामले पनि टिभीको आयु घटाउन सक्छ. त्यसैले पुरानो टिभी टिकाउ थियो भन्ने कुरा मात्र होइन, नयाँ टिभी धेरै पातलो र स्मार्ट र सुविधा सम्पन्न पनि छ. तर अब हामीलाई त चाहिएको छ टिकाउ. अब टिकाउ भनेर फेरि त्यो अघि मैले भने नि, 1990-को दशकको टिभी खोजेर ल्याएर हेर्न थाल्ने कुरा त भएन. समयअनुसारको अब अहिले त्यस्तो एन्टेना राखेर तार तानेर माथि एन्टेना मिलाउने जमाना त रहेन, ले गर्दाखेरि अब समयअनुसारको चल्दाखेरि प्राइस टु पे पनि भनिन्छ नि, मूल्य हामीले चुकाउनु पर्ने हुन्छ. अब 6-5 वर्षमा नयाँ टिभी किन्नु जरुरी छ, जरुरी पनि छ, किनभने अब पुरानो टिभीले काम त गर्ला, तर त्यो अब 5 वर्ष पछाडि, आज किन्नुभएको टिभी 5 वर्ष पछाडि चलाउनु हुँदा त्यसको महत्त्व कति सान्दर्भिक हुन्छ भन्ने कुरामा हामी अल्झिन सक्छौँ.

हजुर, गुनासो सुन्यो हेनी बेकरले गाउनुभएको श्रोता, र यो छोटो गीत रहेछ। मैले त 2 मिनटको भनेको, झन्डै 1 मिनट 47 सेकेन्डको मात्रै रहेछ, र अलिकति ग्याप हुन गयो, त्यसको लागि मैले क्षमा चाहेँ। अब हामी ढिला नगरौँ, फेरि अर्को गीत सुन्नतर्फ नै लाग्यौँ। पार्टी ड्रिल, इन्दिरा जोशी र आकाश सुनवारले गाउनुभएको छ यो गीतलाई। यो गीत सुन्दै मनोरञ्जन गरौँ है त।

0: Gorkha Radio. तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPSका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFPS गोर्खा रेडियो हो।

भयो जिन्दगी तिम्रै बन्दकी, चाहिँदैन मोहर, चाहिँदैन सुकी। विशाखा शाही अनि शरद हुमा गाईले गाउनुभयो यो गीतलाई। मिठो गीत थियो, तपाईँहरूले पक्कै पनि रुचाउनु भयो यो गीतलाई पनि। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता, तपाईँहरूको ब्रुनाईको टोर सकियो होला, वा सकिने तर्खरमा हुनुहुन्छ अनि फर्किने तर्खरमा हुनुहुन्छ अर्को पोस्टिङ जाने लोकेसनमा। तपाईँको सरुवा भयो, अब यहाँदेखि अब तपाईँले चाहिँ के गर्नुपर्ने हुन्छ? तपाईँ सुरुमा ब्रुनाई आउनु भएपछि बिएफबिएसको स्टेसनबाट टिभी बक्स, बिएफबिएसको टिभी बक्स लानुभएको थियो होला। अब त्यो बक्स फर्काउने बेला भएको छ र तपाईँले बक्स नफर्काइ जानुभयो भने चाहिँ तपाईँलाई ब्रुनाई डलर $500 जरिवाना लाग्न सक्छ। श्रोता, तपाईँहरूले त्यो कन्ट्र्याक्ट साइन गर्दाखेरि पढ्नु भएको छ कि छैन? साना साना प्रिन्टहरूमा हुन्छन् ती, सबै पढ्नु भएको नै होला। अब तपाईँहरूले बक्स फर्काउनु हुँदाखेरि यी सामानहरू छन् भनेर तसल्ली गर्नु पर्यो। रिमोट चाहियो, एचडिएमआई केबल अनि अक्जिलरी केबल चाहियो, स्मार्ट कार्ड चाहियो र बक्स त चाहियो नै चाहियो। यी सामानहरू छ भनेर बुझाउनु आउनु हुँदाखेरि कुनै छुटेमा छ भने फेरि लिन जान मिलिहाल्यो, छैन भने चाहिँ तपाईँलाई त्यस पछाडि आइटमाइज्ड बिल, प्रत्येक सामानको आफ्नो आफ्नो मूल्य तोकिएको छ, त्यो अनुसारको फाइन चाहिँ तपाईँलाई चाहिँ लाग्ने बेहोरा चाहिँ प्रस्तुत गर्दैछु यहाँ। भरिसके त्यस्तो नहोस्, तपाईँहरू कसैको पनि सम्पूर्ण सामग्री चाहिँ हामीलाई फर्काउनु भयो भने यो टाउको दुख्ने विषय नै रहेन, तर फर्काउन चाहिँ पर्ने नै हुन्छ। तपाईँहरूले हामी कहाँ छौँ भन्ने पक्कै पनि भुल्नु भएको छैन, यसो जानुभन्दा अगाडि चाहिँ फर्काएर मात्रै जानुहोला। अब एउटा रमाइलो गीत सुनौ, इरोज लामाले गाउनु भएको छ, नाउ त मेरो हक्कले।

हजुर, नाउ त मेरो अक्कलले सबैले भन्छन् नक्कलले, मिठो गीत सुन्यो एरोज लामाको आवाजमा। हजुर, अब भोलि र पर्सि श्रोता ब्रुनाईको स्टुडियोबाट मझेरी कार्यक्रम र साङ्गीतिक तरङ्ग कार्यक्रम चल्दैनन्। यहाँ चाहिँ ब्रुनाईको यो टेक्निकल कुराहरू चाहिँ अपडेट मेन्टेनेन्स हुने भएकाले पावर सटडाउन हुने भएको छ। बिहानको प्रभातकालीन आवाज कार्यक्रम मात्रै श्रवण गर्नुहुनेछ ब्रुनाईको स्टुडियोबाट। त्यस पछाडि तपाईँहरूले गीत सङ्गीतको कार्यक्रमहरू सुन्नुहुनेछ र अनि तपाईँहरू चाहिँ सदा जस्तै नमस्ते युकेसँग जोडिनुहुनेछ बिहानको 10 बजे पछाडि, भोलि अनि पर्सि बुधबार अनि बिहिबार 23 र 24 सेप्टेम्बरका दिन। हजुर, बिएफबीका श्रोता तपाईँले उत्तरहरू पठाउँदै हुनुहुन्छ यो हप्ताको यो प्रश्नोत्तर कार्यक्रमको, र तपाईँहरूले सबैले उत्तर मिलाएरै पठाउँदै हुनुहुन्छ, मिलेका छन् उत्तरहरू, पठाउँदै गर्नुहोस्। हामी शुक्रबार चाहिँ त्यसको छिनोफानी गर्नेछौँ। शुक्रबार पनि केही समय बाँकी छ, अझै पनि पठाउन चाहनुहुन्छ भने हामी कार्यक्रमको अन्तिम घन्टाको अन्तिम चरणमा मात्रै यो छिनोफानो गर्नेछौँ। र अब हामी एउटा गीत सुन्दै कार्यक्रमलाई बिट मार्छौँ। खर्क गुरुङ मामाले यो गीतको लागि अनुरोध गर्नुभएको छ। भान्जा मझेरी कार्यक्रम सुनेर रमाइलो लिइरहेको छु, मनोरञ्जन भइरहेको छ, युकेको मौसम चिसो चिसो हुँदैछ भन्नुभएको छ। चिसो अब हजुर बिस्तारै बिस्तारै लागिसक्यो। अब समय मिलेमा भान्जा एउटा लोकगीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्नुभएको छ, र उहाँले चाहिँ सुनको औँठी चुरानी सुनकै छ, रामजी खाँड र देवी घरती मगरले गाउनुभएको यो गीत अनुरोध गर्नुभएको छ। र अब हामी यो गीत सुन्दै सुन्दै कार्यक्रमबाट बिदा हुन चाहन्छौँ। खर्क गुरुङ मामाले सम्झना चाहिँ हजुर लगायत सम्पूर्ण श्रोतालाई धेरै धेरै सम्झना गर्न चाहन्छु पनि भन्नुभएको छ। सम्झना पुर्याउनु भएकोमा धन्यवाद। र हामी यो गीत सुनेर मनोरञ्जन लिँदै लिँदै कार्यक्रमबाट बिदा हुन्छौँ। श्रोता, तपाईँको बाँकी पल शुभ रहोस्, सुखमय रहोस्, स्वास्थ्य रहनुहोस्, खुसी रहनुहोस्। हामी शुक्रबार भेट्नेछौँ। अब ब्रुनाईका श्रोताले आज साङ्गीतिक तरङ्ग सुन्नुहुनेछ, त्यस पछाडि तपाईँहरूले पनि भोलि र पर्सि भने के अरे प्रभातकालीन आवाज कार्यक्रम पछाडि गीत सङ्गीतकै कार्यक्रम सुन्नुहुनेछ र नमस्ते युकेसँग नै जोडिनुहुनेछ यी दुई दिन, भोलि र पर्सिका दिन। हामी शुक्रबार भेटौँ, तबसम्म मलाई बिदा दिनुहोस्। नमस्ते, बाई बाई।

0: smart speaker ma bandh hos
1: play BFBS
2: you BFBS Gorkha radio ho
1: radio
0: Gorkha radio
3: प्रधानमन्त्री भ्लादिमिर शाह संयुक्त राष्ट्र संघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै हुनुहुन्छ। अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन प्रधानमन्त्री शाह 4 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ जान लाग्नु भएको हो। प्रधानमन्त्री शाहले महासभामा 8 सोचमा सम्बोधन गर्ने कार्यक्रम छ। उहाँले भुटेकुसी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरबारे राष्ट्रसंघको ध्यान आकर्षण गराउनुहुनेछ। महासभामा भाग लिन यसअघि 4 सूचमा परराष्ट्र मन्त्री शिशिर खनाल नुवाकोटको टोली माफ गर्नुहोला शिशिर खनाल नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरिसकेको छ। भुटेकुसी बाढीबाट नेपालको पर्यटन क्षेत्रमा 52 अर्ब भन्दा बढीको क्षति भएको छ।
4: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमालाको संयोजकत्वमा गठन गरेको द्रुत प्रतिकार्य टोलीले पर्यटन मन्त्री खड्गराज पौडेललाई बुझाएको प्रतिवेदनमा 52 अर्ब 67 करोड 45 लाख 76 हजार 500 बराबरको क्षति भएको उल्लेख छ। प्रतिवेदन अनुसार बाढी पहिरोबाट विशेष गरी रसुवा नुवाकोट धादिङ गोर्खा लगायत क्षेत्रमा पर्यटन पूर्वाधार होटल तथा पर्यटन व्यवसाय यातायात पहुँच पदमार्ग लगायतमा ठूलो क्षति भएको छ। टोली संयोजक धमालाका अनुसार सबैभन्दा बढी होटल क्षेत्रमा 19 अर्ब 56 करोड 4 लाख 48 हजार त्यस्तै वैदेशिक पर्यटन आमदानीमा 14 अर्ब 60 करोड 24 लाख 64 हजार र पर्यटक व्यवस्थापनमा 12 अर्ब 26 करोड 84 लाख 24 हजार 500 बराबरको क्षति भएको अनुमान छ। त्यस्तै सम्पदा तथा पर्यटन पूर्वाधार सवारी साधन रेस्टुरेन्ट लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबार आन्तरिक पर्यटन राजस्व राफ्टिङ तथा क्याम्पिङ साइट ट्रेकिङ ट्रेल लगायत क्षेत्रमा क्षति भएको धमालाले जानकारी दिनुभयो। बाढी तथा पहिरोमा 1117 जना नेपाली तथा विदेशी नागरिक प्रभावित भएका छन्। हालसम्म 310 जनाको सकुशल उद्धार गरिएको छ भने 13 जना सम्पर्कमा आएका छन्। हालसम्म 606 विदेशी र 188 जना नेपाली सहित 794 जना सम्पर्कविहीन रहेका संयोजक धमालाले जानकारी दिनुभयो।
3: यमनमा इरान समर्थित हुथी विद्रोहीहरूसँगको युद्धमा साउदी अरबलाई बेलायतले सैन्य सहयोग उपलब्ध गराउने भएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमका अनुसार बेलायतले साउदी अरबलाई रक्षात्मक हवाई इन्धन भर्ने सहयोग प्रदान गर्नेछन्। थप बीबीसीका क्रिस मेसनबाट।
5: What is described as defensive support is seen as aiding Saudi Air Force jets attempting to shoot down incoming Houthi missiles and drones. In recent days, Houthi militants in Yemen said they have carried out attacks on the Saudi capital Riyadh, as well as energy sites on the country's Red Sea coast. The Prime Minister told us he was focused on what he called cost of living pressures for people in the UK, and central to that was to keep those pathways open for world trade.
3: नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक आज बस्दैछ। पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार आज दिउँसो 1 बजे केन्द्र कार्यालय पेरिस डाँडामा बैठक बस्नेछ। उहाँका अनुसार रसुवा बाढी पहिरोपछिको अवस्था, यसबारे सरकारको काम कारवाही, पार्टीले खेलेको भूमिका र आगामी दिनमा गर्ने काम र सरकारलाई दिने सुझावका विषयमा छलफल गर्न लागिएको छ। प्रवक्ता ज्वालाका अनुसार बैठकपछि पार्टीले सरकारलाई सुझाव दिनेछ। बाढी पहिरो पीड़ितको राहत उद्धार पुनर्स्थापनाको विषयमा सरकारको कामको मूल्याङ्कन र पार्टीको भूमिका समीक्षा हुनेछ। यसबाहेक आन्तरिक संगठनात्मक सवाल, पछिल्लो राजनैतिक राष्ट्रिय राजनैतिक घटनाक्रम लगायतका विषयमा पनि छलफल हुने उहाँले बताउनु भएको छ। नेपाल स्टक एक्सचेन्जमा आजदेखि नियमित कारोबार सञ्चालन हुने भएको छ। नेप्सीका 72 वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टरमा डीक्यूको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन हुने भएको हो। नेप्सीका अनुसार डेटा हबमा देखिएको प्राविधिक समस्या समाधान भइसकेकाले कारोबार नियमित गर्न लागेको हो। डेटा हबमा असोज चार गति बिहानदेखि प्राविधिक समस्या आएपछि नेप्सेले असोज 5 गति हिजो नियमित सेयर कारोबार स्थगित गरेको थियो। त्रिपुरेश्वरमा हिजो बस आगलागीमा परेर घाइते भएका चालकको निधन भएको छ। कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ। अस्पतालका अनुसार चालकको शरीरको 90% भाग जलेको थियो। घाइते चालकलाई दिउँसो हिजो करिब 1 बजे अस्पताल पुर्याइएको थियो। हिजो मध्याह त्रिपुरेश्वरको बस स्टपमा रीति सिद्धि यातायातको बसमा आगलागी भएको हो। ट्राफिक प्रहरीसँग विवाद भएपछि चालक आफैले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ। यो घटनाका विषयमा छानबिन गर्न समिति गठन भइसकेको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

बिएफबिएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरी दाहालको शुभ प्रभातम। बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफबिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज मङ्गलबार हो आदरणीय श्रोता। मङ्गलबार हामी भगवान गणेशको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। गौरी शङ्करका पुत्रका रूपमा पूजित, सर्वप्रथम पूजित देवताका रूपमा बुद्धि र रिद्धि सिद्धिका दाताका रूपमा पूजिनुहुने गणेश शीघ्र प्रसन्न हुने देवता हुनुहुन्छ। त्यस्ता शीघ्र प्रसन्न भएर भक्तहरूको मनोवाञ्छित वर प्रदान गर्नुहुने भगवान शिवका गणका अध्यक्ष गणेशजीको हामी सदैव उपासना गर्न सकौँ यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिह बिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। यस कार्यक्रममा हामी दैनिक रूपमा कुनै न कुनै विषयको चर्चा गर्ने गर्दछौँ, जसद्वारा हाम्रो हृदयमा रहेका मलिन वासना रूपी जो संस्कारहरू छन् तिनीहरूको नाश होस् र एउटा परम पवित्र हृदयमा रहेका भावहरूको प्रकटीकरण होस्, जसले हाम्रो गन्तव्यमा हामीलाई हिँडाउन मद्दत गरून्। हामी त्यसैको खोजी गरिरहेका छौँ, हामी त्यसैको चाहना गरिरहेका छौँ र हामी त्यसैको लागि निरन्तर रूपमा सक्रिय भइरहेका छौँ। त्यसै अन्तर्गत आज भाद्र शुक्ल पक्षको एकादशी तिथि हो र यस एकादशीलाई हरिपरिवर्तिनी एकादशी भनेर पनि भनिएको छ। हरिपरिवर्तिनी एकादशी भनेर यसलाई भगवान् श्रीहरि जो क्षीर सागरमा शयन गर्नुहुन्छ, उहाँ आज कोल्टे फर्किनुहुन्छ भन्ने मान्यताका आधारमा यसलाई परिवर्तिनी एकादशी भनिएको हो। यसलाई जयन्ती एकादशी र वामन एकादशी पनि भनिन्छ, किनभने यो भगवानको एउटा जन्म जयन्ती भोलिपल्ट मनाउने गरिन्छ। जुन जन्म अथवा प्रकट भगवान हुनुभयो वामन रूपमा, त्यसलाई वामन एकादशी भनेर भनिन्छ। वामन द्वादशीको दिन भगवान प्रादुर्भाव हुनुभएको हुनाले वामन द्वादशीको अघिल्लो दिन परेको हुनाले वामन एकादशी र भगवानको प्रकटीकरण हुनुभन्दा अगाडि भएको हुनाले जयन्ती एकादशी नामले पनि यसलाई चिन्ने गरिन्छ। पापहरूको नाश गर्न यो एकादशीको व्रत भन्दा ठुलो अरू कुनै उपाय नभएको शास्त्रीय मान्यता रहेको छ भनेर उल्लेख गरिएको छ। पापहरूको नाश गर्ने विविध उपायहरू बताइएका छन् शास्त्रहरूमा, त्योमध्ये एउटा सर्वोत्तम उपाय भनेको एकादशी तिथिको सम्मान गर्नु र यता एकादशी व्रतको अनुष्ठान गर्नु भनेर बताइएको छ। एकादशी व्रतको अनुष्ठानको महिमालाई हामीले गाएर गाउन सकिँदैन, किनभने त्यति धेरै महिमा यसको गाइएको छ र यस एकादशीको त विशेष महिमा छँदैछ। सामान्य एकादशी महिनामा दुई पटक प्राप्त हुन्छन् र यो एकादशी वर्षमा एकचोटि प्राप्त हुन्छ र हरिपरिवर्तिनी एकादशी विशिष्ट एकादशी मध्येको एउटा हो। त्यसैले यसको महिमालाई आत्मसात गर्दै व्रत अनुष्ठान गरेर यसको श्रद्धा भक्तिपूर्वक उपासना गरी मनाउनु पर्दछ र त्यसबाट भगवान् विष्णु प्रसन्न हुनुहुन्छ। पालनकर्ता भगवान् विष्णु नै मुक्तिदाता हुनुहुन्छ, त्यसैले उहाँ नै मनुष्यको कल्याणको मार्गलाई निष्कर्षमा पुर्याउने देवताको रूपमा भगवानको रूपमा पूजित हुनुहुन्छ। त्यसैले पापहरूको यो ठुलो जन्जालबाट जकडिरहेका मनुष्यहरूको उद्धार गर्नका लागि एकादशीको व्यवस्था गरिएको हो भनेर उल्लेख गरिएको छ। हरिपरिवर्तिनी एकादशीमा निष्ठापूर्वक व्रत लिनाले वाजपेय यज्ञको फल प्राप्त हुन्छ भन्ने विश्वास पनि गरिन्छ, किनभने कुनै न कुनै विश्वासमा टेकेर नै कुनै न कुनै धार्मिक अनुष्ठानहरू हुने गर्दछन्, किनभने धार्मिक अनुष्ठानहरू भावात्मक हुन्छन् र भावात्मक अनुष्ठानहरूबाट प्राप्त हुने भावमा वृद्धि नै हो। त्यसैले हामी यतातर्फको यात्रामा अगाडि बढिरहेका छौँ र हरिपरिवर्तिनी एकादशीको महिमाको गान गरिरहेका छौँ। आदरणीय श्रोता, हामी बिह बिहस गोर्खा रेडियो अन्तर्गत प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र आज यो हरिपरिवर्तिनी एकादशीको विषयमा चर्चा गरिरहेका छौँ। पौराणिक मान्यताका अनुसार आषाढ शुक्ल एकादशी अर्थात् ठुलो एकादशीमा शयन गर्नुभएका भगवान् विष्णुले निद्रा अवस्थामा कोल्टे फेर्ने दिन भएकाले यसलाई हरिपरिवर्तिनी एकादशी भनिएको हो। भगवान् विष्णु कार्तिक शुक्ल पक्षमा पर्ने हरिबोधनी एकादशीमा जागरण गर्नुहुन्छ भनिएको छ। शेष नागरूपी खाटमा शयन गर्नुहुने भगवान् विष्णुले आजकै दिन कोल्टे फेरेका कारणले तिनै लोकका स्वामी भगवान् विष्णुको आज विशेष उपासना अनुष्ठान गरिन्छ। पूजा आजापछि तामा चाँदी चामल र दही दान गर्ने चलन पनि छ। यो एउटा
कर्मकाण्डीय विधान अन्तर्गत उल्लेख गरिएको विषय हो। त्रेता युगमा विरोचन नामक दैत्यका छोरा बलि, जो प्रह्लादजीका नाति हुन्, विष्णु भगवानका परम भक्त थिए। तर उनले इन्द्रलोकमा आफ्नो प्रभुत्व कायम गरेका हुनाले देव शक्तिको पराजयबाट देवलोकको रक्षा गर्न भगवानले वामन रूपमा अवतार लिएर बलिबाट राज्य फिर्ता गरी इन्द्रलाई प्रदान गर्नुभएको कार्यको स्मरणमा आजको दिन भगवान विष्णुको उपासना गर्ने चलन चलेको हो भनेर उल्लेख गरिएको छ। भगवान विष्णु सर्वोपरि देवता हुनुहुन्छ र उहाँले नै मनुष्यहरूको कल्याणको मार्गलाई निष्कर्षित गर्नुहुन्छ। एकादशीको महिमालाई लिएर हामीले के भन्न सक्छौँ र महिमै महिमाले भरिएको एकादशी भगवान विष्णुको अत्यन्तै प्रिय दिन हो। भक्तहरूमाथि कृपा गर्न नै एकादशीको व्यवस्था गरिएको हो। एकादशीको मर्यादा कायम गरेका भक्तहरूमाथि भगवान शीघ्र प्रसन्न भएर उनीहरूमाथि कृपा गर्नुहुन्छ भनिएको छ। हरेक वैदिक कृत्यको अन्तिम लक्ष्य भगवानै हो। भगवानको प्रसन्नता नै वैदिक कृत्यको एउटा लक्ष्य हो र त्यही लक्ष्यको प्राप्तिका लागि यस्ता अनुष्ठानहरू गर्ने गरिन्छ। मनुष्यको कल्याणको लागि नै विभिन्न धर्म, संस्कृति र परम्पराको आरम्भ आर्ष मुनिहरूले गरेका हुन्। कुनै पनि पक्षलाई भगवानसँग जोडेर गरिएको कार्यले मनुष्यको कल्याण हुने कुराको सुनिश्चितता गर्दछ भनेर उल्लेख गरिएको छ। त्यसैले यहाँनिर भगवानको स्मरणबाट नै मनुष्यको जीवन सफलतामा पुग्छ भन्ने जो शास्त्रीय मान्यता छ, वास्तवमा त्यसलाई यसले टेवा मिलेको छ। किनभने भगवानको स्मरण निरन्तर रूपमा गरिरह्यो भने अन्तकालमा पनि भगवानको स्मरण हुने गर्दछ र अन्तकालमा भगवानको स्मरण भयो भने त्यसको गति सुध्रिन्छ, भगवत धामको प्राप्ति हुन्छ, भगवानको प्राप्ति हुन्छ र आनन्दको प्राप्ति हुन्छ र उसले जन्म मरण रूपी यो दुःख समुद्रबाट पार पाउँछ, यो भवरोगबाट उसले पार पाउँछ भनेर उल्लेख गरिएको छ। मर्नु त छँदैछ, संसारको भोग गरे पनि मर्नु छ र संसारको भोग नगरे पनि मर्नु छ, किनभने हामी जन्मिसकेका छौँ। तर यो जीवन सफल भयो, यदि भगवत चरणको अनुभव भयो भने यो जीवन को मृत्यु भएपछि, यो शरीरको त्यागपछि पुनः हामीले जन्मनु पर्दैन र जन्मनु नपरेपछि मर्नु पर्दैन, मर्नु नपरेपछि जन्मनु पर्दैन। यो श्रृङ्खला अगाडि बढ्छ र त कल्याण भनेको यही हो, किनभने त्यो आनन्दको एउटा समुद्रमा चुर्लुम्बा डुबेको अवस्थामा पुग्छ र त्यसबाट उसलाई कुनै कुराको आवश्यकता हुँदैन, उसको कामनाहरू नष्ट हुन्छन्, सम्पूर्ण रूपमा ऊ स्वतन्त्र भएर केवल भगवानको सान्निध्यताको अनुभव गरिरहन्छ भनेर उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियो अन्तर्गत शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र यो हरिपरिवर्तिनी एकादशीको चर्चा गरिरहेका छौँ। एकादशीमा गरिएको व्रत तथा उपासनाको प्रभाव धेरै ठुलो रहेको छ। एकादशीको मूल मर्म भनेको भगवानको स्मरणमा दिन बिताउने र अन्नको ग्रहण नगर्ने नै हो। कुनै पनि एकादशीमा अन्न ग्रहण नगर्ने विधि छ, किनभने अन्नमा पाप बसेको हुन्छ र आजको दिन पापको भक्षण गरियो भने पापी होइन्छ। पापी मनुष्यको गति सुदृढैन, अगतिमा पर्छ र अगति पर्नु भनेको जीवन बर्बाद हुनु हो। त्यसैले यो एकादशीको अनुष्ठान गर्ने गरिन्छ। निर्जला एकादशीको व्रत गर्ने सन्त परम्परा रहेको छ। एकादशीका दिन पानी नखाई एकादशीको व्रत गर्ने परम्परा सन्तहरूको बिचमा देखिन्छ। भगवानका भक्तहरूले गर्ने धार्मिक व्रत अनुष्ठानमा केवल एकादशी र भगवानको जयन्ती तथा भक्तहरूका जन्मतिथिहरू हुन्। होली पर्व लगायतका केही विशेष पर्वहरूलाई भक्तहरूले भगवानको लीला चरित्रसँग जोडेर नै मनाउने गर्दछन्। अन्य देवी देवताहरूको उपासना गर्ने चाडबाड वैष्णवहरूले मान्ने गर्दैनन्, किनभने केवल भक्त भयहरी अकारण करुणा वरुणालय भगवानको कृपा बाहेक उनीहरूको कुनै चाहना हुँदैन। अन्य देवी देवताको पूजा उपासना गर्नु भनेको कामनाको पूर्ति नै हो। त्यो एउटा व्यापार हो भनिएको छ, त्यो एउटा आध्यात्मिक व्यापार हो, त्यो एउटा धार्मिक व्यापार हो भनिएको छ। त्यसैले भगवानको उपासनाको विशेष दिन हो एकादशी। त्यसमा पनि यो एकादशी विशेष हो, किनभने भगवान स्वयं यस दिन कोल्टे फेर्ने गर्नुहुन्छ। यो एउटा विशेष अवस्थाको कुरा हो। सर्वशक्तिमान, सर्वज्ञ, सर्वत्र रहनुहुने भगवानलाई शयनको आवश्यकता पर्दैन। निद्रा रूपी महाचाण्डालनी केवल विषयी मनुष्यलाई आवश्यकता पर्दछ। भगवान यी सबै व्यवस्थाबाट माथि हुनुहुन्छ, तर भक्तहरूको चाहना पुरा गर्न उहाँ जे पनि गर्नुहुन्छ, अतः सुत्ने, कोल्टिने र उठ्ने लीला पनि गर्नुहुन्छ भनेर उल्लेख गरिएको छ। यस्ता भगवान जो भक्तका हृदयमा निरन्तर रूपमा क्रीडा गरिरहनुहुन्छ, रमाइरहनुहुन्छ, हामी पनि त्यस्ता भगवानको उपासना गर्ने, त्यस्ता भगवानलाई प्रसन्न गराउने प्रयत्न गर्नुपर्छ र गरिरहेका छौँ, गर्ने प्रयास गरिरहेका छौँ र त्यस्तो प्रयासबाट प्रसन्न भएका भगवानले हाम्रो कल्याण गर्नुहुन्छ र भगवानलाई प्रसन्न गराउन नै एकादशीको यो व्रत अनुष्ठान गर्ने गरिन्छ। र एकादशीको व्रत अनुष्ठानबाट प्राप्त हुने लाभको भागी सबै हाम्रा आदरणीय श्रोताहरू हुनुहोस्, यही भगवानसँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। जय विधि प्रभु प्रसन्न मन होई, करुणा सागर की जियसोई। नमस्कार।

0: मेरो देश साँच्चै नै आफ्नो देश सबैलाई प्यारो लाग्छ नै र आफ्नो देशमाथि गर्व गर्नु सबैको सार्वभौम अधिकार पनि हो भन्दा फरक नपर्ला। तपाईँ हामी सबैको एउटा एकदमै प्राकृतिक एउटा जुन भावना छ आफ्नो देशप्रति त्यो मायाको नै हुन्छ, प्रेमको नै हुन्छ, समर्पणको नै हुन्छ भन्दा फरक नपर्ला। यस्तै सुन्दर भावहरू दर्शाउँदै भर्खरै मात्र नरेन्द्र प्यासीले यो गीत गाउनु भएको थियो, मेरो देश। हामी सबैजनाले आफ्नो देशको सम्झना गर्दै आजको दिनको आजको यो बसाईको आजको यो कार्यक्रमको शुभारम्भ गरेका छौँ। हजुर, सुन्दै हुनुहुन्छ बिएपिएस गोर्खा रेडियोलाई र तपाईँको सेवामा कार्यक्रम लिएर आज बिहानीको समयमा नमस्ते युगीको साथमा हाजिर भइसकेकी छु म बिएपिएस गोर्खा रेडियोबाट शिरी सनवार। तपाईँहरू सबैजनाको यो बिहानी सुन्दर रूपमा चाहिँ अहिले सुरुवात भइसकेको छ होला भन्ने आशा गर्दछु। अझै सुन्दर रहोस्, दिन पनि अत्यन्तै सफल रहोस्, मेरो यही शुभकामनाको साथमा आजको दिनमा तपाईँ सबैलाई मैले चाहिँ यही विश गर्दै अ भेरी गुड मर्निङ भन्दै कार्यक्रममा स्वागत गर्न चाहे, अभिवादन टक्राउन चाहे। तपाईँहरू सबैजना सँगसँगै अब यो कार्यक्रमको समयलाई रमाइलो बनाउन चाहन्छु, कार्यक्रमको यो समयलाई चाहिँ भरपूर मात्रामा चाहिँ नि इन्जोएबल बनाउन चाहन्छु। सँगसँगै मिलेर आजको यो बिहानीको समयको यात्रालाई तय गरौँ। आउनुहोस् अब कार्यक्रम नमस्ते युकेलाई शुभारम्भ गरौँ। समय बिहानको अहिले 6:40 भएको छ, कार्यक्रम ठिक 9 बजीसम्म रहन्छ, बेलायतको समयअनुसार कुरा गर्दैछु म। अनि विभिन्न ठाउँमा अहिले हामीलाई सुन्दै हुनुहुन्छ, पक्कै पनि बेलायतमा मात्र नभइकन विश्वका हरेक ठाउँमा तपाईँले सुन्न चाहनुभएको खण्डमा हामीलाई सुन्न सक्नुहुन्छ। तपाईँ सबैलाई थाहा भएकै कुरा हो, विभिन्न माध्यमद्वारा हामी तपाईँहरूसँग जोडिन्छौँ र जहाँ जहाँ हुनुहुन्छ संसारको जुनसुकै ठाउँबाट हामीसँग जोडिनु भएको छ यहाँहरू सबै सबैलाई मैले कार्यक्रममा आइदिनु भएकोमा थ्याङ्क यू भेरी मच भन्न चाहेँ, साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्न चाहेँ र ठिक 9 बजीसम्म सँगसँगै अगाडि बढौँ। तपाईँहरूको स्थानीय समय जे भएको छ नि त्यहीको समयअनुसारको मेरो अभिवादन पनि स्वीकार्नुहोला भनेर भन्न चाहन्छु। हजुर, आज पनि अब विभिन्न सर सामग्रीहरू लिएर म तपाईँको सेवामा हाजिर भइसकेको छु। कार्यक्रमको यो चरण अन्तर्गत यस्तै मिठा मिठा गीत सङ्गीतहरू त छँदैछ, एकैछिन पश्चात चाहिँ कार्यक्रम अन्तर्गतका सर सामग्रीको विषय पनि म तपाईँहरूसँग सेयर गर्ने नै छु। 7 बजेको समाचार चाहिँ रहन्छ, त्यसपछि 8 बजेको समाचार अनि 9 बजीसम्म भने हाम्रो कार्यक्रम हामी सँगसँगै यसरी अगाडि बढाउँछौँ। अहिले नैको लागि भने अब तिथिमिति एकैछिन तपाईँहरूसँग सेयर गर्न चाहन्छु। आज चाहिँ विक्रम सम्बत 2083 साल असोज महिनाको 6 गते हो, अङ्ग्रेजी क्यालेन्डर अनुसार भने 22 सेप्टेम्बर 2026 आज पर्न गएको छ मङ्गलबारको दिन, भाद्र शुक्ल एकादशी तिथि, आज चाहिँ हरिपर्वतिनी एकादशी व्रत पनि हो, सामाजिक सेवा दिवस पनि हो र यो चाहिँ सामाजिक सेवा दिवस चाहिँ विशेष गरिकन यो नेपालको कन्टेक्स्टमा हामीले चाहिँ नेपालमा सामाजिक सेवा दिवस आज मनाइरहेका छौँ र विभिन्न अन्य विशेष विशेष अवसरहरूको पनि म कुराकानी अगाडि गर्दै जानेछु, सुन्दै चाहिँ गर्नुहोला भनेर भन्न चाहे। अहिले नैको लागि भने अब म तपाईँलाई एउटा छोटो विश्राम लिएर जान्छु, त्यस पश्चात कार्यक्रम अन्तर्गतका सर सामग्रीको बारेमा विस्तृत जानकारी म गराउनेछु, किनभने अहिले चाहिँ छोटो विश्राम लिने पालो परिसकेको छ।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ, साथै

हजुर, मिठो गीत, फुला मन्जरीले एकदमै चर्को गीत रहेको थियो बिहानीको समयमा तपाईँहरूलाई चाहिँ उठाउनको लागि, तताउनको लागि, एकदम फ्रेस बनाउनको लागि पक्कै पनि यो गीतले मद्दत गर्यो होला भन्ने मलाई लागेको छ। एक ताराको निकै नै चर्चित गीत मेरो प्लेलिस्टमा आज धेरै पछाडि सुन्न पनि पाएँ, सुनाउन पनि पाएँ श्रोताहरूलाई, जुन रिजाले गाउनु भएको थियो। जति बेला यो गीत आएको थियो बजारमा त्यति बेला यो गीतले निकै नै धुम मचाएको थियो, चारैतिर यो गीत सुनिन्थ्यो, एकदमै मन पराइएको गीत पनि हो र हुन पनि अपबिट खालको गीत छ होइन। अनि यस कारण गर्दाखेरि अब मन नपरेन कुरै भएर यो गीत सुन्ने बित्तिकै एकैछिन उठेर चाहिँ फ्रेस हुन मन लागिहाल्छ, नाच्न मन लागिहाल्छ। र यो जुन गीतको बिट छ, यो गीतको जुन सुरताल छ, यसले तपाईँहरूलाई पनि एकैछिन झकझकायो होला भन्ने मलाई लाग्छ। समय बिहानको 6 बजेर अहिले 49 मिनट गएको छ। कार्यक्रम सुन्दै हुनुहुन्छ हाम्रो बिहानीको प्रस्तुति शुभ प्रभात भन्दै तपाईँलाई भेट्न सधैँ हामी यही कार्यक्रम लिएर आउने गर्दछौँ। नमस्ते युके, र नमस्ते युकेमा यो सप्ताह छु म शैलेश शर्मा तपाईँको सेवामा। कार्यक्रममा तपाईँलाई अब के कस्ता सरसामग्रीहरू मैले पस्कने तयारी गर्दैछु भन्ने विषयवस्तुमा अलिकति कुरा गर्छु है त म यो समयमा। त अब यो हाम्रो कार्यक्रमको प्रथम चरण अन्तर्गतको अन्तिम अन्तिम यो मोडमा हामी आइ नै सक्यौँ। 7 बजे हामी अर्को चरणतर्फ लाग्छौँ समाचार सँगसँगै, अनि उक्त चरण अन्तर्गत हाम्रो स्वाभाविक चाहिँ राखिने सरसामग्रीहरूमा राख्ने

उत्तर पठाउन सक्नुहुन्छ. सही उत्तर जस्तो नलागुन्जेलसम्म चाहिँ यु क्यान किप अन ट्राइङ भनेर भन्न चाहन्छु म है. बिहानको चाहिँ हाम्रो यो कार्यक्रममा यसको छिनोफानो त हुन्छ, तर यो चाहिँ एन्ड अफ द वर्किङ विक यानि कि शुक्रबारको बिहानको हाम्रो कार्यक्रम अन्तर्गत यसको छिनोफानो हुन्छ. यसर्थमा प्लिज डु कम भनेर भन्न चाहन्छु. आउनुहोस्, उत्तर मिलेको जस्तो जस्तो लाग्दैन भने फेरि पनि आउनुहोस् है त. यति भन्दै अगाडि बढ्नु पर्दाखेरि उक्त चरणमा अब ब्रेकफास्ट बेन्टिजरको प्रश्न त भइ नै हाल्यो. त्यसबाहेक हामी चाहिँ मौसमको विस्तृत कुरा गर्छौँ, अनि साथमा चाहिँ नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर, सुन चाँदीको दर भाव, अनि तपाईँको राशिफल मेषदेखि मीन राशिसम्मको राशिफल कस्तो रहन्छ त्यस विषयवस्तुमा पनि अलिकति हामी कुरा गर्छौँ. अनि त्यसपछि 8 बजेको समाचारतर्फ लाग्छौँ. 8 बजेको समाचार पश्चात कार्यक्रमको अन्तिम चरण, त्यस अन्तर्गत हामी ब्रामकोडतर्फ लाग्नेछौँ आजको लागि. त गत सप्ताहन्तमा यानि कि शनिबार 19 सेप्टेम्बरको दिनमा ब्रामकोट अवस्थित गेमकक ब्यारिक्सभित्र क्युजिएसको रेजिमेन्टल हेडक्वार्टरमा हाम्रो क्युजिएसको चाहिँ बर्थडे सेलिब्रेसन भएको थियो एकदमै धुमधामको साथमा. एभ्री इयर उहाँहरूले गर्नुहुन्छ र यसपटक पनि गर्नुभएको थियो. तर त्यस विषयवस्तुमा जानकारी गराउने समय भने आज बिहान मिलेको छ हामीलाई होइन. र तपाईँहरू सबैले चाहिँ क्युजिएसले कसरी आफ्नो जन्मदिवस मनायो त भन्ने विषयवस्तुमा तपाईँले आजको सामग्री मार्फत जानकारी लिन सक्नुहुन्छ कार्यक्रमको अन्तिम चरणमा. र आज मात्र होइन, आज भोलि र पर्सि 3 दिन लगातार मैले चाहिँ नि क्युजिएसको बर्थडेसँग सम्बन्धित सामग्रीहरू नै तपाईँहरूसँग सेयर गर्ने तयारीमा छु. सुन्नको लागि नछुटाउनु होला आजबाट है त. यति जानकारी गराएँ मैले कार्यक्रम अन्तर्गत. यिनै सर सामग्रीसहित म तपाईँको सेवामा ठिक 9 बजीसम्म रहन्छु कार्यक्रम नमस्ते युके लिएर. अहिलेको लागि यति नै जानकारी गराउँछु. अब अर्को एउटा चर्के गीत छ, प्रमोद खरेल र मेरिना राईले गाउनु भएको. यो गीत सुनाउँदै कार्यक्रममा अब अगाडि तपाईँलाई 7 बजेको समाचारतर्फ डोर्याउँछु म.

0: त्रिपुरेश्वरमा हिजो बसमा आफै आगो लगाउँदा मृत्यु भएका बसका चालक मकवानपुर इन्द्र सरोवर गाउँपालिका तीन सिस्नेरीका अर्जुन दोङ भएको खुलेको छ। इन्द्र सरोवर गाउँपालिकाकी उपाध्यक्ष मामलोनका अनुसार बसमा आगो लगाउँदा ज्यान गुमाउने युवक सिस्नेरीका 25 वर्षीय अर्जुन दोङ भएको पुष्टि गर्नुभएको हो। उपाध्यक्ष ब्लोनले बताए अनुसार अर्जुनले आगो लगाएको बस पनि उहाँको नभएको खुलेको छ। सोही वडाका वडाध्यक्ष प्रताप ब्लोनका अनुसार उहाँले अरूको लाइसेन्स प्रयोग गरेर सवारी चलाउँदै आएको अर्जुनको परिवारले खुलेको छ। यसअघि चलेका व्यक्तिको साथमा रहेको लाइसेन्सको आधारमा प्रहरीले उहाँ काभ्रेका 25 वर्षीय दावा लामा रहेको बताएको थियो। तर दावा लामा भन्ने व्यक्तिले आफू सकुशल रहेको बताएपछि प्रहरीले दिएको विवरण फरक परेको थियो। आज बस्ने प्रतिनिधि सभाको बैठकका लागि निर्धारित कार्यसूची आकस्मिक रूपमा हटाइएको छ। यसअघि अर्थमन्त्री स्वर्णिम वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो, अहिले हटाएर संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गरियोस् भन्ने कार्यसूची राखिएको छ। कार्यसूची हेरफेरको कारण भने खुलाइएको छैन। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। आज सुनको मूल्य तोलामा 1700 रुपियाँले घटेको छ। नेपाल सुनचारी व्यवसायी महासंघले आज सुनको मूल्य प्रति तोला 3,02,200 रुपियाँ तोकेको छ। हिजो 3,03,900 थियो। यस्तै आज चाँदीको मूल्य तोलामा 30 रुपियाँले घटेको छ। हिजो प्रति तोला 4,805 रुपियाँमा कारोबार भएको चाँदी आज 4,775 रुपियाँमा झरेको छ। सर्वोच्च अदालतले जर्मन कम्पनी भेरिडोसलाई पासपोर्ट छपाईको ठेक्का दिने राहदानी विभागको निर्णय सदर हुने गरी फैसला गरेको छ।
1: फ्रान्सेली कम्पनी आइटिमियाले भेरिडोसलाई ठेक्का दिने निर्णय विरुद्ध दायर गरेको रिट सर्वोच्चले खारिज गरेको हो। न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले आइटिमियाको रिट खारिज गर्ने फैसला गरेको सूचना सर्वोच्चको वेबसाइटमा राखिएको छ। रिट खारिज भएसँगै राहदानी विभागले भेरिडोसलाई ठेक्का दिने गरी गरेको निर्णय र त्यसलाई सदर गर्ने सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय कायम भएको छ। पासपोर्ट छपाईको ठेक्का प्रक्रियामा प्रतिस्पर्धा गरेको आइटिमियाले विभागको निर्णय विरुद्ध सुरुमा सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी गरेको थियो। समितिले पनि विभागकै निर्णय सदर गरेपछि आइडिमिया त्यस विरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेको थियो।
0: चालु आर्थिक वर्ष 2083 पहिलो महिनामै महँगीले उपभोक्तालाई ठूलो धक्का दिएको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.96% पुगेको छ। गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति 1.68% मात्र थियो। एक वर्षको अन्तरमा मूल्य वृद्धि दर 4.28% बिन्दुले बढेको हो। पछिल्लो तथ्याङ्क अनुसार यो 21 महिना यताकै उच्च मूल्य वृद्धि दर समेत हो। मूल्य वृद्धिको प्रत्यक्ष असर सर्वसाधारणको भान्सादेखि दैनिक आवतजावतसम्म परेको छ। राष्ट्र बैङ्कका अनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 6.77% पुगेको छ भने गैर खाद्य तथा सेवा समूहको 5.52% पुगेको छ। खाद्य समूहमा घिउ तथा तेलको मूल्य 15.62%, फलफुलको 15.39%, माछा तथा मासुको 8.65% र तरकारीको 6.90% बढेको छ। यातायातको मूल्य सूचाङ्क पनि 13.17% बढेको राष्ट्र बैङ्कको तथ्याङ्क छ। यमनमा इरान समर्थित हुथी विद्रोहीहरूसँगको युद्धमा साउदी अरबलाई बेलायतले सैन्य सहयोग उपलब्ध गराउने भएको छ। बेलायती प्रधानमन्त्री एन्डी भन हमका अनुसार बेलायतले साउदी अरबलाई रक्षात्मक हवाई इन्धन भर्ने सहयोग प्रदान गर्नेछन्। थप बीबीसीका क्रिस मेसनबाट।
2: What is described as defensive support is seen as aiding Saudi Air Force jets attempting to shoot down incoming Houthi missiles and drones. In recent days, Houthi militants in Yemen said they have carried out attacks on the Saudi capital Riyadh, as well as energy sites on the country's Red Sea coast. The Prime Minister told us he was focused on what he called cost of living pressures for people in the UK, and central to that was to keep those pathways open for world trade.
0: आजदेखि शुरू हुने 58 एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली शारीरिक सुगठन टोली आज थाइल्याण्ड जाँदैछ। यही असोज 12 गतिसम्म बैंकमा हुने प्रतियोगितामा नेपालका तर्फबाट जुनी राई, रिपु घटी, सगेन्द्र सिंह, परेश श्रेष्ठ, रेशम राणा, विप्लव थापा मगर र प्रणेश श्रेष्ठले प्रतिस्पर्धा गर्नुहुनेछ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
3: BFBS Gurkha Radio.

0: मिठो गीतमा अहिले हामीले मिलिना राई र रेमत राईको आवाजलाई सुन्दै थियौँ र यस गीतको साथमा प्रिय श्रोतावृन्द तपाईँको लागि कार्यक्रम नमस्ते युगीको दोस्रो चरणको यो प्रस्तुतिलाई लिएर म तपाईँकै रेडियो मित्र शिरीष सरवार हाजिर भइसकेको छु। सुस्वागतम, न्यानो अभिवादन यहाँहरू सबैलाई। फेरि पनि एकपटक मैले वेलकम ब्याक भन्न चाहेँ र यहाँहरू सबैलाई फेरि पनि सँगसँगै लिएर अगाडि बढ्न चाहेँ। समय बिहानको 7 बजेर अहिले 10 मिनट भएको छ। अझै पनि ठिक 9 बजीसम्म म तपाईँको सेवामा रहनेछु। लगभग 2 घन्टाको समय अझै पनि बाँकी छ हाम्रो सहयात्राको। यसर्थमा आउनुहोस्, अब सँगसँगै अगाडि बढौँ। कार्यक्रमको यो दोस्रो चरणका सर सामग्री अब तपाईँहरूसँग सेयर गर्नको लागि बिल्कुल बिल्कुल बिल्कुल तयार छु म। अब सबैभन्दा पहिला त यस चरण अन्तर्गत के हुन्छ भनेर तपाईँ सबैलाई राम्रैसँगले जानकारी भएको, ज्ञात भएको नै कुरा हो। इनफ्याक्ट यो एउटा यस्तो एलिमेन्ट हो जुन चाहिँ बडो महत्त्वपूर्ण छ। तपाईँहरूले बडो यसलाई चाहिँ सुन्नुहुन्छ अनि यसलाई चाहिँ भनौँ न यसमा भाग लिनको लागि तपाईँहरू सधैँ नै एकदमै लालायित हुनुहुन्छ। एकदमै सक्रियताको साथमा तपाईँले सहभागिता जनाउनु पनि हुन्छ जुन चाहिँ हाम्रो लागि एकदमै उत्साहजनक एउटा कुरा हो, होइन? र यो हो ब्रेकफास्ट ब्रेन टिजर, जहाँ हामी चाहिँ एउटा प्रश्न राख्छौँ तपाईँको लागि। प्रश्न जे पनि हुनसक्छ, कहिले काहीँ हामी गाउँ खाने कथा सोध्छौँ, होइन? यो चाहिँ ब्रेन टिजरको रूपमा रिडल्सहरू राख्छौँ, होइन? कहिले चाहिँ हामी सामान्य ज्ञानका कुराहरू गर्छौँ, कहिले चाहिँ करेन्ट अफेयर्सका कुराहरू तपाईँहरूसँग सोध्छौँ, कहिले चाहिँ हामी विभिन्न प्रकारका आवाजहरू सुनाएर आवाज चिन्नको लागि प्रेरित पनि गर्छौँ। र यस्तो विभिन्न प्रकारको चाहिँ नि प्रश्नहरू राख्ने क्रममा चाहिँ आज यो सप्ताहको लागि मैले एउटा व्यक्तित्वको आवाजलाई राखेकी छु तपाईँको सेवामा। र यो आवाजलाई तपाईँले पहिचान गर्नुपर्ने अथवा यो आवाजलाई चिन्नुपर्ने, यही नै च्यालेन्ज छ यसपटकको, यही नै छ प्रश्न, यो आवाज कसको हो भनेर।
1: मतलब उसले फटाफट गाएर सक्ने बित्तिकै उहाँलाई एउटा अफर दिनुभयो, उहाँले बम्बईमै बस भनेर। बम्बईमा बस्दाखेरि फ्ल्याट यो के कति बेसिक चिजहरू चाहिन्छ हामी दिन्छौँ। यो आवाज यो आवाज यहाँको लागि पनि राम्रो हुन्छ, इधर रह जाओ भनेर भन्नुभएको थियो कि त। अन्त तर दाईले के भन्नुभयो भने, बुढेसकालमा देश छोड्नु हुँदैन भाइ, थुक्छन् मान्छेले, के पुगेन हो त्यो नारायणलाई भनेर। देश हुँदैन भाइ, त्यो छोड्ने होइन। तर अन्त यो राशाजीले कहिले सिकेको यो गाना भन्नुभयो त, अनि अहिले आएर सिकेको, अहिले आएर सिकेर गाएर गएको न राक्षस नि रहेछ त यसो गएको त त्यही हो नि त। त्यसपछि यो कतिवटा कुराहरू छन् नारायण दाईसँगको, त्यो उहाँसँग त्यो, तर एकदम नै इमोसनल छ, एकदम इमोसनल छ,
2: एकदम खुसी लाग्छ।
1: र एउटा कुरा म जोड्छु ल, पहाड त्यति बेला सोचेको नि त, र पहाडमा नारायण दाईले म्युजिक दिँदै हुनुहुन्थ्यो, हि वाज द म्युजिक डाइरेक्टर अफ पहाड। या त्यति बेला पहाडमा गर्दाखेरि, ओ रञ्जित, यो यो यो फिल्मको म गर्छु म्युजिक, तिमी एसिस्ट गर भन्दाखेरि, ल ल दाई पक्का हो न। अन्त त्यो पनि थियो
2: जोडेपछि, यसरी बुझ्दा पनि भयो अब आउन लागेको फिल्म पहाड स्वर सम्राटको नि सपना हो,
1: उहाँको पनि ड्रिम थियो।
0: हजुर, तपाईँ यो छोटो अडियो बाइट सुन्नुभयो, तपाईँले आवाज सुन्नुभयो, यो कसको हो, यो आवाज को धनी को हुन्, प्रश्न हाम्रो यही नै छ। र अब यो प्रश्नको उत्तर थुप्रै श्रोताले दिनुभएको छ, धेरै जस्तो श्रोताको त मिलेको नै छ भनेर भन्न चाहे, तर केही श्रोताहरूको चाहिँ अझै पनि कता कता नमिलेको हो कि भन्ने खालको चाहिँ नि मलाई लागिरहेको छ। यसर्थमा अब तपाईँहरूको मिले नमिलेको कुरा त सकेसम्म समयले साथ दिउन्जेलसम्म म तपाईँहरूसँग सेयर गरि नै रहेको छु, होइन? र तपाईँहरू सबैले चाहिँ नि अब मिलाउनु भएको छैन भने फेरि पनि ट्राई गर्न सक्नुहुन्छ भनेर भन्न चाहन्छु म। यो आवाज कसको हो हाम्रो यसपटकको प्रश्न यही नै छ। त यति नै भन्दै अगाडि बढ्छु म अब भने, अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि तपाईँको लागि अब फेरि पनि एउटा छोटो म्युजिकल ब्रेक म राख्ने तयारीमा छु, त्यस पश्चात भने अगाडि फेरि पनि बढिहाल्छु। तर म्युजिकल ब्रेकमा जानुभन्दा अगाडि मौसमको पनि अलिकति चर्चा त गर्नै पर्ने हुन्छ। मौसमको कुरा गर्नु पर्दाखेरि आदरणीय श्रोता, आजबाट अलिकति चिसो भएको हो कि जस्तो मलाई चाहिँ लाग्यो, हुन त हिजो अस्तिबाट नै हल्का रूपमा जाडो त भइ नै रहेको थियो, तर इनफ्याक्ट आज बिहानबाट चाहिँ मैले मेरो अलिकति वार्म क्लोथ्सहरू चाहिँ निकाल्नु पर्ने अवस्था आयो होइन. फर्स्ट टाइम फर दिस इयर मैले चाहिँ नि आफ्नो ज्याकेटलाई झिकेर चाहिँ पहिरिनु पर्ने अवस्था आयो बाहिर अलिकति चिसो भएको कारणले गर्दाखेरि. यसबाट पनि मलाई के महसुस भयो भने अब चाहिँ यस बिस्तारै बिस्तारै चिसो बढ्दैछ, अब न्यानो कपडाहरूले चाहिँ निकाल्ने बेला भयो भन्ने जस्तो मलाई महसुस भइरहेछ. मेरो घरमा चाहिँ नि पातलो जुन डुवे छ होइन त्यसलाई चाहिँ अब चेन्ज गरेर अलिकति बाक्लो डुवेतिर पनि हामी लागिसकेका छौँ. त्यसर्थमा पनि चिसो पक्कै पनि बढेको छ. हामीलाई बिहानै हाम्रो धनु बहिनीले पनि सम्पर्क गर्नुभएको छ र उहाँले पनि लेख्नु भएको थियो, दिदी जाडो त निकै बढेछ है जस्तो लागिरहेछ मलाई, किनभने अलिकति चिसो भयो, साइकलमा काम आएको थिएँ, जाडो पो भयो त मलाई त यसपटक चाहिँ, अब जाडो आजबाट सुरु भएको हो कि अब बिस्तारै बिस्तारै भनेर उहाँले पनि कुरा गर्नुभएको थियो. त्यो कारणले गर्दाखेरि उहाँ साँच्चै नै हो बहिनी, तपाईँले भन्नुभएको कुरा ठिकै हो, पक्कै पनि जाडो बढ्दैछ, चिसो बढ्दैछ. अब आज चाहिँ मलाई पनि त्यो महसुस भयो, हुन त दिउँसोको समयमा मजाले घाम लाग्दाखेरि अलिकति त्यो चिसोपन हराएको जस्तो महसुस त हुन्छ, तर बिहान बेलुका चाहिँ अलिकति चिसो बढेको चाहिँ महसुस हामीले गर्न सुरु गरिसकेका छौँ. मौसम अलिकति परिवर्तन हुँदैछ र मेरो अफिसले भनेअनुसार आज उत्तरी र पश्चिमी भूभागहरूमा बदलिरहेको छ अनि वर्षाको क्रम चाहिँ उत्तर पश्चिमी भूभागहरूतिर बढी केन्द्रित रहने देखिन्छ अनि इङ्ल्यान्ड र वेल्सका धेरै ठाउँ सुक्खा नै रहनेछ, न्यानो घाम पनि लाग्नेछ उत्तर भन्दाखेरि पनि दक्षिण पूर्वी भूभागहरूतिर दिउँसोको समयमा. रातिको कुरा गर्नुपर्दा भारी वर्षाको क्रम बिस्तारै बिस्तारै नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डमा चाहिँ छरिँदै जानेछ अथवा फैलिँदै जानेछ अनि यसै गरिकन इङ्ल्यान्ड र वेल्समा चाहिँ सुक्खा रहे तापनि बादलको उपस्थिति हुनसक्छ भने सुदूर उत्तरी भेगहरूतिर चाहिँ केही हल्का फुल्का वर्षा हुनसक्छ अनि पश्चिमी भेगमा पनि. यो आज रातिको कुरा हो र भोलि वेन्सडे हेभी रेन भनेर भनिएको छ. स्कटल्यान्ड वेल्स र इङ्ल्यान्डका धेरै यस्तो ठाउँहरूमा भारी वर्षा हुनसक्छ र पूर्वीय भूभागहरूतिर त असिना वर्षा पनि हुनसक्ने सम्भावना छ, यद्यपि दक्षिण पूर्वीय भेगतिर चाहिँ न्यानो नै रहन्छ घामको उपस्थिति. भोलि पनि दक्षिण पूर्वीय भूभागतिर रहने देखिएको छ. त यो मौसमी विवरण मैले तपाईँसँग सेयर गरेँ आदरणीय श्रोतावृन्द, र अबको लागि भने अगाडि बढ्न चाहन्छु. मौसमको कुरा यति नै राख्छु र अगाडि बढ्नु पर्दाखेरिमा उदय सोताङ र मनिला सोताङले गाउनुभएको एउटा गीत मेरो प्लेलिस्टमा तयार छ, त्यसतर्फ तपाईँलाई डोर्याउँछु. इन्जोय गर्नुहोस् यस गीतलाई अनि यो म्युजिकल ब्रेक पश्चात बाँकी रहेको सामग्रीमा फेरि पनि हाम्रो चर्चा परिचर्चा त छँदैछ.

0: मीडिया
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
0: यो PFBS गोर्खा रेडियो हो।

श्रोताबृन्द, मिठो गीतमा अहिले भानुभोलि रन्जु गौतमको आवाज हामीले सुनिसकेका छौँ। एकदमै सुन्दर यो एउटा चाहिँ लोकभाकाको साथमा कार्यक्रमलाई मैले जोडेकी छु। समय बिहानको 7 बजेर अहिले 31 मिनट जानै आँटेको छ कार्यक्रममा। अब भने म अगाडि तपाईँको लागि हाम्रो नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर अनि साथसाथमा नेपाल सुन चाँदी व्यवसायिक सङ्घले तोकेको आजको सुन चाँदीको दर भावको पनि म कुरा गर्न चाहन्छु। र आज चाहिँ नेपाल राष्ट्र ब्याङ्कलाई फलो गर्नुपर्दाखेरि हामी अब सदा चाहिँ आजको यो चाहिँ वैदेशिक विनिमय दरको कुरा गरौँ। अमेरिकी डलर आजको लागि 1 को खरिदर 153 रुपियाँ 1 पैसा छ भने बिक्री दर 153 रुपियाँ 61 पैसा रहेको छ। युरोको खरिदर 175 रुपियाँ 66 पैसा छ, बिक्री दर 176 रुपियाँ 34 पैसा र पाउन्ड स्टर्लिङ 1 को खरिदर 204 रुपियाँ 78 पैसा र बिक्री दर 205 रुपियाँ 58 पैसा रहेको छ। र यसै गरिकन अब हामी चाहिँ नेपाल सुन चाँदी व्यवसायिक सङ्घद्वारा तोकिएको आजको हाम्रो सुन चाँदीको दरभावतर्फ पनि लागौँ। आज छापावाला सुन प्रति तोला 3,02,200 रुपियाँमा कारोबार भइरहेको छ। हिजोभन्दा 1,700 रुपियाँले यो चाहिँ कम भएको भन्ने कुरा चाहिँ हामीलाई जानकारी मिलेको छ। अनि चाँदी प्रति तोला 4,775 रुपियाँमा कायम भएको छ अथवा यसमा चाहिँ नि कारोबार हुँदैछ। हिजोभन्दा 30 रुपियाँ घटेको यसमा चाहिँ नि रहेछ भनेर हामीले थाहा पाएका छौँ। यो सुन चाँदीको दरभावको कुरा भयो र सधैँ नै अब यो सुन चाँदीको दरभाव त तल माथि भइ नै रहन्छ। यसर्थमा हामीले सुनेर चाहिँ यसलाई फलो गर्ने कोसिस गरि पनि रहन्छौँ होइन, किनभने भनौँ सुन चाँदी भन्ने बित्तिकै तपाईँ हामीले प्राय चलाइरहने यो एउटा चाहिँ नि धातु पनि हो होइन, यसको किनबेच भइ नै रहन्छ, हामीलाई जरुरत पनि परि नै रहन्छ। यसर्थमा पनि तपाईँहरूलाई जानकारी होस् भन्ने उद्देश्य हेतु हामीले यसलाई चाहिँ तपाईँहरूसँग सेयर गर्ने गर्छौँ प्रत्येक दिन। जबसम्म हामीलाई प्राप्त हुँदैन तबसम्म त हामीले भन्न पनि सक्दैनौँ। नेपाल सुन चाँदी व्यवसायी सङ्घले टाइम टाइममा चाहिँ मिस गर्छ यसलाई अपडेट गर्नको लागि विविध कारणवश, त्यति बेला हामी सुनाउन सक्दैनौँ। तर त्योभन्दा बाहेक अन्य समयमा चाहिँ हामी तपाईँहरूसँग सेयर गरि नै रहन्छौँ। तपाईँलाई थाहा छँदैछ यो कुरा होइन। अब यति भन्दै म अगाडि बढ्न चाहन्छु। अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि अब हाम्रो केही श्रोताहरूले चाहिँ हामीलाई सम्पर्क गर्नुभएको छ, को कोले कहाँ कहाँबाट सुन्दैनुहुन्छ। एकैछिन हामी त्यतातर्फ लागिहालौँ, उत्तर पनि पठाइहाल्नु भएको छ कि त्यो पनि चेक गर्दै गर्नुपर्ने हुन्छ। रेडिङबाट मामा आउनुभएको छ, खिम गुरुङ, नमस्ते श्रीज भान्जी, सुन्दैछु र यो हप्ताको प्रश्नको उत्तर पनि पठाएको छु भनेर भन्नुभएको छ र उहाँको उत्तर मैले टिपिसकेँ र इनफ्याक्ट उहाँको उत्तर मिलेको छ। मामा तपाईँले सुन्दै हुनुहुन्छ भने तपाईँको उत्तर मिलेर तपाईँको नाम हाम्रो लकी ड्रको बक्सभित्र गइसकेको छ भनेर भन्न चाहेँ मैले। हाम्रो भाइ विष्णु गुरुङ पनि आउनुभएको छ, गुड मर्निङ श्रीज दिदी, प्रश्नको उत्तर चाहिँ यो छ है भनेर पठाउनु भएको छ र उहाँले पठाउनु भएको प्रश्नको उत्तर अलिकति मिस खाएको छ भाइ भनेर भन्न चाहे, प्लिज डु ट्राई अगेन भन्न चाहन्छु म। र यसै गरिकन अर्को हाम्रो श्रोता आउनुभएको छ, हाम्रो एकदमै नियमित श्रोता नै हुनुहुन्छ उहाँ पनि, टिका पूर्जा दाजु, र उहाँले चाहिँ उत्तर त पठाउनु भएको छैन, गुड मर्निङ नमस्कार बहिनी सुन्दैछु भनेर हामीलाई चाहिँ खबर गर्नुभएको छ। थ्याङ्क यू सो मच दाजु सुनेर साथ दिनुभएकोमा। अनि यसै गरिकन चाहिँ हाम्रो अर्को श्रोता आउनुभएको छ, नूतन भुषालज्यू, र उहाँले पनि उत्तर चाहिँ पठाउनु भएको छ र उत्तर मैले टिपेर राखिसकेँ किनभने उहाँको उत्तर मिलेको छ। नूतन भुषालज्यूको कुरा गर्नुपर्दा हिजो चाहिँ उहाँले एउटा चाहिँ भनौँ सानो भिडियो पठाउनु भएको थियो र हिजो चाहिँ एकदमै उहाँ इजरायलमा हुनुहुन्छ र इजरायलमा चाहिँ रोडहरू खाली खाली, गाडी पनि चलेका छैनन्, मान्छे पनि हिँडेका छैनन्, मेरो चाहिँ अफ भएको हुनाले म चाहिँ हिँड्दैछु मजाले भनेर उहाँले एउटा भिडियो पठाउनु भएको थियो जुन भेरी इन्ट्रेस्टिङ लाग्यो मलाई। र उहाँले त्यो चाहिँ भिडियोमा पनि भन्नुभएको थियो योम किप्योर भन्ने चाहिँ एउटा दिन रहेछ हिजो, जुन दिन चाहिँ उहाँको एकदमै एउटा सेक्रेट डे, एउटा एकदमै धार्मिक रूपमा चाहिँ एकदमै महत्त्वपूर्ण एउटा दिन रहेछ। यसर्थमा त्यो दिन खाना पनि नखाइकन पानी पनि नखाइकन व्रत बस्ने रहेछ र गाडी पनि चल्दैन रहेछ उहाँ त्यहाँ भएको धर्मअनुसार। त्यो कारण गर्दाखेरि त्यो भिडियो उहाँले पठाउनु भएको रहेछ, मैले पनि हिजो हेर्ने मौका पाएकी थिएँ। र हामीभन्दा अगाडिको हाम्रो चाहिँ अर्को कार्यक्रममा भाइ धनराजले पनि सोध्नु भएको रहेछ र उहाँको उत्तरमा पनि हाम्रो बहिनीले हाम्रो नूतनजीले यो उत्तर पठाउनु भएको रहेछ। यो एउटा इन्ट्रेस्टिङ फ्याक्ट पनि हो, कतिपयलाई
थाहा थिएन होला, कति बेला थाहा थियो होला, थाहा नहुनेहरूको लागि यो एउटा चाहिँ नि ज्ञान गुणका कुरा होइन, हामीलाई चाहिँ अरूको कल्चरहरू, अरूको धर्म अनि अरूको चाहिँ नि चाडपर्व होइन परम्परा आदि इत्यादिलाई चाहिँ नि बुझ्न पाउँदा त्यसले हामीलाई नै अझ धनी बनाउँछ भन्दा फरक नपर्ला। नुतनजीलाई धेरै धेरै धन्यवाद यो जानकारीको लागि भनेर भन्न चाहे। यसै गरिकन हाम्रो अर्को श्रोता आउनुभएको छ, दिदी पार्वती गुरुङ इस्ट लन्डनबाट। बहिनी नमस्कार, यस हप्ताको ब्रेकफास्ट ब्रेन टिचरको उत्तर पठाएको छु, मिल्यो कि मिलेन खबर पाऊ है प्लिज भन्नुभएको छ दिदी। अनफोर्चुनेटली मिलेन भन्नु पऱ्यो, फेरि प्लिज डु ट्राई अगेन, र उहाँले हजुरको दिन शुभ रहोस् भन्नु भन्नुभएको छ दिदी। थ्याङ्क यू सो मच, हजुरको पनि दिन शुभ रहोस्, मेरो शुभकामना। गुड मर्निङ बहिनी एन्ड सबैलाई ह्याप्पी ट्युजडे भन्दै दिदी शोभा गुरुङ पनि आउनुभएको छ। दिदी गुड मर्निङ टु यु एन्ड ह्याप्पी ट्युजडे तपाईँलाई पनि, र तपाईँको आजको दिन राम्रो रहोस् शुभ रहोस् मेरो शुभकामना भन्न चाहन्छु। सुन्दै हुनुहुँदो रहेछ, थ्याङ्क यू सो मच सुनेर साथ दिनुभएकोमा भन्छु। थुप्रै अन्य श्रोताहरूको पनि यहाँनिर हाम्रो सन्देशहरू त आइरहेको छ, तर समयलाई पनि ध्यान दिँदै गर्नुपर्ने हुन्छ। यसर्थमा अहिलेको लागि यति नै श्रोताहरूलाई मैले समेट्न चाहेँ, र अगाडि एउटा गीत रहेको छ र यही गीतको साथमा हामी अगाडि बढ्छौँ प्रिय श्रोतावृन्द। र यो गीतमा चाहिँ अहिले बाबुल गिरीको आवाज सुन्छौँ।

गोर्खा रेडियो भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk। BFBS गोर्खा रेडियो।

az űrt a Prieslevrint Prasnasáki kávázma, a vázdi, akkor jó, mit a gítszang szangyágány barék, az a rászi falga pálu barék, az a hamra bárvata rászi fal, szóval ne bihánok a szamáj, ma hamit a bárcsaló, sérgani gart, az a pani, abba jó rászi fal lai, tapáiko lági rákni, a jári szaméru, szájban dágari, a mis rászi unza szandai, nej, a mis rászi kurákonu pardár kéri mászeni, az a kosztosat a mis rászi kurági tisztarfa dihenni, majd a pacsika lági rámos szambána, deki pani, tatkal szócsiko lávna हुन सक्छ आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्न तापनि बुद्धिले काम लिँदा चिताएको योजना पनि कार्यान्वयनमा आउनेछ अनि सेवामूलक काम बन्नेछ तर अरूको मुख ताक्ने बानीले आफ्नो काम चाहिँ अलिकति अधुरो रहनेछ तत्काल ठुलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नु होला मेष राशिको लागि वृष राशि हुनेको लागि चाहिँ आज काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय छ आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ अनि साथीभाइको सहयोगले हिम्मत पनि दिलाउनेछ दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ सामाजिक दायित्व बढ्नेछ अनि सानो प्रयत्नले समाजको लागि धेरै फाइदा हुने काम गर्न सकिनेछ तारिफ योग्य कामले लोकप्रियता पनि दिलाउने छ यसै गरिकन अब हामी लागौँ अगाडि मिथुन राशितर्फ सबैलाई समयतिर काम लिन नसक्दा पछि परिनेछ समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् सारातिना काममै अल्झनु पर्नेछ अनि कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न समय लाग्नेछ दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ मिथुन राशिको लागि अब हामी कर्कट राशितर्फ लाग्छौँ प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ अतिथिका रूपमा सत्कार पाइनेछ खर्च लागे पनि घुमफिर

सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त भने बुझाउनु पर्ला अनि सानो गल्तीले हर्जाना तिराउन सक्छ ध्यान पुर्याउनुहोस् है अनि नयाँ काममा लगानी गर्न केही समय पर्खँदा राम्रो हुनेछ अर्को कर्कापमा निर्णय गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ बेसुरको निर्णयले समस्या निम्त्याउन सक्छ अनि पहिलेको उपलब्धि जोगाउन अलिकति सजग हुनुपर्ने बेला आएको छ सिंह राशिको लागि यस्तो छ आजको दिन भने कन्या राशिको लागि कस्तो छ हेरौँ प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ फाइदाको स्रोत पहिल्याउन सकिनेछ प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् अनि सेवामूलक कामबाट धन लाभ हुनेछ स्वास्थ्य सबल रहनेछ अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर पनि प्राप्त होला समय लागे पनि तारिफ योग्य कामले अरूको उपकार गर्न सकिनेछ यो कन्या राशिको लागि तुला राशि हुनेको लागि भने काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या भने सुल्झनेछन् पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ साझेदारीमा देखिएका समस्या सुल्झाउन सकिनेछ साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् अनि पहिलेको दुविधाले निर्णायक मोड लिनेछ भौतिक सुख सुविधा प्राप्त हुनेछ अनि घरेलु प्रयोजनका सामान जुटाउन सकिनेछ व्यवसायमा केही लाभ होला यो तुला राशिको लागि यसै गरिकन वृश्चिक राशिहरूको लागि चाहिँ नि बेलैमा होस् नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला समयको प्रतिकूलताले काम बिग्रन सक्छ परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ काम बने पनि उठ्नु पर्ने रकम अड्किन सक्छ नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ अब हामी लाग्छौँ कुम्भ राशि भन्दाखेरि पनि धनु राशितर्फ अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ छोटो समयमा फाइदा लिन सकिनेछ अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ व्यापारले फाइदा दिनेछ तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि झक बसाउने समय भनेछ अनि व्यावसायिक कर्मले गति लिनेछ मेहनतले राम्रो नतिजा हात पर्न सक्छ धनुराशि हुनेको लागि अब हामी मकर राशितर्फ लागौँ मकर राशिको लागि आजको दिन के कस्तो छ काम बन्नुका साथसाथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ अनि कामको सफलताले हौसला जाग्नेछ नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् नानी साथसाथमा बिछोडिएका आफन्तजनसँग भेटघाट होला अनि पहिलेको कमजोरीलाई सुधार्दै फाइदा उठाउने समय छ पहिरनले व्यक्तित्वमा आकर्षण पनि ल्याउनेछ यो मकर राशि हुने हाम्रा श्रोताहरूको लागि र अब राशिफलको क्रमलाई अगाडि बढाउनु पर्दाखेरि कुम्भ राशितर्फ लाग्ने बेला भएको छ कुम्भ राशिको लागि आजको दिन के कस्तो छ सुनिहालौँ खर्चको जोगो गर्न आफन्त र परिवारबाट अलिकति टाढिनु पर्ला केही पाउनको लागि केही वस्तु त्याग्नुपर्ने स्थिति आउन सक्छ यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ अनि टाढाका साथीभाइले काममा साथ दिनेछन् अनि दोहोऱ्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ अर्थ अभाव खड्किए पनि आवश्यक पर्दा सापट वा कर्जा मार्फत धन जुट्नेछ पेसा व्यवसायमा लगानी बढाउने अवसर प्राप्त हुनेछ यो कुम्भ राशिको लागि र अब हामी लाग्छौँ मीन राशितर्फ नयाँ अवसरको साथसाथै आम्दानीका स्रोत पनि फेला पर्नेछन् नोकरी तथा व्यवसायमा फाइदा हुनेछ आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ कामले धेरैको मन जित्न सकिनेछ अनि रुचिका विषयमा लगानी बढाउने समय पनि छ र व्यापारमा थोरै लगानीबाट पनि धेरै लाभ आर्जन गर्न सकिनेछ नयाँ कामतर्फ अग्रसर भइनेछ भने छोटो समयमा नै काम बनाउन पनि सकिनेछ यो चाहिँ मीन राशि हुने हाम्रा श्रोताहरूको लागि आजको दिन कस्तो रहन्छ भन्ने जानकारी त यति नै गर्नु पर्यो अब आजको लागि राशिफल मेषदेखि मीन राशिसम्मको कुराहरू भइसकेको छ समयलाई पनि अगाडि हामीले ध्यान दिनै पर्ने हुन्छ बिहानको अहिले 7:56 पनि जाने आँटेको छ यस अर्थमा अब भने तपाईँलाई 8 समाचारतर्फ लान्छु त्यस पश्चात कार्यक्रमको अन्तिम चरणमा भेट्न फेरि आउनेछु अहिलेको लागि अन्जु पन्त र एसटी योगीको प्रस्तुतिमा एउटा गीत नाङ्गो डाँडा चलचित्रबाट सुनाउँछु र यसैको साथमा अहिले एकैछिन तपाईँलाई अब अगाडि समाचारतर्फ लिएर जान चाहन्छु है

0: प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई नहुने भएको छ। यसअघि प्रधानमन्त्री विदेश भ्रमण जाँदा विदाईका लागि सरकारका विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्ने गरेकामा यसपालि त्यो नगरिने भएको हो। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन आज न्यूयोर्क जाने बेला उहाँलाई विदाई गर्न विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्नुपर्ने व्यवस्था हटाइएको हो। परराष्ट्र मन्त्रालयले सम्बन्धित कार्यालय तथा निकायले प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान गर्ने क्रममा र फर्क पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई र स्वागत समारोह नहुने जानकारी गराएको छ। प्रधानमन्त्री बालुवाटारबाट सिधै विमानस्थल जाने र विशिष्ट कक्ष हुँदै विमानतर्फ जाने तयारी छ। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह 14 सदस्यीय प्रतिनिधि मण्डल सहित कतार एयरवेजबाट दोहा हुँदै न्यूयोर्क जाँदै हुनुहुन्छ। जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाली टोलीले विजय शुरूआत गरेको छ। आज भएको आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई 43-43 पराजित गर्दै विजय शुरूआत गरेको हो। समूह बीको खेलमा नेपालले पहिलो हाफमा 24-15 अघि थियो। दोस्रो हाफमा नेपालले 46-43 जित हात पारेको हो। पुरुष कबड्डीमा पनि नेपाल पाकिस्तानसँग 58-43 अङ्कले पराजित भएको छ। आयुर्वेद चिकित्सा परिषदले नेपालमा दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न सूचना जारी गरेको छ। परिषदको सूचनामा क्यान्सर पाल्स लगायत विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने जटिल रोगको नाम लिएर उपचारबाट 100% निको हुने तथा निको नभए पैसा फिर्ता हुने जस्ता दावी गर्ने कामप्रति ध्यान आकर्षण गराएको हो। परिषदका अनुसार त्यस्ता गतिविधिले सर्वसाधारणलाई भ्रमित पार्ने भएकाले त्यस्ता विज्ञापन र प्रचार प्रसार रोक्न आग्रह गरिएको छ। सूचनामा कानून विपरीत त्यस्ता गतिविधि सञ्चालन वा गरेको वा गराइएको भए 15 दिनभित्र त्यस्ता गतिविधि बन्द गर्न गराउन अनुरोध गरिएको छ। परिषदले जारी गरेको सूचना अटेर गरे कानूनी कार्यवाही गरिने सूचनामा उल्लेख छ। पोखरा विमानस्थलमा हुन लागेको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानलाई दिगो र नियमित बनाउनका लागि पर्यटन व्यवसायीले छुट प्याकेज सार्वजनिक गरेका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
1: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3.5 वर्षपछि पहिलो पटक नियमित अन्तर्राष्ट्रिय उडानको ढोका खुलेको छ। फ्लाई दुबईले यही असोज 7 गतेदेखि पोखरा दुबई सिधा उडान शुरू गर्न लागेपछि यहाँका व्यवसायी उत्साहित छन्। सो उडानलाई नियमित र दिगो बनाउनका लागि व्यवसायीहरूले आकर्षक प्याकेज घोषणा गरेका छन्। पर्यटनको राजधानी पोखराबाट शुरू हुन लागेको पोखरा दुबई अन्तर्राष्ट्रिय हवाई उडानलाई नियमित र दीर्घकालीन बनाउन गण्डकी प्रदेश सरकार, निजी क्षेत्र तथा पर्यटन व्यवसायी एकजुट भएर लागेका हुन्। फ्लाई दुबईको उडानबाट पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि होटल, खाना, पदयात्रा, अल्ट्रा लाइट तथा प्याराग्लाइडिङ लगायतका पर्यटकीय गतिविधिमा छुट प्याकेज सार्वजनिक गरिएको हो। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले फ्लाई दुबईको जहाजबाट पोखरा आउने पर्यटकलाई लक्षित गरी पोखराका सबै होटलको हालको मूल्यमा 25% छुट दिइने बताउनुहुन्छ।
2: फ्लाई दुबईलाई मात्रै प्रमोसन भन्दा पनि हाम्रो व्यवसाय प्रवर्धन गर्नका लागि पनि फ्लाई दुबईलाई हामी प्रमोसन गर्दैछौँ पोखरेलीहरूले, र यसको सुरुवाती चरणमै हामीले चाहिँ फ्लाई दुबईलाई 50 पोखरामा रहेका तारे होटलहरू, स्टार होटलहरूको नाम लिस्ट चाहिँ मैले चाहिँ उहाँलाई उपलब्ध गराएर उहाँले आफ्नो प्रबन्धनमा हरेक देशमा उहाँले प्रबन्धन गर्ने ठाउँमा पोखराका यी होटलहरूमा चाहिँ 25% छुट अर्को सूचना नआइन्जेलसम्मका लागि 1-2-3 महिना भन्दा नि अर्को सूचना फेरि हामी ननिकालिन्जेलसम्मका लागि 4-6 महिना यसलाई सस्पेन्ड गर्नका लागि हामीले 25% डिस्काउन्ट भनेका छौँ।
1: अन्तर्राष्ट्रिय विमानस्थलको सपना देखेको 5 दशकपछि बल्ल अहिले अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेको छ। 2032 सालमै पोखरामा विमानस्थल योजना सुरु भए पनि काम अघि बढ्न सकेको थिएन। नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेल लामो प्रतीक्षापछि हुन लागेको फ्लाई दुबईको उडानलाई सफल र नियमित बनाउनका लागि सबैको सहयोग आवश्यक छ भन्नुहुन्छ।
3: 7 दिने बेला अहिले नै आएको छ। थ्याङ्क यू फ्लाई दुबई टिम, किनकि एउटा 2 एयरलाइन्स भएको टिम आएको छैन। यति धेरै एयरक्राफ्टहरू भएको अनि यस्तो म्यानेजमेन्टको टिम अहिले पोखरालाई विश्वास गरेर आएको छ। त्यसैले गर्दाखेरि हामी सबैले आफ्नो ठाउँबाट साथ दिनुपर्छ। यो अवसर हो, यो फेरि चुनौती त्यत्तिकै छ, हामी सबै एकजुट हुनुपर्छ। त्यसैले मेरो अनुरोध छ नेपाल टुरिज्म बोर्डको तर्फबाट, हामी कुनै 1-2 जनाले मात्र लाभ लिएर रहेका छैनौँ। सम्पूर्ण पोखरा, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटनले नै यसबाट लाभ लिन्छ र लाभ लिनेछ।
0: त्रिपुरेश्वरमा हिजो बसमा आफै आगो लगाउँदा मृत्यु भएका बसका चालक मकवानपुर इन्द्र सरोवर गाउँपालिका 3 सिस्नेरीका अर्जुन दोङ भएको खुलेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर त आदरणीय श्रोता वृन्द बिएपिएसको रेडियो लाइनै सुन्दै हुनुहुन्छ पक्कै पनि यतिखेर। अनि यहाँहरू सबैले चाहिँ नि आजको यो हाम्रो प्रस्तुति कार्यक्रम नमस्ते युकेलाई इन्जोय गरिराख्नु भएको छ होला भन्ने आशा गर्दछु। यति बेला तपाईँहरू सबैको साथ मिलिरहेको छ र यो मेरो विश्वासको साथमा अगाडि कार्यक्रमलाई लिएर फेरि पनि कार्यक्रमलाई जोड्नको निमित्त म हाजिर भइसकेँ। तपाईँहरू सबैजनालाई फेरि पनि एकपटक मैले सुस्वागतम न्यानो अभिवादन टक्राउन चाहेँ कार्यक्रम नमस्ते युकेको यो अन्तिम चरणको यात्रामा। त समय बिहानको 8:12 गएको छ। कार्यक्रममा अब तपाईँलाई अगाडि लिएर जानु पर्दाखेरि तपाईँको लागि एकपटक ब्रेकफास्ट ब्रेन टिजरको जुन प्रश्न हामीले राखेका छौँ त्यसलाई रिपिट गर्ने बेला भएको छ। सबैभन्दा पहिला त यो अडियो बाइट सुनिहालौँ। ब्रेकफास्ट ब्रेन टिजरको प्रश्न यसपटक यो छ कि यो आवाज कसको हो,
1: अन्त उसले फटाफट गाएर सक्ने बित्तिकै उहाँलाई एउटा अफर दिनुभयो, उहाँले बम्बईमै बस भनेर। बम्बईमा बस्दाखेरि फ्ल्याट यो के कति बेसिक चिजहरू चाहिन्छ हामी दिन्छौँ। यो आवाज यो आवाज यहाँको लागि पनि राम्रो हुन्छ, इधर रह जाओ भनेर भन्नुभएको थियो कि त। अन्त तर दाइले के भन्नुभयो भने बुढेसकालमा देश छोड्नु हुँदैन भाइ, थुक्छन् मान्छेले के पुगेन हो त्यो नारायणलाई भनेर। देश हुँदैन भाइ त्यो छोड्ने होइन, तर अन्त यो यो राशाजीले कहिले सिकेको यो गाना भन्नुभयो त, अन्त अहिले आएर सिकेको, अहिले आएर सिकेर गाएर गएको न राक्षस नि रहेछ त यसो गएको त त्यही हो नि त। त्यसपछि यो कतिवटा कुराहरू छन् नारायण दाईसँगको त्यो उहाँसँग त्यो, तर एकदम नै इमोसनल छ, एकदम इमोसनल छ,
2: एकदम खुसी लाग्छ।
1: र एउटा कुरा म जोड्छु ल, पहाड त्यति बेला सोचेको नि त, र पहाडमा नारायण दाईले म्युजिक दिँदै हुनुहुन्थ्यो, हि वाज द म्युजिक डाइरेक्टर अफ पहाड। या त्यति बेला पहाडमा गर्दाखेरि ओ रञ्जित यो यो यो फिल्मको म गर्छु म्युजिक, तिमी एसिस्ट गर भन्दाखेरि ल ल दाई पक्का हो न। अन्त त्यो त्यो पनि थियो
2: जोडेपछि यसरी बुझ्दा पनि भयो अब आउन लागेको फिल्म पहाड स्वर सम्राटको नि सपना हो,
1: उहाँको पनि ड्रिम थियो।
0: हजुर त आदरणीय श्रोतावृन्द, यही नै हो प्रश्न, यो आवाज कसको हो? तपाईँहरूले यति चिन्न पर्ने भयो र यो आवाज कसको हो चिनेर हामीलाई खबर गर्नुहोला भनेर भन्न चाहन्छु म यो बेलामा। त यति नै भन्दै अब अगाडि म बढ्न चाहेँ, अगाडि तपाईँलाई लिएर जान्छु म फेरि पनि हाम्रो कार्यक्रम अन्तर्गतका अन्य सरसामग्रीहरूतर्फ। र आजको यस बसाइमा चाहिँ नि अन्तिम चरण अन्तर्गत तपाईँको लागि क्युजिएसको जुन 77 जन्मोत्सव गत शनिबार मनाइएको थियो त्यस अवसरमा तयार पारिएको सामग्री सुनाउँछु। मैले कार्यक्रमको शुभारम्भमा पनि भनेकी थिएँ आज भोलि र पर्सि 3 दिन चाहिँ हामी क्युजिएसको 77 जन्मोत्सवको अवसरमा तयार पारिएको सामग्रीहरू नै सुन्नेछौँ कार्यक्रमको अन्तिम चरणमा। साथ दिनुहुन्छ तपाईँहरू सबैले सुनेर भन्ने आशा पनि गरेको छु र आज पनि यही सिलसिलालाई म अगाडि बढाउँदैछु। र आजको यो प्रस्तुतिमा भने तपाईँले हाम्रो क्युजिएसको बर्थडे अन्तर्गतको प्रथम चरणमा बर्थडे परेड भएको थियो त्यस सिलसिलामा हाम्रो क्युजिएसको कमान्डर ज्यू जो हुनुहुन्छ उहाँले बर्थडे स्पिच दिनुभएको थियो, सम्बोधन गर्नुभएको थियो आफ्नो पल्टनलाई, कर्नल अफ द रेजिमेन्ट क्युजिएस सिग्नल्स मेजर जनरल माइक फयाजले, र उहाँले गर्नुभएको सम्बोधन सुन्न सक्नुहुन्छ। अनि त्योभन्दा अगाडि चाहिँ नि हाम्रो क्युजिएसका गोर्खा मेजर शुभराज सुनारज्यू उहाँले पढ्नुभएको सम्प्रेषण गर्नुभएको एउटा सन्देश पनि तपाईँले सुन्न सक्नुहुन्छ। विशेष गरिकन यो सन्देशको परम्परा धेरै पुरानो छ र यो सन्देश प्रत्येक साल वाचन गर्ने गरिन्छ। यो त्यति बेला पढिएको थियो अथवा यो त्यति बेला सम्प्रेषण गरिएको थियो जति बेला क्युजिएस फर्म भएको थियो, 77 अगाडिको कुरा हो होइन। त्यति बेलाका तत्कालीन मेजर जनरलले चाहिँ पढेर यो सुनाउनु भएको थियो, सम्प्रेषण गर्नुभएको थियो र त्यसैलाई चाहिँ प्रत्येक साल यो जन्मोत्सवको अवसरमा सुनाइने गरिन्छ, गोर्खा मेजरको जिम्मेवारी रहन्छ। र त्यसैको साथमा नै यो कार्यक्रमको बर्थडे सेलिब्रेसनको सुरुवात भएको थियो र त्यसलाई पनि तपाईँले सुन्न सक्नुहुन्छ। अनि त्यस पश्चात हाम्रो गोर्खा मेजर शुभराज सुनारज्यूसँग गरिएको भलाकुसारी पनि सुन्न सक्नुहुन्छ आजको बसाइ अन्तर्गत। अनि भोलि पनि बाँकी रहेका हाम्रा कुराकानी बाँकी रहेका हाम्रा सरसामग्रीहरू तपाईँको लागि राख्नेछु। पर्सि पनि सोही चाहिँ क्रम जारी रहनेछ। यति मैले जानकारी तपाईँहरूलाई गराउन चाहेँ यतिखेर। अब त्यसतर्फ तपाईँलाई लिएर गइहाल्छु, तर त्योभन्दा पनि अगाडि हाम्रा केही श्रोताहरूलाई हामीले चाहिँ सम्बोधन गर्नै पर्ने हुन्छ। थुप्रै श्रोताहरूले चाहिँ यहाँ आफ्नो मेसेजहरू पठाइसक्नु भएको छ, सबैले साथ दिएन भने, सबैको पढ्न सकिनँ भने माफ गर्नुहोला भनेर मैले पहिल्यै नै भन्न चाहेँ, किनभने अब आज हाम्रो कार्यक्रम अन्तर्गतको सामग्रीहरू अलिकति बढी भएको कारणले गर्दाखेरि समय नमिल्न पनि सक्छ। स्विडनबाट आउनुभएको छ दिनकर मल्ल अनि अशोक मल्ल भन्नुपर्छ उहाँहरू दुईजनालाई। उहाँहरूले चाहिँ यसपटकको आन्सर पनि पठाइसक्नु भएको छ, जुन चाहिँ मिलेको छ भनेर मैले भन्न चाहेँ। अनि अगाडि अर्को हाम्रो श्रोता तुल तामाङ आउनुभएको छ फेल्टमबाट, उत्तर पठाउनु भएको छ उहाँले, उहाँको उत्तर पनि मिलेको छ भनेर मैले भन्न चाहेकी छु यतिखेर। अनि शिरीष भान्जी नमस्कार, गुड मर्निङ, रेडियो सुन्दैछु भनेर हाम्रो अर्को श्रोता आउनुभएको छ, मामा खर्क गुरुङ। उहाँले एउटा गीतको लागि अनुरोध गर्नुभएको छ, समयले साथ दियो भने सुनाउँछु, नभए भोलि छँदैछ भनेर भन्न चाहन्छु म मामालाई। आइएम स्योर मामाले पक्कै पनि बुझ्नुहुन्छ, समयले साथ दिँदाखेरि त मैले सुनाउने गरेकै छु होइन। अनि यसै गरिकन अर्को श्रोता हाम्रो आउनुभएको छ झुमबहादुर गुरुङ मामा, र उहाँले चाहिँ आज जय गुरु गणपति भन्दै गणेशजीको सुन्दर एउटा तस्विर पठाउनु भएको छ। मङ्गलबारको दिन भएको हुनाले पक्कै पनि हामी सबैले बुझ्ने सक्ने कुरा हो यो। हजुरलाई पनि धेरै धेरै स्वागत अनि धन्यवाद भन्न चाहे मैले। हेज लन्डबाट माया राणा आउनुभएको छ र उहाँले नमस्कार एन्ड गुड मर्निङ सिरिजी, म पनि सुन्दैछु है, अनि उत्तर पनि पठाएको छु भनेर उत्तर पनि पठाउनु भएको छ। मायाजी तपाईँको उत्तर मिलेको छ भनेर भन्न चाहे। अनि गुड मर्निङ सेवारो बहिनी, शुभ प्रभात, मिठो गीत र मिठो सङ्गीत अनि कुराकानी सुन्दैछु, उत्तर भने मैले सोच्न सकिनँ भनेर भन्नुभएको छ दिदी खेलमती लिम्बुले क्रेजबाट। अनि यसै गरिकन अर्को श्रोता तारा प्रसाद सेमजोङ हाम्रो दाजु आउनुभएको छ, शुभ दिन, शुभ बिहानी बहिनी, यो हप्ताको उत्तर यस्तो छ है भनेर उहाँले पठाउनु भएको छ, जुन मैले टिपिसकेँ। थ्याङ्क यू सो मच दाजु, र उत्तर पनि सही नै छ। नमस्ते, शुभ बिहानी सिरिजी, एन्डोभरबाट सुन्दैछु, साथ दिँदैछु भनेर हाम्रो ज्ञान गुरुङजी पनि आउनुभएको छ। थ्याङ्क यू सो मच हजुर तपाईँको साथको लागि, धेरै धेरै धन्यवाद भनेर भन्न चाहेँ मैले। अनि हाम्रो धनु गुरुङ बहिनीले पनि पिक्चर सधैँ पठाउने गर्नुहुन्छ प्राय, उहाँले आज पठाउनु भएको छ पिक्चर अफ द डे भनेर बिएबिएसको बोतल देखाउनु भएको छ उहाँले, जुन उहाँले पुरस्कारको रूपमा जित्नु भएको थियो। र बिएबिएस बोतल मोटिभेट मी टु टेक माई वाटर इन्टेक एभ्री डे, थ्याङ्क यू भनेर भन्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद यसरी चाहिँ यो सुन्दर तस्विर पठाइदिनु भएकोमा। र यस, पानी पिउनु जरुरी छ हाम्रो स्वास्थ्यको लागि होइन, त्यो कारणले गर्दाखेरि हाम्रो बटले तपाईँलाई पानी पिउनको लागि मद्दत गरेको रहेछ, खुसी लाग्यो। र हिमाल छेत्रीजी आउनुभएको छ उत्तरको साथमा, अनि उहाँको उत्तर पनि मिलेको छ भनेर मैले भन्न चाहेको छु। फान्बोबाट भुवानी गुरुङ दाजु आउनुभएको छ, उत्तर पठाउनु भएको छ, उत्तर सही छ तपाईँको भनेर भन्न चाहेँ मैले। अनि यसै गरिकन पुष्पकला राईले पनि हामीलाई गुड मर्निङ सिरिज बहिनी भनेर चाहिँ भन्नुभएको छ, थ्याङ्क यू हजुरलाई भनेर भन्न चाहेँ मैले। अनि हाम्रो भाइ विष्णु गुरुङले उत्तर पठाउनु भएको छ, भाइलाई धेरै धेरै धन्यवाद, उत्तर मिलेको छ। ललित सुनवार दाजु बेजिङ स्टोकबाट आउनुभएको छ, उहाँले उत्तर पठाउनु भएको छ, उत्तर हजुरको ठिक मिलेको छ, धन्यवाद भन्न चाहन्छु। यसै गरिकन हाम्रो अर्को श्रोता आउनुभएको छ दुर्गा गुरुङज्यू रेडिङबाट, उहाँले पनि उत्तर पठाउनु भएको छ र उहाँको उत्तर मिल्यो होला भनेर उहाँले भन्नुभएको छ, र पक्कै पनि मिलेको जानकारी मैले गराउन चाहेँ। यसै गरिकन धन बहादुर राई ओहायो यसैबाट आउने हाम्रो श्रोता, उहाँले पनि उत्तर पठाउनु भएको छ, सही उत्तर पठाउनु भएको छ हजुरले, तपाईँको उत्तर मिलेको छ भनेर भन्न चाहेँ यतिखेर। अन्य थुप्रै श्रोताहरू पनि हुनुहुन्छ, तर समय अभावको कारणले गर्दाखेरि सबैको नाम अहिले मैले पढेर सुनाउन सकिनँ। आइएम स्योर तपाईँले चाहिँ अन्डरस्ट्यान्ड गर्नुहुन्छ होला। अहिलेको लागि चाहिँ फेरि पनि एउटा छोटो म्युजिकल ब्रेक, त्यसपश्चात हामी क्युजिएसको सामग्रीतर्फ लाग्छौँ। र समय बाँकी रहेमा सम्पूर्ण हाम्रो श्रोताहरूको चाहिँ उत्तर मिले नमिलेको म जानकारी गराउने कोसिस चाहिँ गर्नेछु, सुन्दै चाहिँ गर्नुहोला भनेर भन्न चाहन्छु है। त अहिलेको लागि अस्मिता अधिकारी र अनमोल गुरुङ आउनुहुन्छ यस गीतलाई।

0: गोर्खा रेडियो। तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

0: Express Gorkha Radio.
1: हजुर त आदरणीय श्रोतावृन्द बीएबीएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर र अब भने ब्रामकोटतर्फ लाग्ने बेला भएको छ जहाँ गेमकक ब्यारिक्सभित्र गत शनिबार 19 सेप्टेम्बरको दिनमा क्युजिएसले आफ्नो 77 जन्मदिवस मनाएको थियो र त्यस अवसरमा तयार पारिएको सामग्री तपाईँको लागि प्रस्तुत गर्ने बेला भएको छ बिहानको समयमा चाहिँ बर्थडे परेड भएको थियो भने दिउँसोको समयमा स्पोर्ट्स एक्टिभिटिज गरेर क्युजिएसले आफ्नो जन्मोत्सव भव्यताको साथमा मनाएको छ यही अवसरमा त्यहाँ पुगेर केही व्यक्तित्वहरूसँग गरेको कुराकानी त्यहाँबाट लिएर आइएका केही सरसामग्री तपाईँको सेवामा आज प्रस्तुत गर्ने मेरो तयारी छ त उक्त कार्यक्रमको शुभारम्भमा चाहिँ बर्थडे सेलिब्रेसन अन्तर्गतको बर्थडे परेड भएको थियो र बर्थडे परेडमा क्युजिएसका गोर्खा मेजर शुभराज सुनवारले सम्प्रेषण गर्नुभएको सन्देश म प्रस्तुत गर्न गइरहेको छु सबैभन्दा अगाडि र यो सन्देश धेरै साल अगाडि जति बेला क्युजिएस फर्म भएको थियो त्यति बेला तत्कालीन मेजर जनरलले प्रवाह गर्नुभएको सन्देश थियो त्यसलाई हुबहु प्रत्येक साल जन्मदिवसको अवसरमा वाचन गर्ने गरिन्छ र नयाँ पिँढीलाई उक्त सन्देश हस्तान्तरण गर्दै जाने परम्परा रहिआएको छ यही सिलसिलामा हाम्रो क्युजिएसका गोर्खा मेजर शुभराज सुनवारले उक्त सन्देशलाई सम्प्रेषण गर्नुभएको थियो नयाँ पिँढीको लागि यसलाई नै तपाईँको सेवामा राख्दैछु तत्पश्चात भने तपाईँहरूले सुन्न सक्नुहुन्छ कर्नल अफ द रेजिमेन्ट क्युजी सिग्नल्स मेजर जनरल माइक फेयर्सले सम्बोधन गर्नुभएको सानो स्पिच यसतर्फ तपाईँलाई अब लिएर गइहाल्छु म
2: आजको दिन गर्वको दिन हो अनि अनन्त कालसम्म रहिरहनेछ किनभने आजको दिनमा गोर्खा रोयल सिग्नल्सका टोला र साना युनिटहरूबाट डिटाचमेन्टहरू यहाँ आएर आफ्नो रेजिमेन्टल ब्याज पहिरिनका लागि भेला भएको छन् अनि यो ब्याज हजुर महारानी साइबाबाट मजदुरी बक्सिएको छ जसले रोयल कोर अफ सिग्नल्स र ब्रिगेड अफ गोर्खासको नाता एकदम नजिक बनाएको छ इतिहासको हिसाबले तपाईँहरू भर्खरै जन्मिएका बालकहरू हुनुहुन्छ तर परम्परा र पुर्ख्यौली पुरानो छ अनि यसबाट पाएको अंश अमूल्य छ तपाईँहरूको नयाँ ब्याजमा महारानीको फौजको पुरानो सिग्नल सर्भिसको ब्याजमा रहेको वायुपंक्षी देवदूतको मूर्तिसँग नेपालको गौरवमय रणवीर परम्परा बोकेको राष्ट्रिय हतियार कसखुकुरीको चिन्ह जोडिएको छ यी सबैको शिरमा राजमुकुट राखिएको छ जसले हाम्रो महारानीप्रति भक्ति जाहेर गर्दछ यसकारण अब उपरान्त तपाईँहरूको शिरमा शोभा तथा हृदयको गौरवता 3 गुणा बढेको छ कुनै पनि मानिसलाई मान प्रतिष्ठा र गर्व यसै प्राप्त हुँदैन तर त्यसको लागि योग्य हुनु आवश्यक छ हजुर महारानीले म तपाईँहरूको मेजर जनरल रे र तपाईँहरूको पल्टनले मानवताको नाताबाट सिपाहीको नाताबाट तथा सिग्नलम्यानको नाताबाट तपाईँ गोर्खा रोयल सिग्नल्सका सदस्यहरूलाई विश्वास गरिदिएको जिम्मेवारीहरूप्रति कदापि विश्वासघात गर्नुहुने छैन भन्ने पूर्ण विश्वास लिएका छौँ तपाईँहरूको ब्याजबाट मानिसहरूले तपाईँहरूलाई चिन्नेछन् तपाईँहरूको राजभक्तिबाट तपाईँहरूको चालचलनबाट र तपाईँहरूको कालीगढीको सिपबाट उनीहरूले तपाईँहरूको सिपाहीपना तथा दक्षताको मूल्याङ्कन गर्नेछन्
3: Didibihinihiru, Anababihiru, Saburu, Gurujihiru, Vaihiru, Anabandajai. Portunko, 77th, Jamana Dinko, Sumrohama, Tapai Hiru, Lai Swagacha. Anai Tapai, Hiruko, Upasteti, Kolagi, Dara Deri Danibad. Tapahiru Sabalai Potunko 77th Junma Dinko Suva Kamana Cha. A happy birthday to us. As we arrive here today, the first time we've been as a regiment since last year and since the horrific and terrible flooding in Nepal, I think it's only right as we celebrate our birthday. We reflect there are many thousands that won't in the future in Nepal, and many families that have had their houses destroyed and lives ruined. And therefore, those that can stand, if you may do so, please, we'll take a minute's silence just to reflect on those that have been impacted by the recent flood. I've been particularly proud with our response to this crisis that Nepal has faced. Firstly, with Nepal Signal Troop, as always, on the front foot, supporting our teams out in Kathmandu and wider Nepal as part of His Majesty's Government's crisis response. And as a parowar, I'm delighted that we've been able to raise £15,000 for the President's Crisis Response Fund, which we will present to Colonel BG shortly. Thank you for all of you that have given money. I think it's part of our wider community spirit we have in our parowar. Last week, I was delighted to see many of you as I trudged around the South Downs Way as we enabled another successful trail walker, an All Gurkha event for an All Gurkha charity, which has currently raised just over £230,000 and rising for our Gurkha veterans. I'm also proud, as part of our community spirit, that we continue to be, as a Poulton, the biggest donator to the Royal Signals charity. So a round of applause for ourselves, for all that we do for our charities. So there are many reasons to be proud today. Our birthday speech, the ethos that articulates, we continue to deliver. Ajiko din, Poulton ko lagi, Egdom gerba ko dinho. Tapai Haru, Colonel of the Regiment, Honu Panda, Ma Ekdom Kushiku. Jai Brigade of Gurkhas, Jai Raw Signals, Jai QG Signals.

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bs।

0: is Gorkha Radio. Gorkha Radio.
1: आदरणीय श्रोतावृन्द आऊ भने म क्युजिएस को बर्थडे अन्तर्गत छु यहाँ र मेरो अगाडि हुनुहुन्छ गोर्खा मेजर मेजर शुभराज सुनुवार भाइ र उहाँसँग अलिकति कुरा गर्छु. भाइ नमस्ते, अनि तपाईँलाई धेरै स्वागत छ बेबस गोर्खा रेडियोमा.
2: हजुर दिदी धन्यवाद, नमस्ते, अनि तपाईँहरूलाई पनि एज अलवेज बेबसले जहिले पनि सपोर्ट गर्नुहुन्छ तपाईँहरूलाई, अनि विशेष गरेर तपाईँ यसरी टाढादेखि आइदिनु भयो हाम्रो प्रोग्रामलाई सपोर्ट गर्नलाई, त्यसको लागि धेरै धेरै धन्यवाद तपाईँलाई पनि.
1: भाइ अब आजको प्रोग्राम फर्स्ट इभेन्ट त सकिएको छ, फर्स्ट हाफ अफ द सो भनेर भनौँ, कस्तो भयो सोफार?
2: हजुर एकदमै राम्रो भयो. आज विशेष गरी हामीले यो सहभागिता भनेको हामीले चौतर्फीबाट हाम्रो सब युनिट स्क्वाडनको सपहरू अनि भाइहरू प्लस दिदीबहिनीहरू अनि हामीले जुन एउटा निमन्त्रणा पठाइदिएको पहिलेको हाम्रो रिटायर्ड मेम्बरहरूलाई अनि बाहिरको हाम्रो चेन अफ कमान्डको सिओदेखि लिएर सबै सपहरू आइदिनु भयो. अनि समग्रमा भन्नुपर्दाखेरि वेदरदेखि लिएर हामीले चाहेको प्रोग्राम जुन प्रस्तुति एउटा हामीले दिन खोजेको थियौँ आफ्नो समय तालिका अनुसार त्यो सबै चलिराखेको छ. अनि हामीले अहिलेको फर्स्ट फेजमा जुन एउटा प्रडक्ट हामीले दिन खोजेको एकदमै सफल अनि एकदमै राम्रो भएको दिदी, थ्याङ्क यू.
1: हजुर त भाइ अब यो अवसरमा चाहिँ अलिकति मैले तपाईँलाई अलिकति यो क्युजिएसको बर्थडे भएको हुनाले अभियसली अब क्युजिएसको जुन उत्पत्तिको कुरा पनि आउँछ. आज अब 77 वर्ष भयो होइन क्युजिएस फर्मेसन भएको, अलिकति यसको जर्नी हामीसँग सेयर गर्नुहोस् न.
2: हजुर यो तपाईँले 77 वर्षको लामो एउटा इतिहासलाई हेर्नुहुन्छ भने हामीले जुन किसिमको उतार चढाव अनि छलाङहरू मारियो त्यो छलाङ भनेको प्रगतिको कुराहरू मात्रै हो. 1948 सुरु भएको हाम्रो अहिले हामी 2026 आउँदाखेरि धेरै अरू उतार चढावहरू छन्. अब हामीले 1996 अगाडिको जुन एउटा एरा थियो त्यो भनेको पल्टनको लागि अलिकति दुःखद कुरा थियो. दुःखद यस अर्थमा कि उहाँहरू चाहिँ अब हङकङदेखि यता युकेमा सर्नु पर्दाखेरि अलिअलि भएको रेजिमेन्टहरू अलिक उहाँहरूले डिसब्यान्ड भएर बाहिर जानुपर्ने भयो अनि हामीले एकदमै सानो भयो. 1997 हामीले इस्टाब्लिस गरेको ब्रामकोटमा यही ठाउँमा हो अनि यो रेजिमेन्टल हेडक्वार्टर क्विन्स कोर्टका सिग्नल्सको घर पनि हो. त्यहाँ जम्मा एउटा स्क्वाडन मात्रै थियो त्यति, त्यो स्क्वाडनमा हामीले सुरु गरेको जम्मा 100 तल मान्छेहरू थिए. त्यति सानो अंशबाट हामीले सुरु गरेर अहिले आउँदाखेरि हामी 36 अफिसर साहबहरू हुनुहुन्छ हामीसँग अनि त्योभन्दा चाहिँ 700 माथि हाम्रो सिपाही सिनियर सियो जुनियर सियो भाइहरू सबै हुनुहुन्छ. अनि अब अझै आगामी दिनहरूमा 28 साल 29 सालतिर चाहिँ हामीले त्यो नम्बर धेरै बढ्दै जानेछ. अनि यो क्रममा हेर्दाखेरि हामीले धेरै प्रगति पायौँ. त्यो प्रगति भनेको नम्बरमा मात्र होइन कि जुन एउटा क्वालिटी अनि हामीले दिनुपर्ने सिपाहीले दिनुपर्ने हाम्रो डिफेन्सलाई ओभरअलमा आर्मीलाई दिनुपर्ने हाम्रो कोरलाई दिनुपर्ने डेलिभरी अनि आर्मीको केपेबिलिटी हुन्छ त्यो केपेबिलिटी हामीले एक्सेप्सनली राम्रो गरेर मात्रै डेलिभर पक्न आएको हो. पहिले हाम्रो बाबुबाजेहरूले जुन कुराको एउटा एकदमै प्राचीन तरिकाबाट गर्नुहुन्थ्यो तर त्यो प्राचीन कुरालाई आधुनिक रूपमा अहिलेको समयमा हाम्रो भाइहरूले त्यत्तिकै राम्रो काम गर्नुभएको छ, त्यत्तिकै योगदान गर्नुभएको छ. यो अर्थमा हेर्दाखेरि हामी धेरै लामो समय आइसक्यौँ. यसो हेर्दाखेरि 77 वर्ष मात्रै भन्ने खालको हुन्छ तर हामीले जुन प्रगति हेर्दाखेरि चाहिँ ब्रिगेड अफ गोर्खाज एज वेल एज आर्मीको कन्टेक्स्टमा हामीले लाग्नु पर्दाखेरि एज अ गोर्खा मेजर म चाहिँ प्राउडली भन्न सक्छु कि यो हामीले निकै राम्रो गरिरहेको छौँ. हाम्रो पल्टन एकदमै राम्रो छ अनि राम्रो भइरहेको छ दिदी.
1: भाइ अब एज अ जिएम तपाईँको फर्स्ट टाइम अब यो बर्थडे इभेन्ट भनेर भनौँ होइन, हुन त अब एभ्री इयर तपाईँहरू बर्थडे इभेन्टमा त अब भाग लिनु नै हुन्छ एज अ क्युजिएस मेम्बर होइन, तर अब जिएमको हिसाब किताबले अब यो रन गर्नुपर्दा अर्गनाइज गर्नुपर्दाखेरि तपाईँको अनुभव त फरक नै होला. त्यसमा पनि अलिकति प्रकाश पार्दै तपाईँको जर्नी पनि अलिकति बताइदिनुहोस् न भाइ. आजसम्म आइपुग्दाखेरि अब यो तपाईँको टेन्योरमा तपाईँले अब कुनै न कुनै लक्ष्य लिएर आइएको हुन्छ, अब जुन थियो तपाईँलाई हस्तान्तरण गरिँदा त्योभन्दा अलिक बेटर बनाएर छोड्छु भन्ने पनि हुन्छ तपाईँको अब गोल्स एन्ड तपाईँको चाहिँ भनौँ न डिजायर्स भनौँ अब क्युजिएसलाई केही दिउँ एज अ जिएम भन्ने त्योहरू छन् भने अलिकति हामीसँग सेयर गर्नु मिल्छ भाइ यो समयमा.
2: हजुर हाम्रो यो व्यक्तिगत भन्दा पनि अहिले जुन अभिभावक मैले सम्हालेको छु त्यो अभिभावक भनेको हामीले चाहिँ सामूहिक रूपमा अनि हाम्रो पल्टनको लागि गरिने हो. पल्टनमा गर्दाखेरि गोर्खा मेजर भन्ने हाम्रो ब्रिगेड अफ गोर्खासको हिस्ट्रीमा अनि हाम्रो स्ट्रक्चरमा एकदमै युनिक एउटा अपोइन्टमेन्ट. अनि त्यो अपोइन्टमेन्टको अर्थ के हो भने त्यसको जिम्मेवारी हामीले राम्ररी बुझ्यौँ भने हाम्रो बाजे बराजुहरूले जुन लेभलको पहिले इतिहासलाई कायम गरेर उहाँहरूले एउटा बहादुरी कमाएर अनि हामीले गर्नुपर्ने कल्चर र परम्परा र कायदाको कुराहरू छ त्यो कायदालाई हामीले सँगसँगै लिएर मोडर्न ब्रिटिस आर्मीको टेक्निकल चेन्जेस र उनीहरूसँग हामीले चाहिँ त्यत्तिकै घुलमिल तालमेल मिलाइवरी हामीले जुन एउटा गोर्खा सोल्जर्सको रूप अनि उहाँहरूलाई एउटा सिपाहीपना र गोर्खाली कस्तो हुनुपर्छ भन्ने कुरा चाहिँ हामीले दिनुपर्ने खोज्ने एउटा अर्थ हो. यो अर्थमा बर्थडे सेलिब्रेसन गर्ने अब दसैँ सेलिब्रेसन गर्ने अनि हाम्रो विभिन्न धर्म र चाडपर्वको कुराहरू हाम्रो पण्डितजीबाट लामा गुरुहरू परिवारबाट जुन एउटा धर्महरू अनि हाम्रो आफ्नै परिवारभित्र त्यो परिवार भनेको पल्टनको परिवारभित्र उहाँहरूको लागि चाहिँ वेलफेयरको कुराहरू सबै कुराहरू एउटा हामीले सपोर्ट सहायता गर्नुपर्ने त्यो नै जिम्मेवारी हो अनि त्यो अर्थमा हेर्दाखेरि हामीले धेरै नै कुराहरू गर्नुपर्ने हुन्छ अनि यसको अभिभावक निकै ठुलो छ दिदी जस्तो लाग्छ मलाई चाहिँ मेरो बुझाइमा अब जहाँसम्म व्यक्तिगत कुराहरू छ व्यक्तिगत कुराहरूमा अब मैले अब 67 अब 97 सालदेखि भर्ती हुँदा गर्ने हो भने निकै लामो छ अहिले 20-30 वर्ष निकै पार गरियो त्यो बिच बिचमा अब धेरै कुराहरू भयो तर मैले अहिले निचोडमा भन्नुपर्ने हो भन्दाखेरि चाहिँ अब एकदमै पोजिटिभ एक्सपिरियन्स अनि यो पोजिटिभ एक्सपिरियन्सले गर्दाखेरि मैले आफ्नो पल्टन र आफ्नो सिपाहीहरूलाई अनि भाइहरूलाई साहबहरूलाई अनि दिदी बहिनीहरूलाई केही गर्नु सक्छु कि भन्ने एउटा मेरो आकाङ्क्षा अनि त्यही अनुसार चाहिँ मेरो एउटा तीव्र चाहना पनि छ अनि त्यही अनुसार मैले काम पनि गरिरहेको छु सायद अब यो आगामी दिनहरूले मात्रै बताउने कुरा हो मैले चाहिँ अलिकति समग्रमा यही यसरी नै गर्छु यस्तै भन्ने मैले अलिकति सक्न चाहिँ अलिकति ठिक पनि नहोला कि जस्तो लाग्यो दिदी मलाई हजुर
1: वी आर बिङ भेरी मोडेस्ट विच आई क्यान अन्डरस्ट्यान्ड भाइ होइन अब भर्खरै 12 वर्कर सक्यो लास्ट विक मात्र अब क्युजिएस त्यसमा पनि निकै नै व्यस्त गर्दाखेरि कस्तो रह्यो भाइ 12 वर्कर यसपटकको हाम्रो
2: हजुर हामीले धेरै साहबहरूसँग कुरा गऱ्यौँ कति साहबहरू चाहिँ हाम्रो कर्णव रेजिमेन्ट साहबदेखि लिएर अरू विभिन्न हाम्रै पल्टनको क्याबेजको साहबहरूले पनि त्यसमा भाग लिएर पैसा उठाएर कुदेर गर्नुभयो त्यो एउटा पाटो हो अनि अर्को पाटो भनेको फेरि हामीले हाम्रो हेडक्वार्टर ब्रिगेडमा अब गोर्खासमा नै एउटा जुन राम्रो टिम हालेर त्यो बलियो टिमलाई हामीले प्रदान गरेर आफ्नो पल्टनले कसले चाहिँ राम्रो प्रदर्शन दिन सक्छ त्यो पनि एउटा हो त्यसमा अर्थमा हामीले निकै राम्रो गऱ्यौँ अनि तर त्योभन्दा पनि ठुलो हामीले उठेर हेर्ने हो भने चाहिँ गोर्खा वेलफेयर ट्रस्टलाई हामीले कसरी सपोर्ट गरिन्छ अब क्विन्स गोर्खा सिग्नल्स त वान वानले हामीले चाहिँ ओभर आर्चिङ हामीले धेरै ठुलो कामहरू चाहिँ हामीले नै जिम्मेवारी हामीमै छ गोर्खा वेलफेयर ट्रस्टसँग त्यो भन्दैमा हामीले सबै कुरा हाम्रो भनेको होइन तर यसमा हाम्रो चाहिँ ब्रिगेडको सहभागिता निकै राम्रो छ दिदी अनि हामीले अहिलेसम्म हजुर लगि नै सुन्ने भन्नु सक्नुभयो 225 स्टिल पैसा चाहिँ बढिराखेको छ अनि त्यो भनेको एउटा स्ट्रगलिङ एमाउन्ट के अरे पैसा फन्डिङ हो अनि एकदमै सफल अब कुनै सफल भन्नाले मान्छेलाई अब त्यस्तो कुनै पनि अब फेसिलिटीहरू भएन अनि उहाँहरूले एकदमै सहभागी गरेर आफ्नो चाहनाअनुसार नै समयमा सक्नुभयो अनि वेदरले पनि हामीले एकदमै थियो अब ठुलो कुरा भनेको डर भनेको हामीले चाहिँ एउटा सेफ्टीको आस्पेक्टबाट कसैलाई केही हुन्छ कि त्यसो कुनै इन्सिडेन्ट हुन्छ कि भन्ने हो तर त्यो नभइकन हामी सबै समग्र रूपमा फर्क्यौँ अनि त्यो सफलता चाहिँ एकदमै अद्भुत छ दिदी अनि त्यो हामीले सबैले त्यसलाई चाहिँ अहिले चाहिँ सम्झेर फेरि अर्को वर्ष कसरी राम्रो गर्नु गरिन सकिन्छ भन्नेमा तयार छौँ दिदी हामी हजुर
1: हजुर ल भाइ थ्याङ्क यू सो मच तपाईँको समयको लागि अन्त्यमा एज अ जिएम हाम्रो क्युजिएसको बर्थडेमा क्युजिएसका दाजुभाइहरूलाई दिदीबहिनीहरूलाई एउटा सन्देश दिनुहोस् अनि हामी छुट्टिन्छौँ
2: हजुर मैले भन्नु पर्दाखेरि हाम्रो सबै साथीहरूलाई नेपालमा बसेर एनएसटीकोमा बिएसटीमा अनि ओभरसिजमा सबै साहबहरू हुनुहुन्छ भाइहरू हुन्छ जो भाइहरू साहबहरू चाहिँ आजको जुन यो हाम्रो ब्रामकोटमा आएर चाहिँ तपाईँहरूले उपस्थित भएर हामीलाई समग्र रूपमा मनाउने के अरे समय पाउनु भएन त्यो उपलक्ष्य नभएको खण्डमा पनि तपाईँहरूले बाहिरबाट निकै राम्ररी मनाउनुहुन्छ मलाई थाहा छ विश्वास छ अनि हाम्रो बर्थडे स्पिचले जम्मा 3 कुराको के दिन्छ भने कसरी त्यसलाई चाहिँ अगाडि बढ्ने हामी गोर्खाली सिपाही भनेको के हो भन्ने कुरा सिकाउँछ त्यो भनेको हाम्रो चाहिँ एउटा आइडेन्टिटीको कुरा गर्छ यसले आइडेन्टिटी भनेको आफ्नो परिचयको कुरा गर्छ हामीले लगाउने क्याबेजको कुरा गर्छ अर्को कुरा भनेको त्यसले चाहिँ हाम्रो लोयल्टी अनि हाम्रो बिहेभियर टुवर्ड्स द ब्रिटिस आर्मी एज अ गोर्खा सोल्जर कस्तो हुनुपर्छ भन्ने कुरा गर्छ अनि सबैभन्दा ठुलो महत्त्वपूर्ण कुरा सन्देश त्यसले के दिन्छ भने दिदी हाम्रो टेक्निकल एक्सलेन्स अनि टेक्निकल मास्टरीको कुरा गर्छ त्यो 3 कुरालाई हामीले सदैव आत्मसात गरेर त्यसलाई नै हामीले चाहिँ नबिर्सिकन अगाडि बढ्नुपर्छ हाम्रो सबै दाजुभाइ दिदीबहिनीहरू समग्र रूपमा चारैतिर छरेर बस्नुभएका सबै क्विन्स गोर्खा सिग्नल्सको रिटायर्ड अनि सर्भिङ सबै सोल्जर्स मेम्बर्सहरूलाई ह्याप्पी 77 अनि तपाईँहरूलाई अल द बेस्ट हाम्रो क्याब ब्याच क्विन्स गोर्खा सिग्नल्सको क्याब ब्याच तपाईँहरूले सम्झिनुहोस् होला त्यही सम्झेर आफ्नो क्याबेजले हेरेर राम्ररी काम गरिदिनु होला अनि हामीले कुन रूपमा हेडक्वार्टर क्विन्स गोर्खा सिग्नल्सले कसरी चाहिँ सपोर्ट गर्न सक्छ तपाईँहरूलाई त्यो कुरा चाहिँ मलाई पनि पठाइदिनु होला त्यही भन्न चाहन्छु

0: लाई अब भने अगाडि फेरि पनि केही हाम्रो श्रोताहरूको चाहिँ जानकारी गराउन चाहन्छु। उत्तरहरू उहाँहरूले जुन पठाउनु भएको छ फटाफट म यहाँ तपाईँहरूसँग सेयर गरिहाल्छु है। यहाँ चाहिँ नि हाम्रो थुप्रै श्रोताले पठाउनु भएको थियो, त्यसमध्ये आदि श्रोताहरूको त मैले भनिसकेको छु, बाँकी रहनु भएको श्रोताले जो जस्ती अहिले लेटेस्ट आउनु भएको छ उहाँहरूको कुरा गर्नुपर्दा, लन्डनबाट रमेश गुरुङ जिउ आउनु भएको छ सही उत्तरको साथमा, अनि ललित र सती गुरुङ दाजु र दिदी हुनुहुन्छ उहाँहरू दुईजनाले उत्तर सही पठाउनु भएको छ। लोक सुब्बाज्यूले रेडिङबाट नमस्ते गुड मर्निङ भन्दै सुन्दैछु है भनेर खबर गर्नुभएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहेँ मैले। हाम्रो दाजु कृष्ण चामलिङले एउटा मिठो मुक्तक पठाउनु भएको छ, तर समयको अभावले गर्दाखेरि दाजु मैले तपाईँको मुक्त आज चाहिँ पढ्न सकिनँ, अन्य समयमा समयले साथ दियो भने अन्य कार्यक्रमको बेलामा म सुनाउनेछु है, भोलि पर्सि के कस्तो हुन्छ सुन्दै गर्नुहोला। अनि नारायण गुरुङज्यू ब्लान्डफोर्डबाट उत्तर लिएर आउनुभएको थियो तर दुर्भाग्यवश तपाईँको उत्तर मिलेन भन्न चाहेँ मैले यतिखेर। अनि रेशम खड्काजीले चाहिँ नमस्कार सुन्दैछु गुड मर्निङ भनेर हामीलाई रेस्पोन्स दिनुभएको थियो, खुसी लाग्यो सुनेर साथ दिनुभएको रहेछ, थ्याङ्क यू सो मच रेशमजी। अनि दलबहादुर थापाज्यूले उत्तर पठाउनु भएको छ बट गलत उत्तर छ, प्लिज डु ट्राई अगेन भन्न चाहन्छु। हाम्रो दाजु पिटरपुरबाट तुलपुन आउनु भएको छ, या टेकेन उत्तर चाहिँ गलत छ है दाजु यसपटकको चाहिँ भनेर भन्न चाहे, फेरि ट्राई गर्नुहोस्। अनि मेघ मल्ल दाजु डन्सटेबलबाट गुड मर्निङ सिरिज बहिनी सेवा र नमस्ते भन्दै आउनु भएको छ, उहाँलाई पनि धेरै धेरै मैले चाहिँ नि धन्यवाद भन्न चाहे सुनेर साथ दिनुभएकोमा। पार्वती नेपाली आउनुभएको छ इस्ट लन्डनबाट, दिदीले उत्तर चाहिँ पठाउनु भएको छ, उहाँको दुईवटा उत्तर उहाँले पाले पालो पठाउनु भएको रहेछ, दुइटै त मिल्यो भन्न मिलेन तर दुईवटा मध्ये एउटा चाहिँ मिलेको छ, त्यसलाई मैले मिलेको नै भनेर राखेको छु है। अनि टिका पूर्जा ज्यू उहाँले पनि उत्तर मिलाउनु भएको छ, देवी आलीज्यू उहाँले पनि मिलाउनु भएको छ। हाम्रो दाजु प्रसाद गुरुङको उत्तर चाहिँ अलिकति मिलेन, फेरि पनि ट्राई गर्नुहोला भनेर भन्न चाहेँ मैले। अनि हाम्रो दाजु टङ्क शेरचन्द पनि आउनुभएको थियो, उहाँले चाहिँ बिचरा उत्तर पठाउन त मन थियो तर प्रश्न नै मैले सुन्न पाइनँ भनेर भन्नुभएको छ, उहाँले प्रश्न अलिकति सुन्ने मौका मिलाउनु भएरहेछ अथवा मिस गर्नुभएको छ। यसर्थमा अब उहाँ लगायत अन्य श्रोताहरू जसले चाहिँ उत्तर पठाउनको लागि प्रश्न सुन्नै पाउनु भएको छैन उहाँहरूको लागि छोटो त के भनौँ र यो प्रश्नको जति अडियो बाइट छ त्यो म सुनाइहाल्छु, त्यस पश्चात भने बिदा लिने तर्खर गर्छ है त।
1: अन्त उसले फटाफट गाएर सक्ने बित्तिकै उहाँलाई एउटा अफर दिनुभयो, उहाँले बम्बईमै बस भनेर, बम्बईमा बस्दाखेरि फ्ल्याट यो के कति बेसिक चिजहरू चाहिन्छ हामी दिन्छौँ, यो आवाज यो आवाज यहाँ यहाँको लागि पनि राम्रो हुन्छ, इधर रह जाओ भनेर भन्नुभएको थियो कि त। अन्त तर दाइले के भन्नुभयो भने बुढेसकालमा देश छोड्नु हुँदैन भाइ, थुक्छन् मान्छेले के पुगेन हो त्यो नारायणलाई भनेर, देश हुँदैन भाइ त्यो छोड्ने होइन। तर अन्त यो यो राशाजीले कहिले सिकेको यो गाना भन्नुभयो त, अनि अहिले आएर सिकेको, अहिले आएर सिकेर गाएर गएको न राक्षस नि रहेछ त यसो गएको त त्यही हो नि त। त्यसपछि यो यो कतिवटा कुराहरू छन् नारायण दाईसँगको त्यो उहाँसँग त्यो, तर एकदम नै इमोसनल छ, एकदम इमोसनल छ,
2: एकदम खुसी लाग्छ।
1: र एउटा कुरा म जोड्छु ल, पहाड त्यति बेला सोचेको नि त, र पहाडमा नारायण दाईले म्युजिक दिँदै हुनुहुन्थ्यो, हि वाज द म्युजिक डाइरेक्टर अफ पहाड, या त्यति बेला पहाडमा गर्दाखेरि ओ रञ्जित यो यो यो फिल्मको म गर्छु म्युजिक र तिमी एसिस्ट गर भन्दाखेरि ल ल दाई पक्का हो न। अन्त त्यो त्यो पनि थियो
2: जोडेपछि यसरी बुझ्दा पनि भयो अब आउन लागेको फिल्म पहाड स्वर सम्राटको नि सपना हो,
1: उहाँको पनि ड्रिम थियो।
0: त मैले सुनाएँ फेरि पनि एकपटक, यो चाहिँ जुन हाम्रो अडियो बाइट थियो प्रश्नको लागि राखिएको, पक्कै पनि तपाईँहरूले सुन्ने मौका पाउनुभयो होला भन्ने आशा गरेको छु। यति भन्दा नभन्दै अब बिदा पनि माग्ने बेला भइसकेको छ, र अब भने म तपाईँहरूलाई अगाडि चाहिँ लिएर जान चाहन्छु। भर्खरै मात्र हाम्रो दाजु कृष्ण चामलिङले फेरि पनि एउटा छोटो पठाउनु भएको छ, एउटा चाहिँ नि उत्तर, जुन चाहिँ उत्तर अलिकति नमिलेको जानकारी मैले गराउन चाहेँ उहाँलाई, फेरि पनि ट्राई गर्नुहोला भनेर भन्न चाहन्छु। यति भन्दै अभया एन्ड द स्टिम इन्जिन्सले गाउनुभएको गीत छ मेरो प्लेलिस्टमा, यो सुनाउँछु र भोलि बिहानसम्मको लागि बिदा लिन्छु। आजको दिन तपाईँको रमाइलो रहोस्, यही शुभकामना। हस् त भोलि भेटौँला, नमस्ते, बाई बाई।

0: कांग्रेस सिराहाका सातजना नेताहरूलाई पार्टीबाट एक वर्षका लागि निष्कासन गरिएको छ। केन्द्रीय अनुशासन समितिले गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आधिकारिक उम्मेद्वारलाई असहयोग गरेको आरोपमा सिराहाका सातजना नेता कार्यकर्तालाई एक वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो। 31 पदौमा बसेको केन्द्रीय अनुशासन समिति बैठकले उनीहरूमाथि कार्यवाही गर्ने निर्णय गरेको हो। कार्यवाहीमा पर्नेमा औरही गाउँपालिका पाँचका सुभाष कुमार दास, औरही गाउँपालिका तीनका महेश महादेव यादव, सुखीपुर नगरपालिका छका क्षेत्रीय सदस्य सूत्र प्रसाद यादव, धनगढ़ीमाई नगरपालिका दशका जिल्ला सदस्य नीलम कुमार राउत, गोलबजार नगरपालिका सभापति राजदेव शाह, गोलबजार नगरपालिका नौका सभापति प्रेम शरण यादव र विष्णुपुर गाउँपालिका पाँचका प्रदेश अधिवेशन प्रतिनिधि मुरली राय माझी छन्। कांग्रेसको विधान को धारा 34(8) बमोजिम उनीहरूलाई एक वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको उल्लेख छ। भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीहरू बाटो बाटै धमाधम घर फर्किन थालेका छन्। दुई सातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोही धमाधम घर फर्किन थालेको मनासलो हिमाल नजिक रहेको सुमनो ब्रिड गाउँपालिका एक समाज गाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभएको छ। अहिले मनासलो क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि त्यस वरपर 5 फिट बाक्लो हिमपात भइरहेको उहाँले जानकारी दिनुभएको छ। 8 गतेदेखि 12 गतेसम्म सरकारले सतर्क रहन भनेपछि आरोही धमाधम घर फर्किन थालेको उहाँको भनाइ छ। उहाँका अनुसार बेस क्याम्पमै 3 फिटसम्म हिउँ परेको छ। क्याम्प 1, क्याम्प 2, 3 तर्फ र 3 तिर 7 र 8 फिट बाक्लो हिउँ परिसकेको छ। जोखिम देखेपछि आरोही फर्किएको उहाँको भनाइ छ। प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदा त्रिवनन्तराष्ट्रिय विमानस्थलमा विदाई नहुने भएको छ। यसअघि प्रधानमन्त्री विदेश भ्रमण जाँदा विदाईका लागि सरकारका विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्ने गरेकामा यसपालि त्यो नहुने भएको हो। परराष्ट्र मन्त्रालयले सम्बन्धित कार्यालय तथा निकायलाई प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान गर्ने क्रममा र फर्कदा पनि त्रिवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई र स्वागत समारोह नहुने जानकारी गराएको हो। प्रधानमन्त्री बालवाटरबाट सिधै विमानस्थल जाने र विशिष्ट कक्ष हुँदै विमानतर्फ जाने तयारी छ। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह 14 सदस्यीय प्रतिनिधि मण्डल सहित कतार एयरवेजबाट दोहा हुँदै न्यूयोर्क जाँदै हुनुहुन्छ। आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न सूचना जारी गरेको छ। परिषदको सूचनामा क्यान्सर पाल जस्ता विभिन्न रोग निकोपार्ने दावी गर्दै औषधिको प्रचार गर्ने जटिल रोगको नाम लिएर उपचारबाट 100% निको हुने तथा निको भए पैसा फिर्ता हुने जस्ता दावी गर्ने कामप्रति ध्यान आकर्षण गराएको हो। परिषदका अनुसार त्यस्ता गतिविधिले सर्वसाधारणलाई भ्रमित पार्ने भएकाले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरिएको छ। सूचनामा कानून विपरीत त्यस्ता गतिविधि सञ्चालन वा गराइएको भए 15 दिनभित्र त्यस्ता गतिविधि बन्द गर्न गराउन अनुरोध गरिएको छ। परिषदले जारी गरेको सूचना नटेरी त्यस्ता कार्य गरेको पाइए कानून बमोजिम कार्यवाही गरिने सूचनामा उल्लेख छ। चालू आर्थिक वर्षको पहिलो महिनामै महँगीले उपभोक्तालाई ठूलो धक्का दिएको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.96% पुगेको छ। गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति 1.68% मात्र थियो। एक वर्षको अन्तरमा मूल्य वृद्धि दर 4.28% बिन्दुले बढेको हो। पछिल्लो तथ्याङ्क अनुसार यो 21 महिना यताकै उच्च मूल्य वृद्धि दर समेत हो। मूल्य वृद्धिको प्रत्यक्ष असर सर्वसाधारणको भान्सादेखि दैनिक आवतजावतसम्म परेको छ। राष्ट्र बैङ्कका अनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 6.77% पुगेको छ भने गैर खाद्य तथा सेवा समूहको 5.52% पुगेको छ। खाद्य समूहमा घिउ तथा तेलको मूल्य 15.62%, फलफुलको 15%, माछा तथा मासुको 8.65% र तरकारीको 6.90% बढेको छ। यातायातको मूल्य सूचाङ्क पनि 13.17% बढेको राष्ट्र बैङ्कको तथ्याङ्क छ। यमनमा इरान समर्थित हुती विद्रोहीहरूसँगको युद्धमा साउदी अरबलाई बेलायतले सैन्य सहयोग उपलब्ध गराउने भएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमका अनुसार बेलायतले साउदी अरबलाई रक्षात्मक हवा इन्धन भर्ने सहयोग प्रदान गर्नेछ। आज सुनको मूल्य तोलामा 1700 रुपियाँले घटेको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
1: BFBS गोर्खा रेडियो हो।

हजुर सुन्नुभयो यहाँले सुगम पोखरेलको आवाजको गीत. यही गीत सँगसँगै आजको कार्यक्रम काठमाडौँको सौगात सुरु भयो. सञ्चालक विनोद कार्यक्रमलाई लिएर यहाँहरूको सेवामा प्रस्तुत भइरहेको छु. गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ भन्न चाहन्छु. भर्खरै नमस्ते युके कार्यक्रम सुन्नुभयो. युकेका विभिन्न भनौँ न ताजा खबरहरू, इभेन्टहरू, अपडेट्सहरू र हाम्रो गतिविधिहरू अपडेट लिएर आउनुहुन्छ बिहानको कर्मचारी जो हुनुहुन्छ ड्युटीमा. अहिले छुट्टीको सिजन छ, गर्दाखेरि कहिलेकाहीँ कोको चेन्ज भएर हुनुहुन्छ होइन. त्यसले गर्दाखेरि एनिवे यहाँलाई कार्यक्रममा स्वागत हुन चाहन्छु. अब नेपालको समय करिब दुई घन्टा यो कार्यक्रम काठमाडौँको सौगात, त्यसपछि स्वर्णिम सङ्गम लिएर आउनुहुन्छ तुलसी बस्नेतजी. केही दिन कलाकारहरू आउनुभयो, देविका वन्दना प्रधान आउनुभयो र उहाँसँग त भेट हुन पाएन, तर उहाँको बारेमा कार्यक्रम सुन्यो र अर्को समयमा अर्को हप्ता भनौँ न मेरा राणा दिदी पनि आउँछु भनेर भन्नुभएको छ अरे भन्ने जानकारी दिनुभएको छ. गर्दाखेरि हेरौँ यहाँ त्यो तय भएपछि यहाँलाई अपडेट गरौँला. एनिवे आजको यस प्रसायमा के के छन् त यो जानकारी राखिहाल्नु श्रोताहरू. सबभन्दा पहिला आज हामी कुराकानी गर्छौँ पोखरामा उडान अब दुबईतिर हुँदैछ भन्ने कुरा छ. पोखराबाट फ्लाइ दुबईको उडान निराशामा आशाको दियो भन्ने कुरा एउटा पोजिटिभ न्युजबाट आज हाम्रो कुराकानी सुरु हुन्छ. केही क्षणपछि यानि कि पोखराका हाम्रो संवाददाता कृष्ण दवाडीजीले अपडेट दिनुहुन्छ र अन्य कुराहरू पोखराका कुराहरू पनि गर्नुहुन्छ. अर्को चरणमा हामी कुराकानी गर्छौँ श्रोताहरू, यो रेकर्डेड अन्तर्वार्ता छ, सर्लाईको सेतसोती खोला जलवायु परिवर्तन र अतिक्रमणले त्यो नदी सुक्दै जाँदा यानि कि खोला सुक्दै जाँदा स्थानीयले पानी सिँचाइ र जैविक विविधता सङ्कटमा परेको बताइरहेका छन्. पानी खान नपाएर एकदमै व्याकुल भएका छन् श्रोताहरू. यो कुरा चाहिँ हाम्रा मित्र गर्नुहुन्छ डम्बरबहादुर कार्की जो वडा आठका अध्यक्ष हुनुहुन्छ. सर्लाई जिल्ला बागमती नगरपालिका वडा आठका वडा अध्यक्ष डम्बरबहादुर कार्कीसँग धनजङ्गले कुराकानी गर्नुभएको छ भने गुठीको जग्गा क्वाप्पै खानेहरूको बारेमा पनि कुरा गर्नुहुन्छ. लाइभ रिपोर्टमा लक्ष्मण यादवजी जनकपुरबाट अन्य केही हाम्रो संवाददातासँग पनि कुराकानी हुँदैछ र हाम्रो एरिया वेलफेयर अफिसरसँग पनि कुराकानी गर्ने हाम्रो प्लान छ किनभने विभिन्न ठाउँमा मेडिकल क्याम्पहरू पेन्सन क्याम्पहरू भइरहेका छन् त्यो बारेमा अपडेट हुनेछ. एनिवे सबभन्दा पहिला यहाँहरूलाई फेरि पनि नमस्कार छ. कतै बस सुन्दै हुनुहुन्छ भने नेपालको समय त जानकारी गराउनु पर्यो यहाँलाई. नेपालमा ठिक दिनको 1:57 जाँदा गर्दा तपाईँहरू विभिन्न ठाउँमा बसी सुन्नुभएको छ. बेलायतमा हो भने 9:12 र यदि तपाईँ बिलिजतिर हुनुहुन्छ भने बिहानको 2:00 गुड मर्निङ यहाँलाई. बिलिजको कुरा मैले किन गर्छु भने हाम्रा पल्टनया सदस्यहरू त्यहाँ कार्यरत हुनुहुन्छ, पोस्टिङमा जानुहुन्छ, त्यस कारणले सम्झना गर्ने गर्छु. ब्रुनाईका श्रोताहरूलाई गुड आफ्टरनुन भनौँ. चाहिँ बेलुकाको 4:12 जाँदैछ. जापानमा अहिले भनौँ एसियन गेम भइरहेको छ, नेपालीहरूको खेलहरू भइरहेको छ. अपडेट हामीले हिजो प्रकाश तिमिलसेनाजा हाम तिमिलसेनाजी जो स्पोर्ट्स करेस्पोन्डेन्ट हुनुहुन्छ जापान पुग्नु भएको छ, उहाँले अपडेट दिनुभयो. तर सुखद चाहिँ छैन, मेडलको आशा गरेका खेलाडीहरूको चाहिँ निराशाजनक प्रस्तुति रह्यो, दुर्भाग्य नै भन्नुपर्छ. एरिका गुरुङले केही न केही मेडल ल्याउनुहुन्छ भन्ने ठुलो आशा थियो. नेपालको एउटा भनौँ न अहिलेको बेलामा एकदमै तारा भएर आइरहनु भएको उहाँको सायद क्वार्टर फाइनलमा उहाँ हार्नुभयो, त्यसले गर्दाखेरि अब त्यो मेडल रहेन. बक्सिङतिर पनि केही सम्भावना छ भनेर भन्दै हुनुहुन्थ्यो र अरू खेलको नतिजाहरू चाहिँ उहाँले बेला बेलामा अपडेट गर्छु विनोदजी भन्नुभएको छ, हामीले अपडेट लिइरहन्छौँ. एनिवे हाम्रा बाँकी भएका खेलाडीहरू खेलको लागि चाहिँ शुभकामना दिउँ यहाँ बसेर. ओके, आजको दिनको कुरा गर्नुपर्दाखेरि श्रोताहरू आज हामी मङ्गलबारको कार्यक्रम गर्दैछौँ. मङ्गलबार भनेपछि अब मङ्गल रहोस् हाम्रो खेलाडीहरूको लागि हेर त. ओके, आज असोज महिनाको 6 भयो, मङ्गलबार हो र भदौ कृष्ण आज भदौ शुक्ल पक्ष एकादशीको दिन हो. चाडपर्वहरू यसो हेर्दाखेरि केही देखिन हरि परिवर्तनी एकादशी व्रत लिनेहरूको लागि चाहिँ व्रतको दिन रहेछ. कहिलेकाहीँ चाहिँ व्रत लिँदा फाइदा पनि हुन्छ. अस्ति मैले तिजको दिन पुरा व्रत बसेँ, निलाहार निर्जल भनेर भनिन्छ, त्यसले फाइदै भयो होला भन्ने आशा पनि गरौँ होइन. अब मौसमको जानकारी यहाँलाई दिनैपर्छ. मौसमको बुलेटिनमा एकदमै रातोमा चाहिँ मनसुन सम्बन्धी बुलेटिन नम्बर 3
सम्प्रेषित गरेको छ नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, मौसम, नेपाल मौसम विज्ञान विभागले, यसलाई हामी मौसम पूर्वानुमान शाखा अथवा महाशाखा भन्ने गर्दछौँ। विशेष मौसमी बुलेटिन यस्तो छ, स्पेसल वेदर बुलेटिन फर मनसुन नम्बर 3 भनिएको छ। आगामी असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। साथै मधेस प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ, हावाहुरी सहित भारीदेखि धेरै भारी को तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ भनेर वार्निङ दिन्छ यहाँ। ओके, देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। उत्तर अण्डमान सागर र आसपासका क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र यानि कि लो प्रेसर एरिया हाल बङ्गालको खाडीको मध्य भूभाग आसपास रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै डिप डिप्रेसन बलियो न्यूनचापीय क्षेत्र भनौँ यसलाई डिप्रेसन भई पश्चिम उत्तर पश्चिम दिशातिर सर्ने देखिन्छ र यसको प्रभाव बुधबार नै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने देखिन्छ भनेर यो वेदर रिपोर्टले वार्निङ दिएको छ। वार्निङलाई हामीले सुन्नै पर्छ किनभने वार्निङ आए पनि सधैँ आइरहने भनेर हामीले बस्यो भने धोका हुनसक्छ। गर्दाखेरि हामी चाहिँ ध्यान दिनुपर्छ, विशेष गरी तपाईँको छततिर गटरहरू पालहरू थुनिएका छन् भने त्यसलाई खोल्नु पर्यो किनभने भारी वर्षा एउटै ठाउँमा ठुलो मात्रामा भयो भने त्यसले ठुलो व्यत्यास गर्छ। त्यसले गर्दाखेरि आफ्नो छतमा भएका पालहरू यानि गटरहरूलाई चाहिँ सफा गर्नुहोला है त, किनभने हावाहुरीले उडाएर त्यसलाई थुनिदिन्छ, हामीले भोगेकै कुरा हो होइन त। त्यसले गर्दाखेरि ध्यान दिनुहोला। ओके, यति भन्दै अब देशमा सुन्नुभएको छ भने विभिन्न ठाउँमा चाहिँ वार्निङ अपडेट आइरहेको छ, तपाईँले वेदर बुलेटिनमा गएर पनि हेर्न सक्नुहुन्छ। अनलाइन सबै पत्र पत्रिकाले राखेको हुन्छ, हेर्नुहोला है त। काठमाडौँ भ्यालीमा आज 26 डिग्री सेल्सियस तापक्रम छ, केही वर्षा केही बादल लाग्ने, उत्तर उत्तर पश्चिमी हावा छ, 15 किलोमिटर प्रति घन्टाको वेगमा, गस्ट अफ विन्ड 15 किलोमिटर पर आवर। एयर क्वालिटी फेयर छ, राम्रै छ किनभने बेला बेलामा वर्षा भइरहेको छ। अब धरान पोखरातर्फ जाउँ, 29 डिग्री सेल्सियस तापक्रम छ आज, 41 अधिकतम न्यूनतम 28 डिग्री सेल्सियस। धरानमा यदि त्यहाँ तपाईँ हुनुहुन्छ भने पोखराबाली 31 डिग्री सेल्सियस, छिटपुट रूपमा बदली हुने देखिन्छ, अधिकतम 31 न्यूनतम 23 डिग्री सेल्सियस तापक्रम। र बुधबार माफ गर्नुहोस् बिहिबारदेखि थर्सडे उपरान्त भारी वर्षाको सम्भावना यहाँ पनि देखाएको छ। फोरकास्ट हामी डिटेलमा पछि दिउँला। यो त भयो आजको वेदर अपडेट। नेपालको विदेशमा हुनुहुन्छ, नेपालमा के भइरहेको जानकारी यहाँलाई हामी गराउने गर्दछौँ भने आजको विभिन्न पत्र पत्रिकाले के समाचार हेडलाइन्समा लेखेका छन्। सुन चाँदीको कुरा गर्न मन लाग्यो, घट्यो सुन चाँदीको भाव, यो पनि राम्रो न्युज जस्तो लाग्छ। आज कतिमा हुँदैछ किनबेच, करिब 2 घन्टा अगाडिको सम्प्रेषित सेतो पार्टीको समाचार यस्तो छ। मङ्गलबार नेपाली बजारमा सुन चाँदीको भाव घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासङ्घका अनुसार सुन आज प्रतितोला 3,02,200 रुपियाँमा किनबेच भइरहेको छ। सोमबारको तुलनामा 1,700 रुपियाँले घटेको हो र चाँदी प्रतितोला 4,775 रुपियाँमा कारोबार भएको छ। 30 रुपियाँले घटेको छ चाँदी पनि। अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस 4,347 डलरमा कारोबार हुँदैछ भन्ने यो चाहिँ सुनको समाचार अग्रभागमा। महिला कबड्डीमा नेपालको रोमाञ्चक जित, गुड न्युज स्पोर्ट्समा बारखरी .com लेख्छ। एसियाली खेलकुद अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली महिला कबड्डी टोलीले थाइल्यान्डलाई 46-43 रोमाञ्चक जित निकाल्न सफल भएको छ। समूह बीको खेलमा नेपालले पहिलो हाफ 15-24 गुमाए पनि दोस्रो हाफ 31-19 आफ्नो पक्षमा पार्न सफल भयो। रेडबाट 25 र बोनसबाट 17 र अल आउटबाट 4 अङ्क जोडेका नेपालले बुधबार चाइनिज ताइपे विरुद्ध खेल खेल्दैछ। कबड्डीको भने चाहिँ हामीले बेला बेलामा अलिअलि खेलेको हो तर पुरा इन्फर्मेसन चाहिँ छैन यसमा, के गर्यो भने अङ्क आउँछ भने मलाई पनि त्यतिको थाहा छैन। तर छात मतलब कबड्डी भन्दाखेरि चाहिँ सास रोक्नुपर्ने भन्ने मात्रै बुझेको छु मैले, कबड्डी त्यति खेल्न पाएको छैन। जे होस् नेपालले राम्रै गरेको छ भने फेरि पनि विभिन्न पत्र पत्रिकाले अति भारी वर्षाको चेतावनी दिएको छ। कृषिदेखि पदयात्रासम्म के गर्ने के नगर्ने भनेर पत्र पत्रिका लेखेको छ। विशेष गरी बारखरी .com गएर पढ्नुहोला यदि तपाईँ ट्रेकिङ र वकिङ हाइकिङमा जाँदै हुनुहुन्छ भने।
आजलाई यति गरौँ। नेपालतिरको समाचार, देश विदेशको समाचार के छ त्यो पनि एउटा दुइटा हेरिहालौँ। राक्षसलाई नै कोट गर्दै एउटा समाचार राख्न मन लाग्यो। ओके, विभिन्न समाचार छ। जापानमा अहिले अहिले एसियन गेम भइरहेको छ। जापानको समाचारमा, जापानमा टाइफुन दुजुआनको कहर, 40,000 भन्दा बढी घरमा विद्युत अवरुद्ध भन्ने खबर यस्तो छ। जापानमा आएको शक्तिशाली टाइफुन दुजुआनका कारण कम्तीमा 2 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। भारी वर्षा र पहिरोको कारण टोकियो आसपासका हजारौं घरमा विद्युत आपूर्ति अवरुद्ध भएको अधिकारीले बताएका छन्। मंगलबार बिहानसम्म टाइफुन जापानको तटबाट टाढिँदै प्रशान्त महासागरतर्फ अघि बढिसकेको थियो। आँधी कमजोर भएसँगै अधिकारीहरूले भारी वर्षा र पहिरोको जोखिम सम्बन्धी अधिकांश चेतावनी हटाएका छन्। टाइफुनका कारण राजधानी टोकियोमा आयोजना भइरहेको विश्वकै ठूला भिडियो गेम व्यापार मेला मध्ये एक कार्यक्रम समेत निर्धारित समयभन्दा अगावै बन्द गर्नु पर्यो भन्ने खबर छ। सुधारु जापानको खबर, तर एसियन गेम इफेक्ट भएको त्यति खबर छैन। नागोयामा हुँदैछ, त्यस कारण अलिक पर पऱ्यो होला होइन। अन्य खबरमा हामी जाउँ। अब ट्रम्पले के गर्दैछन् त? ट्रम्पले संयुक्त राष्ट्रसङ्घमा युद्ध र शान्तिको दावी राख्ने। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभामा मंगलबार सम्बोधन गर्दै आफ्नो प्रशासनले युद्धमा हासिल गरेका उपलब्धि र शान्ति स्थापनाका प्रयासलाई प्रमुखताका साथमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। राष्ट्रपति ट्रम्पले इरानसँगको युद्धको औचित्य पुष्टि गर्नुका साथै गाजाको द्वन्द्व अन्त गर्ने आफ्नो पहल र इजरायलसँगको अब्राहम सम्झौतामा थप अरब देशलाई सहभागी गराउने प्रयासबारे धारण राख्ने सम्भावना छ भनेर यो समाचार छ। र नेपालका प्रधानमन्त्री श्री भलेन्द्र शाहले के बोल्नुहुन्छ, सबैले त्यसको एकदम चासोको साथ अपेक्षा गरेको हामीले बुझेका छौँ। अब यो दुःखको घडीमा नेपाललाई के चाहिन्छ भन्ने कुरा त भन्नुहुन्छ होला होइन। क्लाइमेट चेन्ज र अरू कुरा छ, नेपालको तर्फबाट केही पनि क्लाइमेटमा चाहिँ फुटप्रिन्टहरू छैन, तर मार चाहिँ नेपाल जस्तो देशले बढी खेप्नु परेको छ, यही नै मुख्य मुद्दा होला भनेर आकलन गर्न सकिन्छ। अल द बेस्ट भनौँ। भन्दै अरू खबरहरू बिस्तारै यहाँलाई दिउँला, हाम्रो समाचारको पनि बुलेटिनमा आइहाल्छ। अहिले यति भन्दै आजको अर्को गीत राख्न चाहन्छु। अहिले यो सम्झन्छु म भन्ने बोलको गीत छ, विमोल मगर र साथीहरू पनि हुनुहुन्छ होला, यो गीत सुनाऊ।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk। यो PFBS गोर्खा रेडियो।

0: विभिन्न जनरका गीतहरू सुन्ने क्रममा यहाँले अञ्जना गुरुङको यो नयाँ पिरियडको गीत सुन्नुभयो, आधुनिक गीत नै भनौँ यसलाई। र अब भने हामी पोखरातर्फ जाउँ। पोखरामा के भइरहेको छ जानकारी लिनुको लागि हाम्रा मित्र हुनुहुन्छ पोखरामा, र कृष्ण दवाडीजी उहाँलाई कार्यक्रममा ल्याइहालौँ। कृष्णजी नमस्ते, स्वागत छ यहाँलाई।
1: हजुर विनोद सर नमस्कार, यहाँलाई पनि हार्दिक धन्यवाद।
0: ओके, सबभन्दा पहिला समय दिनुभयो र हामीलाई कनेक्ट गर्नुभयो। विभिन्न समाचार छन् पोखरा सेरोफेरो होइन, गण्डकी प्रदेशको भनेर भन्दै हुनुहुन्थ्यो। ल बेली विस्तार कहाँबाट सुरु गर्नु, सबभन्दा पहिला वेदरबाट गर्नु होला, के छ त वेदर, अनि अलिकति हेल्थको कुरा गर्नुपर्दाखेरि यहाँ चाहिँ काठमाडौँमा रुगाखोकीको प्रकोप निकै छ, पोखरातिर के छ त?
1: हजुर विनोद सर, यहाँ पोखराको मौसम चाहिँ अहिलेको मौसममा हल्का बादल लागिराखेको अवस्था छ। बिहानसम्म घाम लागिराखेको थियो भने मध्याह पछाडि बादल राखेर पानी पर्ने सम्भावना देखिएको छ। र यो अहिले पानी परिसके पछाडि पोखरामा बेलुका पख जब पानी पर्छ त्यसपछि अलिक चिसो बढेको अनुभूति भइराखेको अवस्था छ। यहाँले अघि भन्नुभयो जस्तै अलिकति बिरामी रुगा खोकीको समस्या यहाँ पोखरामा पनि देखिन्छ, अस्पतालहरूमा पनि परिवर्तन हुने बेला पनि भयो।
0: बाटो अवरुद्ध भएको कारणले रुगा खोकी काठमाडौँबाट गएन कि भन्ठानेको प्लेनले लगेछ होइन। एनिवे म पनि अलिकति ग्रसित नै छु, तपाईँ पनि भर्खरै ताजा भएर फर्किनु भएको रहेछ। खैर लेट्स गो टु द मेन पोइन्ट्स। आजको लागि तपाईँले पोखराको फ्लाइ दुबई उडानको केही अगाडि कुरा गर्नुभएको थियो, निराशा निराशा थियो, आशा गरिदियो बलियो भन्नुभएको छ, हाम्रो श्रोतालाई गुड न्युज दिनुहोस् न त।
1: हजुर विनोद सर, अवश्य पनि पोखराको लागि, पोखरा मात्रै होइन समग्र गण्डकी प्रदेशको लागि पनि एउटा शुभ समाचार, खुसीको समाचार छ। यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर यो सञ्चालनमा आएको 3 वर्ष, लगभग अब 3.5 वर्ष त कम्प्लिट भइसक्यो। पुसको 17 गते यो उद्घाटन भइसकेको थियो 2079, पुस 17 गते अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेको। र त्यस यता यो विमानस्थलबाट आन्तरिक उडान मात्रै भइराखेको थियो, यो आन्तरिक उडानमा सीमित थियो। र भोलिबाट चाहिँ एउटा शुभ समाचार, फ्लाइ दुबईले दुबई पोखरा दुबई रुटमा सिधा उडान सुरु गर्न गइराखेको छ। र यो यसको प्रतीक्षाको घडी लामो भएको थियो, कहिले हुन्छ कि हुँदैन होइन भन्ने एउटा अन्यलता पनि थियो, चिन्ता पनि थियो। सँगसँगै अरबौँ लगानी गरेर एउटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भयो, तर विमानस्थलबाट विदेश उडान अन्तर्राष्ट्रिय सहरहरूमा उडान नभइराख्दाखेरि यहाँ चिन्ता अवश्य पनि थियो। तर भलै फ्लाइ दुबईले एउटा आशाको सञ्चार र खुसीको सञ्चार दिएको छ। र यो फ्लाइ दुबई भोलि 6:15 जाँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यो फ्लाइ दुबईको उडान हुनेछ, अवतरण गर्नेछ फ्लाइ दुबई भने। भोलि नै 7:15 यो फेरि पोखराबाट सिधा दुबईको लागि यो प्रस्थान गर्ने एउटा कार्यतालिका। तर फ्लाइ दुबईले नियमित उडान तालिका 6 महिनासम्मको नियमित उडान तालिका अहिले सार्वजनिक गरेको छ। यो दैनिक उडान हुन्छ। भलै हामीले पाएको जानकारी अनुसार विनोद सर, दुबईबाट पोखरा आउने टिकटहरू धेरै अधिकांश चाहिँ बिक्री भइसकेको हो, र यहाँबाट जाने चाहिँ अलिकति कम छ भनेर चाहिँ हामीले सूचना प्राप्त गरेका छौँ। भलै यो उडान सुरु भइसके पछाडि अवश्य पनि त्यो यताबाट पनि जाने प्यासेन्जरहरू भएर यो उडान दिगो होस् दिगो हुन्छ भन्ने एउटा अपेक्षा चाहिँ गर्न सकिन्छ। र यो उडान हुने भइसके पछाडि यहाँ खुसियाली छाएको छ, विशेष गरी यो पर्यटनको राजधानी पनि भयो र यहाँको उद्योगी व्यवसाय पर्यटन व्यवसायहरू उत्साहित हुनुहुन्छ। र उहाँहरूको अहिले मुख्य कन्सर्न भनेको त्यो उडानलाई कसरी दिगो र नियमित बनाउने भन्नेमै छ। र त्यसका लागि यहाँ व्यवसायीहरूले विभिन्न प्याकेजहरू पनि, जो यात्रुहरू हुनुहुन्छ पर्यटकहरू हुनुहुन्छ उहाँहरूलाई आकर्षित गर्नका लागि विभिन्न योजना स्किमहरू पनि ल्याइराख्नु भएको छ। जस्तो कि यहाँको होटल सङ्घ पोखराले 3 महिनासम्मको लागि यहाँका केही तारे होटल सँगसँगै पर्यटक के होटलहरूमा 25% जनावरको लागि बस्नको लागि रुममा 25% छुट दिने एउटा स्किम ल्याएको छ भने, भोलिको लागि जो आउनुहुन्छ उहाँहरूको लागि भोलि बेलुकाको लागि बस्न र खाना चाहिँ निशुल्क गरिएको अवस्था छ। सँगसँगै यहाँको रेवानले यहाँका रेस्टुरेन्टहरूमा 15-20% रेस्टुरेन्टको मेनुमा चाहिँ एउटा डिस्काउन्टको स्किमहरू ल्याउनु भएको छ। सँगसँगै प्याराग्लाइडिङ भयो, यहाँको अल्ट्रा लाइटहरू होइन पदयात्रामा पनि अब यहाँको व्यवसायीहरूले छुट दिने भन्ने चाहिँ त्यो छ। र यो उडान यसरी एउटा छुट उपा जसरी छुटले गर्दाखेरि जुन यात्रुहरू हुनुहुन्छ फ्लाइ दुबईबाट आउने पर्यटकहरू हुनुहुन्छ उहाँहरूलाई एउटा केही भए पनि सहुलियत हुने भयो, सँगसँगै यो उडानलाई दिगो र नियमित बनाउन सकिन्छ भन्ने विश्वास अपेक्षामा चाहिँ यहाँको व्यवसायीहरू हुनुहुन्छ।
0: कति राम्रो कुरा, कति राम्रो कुरा। अब यो अहिले भनौँ न अफ वर्षाको बेलामा अफ सिजन हुँदा भारतीय पर्यटक आउँदाखेरि कति सपोर्ट भएको थियो, कति उत्साहित थिए, 99% चाहिँ होटल अकुपेन्सी भएको थियो भनेर सुन्दाखेरि खुसी लागेको थियो। अचानक यो बाढीले त्यो चाहिँ फेरि तहस नहस गरिदियो, होइन, फेरि व्यवसायहरू निरुत्साहित हुन पर्ने अवस्था आएको थियो भने यो फ्लाइ दुबईको ले केही गर्ला आशा गरौँ। हामीले पूर्ण रूपमा जो चाहिँ भनौँ न अब एड नगरिकन आजकल हुँदैन, जानकारी नदिइकन हुँदैन, दुबईतिर अथवा त्यो मिडल इस्टतिर मध्य पूर्वमा भएका देशतिर पनि यसको चाहिँ जानकारी पर्याप्त मात्रामा भएको होला भन्ने आशा गरौँ, ताकि हामीले पर्यटकहरू, ठुला ठुला सेखहरू, ठुला ठुला धनाढ्यहरू जसले दिनको $1,000 खर्च गर्न सकुन् त्यस्ता व्यक्तिहरू आएको सुन्न पाऊ, होइन त?
1: हस्, हामी सबैको कामना त्यही नै छ। हजुरले भन्नुभए जस्तै अब यहाँको व्यवसायीहरूले जुन सहुलियतका कुराहरू गर्नुभएको छ त्यो चाहिँ दुबईमा पनि राम्रो, जुन फ्लाइ दुबईमा ले पनि अन्य त्यहाँको स्थितिहरूमा चाहिँ यसरी छ, पोखरामा यस्तो अब एउटा छ भनेर प्रचार गरेको भन्ने चाहिँ हामीले जान्न सक्छौँ, थाहा पाएका छौँ। सँगसँगै फ्लाइ दुबईको जुन कनेक्टिभिटीको कुरा गर्दाखेरि यसले विश्वका झन्डै 120 बढी सहरसँग यसको कनेक्टिभिटी भएको हिसाबले यो फ्लाइ दुबईका कारणले पोखराको प्रवर्धन पनि सँगसँगै यो उडानलाई एउटा दीर्घकालीन बनाउन सकिन्छ कि भन्ने चाहिँ एउटा आशा यहाँ छ र त्यो विश्वास पनि छ। किन भन्दाखेरि यहाँ सुरुवातका 3-4 महिना चाहिँ अलिकति यसलाई नियमित गर्न अलि अप्ठ्यारो पर्छ कि भन्ने कुरा चाहिँ फ्लाइ दुबईको कम्पनीको एकजना यहाँ नेपाल स्थित जनरल म्यानेजर नवराज साईले अस्ति भन्नुभएको थियो। जस्तै हामीले 3 महिना, कम्तीमा 3 महिना यो फ्लाइ टिकाउन सक्यौँ भने त यहाँ उताबाट आएको पनि 2-3 महिना पछाडि फेरि फर्किने समय हुन्छ, त्यो हिसाबले पनि एउटा सञ्चालन हुन सक्ने सक्छ भन्नु भएको छ। कामना गरौँ यो उडान चाहिँ दिगो होस्, दीर्घकालीन होस्, किन भन्दाखेरि अब एउटा अरबौँ लगानीमा, झन्डै 22 अर्ब लगानीमा एउटा सपना देखेर बनेको विमानस्थल थियो, जुन विमानस्थलको 2032 सालमै यो विमानस्थलको चाहिँ योजना बनेको थियो भने त्यो विविध कारणले अघि बढ्न सकेन, तर 5 दशक अघिको एउटा सपना अहिले एउटा साकार हुने कार्यान्वयनको
0: अब पोखरेलीहरूले स्वागत सत्कारमा के कमी गर्नुहुन्छ र एकदमै पोख्त हुनुहुन्छ, त्यसमा पनि अब एउटा चाहिँ एक्जिस्टेन्सको कुरा आयो, विमानस्थलको मात्र होइन हाम्रो अहिले चाहिँ धाराशाही भइरहेको यो भनौँ न विपदले गर्दाखेरि, रसुवाको बाढीले गर्दाखेरि तपाईँहरू सबै लागि पर्नुहुन्छ, विभिन्न काम कार्यक्रम गर्नुहुन्छ भन्ने आशा गरौँ। अर्को एउटा एङ्गल पनि यहाँ थप्न सकिन्छ कि अब तपाईँले भन्नुभयो उताबाट त आउलान् यताबाट जाने कम छ भन्नुभएको छ, तर के हुन्छ भने नि कृष्णजी, अब नेपालका व्यवसायीहरू, हाम्रा कृषकहरू, नेपालको प्रडक्टहरू, प्रड्युसहरू भन्नुहुन्छ हामी भन्छौँ होइन, नेपालको अर्ग्यानिक सागपातहरू, बर्क के भन्छ काउलीहरू, गोबी, गोलभेडाहरू त्यहाँ खान पाइन्न के, होइन, यसो नेपालको फेरि अझ कन्दमूलहरू, अब फलफुलहरू, मुस्ताङका स्याउहरू त्यहाँ एकताली टोक्दाखेरि दाँतै झर्ने गरेको कडाङ आउने खालको दाँत, त्यो फ्यास हुने स्याउ होइन, मुस्ताङको त्यो ओरिजिनल स्याउहरू पठायो भने त त्यहाँका व्यक्तिहरूलाई एकताली स्वाद पसेपछि नेपालकै स्याउ खान खोज्छन्, मुस्ताङकै स्याउ खान खोज्छन्, त्योतिर पनि यताबाट खाली जाने प्लेनमा चाहिँ अब कार्गोको रूपमा पठाएर व्यवसाय गर्यो भने त यसले त एकदम राम्रो व्यवसाय पो फस्टिन्छ जस्तो लाग्छ मलाई, त्यो एङ्गल पनि हेर्न सकिन्छ होइन त?
1: हजुर, अवश्य पनि त्यो पनि सकिन्छ, यसबाट चाहिँ अब यो पर्यटन मात्रै नभई सबै कृषि क्षेत्र होइन सबै क्षेत्रलाई एउटा समृद्धिको यसले ढोका चाहिँ त अवश्य पनि खुल्छ हाम्रो यहाँका।
0: हेर्नुहोस् त हाम्रो पोल्ट्री हेर्नु, हाम्रो फिसरी हेर्नुहोस् हगि, अब फलफुलको कुरै नगरौँ, अर्ग्यानिक अझ पोखरा त सुन्तलाको त अब राजधानी हो क्या रे, होइन, अब यो सिजनमा जाडो सिजनमा सुन्तला त्यहाँको अर्ग्यानिक पठाउन सक्यो भने त मान्छे नगए पनि कार्गो मात्रै गयो भने पनि त धेरै ठुलो व्यापार हुन्थ्यो होला भन्न मेरो चाहिँ एउटा मनमा एउटा ले म्यानले सोच्ने मैले भने, त्यसमा अरूको पनि ध्यान जान्छ त अवश्य पनि जान्छ होला, किनभने त्यहाँ दिगो भयो भने यतातिर फेरि गौतम बुद्ध विमानस्थलमा पनि त्यस्तै प्रकारको चाहिँ एक्टिभिटी हुन्छ नि, होइन र?
1: अवश्य एकतिरको यसको म्यासेज चाहिँ अन्यन्त्र पनि जान्छ, जस्तै सँगसँगै अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि नियमित फ्लाइट हुन नसकिराखेको अवस्थामा यसले चाहिँ धेरै सम्भावना सबै क्षेत्रमा चाहिँ एउटा समृद्धि सम्भावना र अवसरको ढोका अवश्य पनि खुल्नेछ बिलो।
0: ओके ल, अब यसको अपडेट तपाईँले भोलिदेखि भन्नुभयो कि आजदेखि हो, भोलिदेखि होइन? अपडेट दिनु होला के कस्तो भयो, कति उडे, कति आए, उहाँलाई स्वागत सत्कार कसरी गयो, 25% 15% के भन्छ रेस्टुरेन्ट एसोसिएसनले होटेलले र कसरी स्वागत गरियो भन्ने चाहिँ अपडेट फोटो सहित पठाउनु होला है। ओके, यो बाहेक अन्य कुरा गर्नु पर्दाखेरि अर्को पनि गुड न्युज छ भन्दै हुनुहुन्थ्यो तपाईँले, घान्द्रुकतिरको बाटो पनि खुल्यो भन्दै हुनुहुन्छ क्यारे होइन?
1: हजुर विनोद सर, जुन घान्द्रुक छ यो ग्रामीण पर्यटनको केन्द्रको रूपमा पनि यो राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा घान्द्रुक एउटा प्रख्यात पनि छ, र यो घान्द्रुक जाने मुख्य सडक थियो जुन नयाँ पुल बिरेठाँस्ती घान्द्रुक सडक, यो मोदी खोला र किम्रुङ खोला आसपासका क्षेत्रमा गत साउन 28 गते आएको बाढीका कारणले बिरेठाँतीमा 100 मिटर सडक चाहिँ बगाएको अवस्था थियो, र सँगसँगै बिरेठाँती बजार पनि एउटा जोखिममा थियो। त्यो सडक चाहिँ अहिले आज मात्रै मर्मत सम्पन्न गरेर आजबाट, हिजो मर्मत सम्पन्न भयो भने आजबाट सुचारू गाडी पूर्ण रूप क्षमतामा यो बाटो खुलेको अवस्था छ, सहज रूपबाट घान्द्रुक जान सकिन्छ। झन्डै 38 दिन पछाडि यो सडक सञ्चालनमा आएको हो। अवश्य पनि घान्द्रुक बिरेठाँती, घान्द्रुक भनेको चाहिँ एउटा पर्यटनको एउटा डेस्टिनेसन, र घान्द्रुक हुँदै आन्तरिक तथा बाह्य पर्यटकहरू जुन ट्रेकिङ पदयात्रा पर्यटनमा रुचि राख्नुहुन्छ उहाँहरू अन्नपूर्ण आधार शिविर एबिसी बेस क्याम्पसम्म पुग्नुहुन्छ। जस्तै बिरेठाँती हुँदै उल्लेरी हुँदै म्याग्दी जिल्लामा पर्ने घोडेपानी र पुनिल क्षेत्रमा पनि पर्यटकहरू यही मार्ग हुँदै जानुहुन्थ्यो, र जुन सडक अवरुद्ध भएका कारणले यहाँको पर्यटकीय गतिविधि ठप्प थियो भन्दा पनि हुन्छ विनोद सर, किन भन्दाखेरि जनपर्यटकीय मात्र होइन जनजीवन पनि अस्तव्यस्तै भएको अवस्था थियो। जति गाडीहरू घान्द्रुकतिरै रहेका थिए ती गाडीहरूले बाटो जहाँसम्म अवरुद्ध छ त्यताको गाडीले त्यहाँसम्म ल्याउने, फेरि मान्छे झरेर अर्को गाडीबाट यसरी पोखरा आउनुपर्ने अवस्था बाध्यता थियो, सिधा सम्पर्क टुटेको अवस्था थियो। त्यो अप्ठ्यारो चाहिँ आजबाट अन्त्य भएको छ, र ढिलै भए पनि एउटा यो सडक सञ्चालनमा आइसकेपछि यहाँको जनजीवन, पर्यटन र यहाँका ग्रामीण भेगको जनतालाई, त्यहाँको नागरिकलाई एउटा सुविधा हुने अवस्था बनेको छ।
0: यो राम्रो कुरा सुनाउनु भयो, र अब अरू कुराहरू बिस्तारै गर्दै गरौँला। आज दुईवटा मुख्य कुरा गर्नुभयो, र जाँदा जाँदै तपाईँसँग एउटा सोध्न मन लाग्यो। मैले अस्ति बेलायतबाट आउनुभएका एउटा मेरो मित्र हुनुहुन्छ चन्द्र गुरुङ, मलाई सोधेको थिएँ के हुँदैछ पोखरामा यसपालि आहारा र गोल्ड कप हुने हो कि होइन भनेर सोद्धाखेरि अलिकति मिलाउँदैछौँ भन्दै हुनुहुन्थ्यो, तर पनि यसो पोखरा एउटा पत्र भन्ने मैले राष्ट्रिय दैनिक हेरेँ, सारा क्लबको अभियानमा प्रदेश सरकारले आवश्यक सहयोग गर्छ भनेर मन्त्री गुरुङको भनाइ हालसालै रहेछ दुई चार दिन अगाडिको, के छ त यो फुटबल आयोजना गर्न सजिलो छैन होइन, त्यसको बारेमा के खबर पाउनु भएको छ?
1: विनोद सर, यो जुन आहार आराको 25 संस्करण यो निरन्तर रूपमा चलिराखेको थियो, र गत वर्ष 25 संस्करण सम्पन्न भइसकेको अवस्था छ। यो आहार आरा गोल्ड कपको यस वर्षको चाहिँ नयाँ मिति सार्वजनिक भइसकेको चाहिँ छैन, तर जुन गोल्ड कप अघिल्लो वर्ष को 25 संस्करण थियो, 25 संस्करणमा आयोजकले केही दिन अघि मात्रै विवरण आइबिएस सार्वजनिक गर्नुभएको थियो, त्यसमा 3 लाख रुपियाँ मात्रै बचत भएको अवस्था छ, र जसले गर्दाखेरि र पछिल्लो समय यो फुटबलप्रतिको आकर्षण अलिकति घट्दै गएको र त्यही अनुसार प्रायोजन पनि नपाइरहेको अवस्थामा यो गोल्ड कपलाई निरन्तरता दिने सन्दर्भमा अलिकति प्रश्न उठेको अवस्था चाहिँ छ, तर आयोजकहरूले हामी चाहिँ अन्य वैकल्पिक स्रोतहरू खोज्छौँ र हामी यसलाई निरन्तरता दिन्छौँ, 25 वर्षसम्म सञ्चालन भइरहेको प्रतियोगिता हामी बिचमै अलपत्र पार्दैनौँ भनेर प्रतियोगिता जनाउनु भएको छ। सँगसँगै गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले प्रदेश सरकारले हामी सपोर्ट गर्छौँ भन्ने भन्नुभएको छ, हेरौँ अब आशा गरौँ यो टुर्नामेन्ट जुन एउटा 2.5 दशकको इतिहास बोकेको टुर्नामेन्ट छ, यसले धेरै चुनौती खेप्यो, माओवादी आन्दोलन सँगसँगै भूकम्प नाकाबन्दी लगायतका थुप्रै अवस्थामा पनि कुनै वर्ष पनि यो रोकिएन होइन, एउटा चुनौतीका बावजुद पनि यो प्रतियोगिता सञ्चालन भयो, आशा गरौँ यो वर्ष पनि सञ्चालन हुन्छ, र यो प्रतियोगिताबाट जुन बचत रकम छ त्यो बचत रकमले सारा फुटबल एकेडेमी चुन्तीमा 28 जना बालकहरू आश्रित हुनुहुन्छ, त्यहाँ बस्ने खानेदेखि चाहिँ उहाँहरूले त्यहाँ फुटबल प्रशिक्षण गरिराख्नु भएको छ। त्यसको लागि यो बचत गोल्ड कपबाट बचत रकम त्यसको लागि खर्च गर्दै आइरहेको अवस्था थियो, त्यो अवस्था छ विनोद सर।
0: ओके, तर खर्च धेरै रहेछ एकाडेमी सञ्चालन गर्न, करिब वर्षमा 50 लाख खर्च हुने भनेर यहाँ कता कता म पढ्दैछु। र एकाडेमी चाहिँ वार्षिक रूपमा सूर्यबहादुर केसी परिवारबाट 15 लाख, लुम्बिनी विकास ब्याङ्कबाट 2 लाख आदि आदि सहयोग प्राप्त भइरहेको छ, तर यसलाई सस्टेन गर्न चाहिँ अलिक गाह्रो पर्दाखेरि पनि उहाँहरूले हामीले चाहिँ त्यतिकै बिचुली पार्दैनौँ, हामी सहयोग गर्छौँ, अगाडि बढ्छौँ भनेर भन्नुभयो, राम्रो कुरा हो। एनिवे तपाईँहरूले यसलाई पनि खबर गर्दै गर्नुहोला के आउँछ, किनभने बेलायततिरको ठुलो सहभागिता र सहयोगले यो यसरी सहारा युके पनि छ होइन, उहाँहरूले हरेक वर्ष यहाँ नेपालमै आएर धेरै समय बिताएर खर्च गरेर यसलाई चाहिँ निरन्तरता दिनको लागि ठुलो सहयोग पुर्याइरहनु भएको छ, गर्दाखेरि उहाँलाई पनि गुड न्युज दिनुपर्छ, गर्दाखेरि लेस उहाँलाई पनि इन्करेज गरौँ है त। थ्याङ्क यू सो मच। अरू केही छ पोखरा? हाम्रो चाहिँ फेज 2 रिक्रुटिङ भइरहेको छ, त्यसको पनि यसो अपडेट ल्याउनु होला भन्दै म चाहिँ तपाईँसँग बिदा लिन्छु है त। नमस्कार नमस्कार। त कृष्ण दवाडीजीले धेरै राम्रो कुरा ल्याउनु भयो, सहाराको कुरा पनि मैले अलिक गरेँ, किनभने चन्द्र गुरुङजी हिजो अस्ति यहाँ नेपालमा हुनुहुन्थ्यो, उहाँले अलिकति फाइनेन्सियल प्रब्लम पनि छ, तर सबैजना मिलिजुली हामीले गर्छौँ भनेर भन्नुभएको थियो, त्यसले गर्दाखेरि यो चाहिँ राम्रो गुड न्युज पनि हो भन्दै अब एउटा गीत सुनाउने त भालो हो, तर एउटा रेकर्ड राख्नै पर्नेछ। एउटा गीत एक किसिमको लागि सुनिहालौँ, गाउने कलाकार हुनुहुन्छ हेमन्त शर्मा र अस्मिता अधिकारी।

0: सामान्य भएर फर्किएको छु, अब चाहिँ
1: एकदमै दुरुस्त भएर आउनु भएको रहेछ, खुसी लाग्यो। के छ त जनकपुर धाममा यो चाहिँ गुठीको जग्गा खाली गराउने अभियान फेरि रोकिएछ, ब्रेक लागेछ, के कुन चाहिँ पावर लाग्यो?
0: हजुर हजुर, निश्चित रूपमा जनकपुर भनेको आफैमा एउटा चाहिँ धार्मिक स्थल त छँदै छ, तर यहाँ चाहिँ विवाद पनि उठेकै चाहिँ त्यो चाहिँ विवाद र भनौँ न जनकपुरको चाहिँ त्यो एउटा नङ मासुको सम्बन्ध जस्तो छ। जुनसुकै अभियान होस्, जुनसुकै कार्यक्रम सञ्चालन होस्, जनकपुरमा विवाद नहुने चाहिँ कुरै छैन। विगतको इतिहासलाई फर्केर हेर्दा पनि त्यही चाहिँ व्याख्या गरेको छ र त्यही पाइन्छ कि जति पनि कार्यक्रमहरू हुन्छ त्यहाँ चाहिँ विवाद चाहिँ हुन्छ हुन्छ। त्यो सङ्घीय सरकारको जो अभियान थियो कि सार्वजनिक स्थलहरूमा, खास गरेर चाहिँ जनकपुरमा चाहिँ सार्वजनिक स्थल भनेको गुठी मार्फत रहेको जमिनहरू हुन्, त्यो जमिनहरू चाहिँ खाली गराएर चाहिँ जो अतिक्रमणमा परेका छन् ती अतिक्रमणमा परेका जमिन चाहिँ खाली गराएर चाहिँ सौन्दर्यीकरण गर्ने जो अभियान सञ्चालन गरिएको थियो, त्यो सञ्चालन चाहिँ दुई दिन चाहिँ निरन्तरता पायो भने तेस्रो दिनदेखि चाहिँ ब्रेक लाग्यो र ब्रेक लाग्ने दुईटा मूल कारण चाहिँ त्यसमा देखिएको। एउटा चाहिँ गुठीको पूर्व तयारी चाहिँ देखिएन, किनभने पूर्व तयारी भएको भए चाहिँ सूचना जारी गर्दा यो यो यो यो 52 पोखरी र 72 कुण्डको चाहिँ जुन स्थल मानिन्छ जनकपुर धाम, तीमध्ये चाहिँ कति पोखरी चाहिँ एकलोटमा चाहिँ सफाइ गर्ने जाए त्यो अतिक्रमण खाली गराउने भनेर चाहिँ स्पष्ट चाहिँ नीति चाहिँ देखिएन। त्यसले गर्दा के भयो भने दुई दिनपछि चाहिँ अभियान रोक्नु पऱ्यो र फेरि अर्को सूचना जारी भयो। यो सूचना जारी भए पछाडि भयो कि यहाँ जनकपुरमा खेल्ने मौका पाए केही मान्छेहरूले, र त्यो खेल्ने क्रममा चाहिँ त्यसमा जनकपुर उपमहानगरपालिकाको भूमिका त्यहाँको एउटा फेरि अर्को नेगेटिभ के देखियो, जनकपुर उपमहानगरपालिकाले त्यहाँ एउटा के भूमिका निर्वाह गरिदियो भने हामीसित समन्वय छैन, जनकपुर उपमहानगरपालिकासित समन्वय नगरेर गुठी संस्थानले चाहिँ मनपर्दी रूपमा चाहिँ जो जमिन 20-30-40 वर्षदेखि चाहिँ भोग चलन गर्दै आएका छन् त्यस्ता जमिनहरू पनि खाली गराएर चाहिँ विवाद सिर्जना गर्न खोजिरहेको छ भनेर कारण देखाउँदै जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार शाहले चाहिँ यो अतिक्रमित जग्गा खाली गराउने जो सङ्घीय सरकारको अभियान छ ती अभियानमा जनकपुर उपमहानगरपालिका चाहिँ सहभागी नहुने अर्थात् सहयोग नगर्ने भनेर स्पष्ट चाहिँ बताइसकेपछि एउटा विज्ञप्ति पनि जारी गरेर बकाएर चाहिँ जानकारी गराइसकेपछि गुठीको जो अभियान थियो त्यो अभियानमा चाहिँ ब्रेक लागेको छ र त्यो ब्रेक चाहिँ तत्काल मलाई लाग्छ चाहिँ फुकुवा हुने अर्थात् त्यो ब्रेक चाहिँ खुल्ने अवस्था चाहिँ देखिँदैन। किनभने अब मधेसमा चाहिँ चाडपर्वको चाहिँ मौसम अर्थात् फेस्टिभलको चाहिँ समय आइसकेको छ र एकपछि अर्को चाहिँ लगातार अब फेस्टिभलको बेला छ र यो फेस्टिभलको बेलामा चाहिँ घर घरबार विहीन बनाइदिने अतिक्रमित रूपमा अतिक्रमण गरेर चाहिँ जग्गामा घर बनाएको छ त्यस्ता व्यक्तिहरूलाई पनि यो चाडपर्वको मुखमा चाहिँ घरबार विहीन बनाउनु भनेको त्यति उपयुक्त हुँदैन भने आम नागरिकको बुझाइ अनुसार मलाई लाग्छ अब केही दिनको लागि यो चाहिँ पर धकेलिएको अवस्था छ।
1: ओके, यो दुःख लाग्दो कुरा हो, तर जनकपुरको जानकी मन्दिर भनेपछि हामी नौलाखा मन्दिरको नामले पनि चिनेको हामीले इतिहासमा पाउँछौँ होइन त, यसको अलिकति हिस्ट्री भनिदिनुहोस् न त, मलाई के थाहा छ कसरी कसले बनायो, कति वर्ष पुरानो केही थाहा छ त मलाई?
0: निश्चित रूपमा जानकी मन्दिर चाहिँ यो जानकी मन्दिरकै कारणले जनकपुर धाम चाहिँ देश दुनियाँमा चाहिँ परिचित छ र एउटा छुट्टै पहिचान बनाउन सफल भएको, धार्मिक नगरीको पहिचान बनाउन सफल भएको जनकपुर धाममा जानकी मन्दिरको स्थापना चाहिँ टिकम यो राजस्थानको टिकमगढ भारतको राजस्थानको टिकमगढकी महारानी महारानी वृषभानु कुमारीले चाहिँ यो मन्दिरको चाहिँ शिलान्यास गरेर चाहिँ स्थापना गर्नुभएको र चाहिँ निर्माणमा पनि उहाँले नै आर्थिक सहयोग गरेको भनेर इतिहास छ। त्यो बेलामा चाहिँ जुन बेलामा आजदेखि झन्डै 110 वर्ष अगाडि चाहिँ यो मन्दिर स्थापना भएको एउटा किम्बदन्ती छ र त्यही चाहिँ मानिन्छ र त्यो बेलामा चाहिँ 9 लाख रुपियाँ चाहिँ खर्च भएको हुनाले जानकी मन्दिरलाई 9 लाखा मन्दिरको पनि चिनिन्छ र 9 लाखा मन्दिर पनि भन्ने गरिएको छ र यो 9 लाखा मन्दिर स्थापना भइसके पछाडि चाहिँ सुर नवल किशोर सुरले चाहिँ पहिलो महन्त भनौँ न जानकी मन्दिरको चाहिँ प्रथम महन्त चाहिँ नवल किशोर हुनुहुन्थ्यो, उहाँले चाहिँ पूजा अर्चना सुरु गर्नुभयो र त्यस पछाडि चाहिँ क्रमिक रूपमा चाहिँ एक एउटा महन्तको चाहिँ निधन भएपछि त्यसको चाहिँ प्रमुख चेला भनौँ या शिष्य त्यसलाई चाहिँ त्यसको चाहिँ गुठीले चाहिँ के अरे त्यो महन्तको चाहिँ नियुक्ति गर्ने गरेको छ र त्यही परम्परा अहिलेसम्म पनि कायम रहेको छ र जानकी मन्दिर चाहिँ हिन्दू

0: hablan amigos ahí. Hasta ahora está dispuesto. Como quien de Windu era con una ley, también me diré más ahí. Desco matre, bueno, si dices para poner un tipo de sanción, me dice que vale, volcán, también, persona,
1: समय को अभाव रह्यो तपाईसँग अझ बढी कुरा गर्थे तर जानकी मन्दिर को बारेमा मैले जे यहाँ खोजे र जे जानेको छु एकछिनपछि म सुनाउँछु हाम्रो श्रोतालाई तपाईलाई धेरै धन्यवाद भन्दै बिदा लिन चाहन्छु अरु केही अपडेट भए हाम्रो न्यूजमा दिदै गर्नु होला है त लक्ष्मण जी
0: हस्
1: हस् नमस्कार मैले लक्ष्मण यादवजीसँग समयको अभावमा मैले बिदा लिइहालेँ अहिलेलाई अब समाचार जानुभन्दा पहिला एउटा मिठो गीत सुनिहालौँ तर अर्को चरणमा अलिकति जानकी मन्दिरको सुरुवात कसरी भयो कसले बनाउनु भयो अलिक डिटेलमा हिस्टोरिकल फ्याक्ट्सहरू के छन् त्यो जानकारी दिने प्रयास गर्छु अहिलेलाई मणिका लिम्बूको आवाजको गीत स्वीकार्नु होला

0: Radio.
1: Gorkha Radio.
0: काठमाडौँको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि बसमा आगो लगाउँदा मृत्यु भएका चालक अर्जुन लामाको घटनालाई लिएर प्रतिनिधि सभामा सरकारको आलोचना भएको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले आजको संसद बैठकमा यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्च स्तरीय न्यायिक छानबिनको माग गर्नुभएको छ।
2: प्रहरीसँगको विवादमा एक युवा सवारी चालकले म लास हुँदैछु भन्ने उद्घोष गरिसकेपछि राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए। सरकार अब के गर्छ, हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? माननीय गृहमन्त्री जीलाई प्रश्न सुन्न चाहन्छु, नेपाल प्रहरी बल अन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो, नेपाल सरकार कसको हो? यो घटना केवल एउटा चालकको उत्तेजना अथवा आवेगको घटना मात्रै होइन, यसले सिँगै राज्यप्रति नागरिकको निराशा, लाखौँ बेरोजगार र अस्थायी रोजगारमा रहेका युवाहरूको पीडा अभिव्यक्त गर्छ र श्रमिक र नियमनकारी निकाय बीच कति अमर्यादित व्यवहार छ, कति विवाद छ, कानुन कति मिचिएको छ भन्ने कुराको एउटा दृष्टान्त हो यो। त्यसकारणले म सभामुख मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु।
0: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर सोनी मुवागलेलाई दिइएको छ। प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ अमेरिका जाने तय भएको छ। उहाँले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्नुभएको थियो। सिफारिशका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोक्नु भएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा असोज 8 गते सम्बोधन गर्ने कार्यतालिका छ। आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण र रोगका नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न अनुरोध गरेको छ। परिषदले सूचना निकाल्दै क्यान्सर, पाइल्स लगायतका विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने, जटिल रोगको नाम लिएर उपचारबाट 100% निको हुने दावी गर्ने जस्ता कार्यप्रति ध्यानाकर्षण गराएको हो। परिषदका अनुसार यस्ता कामले आम नागरिकलाई भ्रमित पार्ने भएकाले विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरेको हो। सूचनामा कानून विपरीत गतिविधि गरेको भए 15 दिनभित्र बन्द गर्न गराउन अनुरोध गरिएको छ। परिषदले सूचनाको अवज्ञा गरी अवाञ्छनीय कार्य गरेको पाइएमा कानून बमोजिम कार्यवाही गर्ने जनाएको छ। चालू आर्थिक वर्षको पहिलो महिनामै महँगीले उपभोक्तालाई ठूलो धक्का दिएको छ।
3: नेपाल राष्ट्र बैंकका अनुसार साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.96% पुगेको छ। गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति 1.68% मात्र थियो। एक वर्षको अन्तरमा मूल्य वृद्धि दर 4.28% बिन्दुले बढेको हो। पछिल्लो तथ्याङ्क अनुसार यो 21 महिना यताकै उच्च मूल्य वृद्धि दर समेत हो। मूल्य वृद्धिको प्रत्यक्ष असर सर्वसाधारणको भान्सादेखि दैनिक आवत चाउतसम्म परेको छ। राष्ट्र बैंकका अनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 6.77% पुगेको छ भने गैर खाद्य तथा सेवा समूहको 5.52% पुगेको छ। खाद्य समूहमा घिउ तथा तेलको मूल्य 15.62%, फलफूलको 15%, माछा तथा मासुको 8.65% र तरकारीको 6.90% बढेको छ। यातायातको मूल्य सूचाङ्क पनि 13.17% बढेको राष्ट्र बैंकको तथ्याङ्क छ।
0: भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसून प्रतिकूल भएपछि आरोही बीच बाटोबाटै धमाधम घर फर्किन थालेका छन्। दुई सातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोही धमाधम घर फर्किन थालेका मनास्लु हिमाल नजिक रहेको चुमनुब्री गाउँपालिका एक सामा गाउँका वडा अध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभएको छ। अहिले मनास्लु क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि त्यस वरपर 5 फिट बाक्लो हिमपात भइरहेको उहाँले जानकारी दिनुभएको छ। 8 गतेदेखि 12 गतेसम्म सरकारले सतर्क रहन भनेपछि आरोही धमाधम फर्किन थालेको उहाँको भनाइ छ। उहाँका अनुसार बेस क्याम्पमै 3 फिटसम्म हिउँ परेको छ। क्याम्प 1, क्याम्प 2, 3 तिर 7-8 फिट बाक्लो हिउँ परिसकेको उहाँको भनाइ छ। जापानमा जारी 20औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाली टोलीले विजयी शुरूआत गरेको छ। हवस् त अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: हजुर, सुन्नुभयो समाचार समाचारपछि एक देव लिम्बूको आवाजको यो गीत थियो। र अघि मैले मिथिलाञ्चलको कुराकानी गर्दा गर्दा मिथिला प्रदेश भन्नुपर्छ कुराकानी गर्दा गर्दै अलिकति जानकी मन्दिर बारेमा छोटो जानकारी गराउँछु म, समयको अभाव रह्यो भनेर भनेको थिएँ। त्यस कारणले अलिकति जानकी मन्दिरको गुठीको जग्गा खाली गराउने अभियानले रोकियो, तर जानकी मन्दिरको बारेमा छोटो एउटा जानकारी राखौँ है त। जानकी मन्दिर नेपालको जनकपुर धाममा अवस्थित प्रसिद्ध हिन्दू मन्दिर हो। यो मन्दिर हिन्दू धर्मकी देवी सीताप्रति समर्पित रहेको छ। धेरैलाई थाहा छ सुधारु, वास्तुकलाका दृष्टिले यो कोइरी हिन्दू वास्तुकलाको उत्कृष्ट उदाहरण मानिन्छ। सेतो रङमा निर्माण गरेको यो भव्य मन्दिर करिब 1480 वर्ग मिटर अर्थात् 15930 वर्ग फिट क्षेत्रमा फैलिएको छ। तीन तले यस मन्दिरको सम्पूर्ण संरचना ढुङ्गा र संगमरमरबाट बनेको छ। मिथिला क्षेत्रको पर्यटनका लागि जानकी मन्दिर एक प्रमुख आकर्षणको केन्द्र हो श्रोताहरू। म पनि पुगेको छु त्यहाँ, तपाईँ पुग्नु भएको छ, नभए जाने जो हो गर्नुहोस्। त मन्दिरका भित्ताहरूमा मिथिला अर्थात् मधुबनी चित्रकलाका आकर्षक नमुनाहरू देख्न पाइन्छ। मन्दिरमा जम्बा 60 कोठा छन्। ती कोठाहरू नेपाली झण्डा, रङ्गीन काँच, कलात्मक नक्कासी तथा चित्रले सजाइएका छन्। त मन्दिरका झ्यालहरू जालीदार छन् भने विभिन्न स्थानमा सुन्दर बुर्ज तथा शिखरहरू रहेका छन्। यसै प्रसङ्गमा रामसीताको विवाहको सम्बन्ध पनि आउँछ श्रोताहरू। रामायणमा वर्णन गरेको सीता स्वयंवर तथा भगवान राम र सीताको विवाह यही क्षेत्रमा भएको धार्मिक विश्वास छ। मन्दिरसँग रहेको विवाह मण्डपलाई यही पौराणिक घटनासँग जोडेर हेर्ने गरिन्छ। जानकी मन्दिरलाई सन् 2008 युनेस्को सम्भावित विश्व सम्पदा सूची यानि कि टेन्टेटिभ लिस्टमा समावेश गरिएको थियो। नेपाल सरकारले प्राचीन स्मारक संरक्षण ऐन 2013 यानि कि सन् 1956 अन्तर्गत मन्दिर वरपरको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ। त 900,000 मन्दिर अथवा 900,000 मन्दिर पनि भन्ने गरिन्छ। अघि उहाँ हाम्रो मित्र लक्ष्मी यादवले भन्दै हुनुहुन्थ्यो त्यो नाम कसरी रहन गयो त। जानकी मन्दिरलाई लोकप्रिय रूपमा 900,000 मन्दिर पनि भन्ने गरिन्छ। यसको निर्माणमा करिब 900,000 सुनका सिक्का बराबरको रकम खर्च भएको जनविश्वासले यसलाई 900,000 मन्दिर पनि भन्ने गरिन्छ। यो भव्य मन्दिर ओर्छा राज्यकी रानी वृषभानु कुमारीले सन् 1910 निर्माण गराएकी थिइन्। मन्दिर जनकपुरमा अवस्थित छ, सबैलाई थाहा छ श्रोताहरू। यसको धार्मिक इतिहास छोटकर्मीमा भन्नुपर्दाखेरि ऐतिहासिक तथा धार्मिक किंवदन्ती अनुसार सन् 1657 यही स्थानमा देवी सीताको सुनको मूर्ति फेला परेको थियो। सीता यही स्थानमा बस्नुभएको थियो भन्ने धार्मिक विश्वास पनि पाइन्छ। आधुनिक जनकपुरको विकाससँग जोडेको सन्त तथा कवि सुर किशोर दासले यही क्षेत्रमा देवी सीताको प्रतिमा फेला पारेको र त्यसपछि यस स्थानको धार्मिक महत्त्व अझ बढेको बताइन्छ। सुर किशोर दासले सीता उपासना अर्थात् सीताको आराधना सम्बन्धी दर्शनको प्रचार गरेका थिए। अर्को धार्मिक किंवदन्ती अनुसार राजा जनक अथवा शिरधोर जनक पनि भन्ने गरिन्छ उहाँलाई। उहाँले यो पवित्र क्षेत्रमा भगवान शिवको धनुषको पूजा गरेका थिए। यद्यपि यस दावीको लागि ठोस ऐतिहासिक प्रमाण उल्लेख गरिएको छैन। आदर श्रोताहरू, मैले अघि हाम्रो मित्रले जानकी मन्दिर र त्यसको गुठी जग्गा खाली अधिग्रहण गरेको र त यसको वर्णन अवचलन गरेको कुरा गर्दै हुनुहुन्थ्यो, तर त्यो अहिले रोकेको छ भन्ने प्रसङ्गमा अलिकति जानकारी राखेँ। अब कुराकानीतर्फ जाउँ। बागमती म्युनिसिपालिटीका वार्ड 8 चेयरपर्सन हुनुहुन्छ डम्बर बुढाथोकी। उहाँसँग सर्लाहीको सोती खोला जलवायु परिवर्तन र अतिक्रमणले सुक्दै जाँदा स्थानीय पानी सिंचाइ र जैविक विविधता सङ्कटमा परेको बताइरहेका छन्। यो बारेमा लिउँ कुराकानी स्थानीयसँग नै।
1: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तोता धनजोङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। सर्लाही जिल्लासँग जोडिएको विषय रहेको छ र यो विषयमा धेरैचोटि समाचार पनि बाहिर आइसकेको छ। खानेपानीको समस्या, जलवायु परिवर्तन तथा अतिक्रमणको चपेटामा परेर तराईमा पानीका प्राकृतिक स्रोत क्रमशः सुक्दै जान थालेका छन्। पानीका मुहान वन र जैविक संरचनामाथिको मानवीय अतिक्रमणले समस्या मात्रै निम्त्याएको छैन, वातावरण संरक्षणमा समेत चुनौती थपिएको छ भनेर समाचारमा लेखिएको छ। पानीका स्रोत सुक्दै जाँदा मानव जीवन नै संकटमा पर्दै गएको पूर्व संकेत देखिन थालेको छ भन्दै समाचारले यो विषयमा सर्लाहीको बागमती नगरपालिका 9 तेजपुरका भुवन निरौलालाई पनि यसमा विशेष गरेर कोट गरिएको छ। तर हामी यो विषयसँग केन्द्रित रहेर कुराकानी गर्दैछौँ। बागमती नगरपालिका सर्लाही जिल्लाको बागमती नगरपालिका वडा नम्बर 8 वडा अध्यक्ष हुनुहुन्छ डम्बर बहादुर कार्की। हामी उहाँसँग उहाँहरूको क्षेत्रमा भएको पानीको समस्याको विषयमा, विशेष गरेर खानेपानीको समस्याको विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। वडा अध्यक्षज्यू, कार्यक्रममा स्वागत छ यहाँलाई।
2: नमस्कार,
1: धेरै धेरै धन्यवाद समय दिनुभयो। होइन, अब मैले अलिकति पृष्ठभूमिमा पनि चुहाएँ आजको बसाइमा अध्यक्षज्यूसँग छलफलको विषय। यो समस्या चाहिँ कहिलेदेखि चाहिँ जुझारु रूपमा चाहिँ तपाईँहरूले सहन सुरु गर्नुभयो? तपाईँहरूले
2: खानेपानीको समस्या के थियो भने, अब टोल बस्तीमा इनारहरू, एउटा इनार त्यसैले दुःख सुख जनताले चलाइराखेका थिए। जब वनहरू अतिक्रमण भए, वनहरू मासिए, त्यसपछि पानीका मुहानहरू सुक्दै गयो। पानीका मुहान सुकेपछि त्यही इनारहरू पनि चैत वैशाखमा पुरै बाल्टी पानी पनि नडुब्ने अवस्था रह्यो। र यसरी हामीले खानेपानीको लागि पूर्व सांसद माननीय हरिप्रसाद उपेतीलाई हामीले अनुरोध गर्यौँ। उहाँले शङ्करपुर 8-9-10 साबिक शङ्करपुर गाविस, हाल बागमती 8-9-10 लागि उहाँले 2,00,000 लिटर ओभरहेड ट्याङ्कीको लागि पहल गरिदिनु बन्यो पनि, र बनिरहँदा अहिले पाइपलाइनहरू विस्तार भएका छैन, ओभरहेड ट्याङ्की बनेको छ, हामीले बोर्डिङहरू पनि सबै पानी निकालिसकेका छौँ, तर त्यसलाई पानी पाइपलाइन गरेर हामीले योजनालाई विस्तार गर्न सकेका छैनौँ। र अहिले पनि इनारमा जनताहरूले एउटा इनारमा 20-25 मोटरहरू डुबाएर अनि पानी यसरी पिउने पानीले चाहिँ त्यो पानी पनि त्यति स्वच्छ छैन, स्वस्थकर छैन, विभिन्न फोहोरहरू पस्ने समस्या छ। अब चापाकलहरू अनि त्यस्तै केही भेगमा अलिअलि चापाकल चल्छ, नभए अन्य त्यो चापाकलमा पनि पानी आउँदैन, 6 महिना आउँदै धेरै विकराल स्थिति पनि छ।
1: मुख्य समस्या तपाईँहरूले जुन भनौँ अहिले उजागर गर्नुभयो, होइन, बाहिर समाचारमा पनि आयो, यो सूर्य क्षेत्रमा यो महाभारत रेन्जसँग जोडिएको, होइन, सूर्यको भनौँ न अब उत्खनन, त्यहाँको चाहिँ बनफडानी तपाईँले भनिहाल्नु भयो, त्यसैको कारणले हो यो चाहिँ
2: हो। किनभने पानीको जब स्रोतहरू नै मुहानहरू नै जब सूर्यदेखि लिएर सबै वन फडानदेखि लिएर गिटी बालुवाहरू चाहिँ निकाल्ने काम भयो, गिटी बालुदेखि वनहरू सबै खनन गर्ने काम भयो, वन मास्ने काम भयो, त्यहाँबाट पानीको धेरै समस्या, पानीको सतह धेरै तल गएर अब अहिले पनि तपाईँको चाहिँ त्यो हामीले चाहिँ खानेपानीको बोर्डिङ धसाउँदाखेरि लगभग 280 फिट तलबाट पानी निकाल्यो।
1: अब यो जुन तपाईँले अहिले बताउनु भएको यो समस्या लगभग कति वर्ष भयो पानीको मुहान सुक्न थाल्यो भनेर समाचार बाहिर नआएको होइन?
2: हामी यो त अब राज्यलाई हामीले बारम्बार हामीले जबसम्म थाहा पाएको, त मैले अब आफैले पनि जनप्रतिनिधि विहीन हुँदा पनि त्यो अवस्थामा पनि म एउटा सर्वदलीय प्रतिनिधिको नाताले पनि पहल गर्न जान आउँदाखेरि पनि हामीले किसानहरूलाई हामीले त्यतिखेर अब हामीले बल्ल 62-63 हामीले जब विद्युत लाइन हामीले यहाँबाट सामुदायिक विद्युतीकरण गर्ने काम गरियो र 80-20 राज्यसँग कार्यक्रममा, र त्यो विद्युत आएपछि चाहिँ अलिक सहज भयो, इनारहरूमा मान्छेहरूले चाहिँ मोटर राखेर पानी
1: अहिले त अब यो खाद्यान्न सङ्कट, त्यसपछि अगाडि खाने पानीको, होइन, जलवायु परिवर्तनको चपेटामा अब तपाईँहरूले पनि थाहा पाइसक्नु भएको छ, देखिसक्नु भयो, भोटे कोशीको बाढीले चाहिँ कति विध्वंस मचायो, फेरि अर्कोतर्फ तपाईँको यो कोशीको बाँध चाहिँ फुट्न सक्ने सम्भावना कुकुरा पनि बाहिर आइसकेको छ, अझ त्यो बाँध फुट्यो भने त्यो माटोको ढिस्का विस्फोट भयो भने त धेरै नोक्सानी हुन्छ भन्ने कुरा पनि आएको छ। अब अहिले जुन सर्लाही जिल्ला लगायत त्यहाँको चाहिँ भनौँ न तराईको मधेसको चाहिँ कुन कुन क्षेत्रमा बढी खानेपानीको समस्या छन् अहिले?
2: त्यो तपाईँको चाहिँ बागमती नगरपालिकाको 8 आधा भाग र 9 आधा भाग बाहेक 7 वडाको आधा भाग बाहेक अरू सबै 12 बागमती नगरपालिकाको 12 वडामा मास्तिर झन् पानीको समस्या छ। झन् त्यो हाम्रो तल्लो दक्षिण एरियामा पर्यो हाम्रो वडाहरू, उत्तरी भेग सबै अरू सम्पूर्ण वडाहरू 1-2-11-12 1-2-3-11-12 होइन 5-6 त्यस्तै बागमती नदीको किनारको वडाहरू समस्या।
1: यो जुन तपाईँले अघि वन फडानीको कुरा गर्नुभयो नि, त्यो वन फडानी कसले किन गरियो र यो रोक्न सक्ने क्षमता थिएन र राज्यको त्यतिखेर?
2: वन फडानी के भयो भने प्राकृतिक जङ्गललाई मासेर यो परियोजना एउटा सागरनाथ वन विकास परियोजनाले एउटा अवधारणा ल्यायो, त्यो मसलाको रूप रोप्ने चिजो रोप्ने जस्ता कामहरू अवधारणा ल्याउँदा वन फडानी भयो। प्राकृतिक वन मासेर त्यो रोप्ने काम गर्दाखेरि मात्रै मसलाको रूपले धेरै पानी त्यसलाई धेरै पानीको आवश्यकता पर्दो रहेछ, त्यसले धेरै पानी सोच्नु रहेछ, त्यो कारणले पनि पानी यहाँको चाहिँ यहाँ अभाव रह्यो खाने पानीको, र अब हामीले चाहिँ अब त्यसलाई पनि एउटा ग्रोथ गहन भएको जस्तो लाग्छ, किनभने त्यो मसलाको रूप धेरै त्यसलाई प्रति बिरुवालाई दैनिक 2500 लिटर पानी चाहिन्छ भन्छ, अब त्यो हामीलाई प्राविधिक कुरा सबै थाहा छैन, तर त्यसको वरिपरि त्यो भनौँ न चिच्या नै नहुने जस्तो देखिने, त्यो एकदम जड जङ्गल जस्तो देखिने, त्यो मसलाको रूपले गर्दाखेरि त्यहाँ तल त दुबोहरू पनि घाँस पनि नपलाउने।
1: यो जुन तपाईँले अहिले भन्नुभएको चाहिँ योजना अब लहरमा लिएर आयो र यसरी विनाश आम सर्वसाधारणले दुःख पाए होइन, बिना परिश्रम प्राकृतिक रूपमा भइरहेको चिजलाई मासेर त्यो चिज लिएर आउँदाखेरि त अहिले जुन तपाईँले भोगिरहनु भएको छ त्यसको जवाबदेही त राज्य हो होइन, राज्य त अब सुन्नु पर्यो उनीहरूले त
2: सुन्नु पर्ने, राज्यले अब त्यो चाहिँ प्राकृतिक वनमा मासेर जहाँ प्राकृतिक वन एरिया छ तपाईँको त्यो एरियामा त्यति पानीको समस्या छैन, मुर्तिया एरियाहरूमा मुर्तिया वन क्षेत्रहरूको एरियाको उतापट्टि जुन प्राकृतिक जङ्गल भएको जहाँ जहाँ मसलाका रुखहरू लगाएको छ त्यो क्षेत्रहरूमा धेरै समस्या पनि भएको हामीले, म अब भनौँ न म यही जन्मेको मान्छे, म अहिले राज उमेर 51 वर्ष भइरहँदा मैले बुझे अनुसार त्यो मसलाको रूपले पानीको धेरै नै शोषण गर्दोरहेछ जस्तो लाग्यो, त्यो मैले मेरो एउटा बुझाइ छ।
1: अब लगभग अरू चाहिँ विषयमा भन्नुपर्दाखेरि यो जुन खानेपानीको समस्याको चाहिँ कारक तत्त्वहरू अरू के छन्, यसमा त अब धेरै कुराहरू बाहिर आएको छ समाचारमा चाहिँ लेखिया छ होइन, अब सोती भरथवा नगरपालिकाको चाहिँ विषयमा पनि यहाँ आएको छ होइन, सोतीलाई भरथवा क्षेत्रमा अहिले दुवै तर्फबाट माटो र ढुङ्गा ग्राभेल हालेर पुर्ने काम तीव्र बनेको छ भनेको छ होइन, अब यसले पनि अलिक समस्या उब्जाएको देखियो, अर्कोतर्फ चाहिँ चुरे क्षेत्रको चाहिँ वन फडानी त्यहाँको चाहिँ ढुङ्गा गिटीहरू निकाल्दाखेरि यो कुरा आयो होइन, मैले सुने अनुसारले त प्रथम राष्ट्रपति डाक्टर रामरन यादवकै पालोमा यो समस्या उहाँकै पहलमा चुरे बचाउ अभियान राष्ट्रपति कार्यक्रम भनेर बाहिर पनि आएको थियो, त्यो प्रोजेक्टले त्यतिको प्रभावकारी काम गरे कि गरेन सर त्यसमा?
2: यो कस्तो हुँदो रहेछ भने अब तपाईँलाई भन्नुपर्दा मैले यो वनको नाममा अन्तर्राष्ट्रिय योजनाहरू आएर यी सामुदायिक वनको नाममा विभिन्न साझेदारी वनदेखि लिएर चुरे बचाउ अभियान कार्यक्रमदेखि लिएर सारा यी कोठे कार्यक्रम जस्तो लाग्यो कि, वास्तवमा यथार्थ धरातलमा भूगोलमा गएर वास्तविकता के हो भन्ने कुरा चाहिँ नहुने अनि कोठामा बैठक गर्ने तल भत्ता बचाउने काम जस्तो मात्रै भएको मैले देखेँ,
1: त्यो जुन उद्देश्यका साथ चाहिँ स्थापना भएको त्यो उद्देश्य अनुसारले काम भएको चाहिँ देखिएन।
2: मैले मेरो अनुभवमा मैले 35 वर्ष प्रजातन्त्र आइरहँदा आजसम्म मैले कुनै क्षेत्रमा त्यो काम भएको बिरुवा रोपेको राष्ट्रपति सूर्य संरक्षण अभियान कार्यक्रममा यसो एउटा दुईटा बिरुवा आएर यसो नेताहरू रोपेको जस्तो एउटा बहाना बनाउने सामुदायिक वनवालाहरूले सबै त्यहाँ चाहिँ एनजिओ आइएनजिओ जस्तो हिसाबले काम गर्ने र उनीहरूले आफ्नो विश्वास पुरा गर्ने काम जस्तो मात्रै थियो।
1: अब लगभग कार्यक्रमको पुच्छरमा अब अध्यक्षज्यू खानेपानीको यो समस्यालाई निराकरण गर्नको लागि के गर्दाखेरि तपाईँहरूले यो दीर्घकालीन समस्याबाट मुक्त होला होइन, अब यो त सङ्केत हो, यो सङ्केतलाई चाहिँ अब चाँडै नै यसको समाधानतिर लागेन भने त यसले त मानव जीवन त उजाडै हुन्छ होइन, के छ यसमा चाहिँ? अब
2: तपाईँको हाम्रै अब अहिले पनि परियोजनाले जुन बोट बिरुवा रोप्ने काम गरेको छ त्यो पनि मास्ने काम भएको छ, भएको बोट बिरुवा पनि अहिले विभिन्न जातका रुखहरू रोप्ने गरेको छ, टिक्का मसलाका रुखहरू त्यो पनि धेरै, अब यहाँ अहिले सुकुम्बासीको नाममा विभिन्न जिल्लाबाट आएर सुकुम्बासीको नाममा बसेर धेरै जङ्गलहरूमा अहिले बस्ती बसेको छ जुन वन क्षेत्रमा, अब त्यो पनि एउटा समस्याकै, त्यो पनि एउटा समस्या नै भन्छु म, र बोट बिरुवा रोप्ने काम अब बरु गाउँ जङ्गल भइसक्यो तर जङ्गल चाहिँ फेरि गाउँ भइसकेको छ कि उल्टो भइरहेको छ कि।
1: अरू यसमा केही छ तपाईँले थप्नुपर्ने? यो जुन खानेपानीको समस्या देखियो होइन, यो त अब राज्यले सुन्नै पर्छ, सञ्चार माध्यममा आइसकेपछि तपाईँसँग प्रत्यक्ष कुराकानी गर्दै तपाईँ आफै त्यहाँ समस्या भोगेको व्यक्ति हुनुहुन्छ होइन,
2: हामीले अब पटक पटक राज्यलाई यहाँबाट शङ्कर बुद्ध वृहत खानेपानी योजनाबाट हामीले योजनाहरू सम्पन्न गर्नलाई पटक पटक पत्रचार गर्दा पनि राज्यले वार्षिक सङ्घ सरकारले कहिले 5 लाख रुपियाँ कहिले 3 लाख रुपियाँ छुट्याइदिन्छ, अब त्यसले त्यत्रो शङ्करपुर साबिक शङ्करपुर अहिले 8-9-10 को लगभग 32-34 घरधुरीलाई पानी खुवाउनलाई त्यो त्यति रकम अपुग्छ, त्यस कारणले हामीले यसपल्ट यी स्थानीय नै ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री प्रदेश सरकारको जवाहरलाल हुनुहुन्छ उहाँकोलाई फेरि भन्नु लगाएर लगाएर पलहरू लगाएर खाने पानी विस्तारको लागि 1 करोड रुपियाँ छुट्याएको छ भन्ने सुनिएको छ. अब रातो किताब पनि हेर्न पाइएको छैन. अब त्यो कहाँसम्म सत्य हो? त्यति भयो भने लगभग यहाँका अहिले काकाकुल भएका जनताहरूलाई हामीले जुन चैत वैशाखमा जुन पानीको धेरै समस्या हुन्छ, एकदमै तपाईँको यो बाल्टिन पनि डुब्दैन, त्यस्तो अवस्थामा ती जनतालाई हामीले पानी खुवाउन सक्छौँ कि? त्यति रकम यदि राज्यले प्रदेश सरकारले दियो भने भन्नेमा व्यक्त गर्छु. अनि त अब वनहरू वृक्षारोपण गर्ने कामहरू भएको छैन, भएको पनि अब कटान सुरु हुनु थालेको छ, कटान गरेर अब राज्यले बेच्न थालेको छ. अब त्यो कुरो आफ्नै ठाउँ
0: वन जङ्गल खटान गरेर बेच्न थालेको छ, त्यो आफ्नै ठाउँमा छ भन्दै हुनुहुन्थ्यो. उहाँ हुनुहुन्छ श्रोताहरू डम्बरबहादुर कार्की, बागमती सर्लाही जिल्ला बागमती नगरपालिका वडा नम्बर 8 का अध्यक्ष. ओके, सर्लाहीको सोती खोलामा जलवायु परिवर्तन आदि आदिले गर्दाखेरि पानी खान नपाउने स्थिति आयो भन्दै हुनुहुन्थ्यो. अब हामी अर्को कुराकानीमा जानुपर्छ. यसका आज चाहिँ हामी एरिया वेलफेयर अफिसरसँग कुराकानी गर्दैछौँ. एडब्लुसी भेरीका गम्बहादुर थापाजी हुनुहुन्छ, एक्स क्विन्स गर्खा इन्जिनियर्सका सदस्य, स्टाफ सर्जेन्ट रिटायर्ड. उहाँसँग कुराकानी, त्यहाँको अपडेट म लिनेछु. तर त्योभन्दा अगाडि के छ त नेपालतिरको अपडेट, पुरानो कुराबाट सुरु गर्न चाहन्छु. इतिहासमा आजको दिन यानि कि सेप्टेम्बर 22 आजको दिन घटना के घट्यो कहाँ नेपालको हेर्दाखेरि मैले एउटा मात्रै पाएँ. सन् 2002 तपाईँ कहाँ हुनुहुन्थ्यो? रिमेम्बर 2002. म कहाँ थिएँ? म ब्रुनाईमा थिएँ. ओके, नेपाली काङ्ग्रेसभित्र सम महत्त्वपूर्ण विभाजन भएको दिन आजै हो 2002. आजको दिन सेप्टेम्बर 22 2002 नेपाली काङ्ग्रेसभित्र लामो समयदेखि चल्दै आएको नेतृत्व सम्बन्धी विवाद गहिरिँदै गएपछि पार्टीमा महत्त्वपूर्ण आन्तरिक विभाजन देखिएको थियो. गिरिजा प्रसाद कोइराला र शेरबहादुर देउवा बीचको शक्ति तथा नेतृत्व सम्बन्धी मतभेद यस समयमा प्रमुख राजनीतिक विषय बन्न पुगेको थियो. यो घटनाले त्यति बेलाको नेपाली काङ्ग्रेसको संगठनात्मक एकता र नेपालको राजनीतिक स्थिरतामा प्रभाव पारेको थियो. ओके, त्यसपछि पार्टी फुट्यो क्यारे, होइन त? अनि अब अहिले पनि स्थिति त्यस्तै छ. नेपाली काङ्ग्रेस कता जाने हो? नोबडी नोज. यो त नेपालतिरको मैले खोज तलास गरेको इभेन्ट थियो भने आजको दिन विश्वमा कहाँ के भयो छोटकरीमा राख्न चाहन्छु. आदरणीय श्रोताहरू, सेप्टेम्बर 22, 1862 तपाईँलाई लान्छु म अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनद्वारा दास प्रथा अन्त्यतर्फ महत्त्वपूर्ण घोषणा गरेको दिन आजै हो श्रोताहरू. सन् 1862 सेप्टेम्बर 22 अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले प्रारम्भिक मुक्ति घोषणा यानि कि प्रिलिमिनरी इमान्सिपेसन प्रोक्लामिनेसन भनिन्छ यसलाई जारी गर्नुभयो. यस घोषणा अनुसार अमेरिकी गृहयुद्धमा विद्रोह गरेका राज्यहरूले 1 जनवरी 1863 सङ्घमा नफर्किएमा त्यहाँ दास बनाएका मानिसहरूलाई स्वतन्त्र घोषणा गर्ने बताइएको थियो. महत्त्वपूर्ण योजना पो रहेछ 1862 आजको दिन श्रोताहरू. अन्य कुराहरू के छन् यसो हेरिरहन्छु म, त्यसमा के राखौँ त म. आजको दिन नेपालको महत्त्वपूर्ण घटनाहरू के छन् त भन्दा, प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकी प्रस्थान गर्दै भन्ने कुरा त समाचार सुन्नुभएको छ. प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ. यो प्रधानमन्त्री बनेपछि उहाँको पहिलो विदेश भ्रमण हो. नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँले सहभागिता जनाउनुहुनेछ भने राष्ट्रमन्त्रीको नियोगमा द्विपक्षीय भेटवार्ता पनि हुनेछ. राष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घ महासभाको साइड लाइनमा विभिन्न देशका उच्च अधिकारीसँग भेटवार्ता सुरु गरेका छन् भन्ने खबर छ श्रोताहरू. भेटवार्तामा जलवायु न्याय, नेपालको राजनीतिक संक्रमण र भोटे कोशी बाढीपछिको पुनर्स्थापनाका विषयमा छलफल भएको छ. उहाँ पहिला नै पुगिसक्नु भएको छ भने प्रतिनिधि सभाको बैठकमा आज के भयो त, संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ र बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष त्यसको संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ. ओके, अन्य कुराहरू महत्त्वपूर्ण भए म राखिहाल्छु. एसियाली खेलकुदमा नेपाल कबड्डीमा पाकिस्तानसँग पराजित. एसियन गेम्सको कुरा छ श्रोताहरू. पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग 58-43 रङले पराजित भएको समाचार पनि आएको छ. सुनको मूल्य घटेको त मैले अघि कुरा गरिसकेँ, 1,700 रुपियाँले घटेर 3,02,200 रुपियाँमा अहिले कारोबार भइरहेको जानकारी मैले गराएँ भने एउटा मिठो गीत सुनाउँ यहाँलाई. अलिक पुरानो गीत राख्न चाहन्छु. नारायण गोपालको गीतको सुन्न मन लाग्यो, सुनाउन मन लाग्यो. अल्झेछ क्यारे पछौरी.

0: हजुर, पुरानो गीत राखे नारायण गोपालको आवाजमा, अल्जे छ क्यारे पछ्यौरी चियाको बुटामा। कस्तो गीत हो यो, बुझ्न मन लाग्यो मलाई, तपाईँ के भन्नुहुन्छ? अल्जे छ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा नेपाली सङ्गीतका अत्यन्त मार्मिक र लोकप्रिय गीतमध्ये एक हो। यस गीतमा शब्द कवि भूपी शेरचनका, सङ्गीत गोपाल युञ्जनको र स्वर नारायण गोपालको रहेको छ। सबले यो थाहा भएकै कुरा हो। यस गीतको विशेषता के हो भने, यो केवल प्रेम गीत मात्र होइन, यसले माइतीबाट टाढा विवाह भएर गएकी छोरी चेली, उनलाई पर्खिरहने आमा बाबु र दाजुभाइको पीडालाई अत्यन्त भावुक रूपमा प्रस्तुत गर्दछ। गीतमा तीज र भाइटिका जस्ता चाडपर्वमा पनि चेली घर फर्कन नसकेको अवस्थालाई केन्द्रमा राखेको छ। गीतको मुख्य कथा चाहिँ पछौरी चियाको बोटमा अल्झिएको र उनको कलिलो खुट्टामा सिमलको काँडा बिजेको कल्पना गरिएको छ। श्रोताहरू, बयान गरे भने निकै लामो होला, छोट गरेमा भन्न चाहन्छु, चियाको बोट किन त राखियो? गीतको चियाको बुटा अत्यन्त महत्त्वपूर्ण प्रतीक हो, सिम्बल हो। केही विश्लेषकहरूले यस गीतलाई विशेष गरी दार्जिलिङको चिया बगान र त्यहाँको नेपाली समुदायको जीवनसँग पनि जोडेर हेरेका छन्। कवि भूपी शेरचनले चिया बगानको परिवेशलाई प्रयोग गर्दै घरबाट टाढा रहेका नेपालीहरूको पहिचान र नियति र भावनात्मक दूरीलाई अभिव्यक्त गरेको व्याख्या गरेको पाइन्छ श्रोताहरू। तर गीतलाई केवल दार्जिलिङको चिया बगानको कथा मात्र मान्नु पर्दैन, यसको अर्को गहिरो अर्थ छ। विवाहपछि माइतीबाट टाढा हुने छोरी र उनलाई सम्झिरहने परिवारको कथा भनेर बुझे पनि हुन्छ श्रोताहरू। ओके, अलिकति गीतको मैले बयान गरेँ भने अब कुराकानीतर्फ जाउँ, तर एक जानकारीको साथमा।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

0: यो PFBS गोर्खा रेडियो हो।
1: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
2: सुन्नुभयो, भाग्यमा को सारमा नछोड भनेर रूपा भन्दै हुनुहुन्थ्यो रूपा राणाजी। भने अब हामी कुराकानीको लागि एरिया वेलफेयर सेन्टर भेरीतर्फ जानुपर्छ। त्यहाँ हुनुहुन्छ पुराना मित्र 2100 3198 स्टाफ सर्जन गमबहादुर थापा, रिटायर्ड अफिसर हुनुहुन्छ। उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्नु, धेरै दिन भयो उहाँसँग कुराकानी नगरेको। गमबहादुर सर नमस्ते, स्वागत छ यहाँलाई। ल, पर हुनुहुन्छ, कसैको दृष्टि नपुग्ला, बिएबिएस गोर्खा रेडियोले खोजिहाल्छ तपाईँ सुर्खेततिर हुनुहुन्छ। के छ हालखबर, सुनाइदिनुहोस् प्लिज।
3: भेरीतिर अहिले ठिकै छ हजुर, मौसम राम्रो छ, त्यति साह्रो असर छैन। गएको समयहरूमा पनि मौसमले त्यति साह्रो असर पारेन यतातिर, ठिकै छ। अनि डेली रुटिन कामहरू भइरहेको छ हजुर।
2: ओके, ल त अब बेला बेलामा एरिया वेलफेयर सेन्टरले गरेका कुराहरूलाई हामी हाइलाइट गर्ने गर्दछौँ। पेन्सन पेइङ र भिजिट्स, अब पुराना बुढा खाडाहरू चाहिँ हाम्रो अग्रजहरू हिँड्न नसकेकोलाई घर दैलो कार्यक्रम, डोर टु डोर सर्भिस र मेडिकल क्याम्पहरू हुँदैछ। अहिलेलाई के छ त, पाइपलाइनमा के छ त?
3: अहिले हालसालको लागि चाहिँ अब हामी हजुरले भन्नुभएको जस्तै हाम्रो यो अलिकति एरिया वेलफेयर सेन्टरमा आउन नसक्ने पेन्सनरहरूलाई चाहिँ भिजिट गर्ने, आज पनि मेडिकल भाइहरू जानुभएको छ। के अरे, हाम्रो चाहिँ यो क्वार्टरली बेसिसमा चाहिँ उहाँहरूलाई भेट्ने हुन्छ, वार्षिक चाहिँ चार पटक, यदि चाहिँ यहाँ आउन सक्नु भएन भने। र यहाँ आउन सक्नुलाई चाहिँ हाम्रो मेडिकल के अरे डक्टर चाहिँ बुटोलबाट आउनुहुन्छ, अनि त्यति बेला हामीले यहाँ एक यहाँ प्लस तल बाँकी कोहलपुरमा कन्ट्रोल बेसमा गरेर हामी चाहिँ रन गर्छौँ हजुर।
2: ओके, अब हेर्दाखेरि तपाईँले वेलफेयर मात्रै कुरा गरेर गर्नुहुन्छ भने जस्तो देखिन्छ देख्दाखेरि, तर यहाँले सर्भिङ मेम्बर्सहरूलाई पनि सेवा पुर्याइरहनु भएको छ, कहिले कम्पासनेट लिभको लागि यसो दौडधुप होइन, रेकमेन्डेसन आदि आदि हुन्छ, यस्तो पनि बेला बेला परिरहन्छ नि होइन त?
3: परिरहन्छ गन्दजी, यो चाहिँ परिरहन्छ बेला बेलामा, कहिले यतातिर बाबाआमाहरू बिमारी हुने, कहिले उतातिर, कहिले
2: कहिले कहिले दुःखको खबर सुनाउँदाखेरि आफै मजबुत भएन भने गाह्रो पर्छ। तपाईँहरूको यो ठुलो जिम्मेवारी हो, त्यसलाई ट्रेनिङ पनि लिनुपर्छ। अब तपाईँहरू अब पल्टनमा धेरै वर्ष बिताउनु भयो, त्यो ट्रेनिङ लिएर अनुसार गर्दै हुनुहुन्छ। एनिवे, आज त्यो भन्दा पनि अलिकति अब तपाईँहरूले गर्नुपर्ने कामहरूमा अब मेडिकल क्याम्पहरू मैले अलिकति बढी हाइलाइट गर्ने गर्छु। कहिले प्लान गर्नुभएको छ भन्नुभयो अघि मलाई?
3: यो डक्टर क्लिनिक चाहिँ वेलफेयरमा चाहिँ यो अक्टोबरको 13-14-15 तारिक हजुर,
2: 13-14-15 हाम्रो एरिया वेलफेयरमै हुन्छ यो
3: हजुर, एरिया वेलफेयर सेन्टर के अरे सुर्खेतमै हुन्छ
2: हजुर। ओके, भने मतलब त्यो दिन चाहिँ मेडिकल चेकअप होइन, डक्टरको चेकअप हुन्छ, ट्रिटमेन्ट अलिअलि होला, कहीँ अब ट्रिटमेन्ट हुन नसक्ला रिफर पनि गर्नुहुन्छ होला होइन त?
3: हजुर हजुर हजुर, यहाँ अब यहाँबाट चाहिँ गर्न नसक्ने चिजहरू के अरे प्राइमरी केयरबाट चाहिँ दिन नसक्ने चिजहरू चाहिँ हाम्रो सेकेन्डरी उसको लागि चाहिँ डक्टरहरूले रेफर गरिदिनुहुन्छ, अनि त्यही अनुसार के अरे हाम्रो के अरे पेसेन्टहरू चाहिँ अथवा पेन्सनरहरू चाहिँ बाहिर जानुहुन्छ। जस्तै हामी अस्ति कञ्चनपुर गएको थियौँ र एकजना आमालाई चाहिँ अलिकति साह्रो परेको रहेछ, हामीले हाम्रो मेडिकल टोलीले चेकअप गरेपछि उहाँलाई चाहिँ काठमाडौँ पठाउनु पर्ने भयो। तर अप्ठ्यारो यहाँ चाहिँ के छ भने काठमाडौँ पठाउँदाखेरि चाहिँ अब एम्बुलेन्समा पठायो भने चाहिँ धेरै पैसा खर्च हुने, त्योभन्दा सस्तो चाहिँ अलिकति प्लेनमा, अनि अब हामीले पनि अथोरिटी माग्नु पर्नेले गर्दाखेरि हामीले आज एकजना आमालाई चाहिँ कञ्चनपुरबाट प्लेनमा उडाउँदैछौँ र उहाँसँग एकजना सहयोगी पनि जानुहुन्छ र उहाँले पनि फेयर पाउनुहुन्छ र बिमारीले पनि चाहिँ प्लेन फेयर पाउनुहुन्छ।
2: कति राम्रो, यस्तो राम्रो सर्भिसहरूको हामी हाइलाइट गर्न चुक्छौँ कहिले कहिले, होइन, कहिले तपाईँको समय नहुने, कहिले मेरो समय नहुने, तर यो यस्तो सेवा गरेको गोर्खा वेलफेयर ट्रस्टले गरिरहेको छ भन्ने कुरा यो मैले बाइचान्स तपाईँसँग कुरा गर्दै थाहा पाएँ। यो गोर्खा वेलफेयर ट्रस्टलाई पनि धेरै धन्यवाद छ, तपाईँलाई पनि धन्यवाद छ, किनभने तपाईँहरूले धेरै पेपर वर्क गर्नुपर्छ यसरी उडाउनको लागि, वेल के भन्छ इन्फर्म पनि हुनु पर्यो, डक्टरको रेकमेन्डेसन चाहियो भने। अब यसपरिको 13, 14, 15 हुने जुन चाहिँ मेडिकल क्याम्प छ नि, त्यो दिन चाहिँ अब डक्टरहरू यहीँ पोखराबाट आउनुहुन्छ कि स्थानीय डक्टरलाई प्रयोग गर्नुहुन्छ तपाईँहरूले?
3: हाम्रो बुटवलबाट आउनुहुन्छ। हजुर,
2: बुटवलबाट आउनुहुन्छ। अनि पहिला पहिला त डेन्टल पनि भए जस्तो लाग्छ, डेन्टल छ कि छैन यसपालि?
3: यो चाहिँ यस्तो छ हजुर, यो चाहिँ टोटली बाहिरको लागि चाहिँ, कम्युनिटीको लागि चाहिँ यो मेडिकल क्याम्प नभएर यो चाहिँ हाम्रो के अरे पेन्सनरहरूको लागि मात्रै हो, होइन? पेन्सनरहरूको लागि चाहिँ फेसिलिटी के छ भने, उहाँहरूलाई त्यो डेन्टल प्रब्लम भयो, कुनै किसिमको प्रब्लम भयो भने डक्टर साहबहरूलाई पर्खिराख्नु पर्दैन, उहाँहरू यहाँ वेलफेयरमा आएपछि अनि हाम्रो मेडिकल भाइ बहिनीहरूले चाहिँ उहाँहरूलाई सोधपुछ गरेर उहाँहरूको प्रब्लम के हो अनि त्यतिखेर नै चाहिँ उहाँहरूले फेरि डक्टरहरूसँग कन्सल्ट गरेर उहाँहरूलाई रेफर गरिदिनु पर्ने कि के गर्नुपर्ने उहाँ चाहिँ तुरन्तै गरिदिनुहुन्छ।
2: ओके, अब मैले यो मेडिकल क्याम्पको धेरै मैले कभरेज गरेँ पूर्वदेखि पश्चिमसम्मका एरिया वेलफेयर सेन्टरसम्म, होइन त, त्यसमा मलाई एउटा चाहिँ इन्फर्मेसन मैले के पाएको थिएँ भने, यहाँ हाम्रा आमाहरू जो वयोवृद्ध हुनुहुन्छ, होइन, अब के भन्छ मेनोपोज भइसकेका आमाहरूलाई आङ खस्ने रुलले चाहिँ धेरै सताउँदो रहेछ, होइन, त्यो चाहिँ त्यो एरियामा पनि त्यस्तै प्रब्लम छ?
3: यो त सायद सबैतिर त्यस्तै होला,
2: त्यही त। अनि उहाँहरू एकदमै सकसमा हुने, रिपोर्ट नगर्ने, सिम्पल एउटा ट्रिटमेन्टले गर्दाखेरि उहाँको जिन्दगी नै परिवर्तन हुँदो रहेछ, गर्दाखेरि तपाईँहरूले त्यसमा पनि अलिक ध्यान दिनुहुन्छ होला, होइन, किनभने आमाहरूले कति कुरा लुकाउनुहुन्छ, होइन, तर पीडा भोगेर बाँचिरहनुहुन्छ, गर्दाखेरि त्यतिर पनि तपाईँको ध्यान जाओस्। र अब 13, 14, 15 भनेपछि सुर्खेतमा हुँदैछ एरिया वेलफेयर, एक्ज्याक्ट लोकेसन तपाईँहरूको सुर्खेत कहाँनिर हो? चिसापानीमा। मैले यो कुरा किन सोध्दैछु भने नि, कहिले कहिले तपाईँ र मेरो यस्तो कुराकानीबाट देश विदेश अस्ट्रेलिया अमेरिकामा भएका हाम्रा सर्भिसमेन रिटायर्डहरू र अरूहरूले पनि ए त्यहाँ त फ्री मेडिकल क्याम्प हुँदैछ भनेर इन्फर्म गर्दाखेरि सङ्ख्या वात्तै बढेको मैले पाएँ के, गर्दाखेरि तपाईँको तर्फबाट अपिल गरिदिनुहोस् न हाम्रा सर्भिसम्यानहरू, यसपालि त सर्भिसम्यान र के भन्छ रिटायरहरूको लागि मात्रै रहेछ, तपाईँको तर्फबाट आफ्नो गाउँघरमा भएका त्यो क्षेत्रमा भएका अभिभावकहरूलाई चाहिँ जानको लागि तपाईँले नै वेलकम के भन्छ अपिल गरिदिनुहोस्।
3: हजुर, हामीले चाहिँ उहाँहरूलाई कल गर्छौँ, जति पनि चाहिँ हामीसँग सम्पर्कमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले कल गर्छौँ र यदि अब जस्तै बाहिरको जस्तो अब बाहिर मेडिकल क्याम्प नै सेटअप गरेर गर्ने हो भने चाहिँ त्यो चाहिँ हाम्रो हेडक्वार्टरले नै चाहिँ उहाँहरूले चाहिँ के अरे गर्नुहुन्छ, उहाँहरू पहिला रेके गएर सबै गाविसहरूसँग उस गरेर त्यो चाहिँ भिन्दै एउटा सेटअप हुन्छ। अहिले चाहिँ हाम्रो के अरे हुम्लामा हुँदैछ, यो उसमा चाहिँ अहिले हुम्लामा हुँदैछ त्यस्तो खालको चाहिँ, तर यो चाहिँ हाम्रो एकदमै मिनी आफ्नै के अरे सर्भिस पर्सनलहरूलाई मात्रै दिने के अरे सर्भिस हो।
2: ओके,
3: त्यसले गर्दाखेरि हामीले हाम्रो सम्पर्कमा हुनेहरूलाई चाहिँ हामीले खबर
2: गरिहाल्नुहुन्छ, यहीँ रेडियोबाट भनिरहनु पर्दैन, तर हुम्लामा फ्युचरमा हुनेको बारेमा मलाई जानकारी गराउनुहोस्। यो वर्ड अफ माउथबाट धेरै इन्फर्मेसन हुन्छ, ताकि तपाईँले 500 स्प्रे गरेकोमा 1,000 आउँदा झन् सेवा पुऱ्याएको, सबैलाई सेवा पुऱ्याएको, आम जनतालाई सेवा पुऱ्याएको जस्तो हुन्छ, उहाँहरूले धेरै आशीर्वाद दिनुहुन्छ, होइन त? ओके, अब आज तपाईँसँग अचानक भेट भयो, सुन्दाखेरि तपाईँ अब यो सेटअपलाई छोडेर तपाईँ छिटै रिटायर हुनु भन्नुभएको छ, कति वर्ष सेवा पुग्यो तपाईँको? 47, 48 वर्ष पुगेन त? पुग्यो नि, होइन, आउन बाध्य छु म।
3: 79 सुरु गरे हो हजुर जागिर चाहिँ,
2: हो नि, 48 वर्ष पुग्यो, होइन, झन्डै झन्डै।
3: हजुर हजुर,
2: ओके,
3: संस्थामा गोर्खा वेलफेयर ट्रस्टमा पनि 16 वर्ष पुग्यो,
2: 16 वर्ष पुगिसकेको छ आफ्टर रिटायरमेन्ट। एनिवे, तपाईँको योगदानको सराहना सारैतिर हुन्छ, अब के त फुल रिटायरमेन्ट कि बेलायततिर जाने कि कतै नेपालतिर बस्ने कार्यक्रम छ?
3: अब परिवारहरू चाहिँ कोही बेलायततिर कोही यतातिर गर्दाखेरि मेरो पनि 50-50 होला, तर मेरो इन्ट्रेस्ट चाहिँ नेपालमै छ।
2: ओके, ल त भेटघाट गरौँ। इन द मिन टाइम तपाईँलाई बिदा लिनु पूर्व यसपालिको अहिले रिक्रुटिङ फेज टू चलिरहेको छ, त्यहाँबाट केही संख्यामा भाइहरू गयो होला नि त भन्न मिल्छ भने भन्नु।
3: हजुर, यहाँबाट फेस वानको सेलेक्सनमा यहाँबाट चाहिँ पिएको 633 जना र जिसीको लागि चाहिँ भाइहरू 172 जना जानु भएको छ।
2: ओके, अब धेरैभन्दा धेरै भर्ती भएको त्यो भेगमा पनि हाम्रो ब्रिटिस आर्मीको छाप छ भनेर चाहिँ फुटप्रिन्ट छ भनेर चाहिँ देखियोस्। बिस्तारै बिस्तारै सुदूर पश्चिमतिरका भाइहरू पनि ब्रिटिस आर्मीमा छाइरहनु भएको छ। म धेरै वर्ष अगाडि, करिब 10 वर्ष अगाडि हुम्ला पुग्दाखेरि सबै इन्डियन आर्मीतिर मात्रै जाने चासो यतातिर केही थाहा रहन्छ, हामीले जानकारी दिँदाखेरि उहाँ एकदम होसिनु भएको थियो, गर्दाखेरि केही न केही संख्यामा त भर्ती भर्नु भइरहेछ नि, होइन त?
3: एकदमै एकदमै, के अरे, लगभग दार्चुलाको कालापानी एरियातिरबाट पनि 4-5 जना भइसक्नु भएको छ। गर्दाखेरि राम्रो छ हजुर, अहिले त जताततै समेटिएको जस्तो लाग्छ।
2: ओके, हुम्ला जुम्लातिरको पनि अब त्यहाँ बिकट छ, बाटो बल्ल बल्ल हुम्लामा पुगेको हामीले सुन्यौँ, होइन, तर अझै राम्रोसँग सुचारु भएको छैन। त्यसले गर्दाखेरि त्यो कुनाकन्दरा होइन मा भएका भाइहरू पनि भर्ती भए पनि केही न केही आफ्नो पारिवारिक उत्थान हुन्थ्यो कि भन्ने एउटा सोच मात्रै हो। एनिवे, तपाईँको केही छ अन्तमा?
3: छैन हजुर, जे होस् बेला बेलामा सम्झिनुहुन्छ त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद। अरू त खासै केही छैन बिनाजी, मेरो नम्बरीहरू जति पनि हुनुहुन्छ ब्रिगेड अफ गोर्खाजमा के अरे बाहिर जति पनि के अरे सिभिल जागिर गरेर बस्नु भएको छ अथवा घरै बस्नु भएको छ उहाँहरू चाहिँ धेरै धेरै नम्बरीको तर्फबाट चाहिँ सम्बन्ध हजुर।
2: अघि भर्खर मैले एउटा चाहिँ साइन गरेँ, योगराजजी जो बेलायत हुनुहुन्छ उहाँले 26 सेप्टेम्बरमा चाहिँ क्विन्स गोर्खा रेजिमेन्टल बर्थडेमा मैले कभर गर्न जानुपर्छ विनोद भाइ, मलाई टाइमिङले दिनुहोस् भनेर लेख्नु भएको थियो। अब तपाईँको पल्टनको बर्थडे 26 सेप्टेम्बरमा छ, के शुभकामना दिन चाहनुहुन्छ पल्टनलाई?
3: अब आफ्नो पल्टन हो, अब लगभग आफ्नो जीवनको सम्पूर्ण अमूल्य जीवन बिताइयो, अनि अब रिटायर हुने दोस्रो उस पनि आइसक्यो, गर्दाखेरि आफ्नो पल्टन नौ खुसी लाग्छ। जो जो चाहिँ पल्टनको जन्मदिनमा उपस्थित भएर चाहिँ कार्यक्रम रमाइलो गर्नुहुन्छ सम्पूर्णलाई धेरै धेरै शुभकामना हजुर।
2: ओके, मेसेज गयो है त, मैले ठ्याक्क सम्झिहालेँ, 26 सेप्टेम्बर शनिबारको दिन पर्छ क्यारे, होइन? ल त गम्बहादुरजी, थ्याङ्क यू सो मच, फेरि काठमाडौँमा भेट्यो तपाईँलाई। तपाईँले उहाँबाट बिदा लिएँ, एरिया वेलफेयर सेन्टर भेरीको एरिया वेलफेयर अफिसर गम्बहादुर थापा, एक्सक्युजिई 2116-31-98 कुराकानी सुन्नुभयो। अब धेरै समय छैन, दैनिक समीक्षातर्फ लागिहालौँ।
4: नमस्कार, दैनिक समीक्षामा स्वागत छ, उपस्थित छु म कृष्णा खनाल। आज मिति 2083 साल असोजको 6 गते मंगलबार। दैनिक समीक्षामा विशेष गरी पत्र पत्रिकामा प्रकाशित खबरहरूलाई हामीले उठाउने गर्छौं। आज पनि विभिन्न पत्र पत्रिकामा प्रकाशित खबरहरूका साथमा उपस्थित भएका छौं। शुरू गरौं नयाँ पत्रिका दैनिकमा प्रकाशित यो खबरबाट, जो रहेको छ, प्रधानमन्त्री बालेन्द्र शाह आज न्यूयोर्क भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँको यो भ्रमण तालिका बारे चाहिँ नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ र उहाँले उठाउने मुद्दाका बारेमा खबर छापिएको छ। संयुक्त राष्ट्रसङ्घीय महासभाको 81औं सत्रका उच्च स्तरीय बैठकमा प्रधानमन्त्री शाह सहभागी हुन आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ। उहाँ 14 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। गत चैत्रमा प्रधानमन्त्री हुनुभएका बालेन्द्र शाहको यो पहिलो विदेश भ्रमण पनि हो। उहाँले चाहिँ नेपाली समयअनुसार 9 असोज बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले आउने जाने बाहेक 3 दिन न्यूयोर्क रहँदा जम्मा एउटा मात्र द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्रीले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेट बाहेक कुनै पनि द्विपक्षीय भेटवार्ता गर्नुहुने छैन। त्यसै गरी नेपाल आफैले आयोजना गर्न लागेको सगरमाथादेखि समुद्रसम्मको जलवायु केन्द्रित कार्यक्रममा पनि प्रधानमन्त्री नजाने भनेर भनिएको छ। प्रधानमन्त्री शाह 9 असोजमा बैठकमा सम्बोधन गरेर भोलिपल्टै स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्रको कार्यक्रम तालिकामा उल्लेख छ। प्रधानमन्त्री शाहले 10 भदौमा नेपाल चीन सीमा क्षेत्र भोटे कोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले नेपालीहरूलाई परेको असर मात्र नभएर यो क्षेत्र र जलवायु परिवर्तनका सम्बन्धमा चेतावनीबारे धारणा राख्ने कार्यक्रम छ यो संयुक्त राष्ट्र संघीय महासभाको 81औं सत्रमा। त्यसै गरी यही खबरलाई अन्नपूर्ण दैनिकले अर्को कोणबाट छापेको छ। जलवायु न्यायको मुद्दा बोकेर उड्दै प्रधानमन्त्री भन्ने शीर्षकमा, जहाँ विगतका प्रधानमन्त्रीले पनि राष्ट्रसङ्घीय मञ्चमा नेपालको जलवायु न्यायको एजेन्डा निरन्तर उठाइसकेकाले प्रधानमन्त्रीको यो भ्रमण पुरानै आवाज दोहोऱ्याउने मात्र नभएर नयाँ राजनैतिक सन्देश सहित अन्तर्राष्ट्रिय सहयोगलाई ठोस वित्तीय तथा प्राविधिक परिणाममा बदल्न राजनैतिक अथवा कूटनीतिक परीक्षण समेत हुनेछ भनेर यो खबरलाई छापिएको छ। आजका विभिन्न जसो पत्र पत्रिकामा विभिन्न कोणबाट छापिएका छन् प्रधानमन्त्रीको यो भ्रमणलाई लिएर। त्यसै गरी गोर्खापत्र दैनिकमा अर्को खबर छापिएको छ, अण्डमानमा विकसित चक्रवातको असर नेपालमा पर्न सक्ने भनेर खबर छापिए को छ। यो खबरलाई चाहिँ विगत 1-2 दिन भयो मौसम पूर्वानुमान महाशाखाले पनि अब 9-10-11 असोजमा चाहिँ वर्षाको सम्भावना छ, अत्याधिक वर्षाको। यो समयमा चाहिँ विशेष गरी सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले बुलेटिन नै जारी गरेको छ। यो

सिधै यतै आउँछ भन्ने विषयले नेपालमा त्यसको असर निर्धारण गर्ने भएकाले उच्च सतर्कताका साथ धेरै मौसमी मोडेलको अनुमान गरिरहेका छौँ भन्नुभएको छ। उहाँको अनुसार भारतका विभिन्न शहरमा यो वर्षको मनसुन अत्यन्त भइसकेको छ, त्यसैले यो नेपालतर्फ कायम रहेको मनसुनी हावासँगै बङ्गालको खाडी हुँदै यता आउने सम्भावना प्रबल छ। त्यसैले विभागले मौसम बुलेटिन जारी गर्दै असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ र हावा सहित भीषण वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन नोटिस जारी गरेको छ। यस्तै वर्षकै ठूलो चक्रवातको स्वरूप ग्रहण गर्ने विश्व मौसम संगठनको अनुमान पनि छ भनेर खबर छापिएको छ। यो खबरलाई अर्को नेपाल समाचार पत्र दैनिकले पनि छापेको छ। 9 गतेदेखि त्यसैभरि भारी वर्षाको सम्भावना, मौसम पूर्वानुमान महाशाखाले जारी गर्यो विशेष बुलेटिन, गण्डकी र सुदूरपश्चिममा धेरै भारी वर्षा हुने, सचेत रहन मौसमविदको आग्रह भन्ने शीर्षकमा खबर छापेको छ। यो समयमा सामाजिक सञ्जालहरूमा पनि यसबारे खबरहरू आइरहेका छन्, बुलेटिनहरू जारी भइरहेका छन्, मौसमविदहरूले पनि सचेत रहन आह्वान गरिरहेका छन्। यस विषयमा चाहिँ कुनै हेलचक्राई नगरिकन आम सर्वसाधारण यात्रा गर्ने यात्रुहरूदेखि लिएर सबैले चाहिँ यसमा अलिकति गम्भीर भएर त्यसको पालना गर्न हामी पनि यहीँबाट अनुरोध गर्छौँ। त्यसै गरी खबर छापिएको छ नेपाल समाचार पत्र दैनिकमै 1.68% 5.56% पुग्यो मूल्य वृद्धि भन्ने शीर्षकमा, महँगीको भारमा उपभोक्ता भनेर खबर छापिएको छ। भान्सादेखि यातायातसम्म चर्को भार नियन्त्रण बाहिर गएको उपभोक्ताको गुनासो भन्ने शीर्षकमा खबर छ। चालु आर्थिक वर्षस्फीति 5.9% पुगेको छ। गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति 1.68% मात्र थियो। एक वर्षको अन्तरालमा मूल्य वृद्धि को दर 4.2% वृद्धि दर हो भनेर खबर छापिएको छ नेपाल समाचार पत्र दैनिकमा। त्यसै गरी पुल भत्किए जनजीवन रोकियो भन्ने शीर्षकमा खबर छापिएको छ। त्रिशुलीका 7 पुलको पुननिर्माण सुरु भन्ने शीर्षकमा, बोटेकोसी नदीको बाढीले धादिङका बस्तीको सम्पर्क टुटिएको 3 सातापछि 7 वटा झोलुङ्गी पुल मर्मत तथा पुननिर्माण सुरु भएको छ। पुल भत्किएपछि नदी वारपार गर्न नसक्दा किसानको उत्पादन खेतमै कुहिने, विद्यार्थी विद्यालय जान नपाउने र बिरामीलाई उपचारका लागि लैजान समेत कठिन भएको छ। सस्पेन्सन ब्रिज डिभिजनले बाढीबाट क्षतिग्रस्त पुललाई प्राथमिकतामा राखेर निर्माण अघि बढाएको हो। महेश दोवान मास्टर, चरौदी खोला, शीतल बजार क्युरेनी टार, कालिका स्थान मालिका मधु टार दोभान, त्यसै गरी केराउनी गहते र फोसेटार झोलुङ्गी पुलको पुननिर्माण तथा मर्मत सुरु भएको छ। पुल भत्किएपछि जनजीवन अस्त व्यस्त बनेकाले अहिले बल्ल निर्माणको काम सुरु भएको हो भनेर यो खबर छापिएको छ। त्यसै गरी बाढीपछि हैजा र पानीजन्य रोगको जोखिम, 50,000 भन्दा बढीलाई खोप दिइयो भन्ने शीर्षकमा पनि खबर छापिएको छ। दूषित खाने पानी र कमजोर सरसफाइले संक्रमण जोखिम बढाउने, नुवाकोटका 4 स्थानीय तहमा 77,000 भन्दा बढीलाई खोप लगाउने लक्ष्य सहित खोप अभियान सञ्चालन गरिएको छ। स्वास्थ्य निकायले सचेतना र रोकथामका कार्यक्रम अघि बढाएका छन्। यस अन्तर्गत बाढी प्रभावित समुदायमा हैजा फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा मुखबाट खुवाइने हैजा विरुद्धको खोप अभियान सञ्चालन गरिएको छ। अभियान अन्तर्गत नुवाकोटमा मात्र हालसम्म 50,467 जनाले खोप पाएका छन्। जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डाक्टर अन्जु कार्कीका अनुसार बाढी प्रभावित जिल्लाका 4 स्थानीय तहमा बसोबास गर्ने 77,000 बढी नागरिकलाई खोप खुवाउने लक्ष्य राखिएको छ। अहिलेसम्म 50,000 बढीले खोप लगाइसकेका छन् भन्ने शीर्षकमा यो खबर थियो। त्यसै गरी अर्को खबर छ, पुँजी बजारको डेटा सेन्टरमा साइबर आक्रमण भन्ने शीर्षकमा खबर छापिएको छ हिमालय टाइम्समा। यो हिजोको खबर हो। विशेष गरी नेपालको पुँजी बजारको पूर्वाधारमा एकपटकवेयर साइबर आक्रमण भएको हो। डाटा हबमा साइबर आक्रमणपछि नेपाल स्टक एक्सचेन्ज नेप्सेले हिजोको नियमित शेयर कारोबार पूर्ण रूपमा स्थगित गरेको थियो र आज पनि त्यो नियमित भएको छ। यसको मर्मत पश्चात यो खबर छ। थापाथलीको शिखर ब्रिज सेन्टरमा रहेको डेटा हब प्रणालीले ब्रोकर कम्पनीहरूलाई सर्भर तथा टिएमएस होल्डिङ सेवा प्रदान गर्दै आएको छ। डेटा हबका अनुसार असोज 4 गति बिहान करिब 5:30 बजे टिएमएस होस्टिङ पूर्वाधार ransomware आक्रमण भएको पुष्टि भएको थियो र आक्रमणले डेटा नियन्त्रणमा लिने प्रयास गरे पनि हालसम्म कुनै पनि डेटा वा चोरी नोक्सानी भएको भने छैन। त्यसकारणले हिजो नेप्से पुरै बन्द थियो, आज पनि नियमित सुचारू भइसकेको छ नेप्से कारोबार। यो खबर थियो। त्यसै गरी पक्राउ परेका सबैलाई हत्कडी नलगाउन सर्वोच्चको आदेश भन्ने शीर्षकमा खबर छापिएको छ कान्तिपुर दैनिकमा, जहाँ चाहिँ सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई 3 अवस्थामा बाहेक हत्कडी नलगाउन प्रेस
नेपाल प्रहरीको नाममा अन्तरिम आदेश जारी गरेको छ।

0: परेका व्यक्ति भाग्न सक्ने, पक्राउ परेको पक्राउको प्रतिरोध गर्ने वा आफू तथा अरूलाई क्षति पुर्याउन सक्ने जोखिमको वस्तुनिष्ठ मूल्याङ्कन गरेर हतकडी लगाउनु पर्ने सर्वोच्चले आदेश दिएको छ। तीनवटा कारण, पक्राउ परेका व्यक्ति भाग्न सक्ने, पक्राउको प्रतिरोध गर्ने वा आफू तथा अरूलाई क्षति पुर्याउन सक्ने जोखिम भएकै कारणले हतकडी नलगाउन चाहिँ आदेश दिएको हो भनेर चाहिँ यो सर्वोच्चको आदेशमा भनिएको छ। त्यसैले सर्वोच्चले पक्राउ परेका सबैलाई हतकडी नलगाउन आदेश दिएको खबर यो रहेको थियो। त्यसै गरी वर्षेनी घट्दैछ यार्चाको भाउ भन्ने शीर्षकमा खबर छापिएको छ। कोविड अघिसम्म प्रति किलो 32 लाख रुपियाँसम्म बिक्री भएको यार्चा गुम्बाको भाउ वर्षेनी घट्दै गएपछि यसलाई नै जीविकोपार्जनको आधार बनाएका कर्णालीका हिमाली र पहाडी जिल्लावासी समस्यामा भन्ने शीर्षकमा यो खबर छ। तस्विर सहितको खबर, जहाँ मुगुको मुगम करबारोङ गाउँपालिकाको कोइकीपाटनमा यार्चा टिप्न गएका स्थानीयको तस्विर सहितको खबर छ। निरन्तर ओह्रालो लाग्दा स्थानीयले आफ्नो पेसा नै बदलिरहेका छन् भनेर खबर छापिएको छ आजको कान्तिपुर दैनिक। यो खबर सँगै आजका लागि दैनिक समीक्षा यति नै भन्न चाहन्छौ। भोलि फेरि उपस्थित हुनेछौ। आजका लागि समीक्षाबाट म कृष्ण छुटिन्छु। नमस्कार।
1: कृष्णजीलाई धेरै धन्यवाद छ। गीत लगाउने विचार थियो तर त्यति बज्न नबोला। ओके, एनिवे, अब जाँदा जाँदै तपाईँलाई जानकारी गराउँ आजको संसारमा भएका प्रमुख खबर के छन् त। युक्रेन राष्ट्रपति जेलेन्स्की न्युयोर्कमा पुग्नुभएको छ। भ्लादिमिर जेलेन्स्की 81 महासभा महासभाको अमेरिका पुग्नुभएको छ भने अमेरिका चीन सम्बन्धमा महत्त्वपूर्ण वार्ता पनि हुँदैछ। यही युनाइटेड नेसनको जेनरल असेम्बलीको मिटिङको साइडलाइन टकमा। हस् दादिन छोदा, मलाई बिदा दिनुहोस्। नमस्ते, फेरि भोलि भेटौँ। बाबाई।
2: सैन्य समुदायमा
3: बेलायत भरि
2: अन एयर
3: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
4: फ्लाइ बीएफबीएस।
3: यो बीएफबीएस गोर्खा रेडियो हो।
5: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले आफ्नो छोराको बलिदान र न्यायको विषयमाथि भइरहेको राजनीतिक टिप्पणीप्रति आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले आफूलाई छोराको लाससँग सांसद पद साटेको भनी लगाइएका अपमानजनक टिप्पणीहरूको प्रतिवाद गर्नुभएको हो।
6: सदनमा उभिनु मेरो लागि कुनै राजनीतिक रहर या पदको लालच थिएन। तमाम जेन्जीहरूको सन्तानहरूको बलिदान खेर जान नदिन म सदनमा पुगेकी हुँ। यो रोस्टममा एउटी शहीदकी आमाले निरन्तर खबरदारी गर्नुपर्छ भनेर म यहाँ आएकी हुँ। म आज यो रोस्टमबाट स्पष्ट पार्न चाहन्छु, जुन दिन जेन्जी आन्दोलनका शहीदहरूले पूर्ण रूपमा न्याय पाउँछन् त्यस दिन यो सांसद पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिचकिचाहट हुने छैन। कसैले छोरोको लासमाथि सांसद पद साटे कि भन्दै अपमानजनक टिप्पणी गरेको सुन्दा म बोल्नु अघि हजार पटक सोचिदिनुहोस्। म तपाईँहरू जसरी सोझो नागरिकलाई उचालेर उनीहरूकोलाई मराउन र लडाउन नेता बन्न आएकी होइन। म मेडिकल माफिया बन्न आएकी पनि होइन।
5: काठमाडौँको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि बसमा आगो लगाउँदा मृत्यु भएका चालक अर्जुन लामाको घटनालाई लिएर प्रतिनिधि सभामा सरकारको आलोचना भएको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले आजको संसद बैठकमा यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्च स्तरीय न्यायिक छानबिनको माग गर्नुभएको छ।
7: प्रहरीसँगको विवादमा एक युवा सवारी चालकले म लास हुँदैछु भन्ने उद्घोष गरिसकेपछि राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए। सरकार अब के गर्छ, हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? माननीय गृहमन्त्रीजीलाई प्रश्न सुन्न चाहन्छु, नेपाल प्रहरी बल अन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो? नेपाल सरकार कसको हो? यो घटना केवल एउटा चालकको उत्तेजना अथवा आवेगको घटना मात्रै होइन, यसले सिँगै राज्यप्रति नागरिकको निराशा, लाखौँ बेरोजगार र अस्थायी रोजगारमा रहेका युवाहरूको पीडा अभिव्यक्त गर्छ र श्रमिक र नियमनकारी निकायबीच कति अमर्यादित व्यवहार छ, कति विवाद छ, कानुन कति मिचिएको छ भन्ने कुराको एउटा दृष्टान्त हो यो। त्यसकारणले म सभामुख मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु।
5: रसुवाको भोटेकोसी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा 15 अर्ब भन्दा बढी जम्मा भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वटा वाणिज्य बैंकमा 11 अर्ब 27 करोड 2 लाख र डलर खातामा 2,48,04,000 अमेरिकी डलर मौज्दात छ। सबै खातामा गरी 15,56,56,00,000 जम्मा भएको छ। सरकारले यसअघि 1,00,000,000 बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण र रोगका नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न अनुरोध गरेको छ। परिषदले सूचना निकाल्दै क्यान्सर पाइल्स लगायतका विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने जटिल रोगको नाम लिएर उपचारबाट 100% निको हुने दावी गर्ने जस्ता कार्यप्रति ध्यान आकर्षण गराएको हो। परिषदका अनुसार यस्ता कामले आम नागरिकलाई भ्रमित पार्ने भएकाले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार आग्रह गरेको हो। सूचनामा कानून विपरीत गतिविधि गरेको भए 15 दिनभित्र बन्द गराउन अनुरोध गरिएको छ। परिषदले सूचनाको अवज्ञा गरी अवाञ्छनीय कार्य गरेको पाइएमा कानून बमोजिम कारवाही गर्ने जनाएको छ। चालू आर्थिक वर्षको पहिलो महिनामै महँगीले उपभोक्तालाई ठूलो धक्का दिएको छ।
0: नेपाल राष्ट्र बैंकका अनुसार साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.96% पुगेको छ। गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति 1.68% मात्र थियो। एक वर्षको अन्तरमा मूल्य वृद्धि दर 4.28% बिन्दुले बढेको हो। पछिल्लो तथ्याङ्क अनुसार यो 21 महिना यताकै उच्च मूल्य वृद्धि दर समेत हो। मूल्य वृद्धिको प्रत्यक्ष असर सर्वसाधारणको भान्सादेखि दैनिक आवतजावतसम्म परेको छ। राष्ट्र बैंकका अनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 6.77% पुगेको छ भने गैर खाद्य तथा सेवा समूहको 5.52% पुगेको छ। खाद्य समूहमा घिउ तथा तेलको मूल्य 15.62%, फलफूलको 15%, माछा तथा मासुको 8.65% र तरकारीको 6.90% बढेको छ। यातायातको मूल्य सूचाङ्क पनि 13.17% बढेको राष्ट्र बैंकको तथ्याङ्क छ।
5: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा

हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नुहुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज, सुनचरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्ज र यता हाम्रा पोखरी श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ र पोखरेली श्रोताहरूले पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोताहरू, कार्यक्रम स्वर्णिम सङ्गमको बसाईको उछान बिल्कुलै नयाँ नेपाली चलचित्र वा एक योद्धाको एउटा गीतबाट गरिसकेको छु। हरि लम्सालको शब्द सङ्गीत अनि समीक्षा अधिकारी र सागर आलेको स्वरमा रहेको गीतबाट आजले कार्यक्रम स्वर्णिम सङ्गमको बसाईको उठान गरिसकेको छु र श्रोताहरू, चलचित्र वा एक योद्धाका कथाकार अनि निर्देशक चाहिँ चर्चित सङ्गीतकार हरि लम्साल स्वयं नै हुनुहुन्छ र यसको आज रेड कार्पेट प्रिमियर सो पनि हुन गइरहेको छ र आगामी असोज 9 गते शुक्रबारबाट यो एकसाथ देशभरि प्रदर्शनमा आउन लागिरहेको चलचित्र हो वा एक योद्धा अर्थात् बा आफैमा योद्धा हो, बा आफैमा कर्मवीर हो, सन्तानको भविष्यको लागि बाले पक्कै पनि देखेका सपनाहरूलाई नै चलचित्रमा समेट्नु खोज्नु भयो होला हरि लम्सालज्यूले। र यो एउटा चलचित्र आमाको नाममा धेरै चलचित्र भने तर बाको नाममा साह्रै कम गीतहरू, साह्रै कम कविताहरू, साह्रै कम साहित्य सिर्जनाहरू र साह्रै कम चलचित्र भन्ने गर्दछ। र यति बेला भने सङ्गीतकार हरि लम्साल आफैले लेख्नुभएको कथालाई उहाँले आफैले निर्देशन गरेर चलचित्र वा एक योद्धा निर्माण गर्नुभएको छ उहाँले र यो चलचित्र चाहिँ आगामी शुक्रबार असोज 9 गतेबाट प्रदर्शनमा आउन गइरहेको चलचित्र भएको हुनाले मैले यसै चलचित्रको एउटा गीत राखेँ। उहाँहरूले दुईवटा गीत त युट्युबबाट छोडि पनि सक्नुभएको रहेछ, गीतलाई धेरैले मन पनि पराइदिनु भएको छ र चलचित्रको सफलताको शुभकामना पनि दिन चाहन्छु। अब लाग्नु छ तर आजको तिथि मिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असोज 6 गते एकादशी तिथि मङ्गलबार, नेपाल सम्बत 1146 तदनुसार आज 22 सेप्टेम्बर 2026 र मौसम कुरा गर्नुपर्दा श्रोताहरू मौसममा आज पनि बदलाव देखिएको छ। कतै कतै हलुका वर्षा त कतै मेघ गर्जनसहित पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ र नेपालमा आज सूर्योदय बिहान 5:52 जाँदा भएको छ भने सूर्यास्त चाहिँ भरे साँझ 6 हुँदैछ। यो जानकारी पश्चात श्रोताहरू एउटा गीतको पालो पनि आइसकेको छ। यति बेला भने म गीतकार अर्जुन रत्न भिकारीले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु यहाँहरू माझमा। यसमा स्वर रहेको छ गायिका मौनिका राईको, भने सङ्गीत रहेको छ सङ्गीतकार हुनुहुन्छ सुनिल मास्के। सुनिल मास्केको सङ्गीत र अर्जुन रत्न भिकारीको गीत रचना रहेको यो गीत राख्न चाहन्छु गायिका मौनिका राईको स्वरमा।

यो कर्णप्रिय गीतको मिठाससँगै फेरि पनि एकपल्ट रेडियो सुनेर बस्नु नै सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। आज मङ्गलबार श्रोताहरू घरदेश र परदेशलाई जोड्ने दिन कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट भनिन्छ श्रोता, भूगोलले हामीलाई बेलायत, ब्रुनाई, अमेरिका, युरोप, मिडल इस्ट विभिन्न ठाउँमा जहाँ जहाँ पुर्याए पनि मनले भने हामीलाई सधैँभरि नेपालमै, त्यसमा पनि आफ्नै गाउँघर गाम बेसीतिरै पुर्याइरहेको हुन्छ र घर परिवार र साथी सङ्गी बिचमै पुर्याइरहेको हुन्छ र त्यही मनको दूरी घटाउने परदेशीलाई घरदेशसम्म जोड्ने कार्यक्रम हो स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङ र यसको लागि हामीलाई आवश्यक पर्नुहुन्छ तपाईँ आदरणीय श्रोताहरू। जति पनि श्रोताहरू नेपालभन्दा बाहिर बसेर हामीलाई सुन्दै हुनुहुन्छ भने यहाँहरूले नेपालमा रहेका यहाँहरूका आफन्तजन परिवारजन र साथी सङ्गीहरूका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराउन सक्नुहुनेछ र तपाईँले दिनुभएका मोबाइल र टेलिफोनमा म स्टुडियोबाट जोडिनेछु र उहाँहरूले टेलिफोन उठाउनु भएमा अवश्य पनि गाउँघरको हाल खबर तपाईँसम्म पुर्याउँछु कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट। हुन त प्रविधिमय संसार छ, कुराकानी गर्नका लागि श्रोताहरू रेडियो तरङ्गमै भर पर्नुपर्ने अवस्था त छैन, तर पनि रेडियो तरङ्गबाट तपाईँका आफन्तजन परिवारजन र साथी सङ्गीहरूसित कुराकानी गर्दै गर्दा त्यो संवाद, त्यो कुराकानी तपाईँसम्म मात्र पुग्दैन, रेडियो सुनेर बस्नुहुने विश्वभरिका श्रोतासम्म पुग्नेछ। तपाईँको ठाउँको बारेमा उहाँहरूलाई जानकारी मिल्नेछ, तपाईँको गाउँको बारेमा पनि उहाँहरूलाई जानकारी मिल्नेछ अनि तपाईँको गाउँठाउँको हाल खबर अनि त्यहाँका विविध पक्षको बारेमा पनि रेडियो सुनेर बस्नुहुने विश्वभरिका श्रोताहरूलाई थाहा हुनेछ। हाम्रो मकसद भनेको तपाईँको गाउँ चिनाउने हो, तपाईँको ठाउँ चिनाउने हो अनि गाउँघरको हाल खबर सुनाउने हो कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङ। आशा छ सधैँ जस्तै आज पनि यहाँले नेपालमा रहेका आफन्तजन परिवारजन र साथी सङ्गीहरूको मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराउनुहुनेछ भन्ने विश्वासको साथ यति बेला भने म रोशन गुरुङको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु। घनबहादुर थापा मगरले लेख्नुभएको गीत हो, सङ्गीत यसमा गणेश पराजुलीको रहेको छ। अहिलेलाई भने गीतै सुनौँ।

0: SBS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

0: गीतकार अमरबान्तको शब्द संगीत अनि सुमित खड्का र अन्जु गौतमको स्वरमा रहेको यो गीत राखेँ मैले। र गीत पश्चात बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति मङ्गलबारको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला पनि एउटा नम्बर प्राप्त भएको छ ओमप्रसाद थापा काउचा दाईले बेलायतबाट गुल्मी चन्द्रकोट स्थित त्यहाँ रहेका क्याम्पसका सञ्चालक समितिका अध्यक्ष गोकुल शर्माको नम्बर दिनु भएको छ। उहाँ कुनै समय सोही गाउँपालिकाको वडा 8 वडा अध्यक्ष पनि हुनुहुँदो रहेछ र म उहाँलाई अर्थात् हाम्रा गोकुल शर्मा सरलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। सर नमस्कार है हजुर।
1: हजुर सर नमस्कार, मैले
0: सुनिरहेको
1: छु। म गोकर्ण
0: प्रसाद शर्मा गोकुल
1: शर्मा गोकर्ण हजुर वडा नम्बर 8 वडा अध्यक्ष भन्नुभयो। म पूर्व वडा नम्बर 6 हरिवाको वडा अध्यक्ष।
0: ए 6 चाहिँ यहाँ मलाई दाइले 8 लेख्नु भएको बिर्सिनु भएको छ है। कहिले
1: काहीँ त्यस्तो हुन्छ।
0: अनि हजुर करेक्सन गरे वडा नम्बर 6। अनि के छ दाइ गाउँघरतिरको हालखबर, पानी कस्तो परिरहेछ अहिले? फेरि मौसमविदहरूले चाहिँ यो 9-10-11 गति चाहिँ ठुलो भारी मात्रामा पानी पर्ने भएको हुनाले, त्यो सम्भावना रहेको हुनाले धेरै त्यसले क्षति पनि पुर्याउन सक्ने भएको हुनाले अलिकति सुरक्षित रहनु भनेर पूर्व सूचना अहिले दिइरहेको छ। के छ गुल्मीतिरको मौसम?
1: धन्यवाद तुलसीजी। अहिलेको विषम परिस्थिति, खास गरी मौसमजन्य विषमले अहिले भोटेकोसी लगायतका क्षेत्रहरूमा ठुलो जनधनको क्षति भइरहेको छ। सर्वप्रथम त ती मृतक र प्रति हार्दिक श्रद्धाञ्जली र परिवारहरूमा संवेदना व्यक्त गर्न चाहन्छु।
0: हजुर,
1: र अहिले खास गरी गुल्मीमा केही दिन अगाडिसम्म त पानी निरन्तर परिरहेको थियो र अहिले चाहिँ अलिकति मौसम राम्रो छ, तर पछिल्लो समय हजुरले भने जस्तै मौसमविदहरूले र जिल्ला प्रशासन कार्यालय गुल्मीले पनि गुल्मीवासीहरूलाई सतर्क रहन भनिरहेको छ भने मौसमविदहरूले रेड जोनमै गुल्मी जिल्लालाई पनि राखिरहेको अवस्था छ। समग्र रूपमा अहिले भर्खरको अवस्थामा निरन्तर घाम लागिरहेको अवस्था छ, तर हामी सबै नागरिकहरूलाई, खास गरी गाउँपालिका जिल्ला प्रशासन कार्यालय र हामी सामाजिक क्षेत्रका मानिसहरूले पनि त्यो जुन दिन मौसम अलिकति विकराल रूपमा आउन सक्ने भनेर अनुमान गरेको दिनहरूमा सतर्क रहनको लागि सबैलाई सूचना जारी गरिएको छ। अरू ठिकै छ
0: हजुर, त्यसो भने सम्पर्कमा अहिले मौसम ठिक छ? अहिले चाहिँ
1: ठिक छ।
0: अब भर्खरै हरितालिका तिज पनि सायद कस्तो भयो गाउँघरतिर तिज, त्यो पनि सोधिदिनु होला है भन्नु भएको छ। पक्कै रमाइलो भयो होला किनकि गुल्मीमा एउटा तिजको छुट्टै रौनक हुने गर्दछ।
1: हो, गुल्मीमा हरितालिका तिजको रौनक हुने गर्दथ्यो र अहिले खास गरी राष्ट्रमै एउटा विपत्ति आइरहेको सन्दर्भमा हाम्रो यो क्षेत्रका आमा दिदी बहिनीहरू पनि त्यो विपत्तिमा एकबद्धता जनाउनु भयो। म आफै स्वयं संलग्न भएको हरेवा वडा अन्तर्गतको साबिकको वडा नम्बर 9 आमा समूह पिपलबोट आमा समूहले पनि प्राकृतिक विपत्तिमा परेका व्यक्तिहरूलाई सहयोग गर्नुपर्छ भनेर प्रधानमन्त्री राहत कोषमा करिब 52,000 रुपियाँ सहयोग पनि गर्नुभएको थियो। यसले के कुरो सङ्केत गर्छ भने समग्र गुल्मीवासीहरूले यो प्राकृतिक प्रकोपको कारणले अहिले तिललाई त्यसरी बढी मनाउने किसिमले जानु भएन, तर तिजको दिन हरितालिका तिजकै दिन अब बाहिरबाट आउने दिदीबहिनीहरू माइत आएको अवस्थामा आफ्नो निश्चित ठाउँमा जम्मा भएर एकैछिन रमाइलो गर्ने काम त भयो होइन, तर खास गरी तिज विशेष भनेर प्रतियोगितात्मक नाचगानका कुराहरू अहिले
0: त्यसरी
1: देशको परिस्थितिमा एकबद्धता जनायो। त्यसैले समग्र देश अहिले चाहिँ प्राकृतिक विपत्तिले गर्दा रोइरहेको हो भन्ने कुरो गुल्मीवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबैले महसुस गरेको देखिन्छ।
0: अब दसैँ पनि अलिअलि खल्लो खल्लै हुन्छ यसपालि, त्यही भएर पनि होइन?
1: हो, अलिअलि विगतका वर्षहरूमा भन्दा थोरै प्रभाव पर्छ होला। अब हुन त अब निरन्तर हाम्रा सांस्कृतिक सम्पदाहरू निरन्तर चलिरहन्छन्, चलाउनु पर्छ। संस्कृति अब हाम्रो मूल सम्पत्ति हो होइन?
0: हजुर,
1: तर पनि स्वाभाविक रूपमा जति हुनु पर्थ्यो त्यो अलिकति उल्लास अलि हुँदैन कि, किनभने मनमा पीडा छ होइन। गुल्मीकै केही नागरिकहरू पनि त्यो क्षेत्रमा विपत्तिमा पर्नुभयो होइन?
0: हजुर हजुर,
1: त्यसैले पनि गुल्मी समग्र रूपमा दुःखमै छ।
0: अनि अब गोकुल सर चाहिँ अहिले त्यहाँ अवस्थित गोकर्ण सर चाहिँ त्यहाँ अवस्थित एउटा भनौँ क्याम्पस, जुन चन्द्रकोटमै अवस्थित क्याम्पसको चाहिँ सञ्चालक समितिको अध्यक्ष पनि हुनुहुँदो रहेछ, एउटा ठुलो जिम्मेवारी पनि बोक्नु भएको छ गोकर्ण सरले होइन। अहिलेको क्याम्पसले तपाईँको क्षेत्रमा भोगिरहेको चुनौती समस्या चाहिँ के छ सर?
1: अहिले एकदमै अब देशभरि क्याम्पसहरूलाई एउटा चुनौती देखिएको छ, खास गरी अहिलेका नवयुवाहरू, अहिले जुन जयन्ती समूह भन्ने गरिन्छ, नवयुवाहरू चाहिँ प्लस टू पछाडि वैदेशिक अध्ययनको लागि जाने क्रम चाहिँ निरन्तर चलिरहेको, त्यो गुल्मीमा पनि चलिरहेको छ। त्यसले गर्दा अहिले विद्यार्थीको सङ्ख्या बढाउनलाई चाहिँ सबैभन्दा ठुलो चुनौती विद्यार्थी सङ्ख्या देखिन थालेको छ। अझ ग्रामीण क्षेत्रका क्याम्पसहरूमा त्यो अझ बढी समस्या देखिन्छ, होइन? त्यसैले प्रमुख समस्या भनेको अहिले हामीलाई चाहिँ विद्यार्थीकै छ। अब त्यसबाहेक अहिलेको पछिल्लो समयअनुसार टेक्निकल शिक्षा, प्रविधि मैत्री शिक्षा दिनुपर्ने, प्रविधि मैत्री शिक्षाको पनि समस्या नै ग्रामीण क्याम्पसहरूमा त्यो पनि समस्याको रूपमा देखिन्छ।
0: एउटा राम्रो पक्ष चाहिँ के रहेछ भने सर, कमसेकम ग्रामीण क्षेत्रमा अहिले क्याम्पसहरू खुलिसकेछ, हिजो है आजभन्दा 15-20 वर्ष अगाडि, 35 वर्ष नजाउँ, पछिल्लो समय राजनीति भाषा 35 वर्ष भन्ने सुनिन्छ होइन, 15-20 वर्ष अगाडि पनि गाउँमा निमावी स्कुलबाट मावी स्कुल खोज्नु पनि गाह्रो हुन्थ्यो, होइन? अहिले चाहिँ कमसेकम ग्याम गाउँ गाउँमा क्याम्पस बनिसकेको रहेछ, मोटर बाटो पुगेछ, बिजुली पुगेको छ, सब थोक पुग्दा पुग्दै पनि अहिले चाहिँ भनौँ विद्यार्थीहरूले अलि बढी सुविधा अझ भनौँ देशै छोडेर राम्रो अवसरहरू पाउने ठाउँमा गइरहेको छ। हुन त यो परिवर्तन ल्याएकै अर्को एउटा राम्रो पक्ष त हो नि यसलाई
1: तुलसीजी, यसलाई सहज रूपमा व्याख्या सकारात्मक रूपमा गर्नुपर्छ। पहिला विश्वको परिवेश कस्तो थियो भन्ने कुरा हामी प्रविधि मैत्री विश्व नहुँदाखेरि थाहा हुन्थेन, चिठी पत्रको आधारमा देश विदेशका कुराहरू सामान्य जान्ने र बुझ्ने गर्थ्यौँ। तर अहिले यो पछिल्लो चरणमा हजुरले भन्नुभयो यो 35 वर्षका कुरा, 35 वर्षमा काम हुँदै नभएको पनि होइन, कामहरू भएका छन्। तर नेपाली युवाहरू पछिल्लो चरण विश्वका कुनै पनि विकसित राष्ट्रहरूमा पुगेका छन् र त्यहाँ अहिले प्रविधिले गर्दा दिनदिनै त्यहाँ भएका विकासका कुराहरू, राज्यले जनताप्रति प्रदान गरेको आफ्ना दायित्वहरू, उनका जिम्मेवारीहरू उनीहरूले महसुस गर्ने र प्रत्यक्ष नेपाली नागरिकहरूले पनि देख्ने अवस्था अहिले विद्यमान छ। त्यो अहिले विकसित राष्ट्रको ती पुरा आजभन्दा धेरै वर्ष अगाडि चाहिँ लोकतन्त्रमा आस्था राखेका, लोकतान्त्रिक संस्कारमा चलिरहेका राष्ट्रहरूले गरेको विकाससँग अब नेपालीले यहाँको विकास दान्न थाल्दा, अनि गएर नेपाली नेताहरूले अलिक बढी आकाङ्क्षाहरू बढी देखाउने र सोही अनुरूपमा काम गर्न नसक्दा यो वितृष्णा अलिकति बढेको त देखिन्छ, तर कामै नभएको भने होइन। त्यसो हुँदा अहिलेको यो प्रविधिले, मैले भनिसकेँ, अमेरिका, बेलायत, जापान, कोरिया लगायतका हरेक क्षेत्रका विकसित राष्ट्रहरूसँग नेपाललाई तुलना गर्दा नेपाली युवाहरूले, नेपाली जनताहरूले पनि त्यहाँको आवश्यकता, त्यहाँको लाइफस्टाइल त्यसलाई महसुस गर्न थालेर, अनि उनीहरू पनि त्यस किसिमले अब देश विदेशतिर जान थाल्ने र यो अहिले विश्व एउटा कस्तो घर जस्तो भनौँ, कोठाहरू देश जस्ता पनि भएकोले एक ठाउँबाट अर्को ठाउँमा जान पनि सहज, उपयोग गर्न पनि सहज भएको कारणले अहिले चाहिँ उनीहरूले गरेको विकास हाम्रोभन्दा धेरै अगाडि भएकोले त्यसैसँग दाँच्दाखेरि यो स्थिति सिर्जना भएको महसुस गरेको छु मैले।
0: हाम्रो आर्थिक स्थिति पनि अलिकति सुदृढ भएर त हामी विदेशमा पढाउने एउटा क्षमता राख्ने भयौँ, होइन? अब सर, विद्यार्थीहरूलाई जस्तै विदेश जानबाट रोक्नको लागि नेपालमा पनि त त्यस्ता प्राविधिक शिक्षाहरू दिन सकिन्छ, र त्यसको लागि भनिन्छ नि अब राज्यकै आश गर्दा पनि ग्रामीण क्षेत्रबाट पनि भनौँ स्थानीय तहबाट पनि प्रदेशबाट पनि त्यस्ता नयाँ योजनाहरू त ल्याउन सकिन्छ, ताकि नेपाली विद्यार्थीहरू विदेश जानेन, विदेशबाट पनि नेपालमा पढ्न आउने त्यो एउटा अनुकूलता मिलाउनको लागि त, किनकि नेपालको हावापानी लगायत सबै राम्रो छ नि, त्यही भएर पनि त्यतातिरको पनि पल कदमी कामहरू के छ, गर्नुभएको छ कि छैन?
1: एकदम हजुरले अहिले जुन प्रश्न गर्नुभयो यो समसामयिक परिस्थिति अनुरूपको कुरा गर्नुभएको छ। हिजोको हजुरले भन्नुभयो, हिजो विगतमा चाहिँ हाम्रा भाइ दिदीबहिनीहरूले पढ्न नपाउने अवस्थामा, एउटा निमाविबाट मावि बन्न नसकेको अवस्थामा क्याम्पसहरू खुल्नु एकदमै ठुलो आवश्यकता महसुस भएको थियो। त्यहाँ केही विद्यार्थीहरू भर्ना हुने, पढ्न नपाएका मान्छेहरू भर्ना हुने अवस्था एकातिर थियो, त्यतिखेर क्याम्पस स्थापना हुनुलाई गर्व ठानिन्थ्यो भने, अहिले भइरहेका क्याम्पसहरूलाई प्रविधि मैत्री बनाउनु र अन्तर्राष्ट्रिय जगतका विश्वविद्यालयसँग कम्पिटिसनमा प्रविधि मैत्री शिक्षा दिने र गुणस्तर दिने कुराहरू आवश्यकताको महसुस भएको छ। जसरी हिजोको आवश्यकताले क्याम्पसहरू ग्रामीण क्षेत्रमा खोले, अब नेपालमा पनि आवश्यकताले त्यो प्रविधि मैत्री क्याम्पस क्याम्पसहरू, प्रतिस्पर्धात्मक क्याम्पसहरू, विश्वविद्यालयहरू र विदेशी विद्यार्थीहरूलाई पनि नेपालमा ल्याएर पठन पाठन गराउने आवश्यकताको महसुस भएको छ र बिस्तारै नेपाल सरकारले त्यतातर्फ ध्यान दिनेछ। नेपाल सरकार लगायत नेपाली जनताहरूले त्यसको महसुस गर्दै जाँदा यो दिन हामीले निकट भविष्यमा देख्न पाउँछौँ, तर त्यसको लागि सुशासनका प्रत्याभूति लगायतका कुराहरू राज्य पक्षबाट मिलाउँदै जानुपर्छ। दुई चार वर्ष नहोला तर हजुरले भने जस्तै केही वर्षमा यो स्थिति हामी देख्न पाउँछौँ भन्नेमा म आफू पनि विश्वस्त छु।
0: अर्थशास्त्रको सिद्धान्त छ नि, आवश्यकताले आवश्यकता जन्माइरहेको हुन्छ होइन, त्यो पुरा गर्दै जानु पर्यो। हुन त अब मान्छेको चाहना इच्छाहरू असीमित हुन्छ होइन, त्यो किनकि त्यो असीमित इच्छा भएको हुनाले त मान्छेले केही न केही गरिरहेकै हुन्छ र साह्रै खुसी लाग्यो सर होइन। अब गोकर्ण सर, आज तपाईँलाई चाहिँ सम्झनु भयो हाम्रो अम्पसा थापा काउछ दाईले, उहाँले धन्यवाद हजुर, उहाँलाई पनि मेरो धन्यवाद सुनाइदिनु होला, म सुनिरहेछु भन्नुभएको छ। उहाँलाई केही भन्न चाहनुहुन्छ? गुल्मी जिल्ला वासीहरू धेरै हुनुहुन्छ,
1: धन्यवाद तथा आभार व्यक्त गर्दछु। उहाँ बेलायतमा रहनुहुन्छ, हाम्रो नागरिक हो, मेरो आदरणीय दाजु हो, उहाँ आउँदा हामी भेटघाट पनि गर्ने गर्छौँ भने उहाँले बेलायतमा बसेर नेपालको विकास, नेपालको समाजको उन्नति र प्रगतिमा निरन्तर खटिरहनु भएको छ। यहाँका समाजसेवी व्यक्तित्वहरूलाई समन्वय गर्ने, सम्पर्क गर्ने र यो विकासमा चाहिँ टेवा पुर्याउने काम गर्नुभएको छ, त्यसैले धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: हुन्छ, सरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। गोकर्ण सर, तपाईँले टेलिफोन उठाइदिनु भयो, गाउँघरको बारे हालखबर बताइदिइहाल्नु भयो र अब रेड जोनको कुरा गरिहाल्नुभयो तपाईँहरूले पनि, किनकि तपाईँ सञ्चालक समितिको अध्यक्ष भएको हुनाले गाउँठाउँको मान्छेहरूलाई भन्नुहोला यो दुई तिन दिन भरिसक हामीले अनावश्यक यात्रा नगर्नु है, अलिकति मौसम प्रतिकूल होला जस्तो छ भन्नु, नभइदिए त राम्रो, कहिलेकाहीँ भन्दा भन्दै पनि हामी हिँडिदिन्छौँ होइन। केही वर्ष अगाडि काठमाडौँ उपत्यकै लगायत विभिन्न ठाउँमा असोजमै आएको पानीले निकै ठुलो जनधनको क्षति पुर्याएको थियो, अब भदौ 10 गतेको त्यो बटेकोसीको विभत्स दृश्य हामीले देखिसकेछौँ। त्यही भएर पनि तपाईँहरू सबैजना सुरक्षित रहनुहोला, सुरक्षित भएर हिँड्नुपर्छ पनि भन्नुहोला है त। बिदा हुन्छु,
1: धन्यवाद हस्, नमस्कार।
0: हस् नमस्ते। हजुर, आदरणीय श्रोताहरू, उहाँ हुनुहुन्थ्यो गुल्मी चन्द्रकोट स्थित त्यहाँ अवस्थित क्याम्पसका सञ्चालक समितिका अध्यक्ष गोकर्ण शर्मा, उहाँसित मैले संक्षिप्त कुराकानी गरेँ। यो नम्बर मलाई उपलब्ध गराइदिनु भएको थियो ओम प्रसाद थापा काउचा दाईले बेलायतबाट, उहाँले मलाई धन्यवाद भनेर लेख्नु भएको छ र उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब भने म एउटा गीत लोकगीतै राख्न चाहन्छु, युके बस्ने दाई शान्ति श्रेष मगरले गाउनुभयो गीत हो। शान्ति श्रेष मगरसित केही समय अगाडि मैले रेडियोमै पनि कुराकानी गरेको थिएँ, काठमाडौँ आएको मौका छोपेर उहाँ त अहिले पोखरातिर बस्नुहुन्छ, निकै चर्चित गीत छ, उहाँलाई साथ दिनुभएको छ सागर आलेले, युके बस्ने दाई, अहिलेलाई भने यही गीत यहाँहरू माझमा।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

रमाइलो गीत राखे पोखरेली नानीलाई नबिर्सिनु है। यो गीत राखे मैले शान्ति श्रीष मगर र सागर आलेको स्वरमा। यो गीत पश्चात बेबेस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिमसँगमा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला भने होमा पायम लिम्बूले गायिका मनु नेमाङको नम्बर दिनुभएको थियो। मनु नेमाङजीले टेलिफोन उठाउनु भएन, मैले फोन डायल गरेँ। हुन त गएको हप्ता पनि दिनुभएको थियो, मैले फोन गरेँ तर उहाँले उठाउनु भएन। पछि कल ब्याक त गर्नुभएको रहेछ, मलाई निशाजीले भन्दै हुनुहुन्थ्यो। अब म माथि स्टुडियोमा थिएँ, थाहा भएन, तर आज पनि टेलिफोन पटकै उठाउनु भएन है। त होमा पायम लिम्बूलाई मैले यही जानकारी गराएँ। बेलायतबाट हुनुहुन्छ, गीतकार पनि हुनुहुन्छ होमाजी, उहाँलाई धन्यवाद दिन चाहन्छु। अनि यहाँ सुमी लिम्बू लेख्नुहुन्छ, काठमाडौँबाटै हुनुहुन्छ। सेवारो आरामै हुनुहुन्छ होला तुलसीजी। माता तीर्थबाट कार्यक्रम स्वर्णिम सङ्गम सुन्दैछु। सम्झनाको कोसेली राख्नु पर्दा गीतकार एनपी परदेशी गीतकार आदरणीय दाई लीलाराज कामबाङ अनि द्वारिका थापा मगर तेन्जी पाखरिङ तेन्जिङ पाखरिङ अनि रघु भट्टराई अनि ढकाल धर्मराज धर्मराज ढकालजी चाहिँ सायद दुबई जस्तो लाग्छ। अनि तेन्जी पाखरिङ त रिडिङ युकेमा हुनुहुन्छ, रघु भट्टराईजी बस्टनमा हुनुहुन्छ, द्वारिका थापा मगरजी जर्मनीमा हुनुहुन्छ, अब गीतकार लीलराज कामबाङजी उता अक्सफोर्ड बेलायततिर हुनुहुन्छ, एनपी परदेशजी नर्थ क्यारोलिना युएसएमा हुनुहुन्छ। र साथसाथै उहाँले चाहिँ गीतकार सुनिल निर्दोषी पारघरीलाई पनि ए सम्झना सुनाइदिनु होला है। माया भन्दै ओझेल परे नमस्कार सेवारो भन्नुभएको छ सुमी लिम्बुले काठमाडौँबाट। उहाँलाई पनि सेवारो नमस्ते भन्न चाहन्छु। जर्मनीको हम्बर्गबाट द्वारिका थापा मगरज्यू नमस्कार तुलजी, साथै फ्यामिली कनेक्टिङमा जोडेर लोकप्रिय रेडियो स्टेसन नर्वेका सम्पूर्ण श्रोताहरूमा नमस्कार गर्दै यो अर्ग्यानिक महको तस्विरको लागि तुलसीजीलाई धन्यवाद। कार्यक्रम सुरुदेखि नै सुनेर को सुनेको जानकारी गराएको छु है। त सबैमा सम्झना गर्दै बिदा भए द्वारिका थापा मगर हाल जर्मनीको हम्बर्गबाट हुनुभएको छ। द्वारिका थापा मगरजीलाई धन्यवाद दिन चाहन्छु। शर्मिला अधिकारीजी लेख्नुहुन्छ कनेक्टिकट युएसबाट हुनुहुन्छ, हिजो मेरो अनुरोधको गीत द्वारिका थापा मगर सरको का लागि मैले एउटा गीत अनुरोध गरेको थिएँ, शम्भु राईले गाउनुभएको। शम्भु राई त द्वारिका थापा मगर को त नाताले काका पो पर्नु हुँदो रहेछ। सरले मलाई इनबक्स गर्नुभएको थियो, हिजो त दुई लाइन मात्रै बजे त्यो गीत, पुरै बजाइदिनु है तुलसी सर द्वारिका सरकै लागि है। त चिठी तिमीलाई लेखौँ भन्छु। अनि माउरीको मिठो मसँग यो मिठो गीत भन्नुभएको छ शर्मिला अधिकारीजीले कनेक्टिकट युएसएबाट। अब हुन त आज गीत माग्ने दिन त होइन, तर भाँती पुऱ्याएर मिलाएर नै नभन्ने तरिकाले लेख्नु भएको रहेछ। अब भने म यही गीत राखिहाल्छु, चिठी तिमीलाई लेखौँ भन्छु।

शम्भु राईको स्वरमा राईको यो मिठो गीतको मिठाससँगै केही छिन हामी हरायौँ श्रोताहरू, अब फेरि फर्केका छौँ बिएबिएस गोर्खा रेडियोको यो रेडियो तरङ्गमा। कार्यक्रम स्वर्णिम सङ्गम सुन्दै हुनुहुन्छ। आज मङ्गलबार, मङ्गलबारको स्वर्णिम सङ्गम घर देश र परदेशलाई जोड्ने दिन हो र यहाँहरूले दिनुभएका मोबाइल र टेलिफोन नम्बरमा मैले फोन डायल गरिरहेछु र प्राप्त भएका नम्बरहरूमा म कुराकानी त फेरि पनि गर्ने नै छु। मनु नेम्बाङको फोन नउठाएको जानकारी मैले होमा पाइम लिम्बुला गरिसकेछु र घडी पनि हेर्दैछु। व्यवसायको पहिलो खण्डको करिब करिब अन्त्यतिर आइसकेको रहेछु र केही छिन पश्चात यहाँले बिएबिएस गोर्खा रेडियोको नियमित समाचार सुन्न सक्नुहुन्छ। समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ र अहिले भने म डाक्टर राजबाबु श्रेष्ठले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु, हरि लम्सालको सङ्गीत अनि रजिना रिमालको स्वरमा, र गीत पश्चात भने यहाँले समाचार सुन्न सक्नुहुन्छ र समाचार पछि हामी कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ।

0: Pe Lion Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: प्रतिनिधि सभाको आजको बैठकमा न्यायपालिकाको पुनर्संरचनाको विषयलाई लिएर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदबीच चर्काचर्की परेको छ। रासोपाका सांसद यज्ञमणि न्यौपानेले न्यायपालिकाको पुनर्संरचना गर्नुपर्ने, न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने तथा अदालतका फैसलाहरू अध्ययन गर्न संसदीय संयन्त्र बनाउनुपर्ने माग गरेपछि एमाले सांसद गुरु बरालले त्यसको विरोध गर्नु भएको हो।
4: नेपालको संविधानले शक्ति पृथकीकरणका सिद्धान्तहरू स्पष्टसँगले व्याख्या गरेको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई फरक फरक ढंगले आफ्ना भूमिकामा राखेको छ। कानून निर्माण गर्ने कुराको क्षेत्रमा यो प्रतिनिधि सभा खुला छ, स्वतन्त्र छ, तर न्यायालयमाथि जसरी हस्तक्षेप गर्ने कुरा गरिँदैछ सभापति महोदय, अब फेरि नयाँ हमला के गर्न खोजिँदैछ? यस खालको गलत र न्यायमूर्तिमाथिको हमला अब स्वीकार्य छैन सभापति महोदय। यो गलत अभिव्यक्ति तुरुन्तै सच्याइयोस्।
3: न्यौपानेले मुलुकमा पटक पटक राजनीतिक परिवर्तन भए पनि न्यायपालिकामा अपेक्षित परिवर्तन हुन नसकेको भन्दै न्यायालयको संरचना र कार्यशैलीमाथि संसदमा गम्भीर बहस शुरू गर्नुपर्ने बताउनु भएको थियो।
5: 7 सालका क्रान्तिदेखि आजसम्म न्यायालय परिवर्तन हुन सकेन, त्यसैले संविधानको धारा 105 अदालतले गरेका फैसलाहरूको सन्दर्भमा प्रश्न उठाउन नसकिने हो। अदालतबाट हुने न्याय सम्पादनको विषय प्रश्न उठ्दैन, तर न्यायालय पुनर्संरचनाको विषय, न्यायाधीशहरूको व्यक्तिगत विषय संसदको विषय हुन्छ। व्यक्तिगत विषय मुद्दाको फैसला होइन, न्याय सम्पादनको विषय हुन्छ। चेन्जी विद्रोहका मुद्दा आजसम्म अड्काएर राख्ने न्यायपालिकाले यी मुद्दाहरू सक्नुपर्छ भन्नु न्यायालयमाथि हस्तक्षेप हुन्छ? संसद छलफलको ठाउँ होइन। नागरिकले मत दिएर पठाएको न्यायालय पुनर्संरचना नगर भन्नका लागि हो।
3: राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले जेएनजी आन्दोलनका अपराधीहरूलाई कारवाही नगरेको भन्दै सरकारको आलोचना गर्नुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा उहाँले जेएनजी आन्दोलनका अपराधीहरूलाई कारवाही गर्न राष्ट्रिय मानवाधिकार आयोगले सिफारिश गरेको 6 महिना बितिसक्दा पनि किन पक्राउ नगरिएको भन्दै सरकारलाई प्रश्न गर्नु भएको हो।
6: म सरकारलाई एउटा प्रश्न गर्न चाहन्छु। तपाईँकै सत्तापक्षी पार्टीकी सांसद हुनुहुन्छ, जेएनजी आन्दोलनको आमा अहिले रुनुभयो संसद। तपाईँले सरकार चलाएको 6 महिना भयो, राष्ट्रिय मानवाधिकार आयोगले सम्म को दोषी हुन् भनेर प्रमाण पत्र बुझाएको तपाईँलाई आज 6 महिना भयो। मानवाधिकार आयोगले अपराधीलाई आजसम्म किन पक्रिनु भएको छैन? यदि पक्रिन सक्नुहुन्न भने यो सत्ताको कुर्सीमा चाहिँ किन बसिराख्नु भएको छ? यो प्रश्न ती आमाको आँखाको आँसु पुछ्नुहोस्। जेएनजी आन्दोलनमा जो जो अपराधी छन्, चाहे सत्ता पक्षका हुन् चाहे प्रतिपक्षका हुन्, यिनीहरूलाई समाउँदै जेल हाल्नुहोस्। म अहिले पनि यो संसदमा एकजना
3: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर सोनी मुवाग्नेलाई दिएको छ। प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ अमेरिका जाने तय भएको छ। उहाँले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्नुभएको थियो। सिफारिशका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोक्नु भएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा असोज 8 सम्बोधन गर्ने कार्यतालिका छ। आज शेयर बजार सामान्य बढेको छ। डाटा सेन्टरमा साइबर आक्रमण भएका कारण हिजो नखुलेको शेयर बजार आज 7.06 बढेर 2654.28 पुगेको छ। आज अन्य समूहमा 1.36% वृद्धि भएको छ। बैंक, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र माइक्रो फाइनान्स समूह सामान्य बढेका छन्। आज 138 कम्पनीको शेयर बढेकोमा 130 घटेको छ। यस्तै 11 कम्पनीको शेयर भने घटबड भएको छैन। आज मिड सोलु हाइड्रो पावर कम्पनीको शेयर 15% बढेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढेको छ। गएको शुक्रबार 6.74 करोड रुपियाँको कारोबार भएकोमा आज 356 कम्पनीका 2.15 करोड किता शेयर 7.05 करोड रुपियाँमा किनबेच भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा आज विभिन्न देशका नेताहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ। मध्यपूर्वको अस्थिरता र युक्रेन युद्ध समाधानका प्रयास जारी रहेका बेला ट्रम्पले आज कम्तीमा 11 जना विश्व नेतासँग द्विपक्षीय तथा सामूहिक भेटवार्ता गर्ने कार्यक्रम रहेको रोयटर्सले जनाएको छ। ट्रम्पको राष्ट्रसंघ महासभालाई सम्बोधन गरेपछि बेलायती प्रधानमन्त्री एन्डी बर्नहम, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, भेनेजुएलाकी अन्तरिम नेता डिल्सी रोड्रिगेज, डेनमार्ककी प्रधानमन्त्री मेटे फेड्रिक्सन तथा ग्रिसल्याण्डका प्रधानमन्त्री जेन्स फेड्रिक लिन्सेसँग भेटवार्ता गर्ने कार्यक्रम छ। खबर यति नै। नमस्कार।

0: यो रमाइलो गीत राखे पुकली नारायण राई र श्रद्धा र शैलीको स्वरमा र यो गीत राख्दै गर्दाखेरि सम्पूर्ण श्रोताहरूलाई जानकारी पनि गराउन चाहन्छु। हरि राईजीले चाहिँ मलाई यस गीतका गायक नारायण राईको नम्बर पनि दिनुभएको थियो। मैले नारायणजीलाई फोन डायल गरेँ तर उहाँको आगमनकाल निषेध गरेको रहेछ। मैले दुईचोटि फोन गरेँ, दुवैचोटि आगमनकाल निषेध गरिएको रहेछ भने उहाँले अब रिचार्ज गर्ने बेला भइसकेको रहेछ, त्यही भएर पनि यता कुराकानी हुन सकेन। कार्यक्रमको दोस्रो घन्टाको उठान मैले यद्यपि फेल्थम लन्डनबाट हरि राईजीले दिनुभएको थियो नारायण राईको नम्बर, उहाँलाई कल गरे नउठे पश्चात उहाँकै स्वरमा रहेको गीत राखे र दोस्रो घन्टाको उठान भइसकेछ। गीत सङ्गीतसँगै अघिल्लो पहिलो घन्टा एक घन्टा हामीले बिताइसकेछौँ। तपाईँका आफन्तजनसितको कुराकानी पनि राखेँ कार्यक्रम स्वर्णिम सङ्गमको दोस्रो घन्टामा। फेरि पनि सबैलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। नारायण राईजी त कुराकानी हुन सकेन, उहाँको मोबाइलमा आगमनकाल निषेध गरिएको रहेछ। र अघि मैले एउटा नम्बरमा फोन डायल गरेको थिएँ, होमा पाइम लिम्बुले दिनुभएको थियो। मनु नेमाङको चर्चित पालम गायिका पनि हुनुहुन्छ, मनु नेमाङजीसित चाहिँ सम्पर्क भइसकेको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। मनुजी नमस्ते, सेवा र है। अनि कता हुनुहुन्छ हौ, थेमाम जोग के पो भन्ने बेला भयो।
1: म लगनकेलतिर छु दाजु, अब दसैँ आयो, यसो सपिङ गरौँ भनेर नि।
0: ओहो, म पनि त्यतै आउनुपर्छ कि, आऊ सपिङ पो रहेछ तपाईँको त है।
1: आउनुहोस् दाजु, एक जोर मोजा किनिदिइहाल्छु भर्खरै।
0: ल रमाइलो कुराकानी हो। अनि दसैँ आउनु त अझै बाँकी छ त, कति छिटो सपिङ हौ, पैसा सकिन्छ भनेर हो क्या?
1: पैसा सकिन्छ एकातिर, अर्कोतिर चाहिँ पछि अब मान्छे भिडभाड हुन्छ नि त, अहिले किनिराख्ने हो नि
0: मान्छे, मान्छे त दूरदर्शी हाम्रो मनुजी
1: हो नि, हो नि।
0: तर टेलिफोन मात्रै घरिघरि नउठाउने, हुनु त भिडभाडमा रहेछ, सुनिएन पनि होला।
1: होइन सुनेर भन्दा नि, अघि मैले नि कल ब्याक गरेको थिएँ हजुरलाई, अनि उठाउनु भएन नि त।
0: यस्तो नि स्टुडियोमा हामी लाइभमा हुन्छौँ, त्यो सबै साइलेन्टमा हुन्छ, त्यही भएर पनि हो है, अहिले उठाउनु भयो। अनि होमाजीले सम्झनु भयो, अस्ति पनि सम्झनु भएको थियो सायद, अब तपाईँले त उहाँको एउटा पालम पनि गाउनु भएको छ, नयाँ काम पनि गर्दै हुनुहुन्छ कि के हो, सम्झनु भयो भयो त उताबाट?
1: त्यही नयाँ काम भएर उहाँलाई सम्झिनु भयो होला, एकदमै मैले पनि धेरै सम्झेको छु भाउजूलाई, दाजुलाई, अनि अब हाम्रो गीतकार राजकुमारी दिदी अनि उहाँको हस्बेन्ड सबैजना, योचोटि अब अस्ति चारजना टिम भने छजना भएको छौँ अहिले चाहिँ, होइन टिम खपिँदैछ, अनि नयाँ अब अस्ति के भन्छ पाँच पैसा राखेको, अब भाग टू चाहिँ फेरि हाम्रो आदरणीय दाजु खड्कजङ आङबुवाङ अनि हुमा पाइम आङबुवाङ भाउजूको सुपुत्र कान्छा छोराको शुभ विवाहको लागि अहिले पालम तयारी भइराखेको छ, अनि त्यही प्रोजेक्टको लागि पनि उहाँले सम्झिराख्नु भएको छ, मैले पनि सम्झिरहेको
0: छु। उहाँको कान्छो छोराको शुभ विवाहको पूर्व सन्ध्यामा एउटा राम्रो पालम पनि तयार पार्दै हुनुहुँदो रहेछ उसो भने है।
1: एकदमै एकदमै राम्रो पालम तयार हुँदैछ।
0: के छ त्यो शुभ विवाहको दिन चाहिँ पालममा नाच्ने विचार आयो क्या?
1: त्यो दिन चाहिँ हजुरसँगै नाच्ने भनेर तयार हुँदैछ।
0: ल है, धान नाच्नु पर्ने भयो मैले पनि कि पालमै गाउनु पर्ने?
1: पालमै गाउनु, धान नाचेपछि पालम गाउने नै हो नि त, नाचेपछि गाउनु पर्यो नि त।
0: त्यही त अलिअलि त आउँछ है, लिम्बू गाउँमा हुर्केको मान्छे भएको हुनाले पालम भन्नु त आइपाल्छ त।
1: अनि नाच्नु त पर्यो हजुरसँग, अब जस अस्तिको अब भाग एक पनि राम्रै भइराखेको छ, अब हामी सबै टिमलाई शुभकामना, राम्रै काम भयो भन्ने लाग्दछ। अब सेकेन्ड प्रोजेक्ट सुरु भएको छ लाग्छ, यो पनि धेरै नै राम्रो हुन्छ होला, गर्ने कोसिस गर्छौँ हामी, होइन, कोसिस गरिराखेको, अझै पनि राम्रो गर्ने कोसिस गर्दैछौँ। अब उहाँहरूलाई अग्रिम शुभकामना, अस्तिको त धेरै नै राम्रो भइरहेछ,
0: अस्तिको चाहिँ यो पाँच पैसा होइन,
1: पाँच पैसा हजुर, एकदमै राम्रो।
0: तपाईँ र शिव
1: कहाँबाट आयो गाई भएको पैसा भन्दै थियो मलाई साथीहरूले,
0: शिव सम्मा हाम्रो त्यो पुरानो चिजहरू हो नि, पाँच पैसाको कत्रो भ्यालु थियो पहिला, होइन, अहिलेको त त्यो अहिलेको त अहिलेको त झन्डै पचास रुपियाँको काम पो गर्थ्यो पाँच पैसाले त्यतिखेर,
1: हो नि, हो नि।
0: अनि आज होमाजीलाई अन्तमा केही भन्न चाहनुहुन्छ, अब उहाँको कान्छो छोराको वैवाहिक समारोहभन्दा अगाडि नयाँ गीत आउँदो रहेछ पालम, त्यसको सफलताको शुभकामना। खड्गजङ आङ्गुआङ र होमा पाम लिम्बू दुवैजनालाई म अग्रिम शुभकामना दिन चाहन्छु, होइन? र उहाँलाई के भन्न चाहनुहुन्छ अन्तमा?
1: अब उहाँहरूलाई विशेष गरेर अब खासै त्यस्तो नै भन्नुपर्ने छैन, प्रोजेक्ट अघि बढिरहेको छ, काम भइराखेको छ, मेरो त भोकल शक्ति पनि सकेको छ, भाइको चाहिँ भोकल अहिले मसँग गाउँदै हुनुहुन्छ, अहिले चाहिँ विजय वन एम खागो हुनुहुन्छ, अनि उहाँसँग गर्दैछु। मेरो चाहिँ भोकल सकिएको छ, उहाँको भोकल अब एक दुई दिन पछि गर्छु भन्नुभएको छ, भाइ अलिकति अस्वस्थ हुनुभएको छ अहिले यो वेदरले गर्दाखेरि, अनि अलिक ठिक भएपछि चाहिँ गर्छु भन्नुभएको छ। उहाँको अब सकेपछि उहाँहरूको प्रोजेक्ट कम्प्लिट गरेर अब हामी तयारीका साथ बस्नेछौँ, एकदमै काम अघि द्रुत गतिमा बढिरहेछ। भाउजू दाजुलाई भन्न चाहन्छु, अब गीतकार दिदी दाईहरू हुनुहुन्छ उहाँहरूलाई पनि एकदमै धेरै सम्झेको छु, उहाँले पहिलो अनि दोस्रो पनि प्रोजेक्ट दिनुभयो, यसको लागि एकदमै आभारी छु। उहाँहरूसँग सहकार्य गरेर मैले काम गर्न पाइराखेको छु, म आफैलाई एकदमै भाग्यमानी ठानेको छु, उहाँहरूसँग सहकार्य गरेर काम गर्नुपर्दा मजा पनि आएको छ अस्ति पनि, होइन? अब धन बिहेमा धान नाच्नु पाउँ, रियल बिहेमा धान नाच्नु पाउँदा पक्कै पनि राम्रो हुन्छ, भव्य हुन्छ भन्ने नै सोचेको छु।
0: ल त उसो भने तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै सेवारो नोगेन भन्दै बिदा हुन्छु। यो पालामा अलिकति सुनाउँछु है त, नमस्ते।
1: ल हस् हस् धन्यवाद दाजु, सेवारो
0: सेवारो।

होमापाइम लिम्बुले लेख्नु भएको पालम राख्दै गर्दाखेरि पक्कै पनि होमाजी लीलाराज कामबाङ सुमी लिम्बु यसै गरी सुबिन विवश सावा लगायत सबैजनालाई उहिले धान नाचेको याद आयो होला युवा मेलातिरको सम्झना पनि आयो होला मलाई पनि माई बहिनीको मेला अलिअलिको सम्झना आयो र मनु नेमाङजीसित विदा भइसकेको छु र अब भने म दिपा लामाले गाउनुभएको एउटा गीत राख्न चाहन्छु होमा पायम लिम्बुले लेख्नुभएको गीत हो तारापखास लिम्बुको सङ्गीत रहेको छ

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

हजुर श्रोताहरू, अरुणको तेरै तिर माछी चाहिँ खेल्ने मेरी मायालु आउँछु म जाल बुनेर। एउटा जालरीलाई माछीमा कसरी पार्छ जाल हानेर जालरीले, त्यस्तै मायालाई पनि जालमा पार्ने एउटा मिठो कल्पना बोकेको भाव बोलेको गीत राखे। शब्द सङ्गीत हरि राईकै रहेको थियो र स्वर पनि हरि राईकै रहेको थियो। निकै मिठो गीत राखे कडप्रिय गीत, र हरि राईजीले चाहिँ बेलायतबाट फेल्थम लन्डनबाट नमस्कार तुल सर, म पनि हाजिर जनाउँदै यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा मिठा मिठा गीत सङ्गीत साथै आफन्तजनसितको कुराकानी सुरुदेखि सुनेर मनोरञ्जन लिइरहेको छु है। अनि आज मिल्छ भने ऐसेलुको पातका गायक नारायण राईलाई सम्झना गर्न चाहन्छु भने नम्बर दिनुभएको थियो, तर नारायणजीको टेलिफोनमा चाहिँ आगमन कल निषेध गरेको कारणले गर्दा कुराकानी हुन असमर्थ भयो। हरि राईजीले यही जानकारी गराए, कार्यक्रम सुनिदिनु भएकोमा चाहिँ धन्यवाद दिन चाहन्छु। अनि ननिटन युकेबाट तारा प्रसाद च्यामजङजी लेख्नुहुन्छ, उहाँले पनि कार्यक्रम सुनिरहनु भएको रहेछ। सेवारो तुलसीजी, यो लोकप्रिय बेबेस गोर्खा रेडियो स्वर्णिम सङ्गम सुन्दैछ हजुर, नगेन भन्नुभएको छ, यहाँलाई पनि नगेन भन्न चाहन्छु। खेलमती लिम्बू लेख्नुहुन्छ बेलायतबाट, नमस्ते सेवारो तुलसी, स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङ मिठा मिठा घरदेशको कुराकानी र गीत सङ्गीत सुनेर इन्जोय लिइराखेको छु भन्नुभएको छ। खेलमती लिम्बूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, बेलायतबाट हुनुहुन्छ र उहाँलाई धन्यवाद दिन चाहन्छु। होमा पायम लिम्बूले मलाई धन्यवाद भनेर लेख्नु भएको छ, अघि मैले मनु नेमाङ सित कुराकानी गरेँ, होमा पाइम लिम्बू नै दिनुभएको थियो मन मागको नम्बर, र उहाँहरू एउटा नयाँ सहकार्यमा जुट्नु भएको रहेछ, सफलताको शुभकामना पनि दिन चाहन्छु होमा पाइम लिम्बूलाई। अनि यसै गरी अन्य प्रतिक्रियाहरू पनि मैले देखिरहेछु, यहाँ लेख्नुहुन्छ सुमिन व्यवस्थामाजी हुनुहुन्छ काठमाडौँबाटै, सेवारो नमस्कार तुलसीराज चाहिँ गोदावरीबाट मजाले कार्यक्रम सुन्दैछ, सबैलाई मिठो सम्झना आ सेवारो नगेन भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु सुमिन व्यवस्थामालाई गोदावरीबाट कार्यक्रम सुनिदिनु भएकोमा। मिनी कालीकोट राईजीले नमस्ते तुलसीराई भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद, नमस्ते भन्न चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा। मिनी कालीकोटे राईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र शर्मिला अधिकारीजी को अर्को मेसेज हेर्दैछ अहिले, फेरि त्यो मेसेज मैले देखिनँ, खैर जेस, अघि उहाँले लेख्नुभएको प्रतिक्रिया त मैले पढि नै सकेछु। मलाई अर्को नम्बर यहाँ खोजी हुँदैछ, सुमिन विवस सुमीजीको नम्बर छैन भनेर सोध्नु भएको छ हाम्रो एनपी परजीजीले नर्थ क्यारिनाबाट, अनि उहाँलाई पनि सम्झिरहनु भएको थियो अघि सुमीजीले, तर मसँग उहाँको नम्बर चाहिँ नभएको जानकारी गराउन चाहन्छु, यदि भएको भए म अवश्य कुराकानी गर्ने थिएँ, सायद उहाँको नम्बर चाहिँ हाम्रो लीलाराज कामाङजीसित चाहिँ होला, मसँग चाहिँ नभएको जानकारी गराउन चाहन्छु। र एनपीजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा, र सुमी लिम्बूको नम्बर चाहिँ नभएको जानकारी गराए है त भन्दै, अब भने एउटा गीतको पालो भइसकेछ, र यति बेला भने चाहिँ म ईश्वर चामलिङले लेख्नुभएको एउटा गीत यहाँ माझमा राख्न चाहन्छु। ईश्वर चामलिङ जो बेलायततिरै बस्नुहुन्छ, उहाँ अत्यन्त राम्रो कुशल शब्दशिल्पी गीतकार हुनुहुन्छ, उहाँका थुप्रै गीतहरू आइसकेका छन् र ती मध्येको एउटा गीत राख्न चाहन्छु म, विक्रम राईको सङ्गीत र विक्रम राईकै स्वर रहेको गीत छ, निकै राम्रो गीत छ, कुलुलु बग्ने खोलीको माया, अहिलेलाई भने यही गीत यहाँहरू माझमा।

ईश्वर चामलिङको गीत रचना अनि विक्रम राईको स्वर सङ्गीत रहेको गीत पश्चात बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र घर देश र परदेशलाई जोड्ने कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा यति बेला पनि नम्बरहरू प्राप्त नभएको कारणले गर्दाखेरि एउटा गीत राख्नेछु श्रोताहरू र अहिलेलाई भने चाहिँ म मान्डवी त्रिपाठीको स्वरबाट एउटा गीत राख्न चाहन्छु शब्द सङ्गीत यसमा विपिन आचार्यको रहेको छ तर त्यसभन्दा अगाडि यहाँ कुलराज दुराजीले नमस्ते भनेर लेख्नु भएको छ उहाँ चाहिँ अहिले युकेबाट हुनुहुन्छ तर स्कटल्यान्ड छेउबाट हामीलाई सुनेर साथ दिइरहनु भएको छ कुलराज दुराजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र मान्डवी त्रिपाठीको स्वरमा रहेको गीत पनि यहाँहरू माझमा राखिहाल्छु

0: SBS गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
3: हजुर, आदरणीय श्रोता, बिएफएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यहाँहरूले दिनुभएका नम्बरहरूमा त मैले फोन डायल गरिसकेको छु, र यति बेला पनि नम्बरहरू नआएको कारणले गर्दाखेरि तपाईँका प्रतिक्रियालाई पनि पढिहाल्छु। यहाँ लेख्नुहुन्छ शर्मिला अधिकारीजी, अहो हो नि तुलसी सर, माथिको तस्विरले त मनै रसायो नि। तस्विरमा भएको माउरीको महको चाका मेरो त एकदमै मनपर्ने चिज हो। मेरो माइती घरमा कति हुन्थ्यो अनि बुबाले चाका काट्नुहुन्थ्यो, म चाहिँ बाटा थाप्थे, बुबा उता चाका काट्न फर्कनुहुन्थ्यो, म चाहिँ क्वाप्प मुखमा हाल्थे, बुबाको मुखभरि माउरीले टोकेर सुनिन्थ्यो, मलाई गाली गर्न पनि सक्नुहुन्नथ्यो, म त्यो बालापनमै फर्किएँ एकछिनलाई भन्ने लेख्नु भएको छ। अनि कान्छी छोरी हुनुको मजा नै छुट्टै छ नि। विवाह भएर गएपछि पनि सासु आमाले भन्नुहुन्थ्यो, कान्छी छोरी भइखाकी भन्दै हरेक मिठो चिज मलाई नै दिनुहुन्थ्यो भनेर लेख्नु भएको छ। अनि गालीभित्र पनि कडा मिजाजको माया पाउँथे, अर्को जन्म पाएँ भने म त कान्छी छोरी नै भएर जन्म लिने हो। यो कमेन्ट चाहिँ देख्नु भएन कि सर भनेर मैले इनबक्समा पठाएको छु भनेर लेख्नु भएको छ। मैले यता त्यो कमेन्ट देख्न सकिनँ, तर पनि यता तपाईँले इनबक्स गर्नुभएको छ, पढ्न पाएँ, धन्यवाद दिन चाहन्छु। कान्छी छोरी, प्यारी छोरी है, सबैको खुसी लाग्यो। शर्मिला अधिकारीजी, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब चितवन त करिब करिब माउरीको अझ भनौँ महको राजधानी भने पनि हुन्छ। चितवनमा धेरै माउरी पालिन्थ्यो र सायद त्यही भएर पनि यो महको स्वाद चाहिँ यहाँले पनि लिनुभएको थियो होला, त्यही कुरा लेख्नु भएको छ। अहिले त मह पनि निकै महँगो छ, महलाई औषधि रूपमा पनि प्रयोग गरिने गरिन्छ। धन्यवाद दिन चाहन्छु शर्मिला अधिकारीजीलाई। अनि हाम्रा रघु भट्टराईजीले चाहिँ लहै एक कान दुई कान मैदान जस्तै बेबेस रेडियोका श्रोताहरूसँग एकपछि अर्को जोडिरहेका छौँ, साह्रै मन खुसी पुलकित हुन्छ, खुसी लाग्छ। आज मलाई सुमी बहिनीले सम्झना पठाउनु भएछ रेडियो तरङ्ग मार्फत, र मेरो तर्फबाट पनि एक मुष्ट धन्यवाद सेवारो भनिदिनुहोस् है। तुलसीजी भन्ने लेख्नु भएको छ बोस्टन युएसएबाट। रघु भट्टराईजीले मैले सुमी लिम्बूको सुरुमै मैले प्रतिक्रिया पढेको थिएँ र उहाँलाई अर्थात् रघु भट्टराईजीलाई पनि धन्यवाद दिन चाहन्छु। र एउटा नम्बर चाहिँ खोजी भएको छ, सुमी लिम्बूको नम्बर मसँग नभएको जानकारी गराउन चाहन्छु, कुराकानी गरिदिनुहोस् है भन्नुभएको थियो, तर यता नम्बर नभएको कारणले गर्दाखेरि कुराकानी हुन सकिरहेको छैन। अनि नूतन भुषालजी हराउनु भएको थियो, आज यता जोडिनु भएछ, इज्यालबाट गीतकार हुन्छ, वाउ यो तस्विरले सानोमा हात चाटेको याद आयो, घरमै माउरी काटेर बुवाले चाका खानु दिनु हुन्थ्यो भनेर लेख्नु भएको छ। अलि धेरै खायो भने त यसले पनि झ्याप्पै लाग्छ नि। नमस्कार सर, सुनिरहेको छ है सुरुदेखि नै भन्नुभएको छ। इज्यालबाट हुनुहुन्छ नूतन भुषालजी, यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। सुरुबाटै कार्यक्रम सुनिरहनु भएको छ, सुनेर साथ दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नूतनजी सँगसँगै उता टेक्सस युएसएबाट सरोज वाग्लेजीले सर म पनि कार्यक्रम सुन्दैछु राम्रो लागिरहेछ धन्यवाद भन्नुभएको छ। सरोज वाग्लेजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ चाहिँ टेक्सस युएसएबाट हुनुहुन्छ कार्यक्रम सुनेर हामीसित यसरी प्रतिक्रियाको माध्यमबाट जोडिनु भयो। सरोज वाग्लेजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब भने चाहिँ यहाँहरू सबैजनाको लागि एउटा गीत राख्न चाहन्छु। राम भक्त जोजेजू र इतु जोजेजूले गाउनुभएको गीत हो। यो गीत यहाँहरू माझमा राखिहाल्छु। राम भक्तजी र इतु त पोखरातिरै बस्नुहुन्छ र यस गीतका गीतकार चाहिँ हुनुहुन्छ मिजास तेम्बे र सङ्गीत यसमा सचिन सिंहको रहेछ। मिजासजी पनि युकेतिरै हुनुहुन्छ र अहिले पनि म मिजास तेम्बेले लेख्नुभएको यो सुमधुर गीत राखिहाल्छु। राम भक्त जोजेजू र इतु जोजेजूको स्वरमा।

गीतकार मिजाज तेंबे को गीत रचना सचिन सिंह को संगीत अनि राम भक्त जोजीजू र इतु जोजीजू को स्वरमा रहेको यो युगल गीत पश्चात बीए बेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगम फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र कार्यक्रमको दोस्रो खण्डको पनि हामी करिब करिब पुछारतिरै पुगिसकेका छौँ श्रोताहरू केही मिनट बाँकी छ र तपाईँका प्रतिक्रियाहरूलाई म समेटिहाल्छु यहाँ गोपाल र शैलीजीले बेलायतबाट नमस्कार तुलसीजी र आज आजकल बेबेसको पेज खुल्दैन किन होला सर म पनि सुन्दैछु है भनेर उहाँले एउटा काँक्रोको तस्विर पनि पठाउनु भएको रहेछ नमस्कार सर युकेमा काँक्रो फलाएको है भनेर लेख्नु भएको छ खुसी लाग्यो काँक्रोको तस्विर देख्न पाइयो र आफ्नै करेसा बारीमा फलाउनु भएको होला हामी नेपालीहरू जहाँ गए पनि पौरख गर्न भने बिर्सद हुन हामीले बच्चैदेखि खाइआएको त्यो स्वादहरूलाई बिर्सन पनि सक्दैनौँ गोपाल र शैलजीलाई धन्यवाद दिन चाहन्छु अनि यहाँ लेख्नुहुन्छ सन्जिता चौला गाई हुनुहुन्छ माखुनला सन्जित चौला गाई हुनुहुन्छ उहाँले पनि कार्यक्रम सुनिरहनु भएको छ नमस्कार हजुर म जापानको होकाइडोबाट नेपालीहरूसँग भेट हुन टाढा जानुपर्छ रेडियो मेरो साथी भनेको छ है भनेर लेख्नु भएको छ आहा खुसी लाग्यो जापानबाट हुनुहुँदो रहेछ सन्जित चौला गाईजी यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि यहाँ लेख्नुहुन्छ ललित गुरुङ दाई र सती गुरुङ भाउजू डियर तुल सर नमस्कार हामी पनि हजुरको मिठो प्रस्तुति सुनिरहेछौँ कार्यक्रम एकदम रमाइलो भइरहेछ हजुरको प्रस्तुति साँच्चै के मनमोहक र नै रहनेछ भनेर लेख्नु भएको छ धन्यवाद दिन चाहन्छु उहाँलाई अर्थात् हाम्रा ललित गुरुङ दाई र सती गुरुङ भाउजूलाई कार्यक्रम सुनिदिनु भएकोमा र सुनेर हामीसित प्रत्यक्ष रूपमा प्रतिक्रियाको माध्यमबाट जोडिनु भएकोमा यहाँहरू दुवै यहाँ जानलाई धन्यवाद दिन चाहन्छु र घडी पनि हेर्दैछु अब धन्यवाद छ सबै श्रोताहरूलाई दिने बेला पनि भइसकेछ किनकि समयले करिब करिब नेटो काट्न लागिसकेको रहेछ र अन्य टेलिफोनहरू प्राप्त नभएको कारणले गर्दा पनि कार्यक्रम बाँच्यो एउटा गीत राख्दै म पनि ओझेल पर्ने तर्खरमा छु आज जति पनि श्रोताहरूले कार्यक्रम सुनेर साथ

0: सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठकलाई मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ। पछिल्ला बैठकमा सांसदहरूको गतिविधिलाई लिएर प्रश्न उठ्न थालेपछि सभामुखले सभालाई मर्यादित र उत्कृष्ट बनाउने सबैको कर्तव्य र दायित्व भएको बताउनु भएको हो।
1: मान्य सदस्यहरू, हरेक दिनको सभालाई बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो, दायित्व हो। सबै मान्य सदस्यहरूको पहलबाटै हामीले प्रतिनिधि सभा नियमावली 2083 लागू गरिरहेका छौँ र यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौँ। म सबै मान्य सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21 त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
0: त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद बैठकमा बोल्दै यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्च स्तरीय न्यायिक छानबिनको माग गर्नु भएको छ।
2: प्रहरीसँगको विवादमा एक युवा सवारी चालकले म लास हुँदैछु भन्ने उद्घोष गरिसकेपछि राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए। सरकार अब के गर्छ, हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? माननीय गृहमन्त्री जीलाई प्रश्न सुन्न चाहन्छु, नेपाल प्रहरी बल अन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो, नेपाल सरकार कसको हो? यो घटना केवल एउटा चालकको उत्तेजना अथवा आवेगको घटना मात्रै होइन, यसले सिँगै राज्यप्रति नागरिकको निराशा, लाखौँ बेरोजगार र अस्थायी रोजगारमा रहेका युवाहरूको पीडा अभिव्यक्त गर्छ र श्रमिक र नियमनकारी निकाय बीच कति अमर्यादित व्यवहार छ, कति विवाद छ, कानुन कति मिचिएको छ भन्ने कुराको एउटा दृष्टान्त हो यो।
0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति सिंह अधिकार तितालले घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायीको व्यवहार तथा चालकहरूको मनोसामाजिक स्वास्थ्य बारे गम्भीर प्रश्न उठेको बताए।
3: त्रिपुरेश्वरमै घटेका दुईवटा घटनाहरूले दुईवटा गम्भीर विषय संकेत गरिरहेका छन्। पहिलो, हाम्रो पुलिसिङ गर्ने शैली कतिको मिलेको छ। दोस्रो, हाम्रा चालकहरूको मनोसामाजिक अवस्था कस्तो छ भने हामी राज्य चलाउनेहरूले स्वयं यातायात व्यवसायहरूले कतिको ध्यान दिएका छौँ। हामीलाई सडकमा यात्रु वा चालकहरूसँग कस्तो व्यवहार गर्ने भनी जे सिकाइएको छ त्यसमा गम्भीर समस्या छ कि बदल्नु पर्ने कहाँनिर छ, के छ बदलौँ, नत्र यस्ता दुःखद घटनाहरूको सिलसिला नरोकिने भयो। चालकहरूसँग हामी धेरै यात्रुहरूको भविष्य जोडिएको हुन्छ, उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन। राज्यले सिकोस्, यातायात व्यवसायीले पनि सिकुन्, स्वयं चालक र उनीहरूको परिवारले पनि महसुस गरोस् अनि ट्राफिक तथा पुलिसले पनि आफ्नो कार्यशैली बारे पुनर्विचार गरौँ।
0: प्रतिनिधि सभाको आजको बैठकमा न्यायपालिकाको पुनर्संरचनाको विषयलाई लिएर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बीच चर्काचर्की परेको छ। रासोपाका सांसद यज्ञमणि नेउपानेले न्यायपालिकाको पुनर्संरचना गर्नुपर्ने, न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने तथा अदालतका फैसलाहरू अध्ययन गर्न संसदीय संयन्त्र बनाउनुपर्ने माग गरेपछि एमाले सांसद गुरु बरालले त्यसको विरोध गर्नु भएको हो।
4: नेपालको संविधानले शक्ति पृथकीकरणका सिद्धान्तहरू स्पष्टसँगले व्याख्या गरेको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई फरक फरक ढंगले आफ्ना भूमिकामा राखेको छ। कानून निर्माण गर्ने कुराको क्षेत्रमा यो प्रतिनिधि सभा खुला छ, स्वतन्त्र छ, तर न्यायालयमाथि जसरी हस्तक्षेप गर्ने कुरा गरिँदैछ सभापति महोदय, अब फेरि नयाँ हमला के गर्न खोजिँदैछ? यस खालको गलत र न्यायमूर्तिमाथिको हमला अब स्वीकार्य छैन सभापति महोदय, यो गलत अभिव्यक्ति तुरुन्तै सच्याइयोस्।
0: नेपालले नै मुलुकमा पटक पटक राजनीतिक परिवर्तन भए पनि न्यायपालिकामा अपेक्षित परिवर्तन हुन नसकेको भन्दै न्यायालयको संरचना र कार्यशैलीमाथि संसदमा गम्भीर बहस शुरू गर्नुपर्ने बताउनु भएको थियो।
5: 7 सालका क्रान्तिदेखि आजसम्म न्यायालय परिवर्तन हुन सकेन, त्यसैले संविधानको धारा 105 अदालतले गरेका फैसलाहरूको सन्दर्भमा प्रश्न उठाउन नसकिने हो। अदालतबाट हुने न्याय सम्पादनको विषय प्रश्न उठ्दैन, तर न्यायालय पुनर्संरचनाको विषय, न्यायाधीशहरूको व्यक्तिगत विषय संसदको विषय हुन्छ। व्यक्तिगत विषय मुद्दाको फैसला होइन, न्याय सम्पादनको विषय हुन्छ। चेन्जी विद्रोहका मुद्दा आजसम्म अड्काएर राख्ने न्यायपालिकाले यी मुद्दाहरू सक्नुपर्छ भन्नु न्यायालयमाथि हस्तक्षेप हुन्छ, संसद छलफलको ठाउँ होइन।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।

अनि एफबीएच गोर्खा रेडियो कार्यक्रम देवा कोसेलीको आरम्भ भएको छ. श्रोता, यो आफ्टरनुन शोमा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु. म सिनेको तर्फबाट मिठो गीत सुनिसक्नु भएको छ चाली रुमालमै तृष्णा गुरुङ र यसैगरी श्रेया रवाल चौधरीको आवाजमा रहेको थियो श्रोता. र अवश्य पनि यसै गीत सङ्गीतहरूको साथमा आजको यो आफ्टरनुन शोमा हुनुहुनेछ म सिनेको साथ. गुड आफ्टरनुन, नमस्कार र विभिन्न ठाउँहरूबाट तपाईँले हामीलाई अहिले बिएफपिएस गोर्खा रेडियो ट्युनिङ गरेर सुनिरहनु भएको छ. आज 22 सेप्टेम्बर 2026 ट्युजडे यानि कि मङ्गलबारको दिन रहेको छ. र अवश्य पनि यो समयमा तपाईँले हामीलाई फोकस्टोनबाट 105.4 मेगाहर्ज ट्युनिङ गरेर सुन्न सक्नुहुन्छ लोकली रेडियो मार्फत. यदि तपाईँको एरियामा रेड एक्सेस नभएको खण्डमा सिम्पली तपाईँले बिएफपिएस एप डाउन गर्नुहोस् तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा. र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ. र साथै स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले बिएफपिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ. र श्रोता, आजको दिनमा कार्यक्रममा सदा चाहिँ यो फर्स्ट आवरमा म तपाईँको माझ राख्नेछु हेल्थ रिलेटेड मटेरियल हेल्थ सेगमेन्ट रहनेछ 1:28 जाँदाखेरि. र यसै गरी कार्यक्रमको दोस्रो घन्टामा पनि तपाईँले पाउन सक्नुहुनेछ आज छर्के सलाम योगदायको साथमा हुनेछ WHO रिटायर्ड सुक्रिम राई र पद्मा राई उहाँसँग रहेको कुराकानी एपिसोड 8 रहेको छ. पार्ट वान चाहिँ 2:28 जाँदाखेरि र पार्ट टू चाहिँ 3:00 लागि 13 बाँकी हुँदा हुनेछ. र यसको साथमा अरू विभिन्न जानकारीहरू पनि तपाईँको माझमा राख्दै नै गर्नेछु. र अब पनि कार्यक्रममा आउनुहोस्, हामी अगाडि बढ्ने नै छौँ. तपाईँको माझमा यो गीत राख्नेछु चानी जालप एसडी योगी र अन्जु पन्तको आवाजमा.

0: गोरखा रेडियो।
1: कुनै भोजको निम्तलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न
2: सक्नुहुन्छ।
3: It's our mom and dad's anniversary and you guys are so late. Chira, we saw this on a good razor, Timar, like...

BFB's Gorkar Video Sunil and Sada Gadi Kramelia meet on through that. You summy, the work goes to you by the contama. But I you summy tabigo mazama, people at Junker, open Raki Raikusu. Entertainment evening, you want to get a Nepali artist, Raikusa Rupi Singhali Mugger. Once I got a good 25th of September, Yehi Sukrabaku din want to get a good lemon leaf restaurant and bar, cherry turn map. It all summy see. Beluki ko 8 baje dekhi 11 baje samma hune cha re sambandhiya chha kunai query sanman dabale one of the event coordinator Indra Sarma garwala samparka garna saknu huncha 07380897659 ma कार्यक्रममा रहदै गर्नु श्रोता अब भने फेरि पनि हामी अगाडि बढ्ने नै छौं तपाईको माझमारको एउटा मिठो गीतको साथमा अहिलेको लागि भने रहेको छ यो गीत एन्जॉय गर्न होला र यस पश्चात लगतै केही क्षणमा म राख्ने नि छु हेल्थ रिलेटेड मटेरियल हेल्थ सेगमेन्ट हुने सब अहिलेलाई दीक्षिता कार्की फिचरिङ साकार अहिले भेट्न आऊ

Dikshita Karki featuring Sakar Aile Bhetna Aau BFBA's Gurkha Radio Manun Sara Babani Hami Lagade Lagne Sao Aazako Health Segment Arfa Ra Samayale Sarek Bati Ko Sara Aaza Mukko Bacteria Le Alzheimer Lai Kats Bataona Saksa Da Bani Bishay Ma Yubari Maazi Bristi Trup Ma Modabi Ko Maazama Jankari Rakhne Nisu Abise Maazi X-rayter Biswabidyalay ka anusar manisko mukma ista ke bacteria chan jo bardho umer sangai mastika ma bhairheko parivartan ko karak banna sakcha mukko bacteria le mastika ma hune samasya alzheimer bata bachauna sakcha yesai dabi garchan bigya alzheimer rog ek neurodegenerative awastha ho jasma mastika ka kosika haruma ras huna thalchan yesle smriti sochne kshamata ra dainik kriya kalap haruma kathinai lyauncha yesai maji exeter biswabidyalay bigya ka anusar manisko mukma yesai bacteria chan jo bardho umer sangai mastika ma bhairheko parivartan ko karak banna sakchan yesai madin garda dr joanna l Hurex Panchin, Exeter, Biswabidyalayle gareko ek shodhka krammma yesto prakarka bacteria patta lagyeka cha jasko sambandha utkrishta smaran shakti ra chetanasanga rahanchha jabki dherai aru bacteria haru kamjor mastika tatha Alzheimer rogsanga sambandhit hunchan Alzheimer gene ka barema tapai yesko samasya bata grasit hunu wa tesko jachka lagi doctor sanga janu अघि नै बताउन सक्छौ हाल यो अध्ययन सुरुवाती चरणमा छ तर यस अध्ययनको नेतृत्व गर्ने अनुसन्धानकर्ताहरू अर्को अनुसन्धानका लागिका छन् उनीहरू नाइट्रेटले भरिएका कुनै हरियो सागपात जस्ता स्वस्थ खानेकुराबाट ब्याक्टेरियाको संख्या बढाएर मस्तिष्कको स्वास्थ्यलाई प्रभावित गराउन सक्ने सम्भावनाबारे खोज गरिरहेका छन् अब इसमें नाइट्रेट किन भन्ने विषयमा यस खोजीको सहलेखिका प्राध्यापक एन गार्बेट भन्छन् हाम्रो खोजमूलक अध्ययनको अर्थ निकै नै गहन्छ केही ब्याक्टेरियाहरू मस्तिष्कजन्य कामका सहायक हुन्छन् केही चाहिँ हुँदैनन् यस्तोमा उपचारमा चाहिँ मस्तिष्कजन्य काममा सहायक हुने ब्याक्टेरियामा परिवर्तन गरी मुखबाटै डिमेन्सियालाई पनि रोक्न सकिन्छ खानपानमा परिवर्तन प्रोबायोटिक मुखको स्वास्थ्य तथा लक्षित उपकार उपचारका माध्यमबाट सम्भव हुन सक्छ यस खोजमा 50 वर्षभन्दा धेरै उमेर समूहका 115 जना मानिसहरूलाई सहभागी बनाएको थियो उनीहरूको मस्तिष्कको अवस्थाको परीक्षण पहिले नै एउटा अर्को परियोजनाका लागि गरिएको थियो शोधकर्ताहरूले उनीहरूलाई 2 समूहमा विभाजित गरेका थिए एउटा समूहमा त्यस्ता मानिसहरूलाई राखियो जसमा कुनै मस्तिष्कजन्य समस्या थिएन जबकि दोस्रो समूहमा चाहिँ मस्तिष्क सम्बन्धी हल्का समस्या भएकाहरूलाई चाहिँ सामेल गरेको थियो अब यसमा विश्वविद्यालयको अनुसार मुखमा नाइसिरिया तथा हेमोफिलस समूहका ब्याक्टेरिया धेरै समस्या सङ्ख्यामा चाहिँ रहेका व्यक्तिहरूमा स्मरण शक्ति सतर्कता तथा जटिल कार्यहरू गर्ने क्षमता अब्बल रहेको पाइयो त्यस्तै स्मरण शक्ति कम हुने समस्या रहेका मानिसहरूमा भने पोर्फिरोमोनिस ब्याक्टेरियाको सङ्ख्या अधिक पाइयो प्रिवोटेला समूहका ब्याक्टेरियाहरू कम नाइट्रेटसँग सम्बन्धित हुन्छन् अल्जाइमर रोगबाट पीडित मानिसहरूमा यो सामान्य रूपमा पाइन्छ अब अन्तमा भने अल्जाइमरबाट बचाउन सक्ने खानेकुरा यसमा चाहिँ डाक्टर एल ह्युरेक्स भन्छन् अल्जाइमरबाट बस्न दैनिक हामी मानिसहरूलाई चुकन्दर पालुङ्गो हरिया सागसब्जी तथा पर्याप्त सालेड खान र अल्कोहल तथा अधिक चिनीयुक्त खानेकुरा कम खान सल्लाह दिन्छौँ हरिया सागसब्जीहरू नाइट्रेटको सबैभन्दा ठुलो प्राकृतिक स्रोत हो शोधकर्ता तथा प्राध्यापक एनी वानहाटाले भन्छन् भविष्यमा जब कुनै बिमारी चिकित्सकको परामर्शका लागि आयो भने उसको मुखबाट नमुना लिन सकिनेछ ताकि त्यसको परीक्षण गरेर उसमा डिमेन्सिया तथा अल्जाइमरको जोखिम रहे नरहेको पत्ता लगाउन सकिन्छ त श्रोता यो थियो आज हेल्थ रिलेटेड मटेरियल तपाईँको माझमा राखिएको छु अवश्य पनि फाइदाजनक भएको छ भन्ने म आशा गर्दछु र अब पनि कार्यक्रममा हामी फेरि पनि अगाडि बढ्ने नै छौँ अर्को गीतको साथ मैले लाए पनि सुशान्त केसीको आवाजमा रहेको छ गयो त गयो

0: BFBS Gorkha Radio. बच्चा आरु को खेलने ठाउ पिंग चिप्लेटी आदि ले भरिए को अनि जता ततै बच्चै बच्चा हरुले ओगटिए को तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नु हुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ
1: यो PFBS गोर्खा रेडियो हो।

पीएफबी स्कोरका भिडियो सुन्ने अनुसार कार्यक्रमले हामी छौँ श्रोता, यो समय दिवाको सिलीको पहिलो घण्टा समय हामीसँग 2 बजेको लागि भने बाँकी रहेको छ 14 मिनट। र यसरी केही सूचनाहरू तपाईँको माझमा, फेरि पनि सेकेन्ड नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल हुन गइरहेको छ, यो चाहिँ हुन गइरहेको छ 27 सेप्टेम्बर र यही आउँदो आइतबारको दिन रहेको छ मेन फेस्टिभल। र मुभी स्क्रिनिङ टाइम चाहिँ बिहानको 10:30 दिउँसो 2:30 रहेको छ। अवार्ड सेरेमोनी भने दिउँसोको 3 बजेदेखि बेलुकी 8 बजेसम्म रहेको छ। लोकेसन चाहिँ एम्पायर ब्याङ्कुटिङ एन्ड हल हाई स्ट्रिट अल्डरसटमा हुन गइरहेको छ। र यसै अनुसार अवश्य पनि तपाईँ पनि जान सक्नुहुनेछ। र कार्यक्रममा रद्दै गर्नुहोस् अब भने फेरि पनि पालाइसकेको छ अर्को एउटा मिठो गीत राख्ने क्रम अहिलेलाई भने सन्जु मोक्तान रहेको छ लै लै लै।

0: नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको आम माफी सर्वोच्च अदालतले सदर गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आम माफी विरूद्ध परेको रिट खारेज गर्दै न्यायाधीश द्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासले आम माफी सदर गरेको हो। 2080 जेठ 16 चौधरीलाई आम माफी दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। शारदा कठायतले चौधरीले आम माफी दिने जेठ 14 निर्णय विरूद्ध रिट दायर गर्नुभएको थियो। कटायत 2072 भदौमा कैलालीको टिकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी हुनुहुन्छ। चौधरी विरूद्धको मुद्दामा सर्वोच्च अदालतले उच्च अदालत डोटीले नै सुनाएको जन्मकैदको फैसला सदर गरे पनि फैसलाको पूर्ण पाठ तयार नभएको अवस्थामा क्रूरतापूर्वक हत्या भएको घटनामा आम माफी दिनु गलत रहेको उहाँको जिकिर थियो। एमाले सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाई पार्टी जिम्मेवारीबाट विमुख गराउने सबै प्रकारका षड्यन्त्रहरू असफल भएको दावी गर्नुभएको छ। केन्द्रीय कमिटिको दोस्रो दिनको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सचिव बस्नेत,
1: हाम्रो अध्यक्ष र हाम्रो पार्टीमाथि भएका भयंकर हमला एउटा अध्यक्षलाई भौतिक रूपमा समाप्त गर्ने, दोस्रो लामो समयसम्म उहाँलाई जेलमा अथवा कारागारमा राख्ने, तेस्रो उहाँलाई पार्टीको सम्पूर्ण जिम्मेवारी बिहीन बनाउने, घरबार बिहीन बनाउने, चौथो त्यो गर्न सकेन भने उहाँलाई व्यापक रूपमा बदनाम गराउने, यी सबै प्रक्रिया फेल भए र मार्नेदेखि अध्यक्ष हटाउनेदेखि लिएर उहाँसँग जोडिएका सबै साथीहरूलाई चाहिँ नि कमजोर बनाउने प्रयत्न भएको थियो, त्यो पनि पार्टीका केन्द्रीय कमिटिका सदस्य र आम नेता कार्यकर्ताको समर्थनले त्यो कुरा असफल भएको छ। र आज बोल्ने क्रममा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले चाहिँ अध्यक्षलाई फेर्ने कुरा हाम्रो कहिले पनि होइन, विशेष महाधिवेशन बोलाउने र त्यसको नेतृत्व गर्ने कुरा हामीले कहिले पनि गरेका छैनौँ र अध्यक्षको सहमति बिना हामी चाहिँ नयाँ अध्यक्षका दावेदार होइनौँ।
0: सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठकलाई मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ। पछिल्ला बैठकमा सांसदहरूको गतिविधिलाई लिएर प्रश्न उठ्न थालेपछि सभामुखले सभालाई मर्यादित र उत्कृष्ट बनाउने सबैको कर्तव्य भएको बताउनु भएको हो।
2: माननीय सदस्यहरू, हरेक दिनको सभालाई बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो, दायित्व हो। सबै माननीय सदस्यहरूको पहलबाटै हामीले प्रतिनिधि सभा नियमावली 2083 लागू गरिरहेका छौँ र यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौँ। म सबै मान्य सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21 त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
0: त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद बैठकमा बोल्दै यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै न्यायिक छानबिनको माग गर्नुभएको छ।
3: प्रहरीसँगको विवादमा एक युवा सवारी चालकले म लास हुँदैछु भन्ने उद्घोष गरिसकेपछि राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए। सरकार अब के गर्छ, हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? माननीय गृहमन्त्रीजीलाई प्रश्न सुन्न चाहन्छु, नेपाल प्रहरी बल अन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो, नेपाल सरकार कसको हो? यो घटना केवल एउटा चालकको उत्तेजना अथवा आवेगको घटना मात्रै होइन, यसले सिँगै राज्यप्रति नागरिकको निराशा, लाखौँ बेरोजगार र अस्थायी रोजगारमा रहेका युवाहरूको पीडा अभिव्यक्त गर्छ र श्रमिक र नियमनकारी निकायबीच कति अमर्यादित व्यवहार छ, कति विवाद छ, कानुन कति मिचिएको छ भन्ने कुराको एउटा दृष्टान्त हो यो। त्यसकारणले म सभामुख मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु।
0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेत क्रान्ति शिखा देताले घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायको व्यवहार र चालकहरूको मनोसामाजिक स्वास्थ्य बारे गम्भीर प्रश्न उठेको बताउनुभयो।
4: त्रिपुरेश्वरमै घटेका दुईवटा घटनाहरूले दुईवटा गम्भीर विषय संकेत गरिरहेका छन्। पहिलो, हाम्रो पुलिसिङ गर्ने शैली कतिको मिलेको छ। दोस्रो, हाम्रा चालकहरूको मनोसामाजिक अवस्था कस्तो छ भने हामी राज्य चलाउनेहरूले स्वयं यातायात व्यवसायहरूले कतिको ध्यान दिएका छौँ, हामीलाई सडकमा यात्रु वा चालकहरूसँग कस्तो व्यवहार गर्ने भनी जे सिकाइएको छ त्यसमा गम्भीर समस्या छ कि बदल्नु पर्ने कहाँनिर छ, के छ बदलौँ, नत्र यस्ता दुःखद घटनाहरूको सिलसिला नरोकिने भयो। चालकहरूसँग हामी धेरै यात्रुहरूको भविष्य जोडिएको हुन्छ, उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान सारी।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।
5: एसबीएस गोर्खा रेडियो हो।

Gorkha Radio. PFB's Gorkha Radio सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी छौँ श्रोता. यो समय दिवाकुसेलीको सेकेन्ड आवर 2:11 गएको छ. मेरा गीत सङ्गीत विभिन्न जानकारीको साथमा हुनुहुन्छ. तिउला माया तिमीलाई यो कौरा गीत थियो सुनिल गिरी र यसै गरी मेलिना राईको आवाजमा. र कार्यक्रम दिवाकुसेली सुन्न सक्नुहुन्छ हरेक सोमबारदेखि शुक्रबारसम्म. यो के टाइम भनि रहेको छ, यो चाहिँ 1:00-4:00 थ्री आवर सेसन. र यसैको साथमा कार्यक्रमको यो सेकेन्ड आवरमा तपाईँले केही क्षणमा छड्के सलाम पनि पाउन सक्नुहुनेछ. श्रोता सुन्दै गर्नुहोस् पिएफबिज गोर्खा रेडियो. र अब पनि कार्यक्रममा हामी अगाडि बढ्ने नै छौँ. तपाईँको माझमा फेरि पनि अर्को एउटा मिठो गीत राख्ने क्रम आइसकेको छ. सिओडी रहेको छ, क्रू अन डेस्टिनी सुनिदेऊ.

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

0: team on the march. Left! Salute!
1: कार्यक्रम छड्के सलाम
2: हजुर नमस्ते कार्यक्रम छड्के सलामबाट म योगराज राईको र यो छड्के सलाममा केही हप्ताबाट हामीसँग हुनुहुन्छ श्रीमान श्रीमती W2 रिटा सुक्रिम राई साहब X7JR को हुनुहुन्छ अनि उहाँको ब्युटिफुल वाइफ हाम्रो पद्मा राई दिदी हुनुहुन्छ र उहाँकै घर हेजमा चाहिँ रेकर्ड गरिएका छौँ यो आज अन्तिम एपिसोडमा छौँ र 1976 बिगडाउको खासमा भर्ती हुनुभयो अनि 94 चाहिँ उहाँ पेन्सन जानुभएको रहेछ र उहाँसँग आज अन्तिम एपिसोडमा कुराकानी गर्छ साहब नमस्कार हजुरलाई
3: थ्याङ्क यू नमस्कार
2: दिदीलाई पनि नमस्कार
4: नमस्ते भाइ हजुर
2: अब साहब यही लडाइँको कुरा अलिकति गरौँ त्यसपछि हामी बिदा हुनेछौँ तपाईँले भन्नुभएको छ मारेर जित्नु हार समान हो हारेर बचाउनु मानवता हो बाँच अनि अरूलाई बचाऊ भनेर भन्नुभएको छ यसलाई चाहिँ कसरी समाप्त गर्नुहुन्छ
3: सबभन्दा पहिला के भन्छु भने संसारलाई मेरो एउटा मेसेज छ कि यङ जेनेरेसनलाई फाइटिङ नगर होइन गर लडे नगर गर तर चेन्ज गर सिस्टम भन्दैछु कि अनि त्यो चाहिँ के हो भने इङ्ग्लिसमा चाहिँ फाइट अन द टेबल विथ द पेन डन्ट फाइट विथ द बुलेट होइन कलमसँग लडाइँ गर टेबलमा लडाइँ गर टेबलमा लडाइँ गर्दाखेरि कलमले नै हार जितको निर्णय गर्छ भने किन मारामार गर्नु पर्यो होइन किन मारामार गर्नु त्यस कारण चेन्ज द वे त्यहाँदेखि हु गोइङ टु फाइट अन द टेबल इज प्रेसिडेन्ट प्रेसिडेन्ट बाउ हो उसले चाहिँ लडाइँ गर्यो भने राम्रो छ भने उसले जित्छ नराम्रो छ भने ऊ हार्छ तर कोही पनि मर्दैन कोही पनि मार्दैन संसार हाम्रो लागि हो हामी संसारको लागि हो जहीँ बस्यो त्यहीँ घर हो किन लडाइँ गर्नु मारेर जित होइन हारसम्म नहो हारेर बचाउनु मानवता हो बाँच अनि बचाऊ होइन संसार हाम्रो लागि हामी संसारको लागि हो अनि किन चाहिँ लडाइँ गर्नु त्यस कारणले यो चाहिँ मैले संसारलाई मेसेज दिन चाहँदैछु अनि संसारभरि हाम्रो नेपाली जताततै छ त मेरो देश भनेर मिल्यो मेरो गाउँ भनेर मिल्यो नेपाल र हामी जहाँ सर्भाइभ हुन्छौँ जहाँ रमाउँछौँ त्यो हाम्रो देश हो संसार एउटै हो संसार त्यस कारण संसार एउटै छ त्यो संसार भित्र जहाँ बसे पनि त्यो हाम्रो देश हो हाम्रो गाउँ हो भन्छु क्या म चाहिँ त्यसैले मारेर जित जित होइन हार समान हो हारेर बचाउनु मानवता हो बाँच अनि बचाऊ संसार हाम्रो लागि हो हामी संसारको लागि हो जहीँ बस्यो त्यहीँ घर हो भने किन चाहिँ तेरो मेरो म राम्रो त नराम्रो कसरी भन्नु अनि राम्रो के त भनेर जो चाहिँ समझदारी छ त्यो राम्रो हो होइन आखिरी जिउनु संसारमा के रहेछ त जिउनु त हो जिउनुको लागि साधारण जे गरेर बाँचिन्छ त्यही त जिउनु होइन
2: दिदीतिर आए अब एउटा लाउरेको श्रीमती हुनुहुन्छ तपाईँले अहिलेसम्म आइपुग्दा चाहिँ कोही बेला उहाँ एक्सर्साइज जानुभयो होला महिनौ हप्ताउ कोर्समा जानुभयो होला तपाईँले घरमा एक्लै जिउनु भयो नि होइन त्यो पीडाहरू चाहिँ कसरी व्यक्त गर्नुहुन्छ एउटा लाउरेनी भएर
4: अब त्यो त भाइ होइन के भनौँ होइन खुसी पनि लाग्छ म एउटा मतलब फौजीको श्रीमती हुनाले होइन छोरी पनि किनभने मेरो पिताजी पनि यसो उहाँको अन्तराल जिन्दगी हेरेँ मैले होइन फेरि त्यो हेर्दा हेर्दा आफू पनि त्यो परिवेशमा आइयो होइन खुसी लाग्छ गर्व पनि लाग्छ किनभने अब उहाँले भर्ती हुनुभएदेखि जिन्दगीमा भेट भयौँ भर्ती हुनुभयो भर्ती भएर यो कालसम्म हामी आयौँ अनि मलाई गर्व लाग्छ श्रीमती हुनु होइन
2: अनि कठोर नै हुनुपर्छ
4: हजुर हजुर कठोर
2: दुश्मन मार्नुपर्छ लडाईँको मैदानमा तर तपाईँको श्रीमानको यो कुरा सुन्दा मलाई एकदमै महान लाग्यो उहाँलाई
4: हजुर
2: तपाईँले चाहिँ कस्तो लाग्यो उहाँको स्टोरी धेरै पटक सुन्नु भएको छ आज रेडियोबाट सुन्दा चाहिँ
4: हजुर एकदमै राम्रो लाग्यो झन् उहाँले त कति सुनाउनुहुन्थ्यो नि होइन अब म सुनिराखेकै छु अनि मलाई थाहा पनि
2: उहाँले जति
4: हजुर हजुर
2: यो तरिकाले भन्नुभएको थिएन होला
4: हजुर भन्नुभएको थिएन त उहाँ खुसी लाग्छ गर्व पनि लाग्छ होइन म एकदमै घमन्ड लाग्छ मेरो श्रीमानको जस्तो कहानी कथा मसँग जोडिएर होइन उहाँले आज प्रत्यक्ष अझै भन्नुभयो खुसी लाग्छ अनि अब उहाँ एक्सर्साइज जानुहुन्थ्यो बाहिर कति विदेश जानुभयो होइन तर म चाहिँ अब जहीँ पनि जानुहुन्थ्यो अब आउनु त मैसँग आउनुहुन्थ्यो होइन किनभने जिन्दगी अब पति पत्नी नै हो होइन संसारमा जोडी भएर होइन घर संसार रचाउनु बसाउनु त्यही हो अनि त्यसले गर्दाखेरि एकपटक चाहिँ सानो त्यो मेरो कविता कता गयो थाहा छैन कता गयो तर हजुर एउटा शीर्षक मात्रै छ त्यो कता छ पछि भेट्छु होला म एकखेप धरानमा हाम्रो हामीले सानो घर बनायौँ क्या भाइ ठुलो जस्तो अब ठुलो धेरै तलाको होइन सानो एउटा बङ्गलो टाइपको घर छ अघि अनि उहाँ बाहिर विदेशमा हुँदा म नानीहरू पढ्दै थियो दार्जिलिङमा अनि त्यतिखेर चाहिँ कामधन्दा सकेर म आरामले बसेँ अघि. मलाई कस्तो लाग्यो भने श्रीमान अब कता कता जानुहुन्थ्यो, एक्सर्साइज होइन बाहिर जानुहुन्थ्यो, अब म एक्लै, अब उहाँको प्रतीक्षामै जहिले पनि उहाँ आउनुहुन्थ्यो भनेर. अनि मलाई कस्तो लाग्यो भने घरहरू हेरेँ सबै, अनि मलाई यस्तो लाग्यो कि यो कम्पाउन्डभित्रको एउटा ढुङ्गा पनि एउटा मेरो हो, होइन कम्पाउन्डभित्र बाउन्ड्रीभित्र जे हो मेरो हो हगि. अनि म चाहिँ सुरक्षित छु, घर बनाएर राख्नुभयो, सानो होस् ठुलै महल नहोस् सानो होस् तर घर घर नै हो. त्यहाँदेखि कस्तो मलाई आनन्द लाग्यो क्या, जस्तो यो कम्पाउन्डभित्र जे हो मेरो बार बिरुवा मेरो हो हगि, त्यस्तो लाग्यो. अनि अनि मलाई यसो एउटा कि कविता आयो क्या, यो घर हो तिम्रो मुटुको परिधि जसभित्र म छु हगि, त्यस्तो यो घरमा बसिएकै ठाउँ हुन्छु जस्तै लाग्छ, सुरक्षित हुन्छु जस्तो तिम्रै अँगालोभित्र छु भन्ने, यो घर हो तिम्रो मुटुको परिधि जसभित्र म छु. तर त्यो कविता कहाँ छ हगि, कुन उसमा ब्यागभित्र छ होला हगि. अनि यस्तै यस्तै उहाँ धेरै परदेश खानुभयो, धेरै दुःख सुख गर्नुभयो होइन, आज यहाँनिर खुसी छौँ दुईजना छौँ. उहाँ रिटायर हुनुभए पनि होइन पहिला सँगै बस्नु पाइएन होइन, तर आज हामी डिस्कस गर्दै भए पनि यसो नोकझोक भए पनि त साथमा छौँ नि त.
2: हजुर हजुर
4: धन्यवाद भाइ.
2: हजुर सधैँ नै यस्तो हो भने चाहिँ मैले तपाईँ एकदमै भयङ्करै संस्कारी लाग्यो दिदी, सम्मान.
4: हजुर हजुर हजुर हुन्छ, थ्याङ्क यू भाइ. हजुर संस्कारी त अब के भन्नु र होइन, अब
2: हजुर त्यस्तो हुँदैन नि त, आफ्नो श्रीमानलाई लिएर सबै कुरा दिने खानुहोस् भन्ने त अहिलेको नयाँ जमानामा त्यो हुँदैन. आफूले लुक आफ्टर गर्ने हो, बुढीले आफूले लुक आफ्टर गर्ने हो. र अहिले जस्तो बुढीले चाहिँ मेरो बुढालाई चाहिँ मैले लुक आफ्टर गर्नुपर्छ, सबै कुरा मैले गाइड गर्नुपर्छ भन्ने त्यस्तो जमाना गयो नि दिदी.
4: गयो भाइ, तर मलाई यस्तो लाग्छ म चाहिँ अब काम गर्ने नारी भइन नि त, म घरमै गृहिणी भए क्या, हो त्यसले पनि होला कि
2: होइन. तपाईँले जुन तरिकाले आफ्नो श्रीमानलाई त्यो देख्दा चाहिँ म स्टिल सम्मान बढेँ कि, हाम्रो छोरीहरू पनि यस्तै भइदियो भन्ने जस्तो चाहन्छ. तर हामी मोडर्न एजमा छौँ नि त होइन, साहबले त्यो जमानामा राइट मान्छे चाहिँ छान्नु भएको छ, तपाईँको त्यो इन्स्टिङले नै भनेको रहेछ होइन.
3: मलाई कस्तो लाग्यो भने नि उसलाई मैले के भन्थेँ नि, मैले ज्वाइँ यस्तो आयोस् कि माई खाने भन्दा गरी खाने मनपर्छ, ए चोरी खाने मनपर्छ, चोरी खाने भन्दा गरी खाने मनपर्छ. त्यस कारणले मलाई माई खाने भन्दा चोरी खाने मनपर्छ, चोरी खाने भन्दा गरी खाने मनपर्छ भन्थेँ नि. अनि मैले नि पहिल्यैदेखि भन्थेँ होइन, उसलाई बिहा गर्नुभन्दा पहिला मलाई एकजना अब अलिकति कहानी पढाउँ है. एउटा लिम्बूले छोरी दियो होइन, छोरी दियो
2: अब जुवाई
3: हेर्नु गएँ, तब उनीहरूको छोरी चाहिँ स्कुल गएर रहेछ, एकछिन पड्केपछि आयो होइन, आएपछि अनि तर नेपाली नबोल्दो रहेछ, हिन्दी ऊ मात्रै बोल्दो रहेछ होइन, हिन्दी होइन, ऊ आसामिस. भन्दाखेरि ठिकै छ भने अनि मन पर्यो होइन, त्यहाँदेखि मलाई मन पर्यो भने मन पर्यो भने अनि ल मलाई पनि मन पर्यो भने अनि कहिले बिहा गर्ने त्यहाँदेखि होइन. त्यस्तो गर्दाखेरि उसको बाउले चाहिँ मलाई मेरो छोरी मन पर्यो भने मन पर्यो भने होइन, मन पर्यो त भन्नु त मिलेन होइन, तर म त बिहा गर्दिनँ भने त किन, मेरो घर परिवार ठुलो, यो त त्यहाँ त काम गर्न सक्न, पाँच भाइको एक बहिनी छोरी हो त्यो पनि होइन, त्यहाँदेखि अब काम गर्दैन त्यहाँदेखि हुँदैन जस्तो लाग्यो क्या. त्यहाँदेखि उसको अनि उसको आमाले चाहिँ मलाई ज्वाइँ मन पर्यो, म दिनै दिने भने क्या. अनि पछाडि उसले चाहिँ
2: यतिमै रकम है त, यो कुरालाई चाहिँ सेकेन्ड पार्टमा कुराकानी गराउँला. आदरणीय श्रोताले बिचमा दुईटा गीत सुनाऊ र त्यसपछि साबको यही स्टोरीबाट हामी चाहिँ अगाडि बढाउनेछौँ. अहिलेलाई पनि यो गीत तर्फ लागौँ.
1: छड्के सलाम यो बिएफ

0: iHeart Radio.
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि भने तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS Gorkha Radio.

0: हजुर, बिएबिएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ, केही गीतहरू तपाईँले सुन्दै हुनुहुन्थ्यो। हाम्रो साहब हुनुहुन्छ डब्लु टु रिटायर सुग्रीम साहब, र हाम्रो दिदीसँग कुराकानी गरेका छौँ। यहाँहरू सबैलाई वेलकम गर्दै साहब र दिदीलाई फेरि वेलकम,
1: थ्याङ्क यू भेरी मच।
0: त्यही लिम्बुनीको कुरा थियो साहब।
1: त्यहाँदेखि त्यसो भएपछि के भयो भने, त्यहाँदेखि उसको बाबाले चाहिँ के भन्यो, अनि मन पर्यो भने अनि ठिकै छ, अनि मैले होइन अङ्कल तपाईँले अर्जबहादुर राईलाई छोरी दिनु हुँदैछ कि बुहारी दिनु हुँदैछ कि सुकिम राईलाई भने क्या, अनि बुढाले हा हा हा हा गरे, तिम्रो नाममा के दिन, तिम्रो के छ भने मलाई त्यसो भन्नुभयो है उहाँले, के छ के छ तिम्रो नाममा, अनि बाउ जति तिमी सक्छौ भने,
0: न
1: बाउ
0: जति
1: सम्पत्तिमा पावरमा, बाउ त खुट्टा लाउनु बित्तिकै जतिजना भयो भने गाडी हिँड्छ, तिम्रो हिँड्छ भने मलाई होइन हिँड्छ, त्यस्तो पावर छ भने बाउको नाम नदिएर तिम्रो के छ, अनि मैले के भने होइन अङ्कल जसले चाहिँ यो सुक्रिम राईले चाहिँ मेरो छोरी पाल्छ भन्छ भने चाहिँ म चाहिँ मनपर्छ भने नि त, म जसरी पालिहाल्छु नि भने नि त, अर्कै आफ्नो आफ्नो वे हुन्छ भनेको, हेर केटोले त फुटानी पो लगायो है भने मलाई ए भने फुटानी लगायो, तर ठिकै छ भने त बुढोहरू मरिगयो होइन, त्यहाँ मैले उसको छोरीले बिहा गरिनँ, हाम्रो बिहा पनि भएन होइन, त्यहाँदेखि म
0: त्यस्तै बिहा गर्नु भएन कि
1: होइन, त्यहाँदेखि मलाई उहाँ गएपछि बाउलाई मन परेन भने होइन, जस्तो अहिले मेरो छोराले बुहार देखेँ मन परेन भन्छ,
2: यहाँदेखि
1: त्यस्तो भएन, त्यस कारणले अब अलिकति केमा जाउँ भने अलिकति अर्कै उमा जाउँ है, इन्टरटेनमेन्ट पनि गरौँ, अब साँचो सत्य कुरा त, अब डोन्ट माइन्ड माई डार्लिङ ओके, पहिला म अक्सफोर्डमा बसेको थिएँ होइन युनिभर्सिटीमा, उसलाई पनि थाहा छ, त्यहाँ बस्दाखेरि यतापट्टि होस्टेलको केटीहरू बस्थ्यो होइन, अनि म यतापट्टि बस्थेँ, त्यहाँदेखि हामी बस्थ्यौँ ड्युटी गर्थ्यौँ, अनि नाइट सिफ्ट डे सिफ्ट गर्थ्यौँ, अनि कहिले काहीँ डे सिफ्ट गर्दाखेरि नाइट सिफ्ट गर्दाखेरि दुई तिन तिन दिन छुट्टी हुन्छ नि, अनि एउटा भनौँ न पिएचडी गरेर नआउने केटीले चाहिँ कुनै कुन देशको स्पेनिस होला गोरेन जस्तो त थिएन, त्यहाँदेखि उसले चाहिँ मलाई मन पराउँथ्यो, आई मिस यु भनेर एउटा सानो चिट लेखेको थियो होइन, चिट लेखेको थियो आई मिस यु टू भनेको थियो, बोल्दै लेख्थ्यो त्यति मात्रै, फ्राइडेको दिन अरू सबै डिस्कोल जान्थ्यो, ऊ जाँदैन त्यहाँ डेलमा जेलमा बस्थ्यो, जेलदेखि हेर्थ्यो सुत्नुभन्दा पहिला, सुत्नुभन्दा पहिला जेलमा बत्ती मार्नु भन्दो
0: हुनुहुन्थ्यो
2: नेपालमा,
1: अनि यसो यसो गर्थ्यो, यसो यसो गर्थ्यो होइन, हात हल्लाउँथ्यो होइन, अनि बत्ती मार्थ्यो, अनि त्यसो हुँदै निकै कर्म चल्यो होइन हाम्रो, तर त्यो अरू कुरा केही पनि भएन,
0: भेटघाट भएन,
1: भेटघाट भएन, त्यस्तो भएन, अब ऊ पनि राम्रै, अब मैले पनि बुझ्नुपर्छ उसको त स्टडी गर्नु आएको नि त होइन, तर अरू जस्तो फटाइयो थिएन ऊ चाहिँ,
0: साथीहरू जाँदा पनि तपाईँको लागि ऊ बस्यो झ्यालमा बसेर
1: बस्यो बसिरहन्थ्यो होइन, त्यसो गर्दाखेरि उसले चाहिँ, अनि मैले एउटा सायरी लेखेँ
0: अनि
1: लेखेँ भनौँ न, अब हिन्दी पनि मैले तिन क्लास पढेको नि त त्यहाँदेखि, उसलाई थाहा छ होइन, मान्छे देखो त्यो तुम मेरी हो, आँख से देखो त्यो तुम मेरी नै हो, बुझ्नुभयो, मान्छे देखो त्यो मेरी हो, आँख से देखो त्यो तुम मेरी नै हो, तुम कौन हो, तुम जो भी हो तब भी मैं प्यार करता हूँ, तुम हो भनेर भने होइन, अनि यही कुरा चाहिँ तपाईँको दिदीलाई उसले सुनाएँ,
0: केटाको मन त चेन्ज हुन्थ्यो होला नि त
2: तपाईँको,
1: उसले त्यस्तो भने के, ए यो मेरो लागि होइन अर्काको लागि भने, अनि तिम्रो लागि पनि मैले एकछिनमा भइहाल्छ नि भने, अनि उसको लागि ले सुन भने, अनि आँख खोलको देखे त्यो ए मेहफिल मे तुम नै हो भने बुझ्नुहुन्छ नि, मेहफिल भने बुझ्नुहुन्छ, मेहफिल भने यो
2: पार्टी
1: पार्टी फङ्सन, आँख खोलको देखे त्यो तुम मेहफिल मे तुम नै हो, तिमी छैनौ नै, आँख बनकरको देखे तुम मेरै दिलमै हो होइन, आँख बनकरको देखौ त तुम मेरै दिलमै हो होइन, तुम मेरै धड्कन हो, तुम मेरै जिन्दगी हो, तुम मे क्योंकि मैं आज जी रहा हूँ, ओ तुम हो, दिए वा वा गरे हो यस्तो पनहरू मलाईसँग आएछ. अनि मेरो अनौठो अनौठो पनहरू कोही कोही हुन्छ कि यो चाहिँ वर्ल्डले मन पराएको छ कि मेरो. त्यस कारणले अब तपाईँलाई के भन्छ माइन्ड फिल गर्दाखेरि हरेकमा एक हप्ता दुई हप्ता बस्छौँ नि, जहाँ छोड्दाखेरि सबै रुन्छ क्या, सबै रुन्छ होइन, मलाई छोड्दा रुन्छ. अनि तपाईँ कति दिलवाले भन्छ क्या, आम नट दिलवाले,
0: दुश्मनलाई त गोली नहान्ने सिपाही मान्छे होइन, थाहा पाइहालिन्छ कति तपाईँ चाहिँ
2: मार्नु. यदि ठिकै छ भाइ मार्नु भएको भए पनि जिन्दगीभरि ग्लानी हुन्थ्यो होला जस्तो, ग्लानी हुन्थ्यो. कर्तव्य हो मार्नु नै हो, आमा बाउ आएपछि पनि मार्छु भन्ने कसम नै होला नि बाउ आए पनि.
0: तर
2: ऊ चाहिँ भेट भएपछि
0: हजुर मानवता पनि देख्यो क्या,
2: फेरि कति उहाँ कति जेन्टल हुनुहुँदो रहेछ क्या. अब
0: प्रश्न भयो
2: हजुर, उहाँले त बारम्बार भेट भएपछि नि फ्यामिली ल्याऊ होइन, फ्यामिली ल्याऊ मेरोमा राख घुमाऊ, अर्जेन्टिना उहाँलाई भनेको भनेकै गर्नुहुन्थ्यो. अनि
1: हजुर
2: अनि सेकेन्ड टाइम पनि उहाँले उपहार ल्याउनु भएको त्यो नाइफ के हात्तीको दाँतको. हजुर हजुर हजुर उहाँ चाहिँ एकदमै राम्रो व्यक्ति हुनुहुँदो रहेछ.
0: हजुर हजुर हजुर हजुर आफ्नो स्टोरी भनिरहँदा चाहिँ के लाग्यो आज?
1: राम्रै छ, मलाई कस्तो लाग्यो भने आफ्नो स्टोरी जस्तै भुलिसकेको स्टोरीलाई त्यहाँ भन्नु पाउँदाखेरि राम्रै लाग्यो होइन. यसरी भन्ने थिएँ तर मैले त्यहाँ डेटहरू पनि भन्नु पर्ने थियो मैले. ठिकै छ, मलाई खुसी नै लाग्यो तपाईँको यो माध्यमबाट दुनियाँलाई सुनाउँदाखेरि मेरो एउटा कहानी है, चाहे भन्नु जानिनँ चाहे भन्नु जाने
0: एउटा. अब यो सबै एयर गरिसकेपछि फेरि कुनै प्रश्नहरू छन् म आई विल कम ब्याक टु यु.
1: हजुर
0: आजको लागि चाहिँ धेरै धेरै धन्यवाद हजुरलाई.
1: यस्तो मैले मनको कुराहरू मैले मेरो बितेका कुराहरू चाहिँ गर्नु पाएँ. थ्याङ्क यू भेरी मच, तपाईँलाई धेरै धेरै धन्यवाद. तपाईँको यसरी नै बेसको प्रोग्राम चलिरहोस्, स्वस्थ रहनुहोस्, इज्जत कमाउनुहोस्, यही छ मेरो तपाईँलाई शुभकामना है.
0: जानुभन्दा अगाडि चाहिँ

0: तपाईँलाई अनि तपाईँको हरेक कुराहरू मलाई खुसी लाग्यो. नोटको कुराहरू प्रश्न राख्नुभयो, हामीले पनि त्यस्तो अवकाश पायौँ है, त्यो प्रत्यक्ष ऊहरू हामीले शब्दहरू राख्नु पायौँ. अनि समस्त बिएबिएस प्रोग्राम सुनिराख्नु भएको दर्शकहरू अथवा होइन सुन्नुभएको उहाँहरूलाई हाम्रो हार्दिक नमस्कार, अनि तपाईँलाई धेरै धेरै धन्यवाद छ हजुर भाइ.
1: कति राम्रो बोल्नु हुँदैछ दिदी.
0: हजुर होइन, यस्तै म चाहिँ अब
1: हामी पनि पुरानै ओल्ड स्कुल नै हो नि त, बेलाको मान्छे सोझो हुन्थ्यो तर हामी बोल्न जान्दैन थियौँ नि त. तपाईँले जमानामै अलि पढेर यो कला चाहिँ सिक्नु भएको रहेछ, अनि यो संस्कार मैले तपाईँको घरको अप एन्ड डाउन हेरे कति मजाले बस्नु भएको रहेछ.
0: धन्यवाद भाइ.
1: यो सायद तपाईँ श्रीमान श्रीमती दुवैजनाले गर्नु भएको
0: मिलेर
2: म उसलाई के भन्छु भने नि, उसले दुःख पायो सुख पायो भने, सुख दुःखको हाम्रो साथी हो, तिमीलाई त मैले भन्ने अधिकार छ, गर्ने अधिकार चाहिँ सबै ससुराले दिएको हो. त्यसैले भन्छु है, जसले आफ्नो छ उसले हरेक चिज गर्छ, जसले आफ्नो छैन उसले गर्दै गर्दैन वास्तव. त्यस कारणले डन माई नेट, आई लभ यु,
1: र साह्रै मिजासिलो. अहिले त यस्तो ह्यान्डसम हुनुहुन्छ भने जमानामा कति ह्यान्डसम हुनुहुन्थ्यो होला. अब दिदी एकदमै राम्रो पनि बोल्नु हुँदो रहेछ, एकदमै खुसी लागेको. पद्मा दिदीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु.
0: हजुर वेलकम भाइ, धन्यवाद.
1: उहाँ धरानगोपामा भर्ती हुनुभयो अनि 1994 चाहिँ उहाँ पेन्सन जानुभयो, त्यसपछि ब्रुनाई जानुभएको छ, र उहाँको युद्धको स्टोरीहरू हामीले सुनायौँ. र यो पुरा सुनाइसकेपछि अझै केही प्रश्नहरू भयो भने फेरि पछि उहाँलाई म फोन मार्फत चाहिँ कन्ट्याक्ट गर्न चाहन्छु. र उहाँलाई धन्यवाद दिँदै यो इन्टायर एपिसोडबाट मैले बिदा मागे. हस्त, नमस्ते.
3: कार्यक्रम छड्के सलाम.

संयुक्त राष्ट्रसंघको 81औं महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह केही बेर अघि मात्रै कतार एयरवेजको विमान मार्फत दोहा हुँदै न्यूयोर्क जानुभएको हो। प्रधानमन्त्री शाहले महासभामा असोज 8 गते सम्बोधन गर्ने कार्यक्रम छ। उहाँले भोटेकोशी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि यो पटक जलवायु परिवर्तनको असर बारेमा राष्ट्रसंघको ध्यान आकर्षण गराउने

0: बताइएको छ। महासभामा भाग लिन यसअघि असोज 4 गते परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको टोली नियोग प्रस्थान गरिसकेको छ। प्रतिनिधि सभाको आजको बैठकमा न्यायपालिकाको पुनर्संरचनाको विषयलाई लिएर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बीच चर्काचर्की परेको छ। रासोपाका सांसद यज्ञमणि नेउपानेले न्यायपालिकाको पुनर्संरचना गर्नुपर्ने, न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने तथा अदालतका फैसलाहरू अध्ययन गर्न संसदीय संयन्त्र बनाउनुपर्ने माग गरेपछि एमाले सांसद गुरूप्रसाद बरालले त्यसको विरोध गर्नुभएको हो।
1: नेपालको संविधानले शक्ति पृथकीकरणका सिद्धान्तहरू स्पष्टसँगले व्याख्या गरेको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई फरक फरक ढङ्गले आफ्ना भूमिकामा राखेको छ। कानून निर्माण गर्ने कुराको क्षेत्रमा यो प्रतिनिधि सभा खुला छ, स्वतन्त्र छ, तर न्यायालयमाथि जसरी हस्तक्षेप गर्ने कुरा गरिँदैछ, सभापति महोदय अब फेरि नयाँ हमला के गर्न खोजिँदैछ? यस खालको गलत र न्यायमूर्तिमाथिको हमला अब स्वीकार्य छैन सभापति महोदय। यो गलत अभिव्यक्ति तुरुन्तै सच्याइयोस्।
0: न्यौपानेले मुलुकमा पटक पटक राजनीतिक परिवर्तन भए पनि न्यायपालिकामा अपेक्षित परिवर्तन हुन नसकेको भन्दै न्यायालयको संरचना र कार्यशैलीमाथि संसदमा गम्भीर बहस शुरू गर्नुपर्ने बताउनु भएको थियो।
2: 7 सालका क्रान्तिदेखि आजसम्म न्यायालय परिवर्तन हुन सकेन, त्यसैले संविधानको धारा 105 अदालतले गरेका फैसलाहरूको सन्दर्भ प्रश्न उठाउन नसकिने हो। अदालतबाट हुने न्याय सम्पादनको विषय प्रश्न उठ्दैन, तर न्यायालय पुनर्संरचनाको विषय, न्यायाधीशहरूको व्यक्तिगत विषय संसदको विषय हुन्छ। व्यक्तिगत विषय मुद्दाको फैसला होइन, न्याय सम्पादनको विषय हुन्छ। चेन्जी विद्रोहका मुद्दा आजसम्म अड्काएर राख्ने न्यायपालिकाले यी मुद्दाहरू सक्नुपर्छ भन्नु न्यायालयमाथि हस्तक्षेप हुन्छ? संसद छलफलको ठाउँ होइन, नागरिकले मत दिएर पठाएको न्यायालय पुनर्संरचना नगर भन्नका लागि हो।
0: सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठकलाई मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ। पछिल्ला बैठकमा सांसदहरूको गतिविधिलाई लिएर प्रश्न उठ्न थालेपछि सभामुखले सभालाई मर्यादित र उत्कृष्ट बनाउने सबैको कर्तव्य भएको बताउनु भएको हो।
3: मान्य सदस्यहरू, हरेक दिनको सभालाई, बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो, दायित्व हो। सबै मान्य सदस्यहरूको पहलबाटै हामीले प्रतिनिधि सभा नियमावली 2083 लागू गरिरहेका छौँ र यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौँ। म सबै मान्य सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
0: त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्च स्तरीय न्यायिक छानबिनको माग गर्नुभएको हो।
4: प्रहरीसँगको विवादमा एक युवा सवारी चालकले म लास हुँदैछु भन्ने उद्घोष गरिसकेपछि राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए। सरकार अब के गर्छ, हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? माननीय गृहमन्त्रीजीलाई प्रश्न सुन्न चाहन्छु, नेपाल प्रहरी बल अन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो? नेपाल सरकार कसको हो? यो घटना केवल एउटा चालकको उत्तेजना अथवा आवेगको घटना मात्रै होइन, यसले सिँगै राज्यप्रति नागरिकको निराशा, लाखौँ बेरोजगार र अस्थायी रोजगारमा रहेका युवाहरूको पीडा अभिव्यक्त गर्छ।
0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धिताले घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक स्वास्थ्य बारे गम्भीर प्रश्न उठेको बताउनु।
5: त्रिपुरेश्वरमै घटेका दुईवटा घटनाहरूले दुईवटा गम्भीर विषय संकेत गरिरहेका छन्। पहिलो, हाम्रो पुलिसिङ गर्ने शैली कतिको मिलेको छ। दोस्रो, हाम्रा चालकहरूको मनोसामाजिक अवस्था कस्तो छ भने हामी राज्य चलाउनेहरूले, स्वयं यातायात व्यवसायहरूले कतिको ध्यान दिएका छौँ। हामीलाई सडकमा यात्रु वा चालकहरूसँग कस्तो व्यवहार गर्ने भनी जे सिकाइएको छ त्यसमा गम्भीर समस्या छ कि? बदल्नु पर्ने कहाँनिर छ, के छ, बदलौँ, नत्र यस्ता दुःखद घटनाहरूको सिलसिला नरोकिने भयो। चालकहरूसँग हामी धेरै यात्रुहरूको भविष्य जोडिएको हुन्छ। उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिदैन, छाड्न मिल्दैन।
0: त्रिपुरेश्वरमै यसकै गणेश नेपालीले गरेको आत्मदाह र अर्जुन दोङको घटनाबाट पाठ सिक्दै यस्ता घटना दोहोरिन नदिन नीतिगत सुधार आवश्यक रहेको उहाँको भनाइ थियो। एमाले सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाई पार्टी जिम्मेवारीबाट विमुख गराउने सबै प्रकारका षड्यन्त्रहरू असफल भएको दावी गर्नुभएको छ। केन्द्रीय कमिटिको दोस्रो दिनको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सचिव बस्नेत,
6: हाम्रो अध्यक्ष र हाम्रो पार्टीमाथि भएका भयंकर हमला एउटा अध्यक्षलाई भौतिक रूपमा समाप्त गर्ने, दोस्रो लामो समयसम्म उहाँलाई जेलमा अथवा कारागारमा राख्ने, तेस्रो उहाँलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट विहीन गराउने, घरबार विहीन बनाउने, चौथो त्यो गर्न सकेन भने उहाँलाई चाहिँ व्यापक रूपमा बदनाम गराउने, यी सबै प्रक्रिया फेल भए र मार्नेदेखि अध्यक्ष हटाउनेदेखि लिएर उहाँसँग जोडिएका सबै साथीहरूलाई चाहिँ नि कमजोर बनाउने प्रयत्न भएको थियो, त्यो पनि पार्टीका केन्द्रीय कमिटिका सदस्य र आम नेता कार्यकर्ताको समर्थनले त्यो कुरा असफल भएको छ। र आज बोल्ने क्रममा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले चाहिँ अध्यक्षलाई फेर्ने कुरा हाम्रो कहिले पनि होइन, विशेष महाधिवेशन बोलाउने र त्यसको नेतृत्व गर्ने कुरा हामीले कहिले पनि गरेका छैनौँ र अध्यक्षको सहमति बिना हामी चाहिँ नयाँ अध्यक्षका दावेदार होइनौ।
0: नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको आम माफी सर्वोच्च अदालतले सदर गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आम माफी विरूद्ध परेको रिट खारेज गर्दै न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासले आम माफी सदर गरेको हो। 2080 जेठ 16 चौधरीलाई आम माफी दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। शारदा कडायतले चौधरीले आम माफी दिने जेठ 14 निर्णय विरूद्ध रिट दायर गर्नुभएको थियो। कडायत 2072 भदौमा कैलालीको टिकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी हुनुहुन्छ। चौधरी विरूद्धको मुद्दामा सर्वोच्च अदालतले उच्च अदालत डोटीले नै सुनाएको जन्मकैदको फैसला सदर गरे पनि फैसलाको पूर्ण पाठ तयार नभएको अवस्थामा क्रूरतापूर्वक हत्या भएको घटनामा आम माफी दिनु गलत रहेको उहाँको दावी थियो। अब खबर फटाफट।
7: फ्लाई दुबई पोखराबाट आउने यात्रुलाई होटल र रेस्टुरेन्टमा छुट। होटल संघ पोखराले फ्लाई दुबईबाट आउने यात्रुलाई 3 महिनासम्म 25% छुट दिने, रेस्टुरेन्ट एण्ड बार एसोसिएसन पोखराले पनि 15-20% छुट दिँदै। झापामा भदौ महिनामा 25 विपदका घटना हुँदा 19,45,000 बराबरको भौतिक क्षति, जम्मा 25 घटनामध्ये 17 जंगली जनावरका आक्रमणका घटना। पोखरा महानगरले फिर्के खोला क्षेत्रभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई सूचना जारी गर्यो। तोकिएको समयभित्र नहटाए महानगर आफैले हटाउने, त्यसको खर्च समेत सम्बन्धितबाट असुल गरिने। चितवनको मुख्य शहरी क्षेत्र नारायणगढ र भरतपुरमा ट्राफिक लाइट जडान, पुल्चोक गोन्द्राङको 6-लेन सड़क र बाइपास रोडका विभिन्न 6 स्थानमा ट्राफिक लाइट राखिँदै। धौलागिरी प्रादेशिक अस्पताल बागलुङले मृगौलाका बिरामीको चाप बढेपछि डायलासिसको क्षमता वृद्धि गर्यो। यसअघि 61 मृगौला पीड़ितलाई सेवा दिँदै आएको अस्पतालले 4 उपकरण थप गरेपछि अब 71 जनालाई सेवा दिँदै। भोजपुरमा गाई भैँसीमा देखिने खोरेत रोग मौलाउँदै रोग नियन्त्रणका लागि भोजपुरका 9 स्थानीय तहमा यही असोज 8 गतेदेखि कार्तिक 15 गतेसम्म अभियान सञ्चालन हुने। र लम्जुङको गौला सुथार गाउँपालिका 9 गिलुङमा 1500 आधारभूत अस्पताल निर्माणका लागि सम्झौता भएको 5 वर्ष बित्दा पनि 13% मात्र प्रगति, 2 वर्षभित्र सक्ने गरी 2078 साउनमा सम्झौता भए पनि निर्माण 2081 असारदेखि रोकियो, काम रोकिए पनि पटक पटक म्याद थपिँदै।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा आज विभिन्न मुलुकका नेताहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ। मध्य पूर्वको अस्थिरता र युक्रेन युद्ध समाधानको प्रयास जारी रहेका बेला ट्रम्पले आज कम्तीमा 11 विश्व नेतासँग द्विपक्षीय तथा सामूहिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
8: यो PFBS गोर्खा रेडियो हो।

बिएफपिएच गोर्खा रेडियो सुन्नुहुन्छ। कार्यक्रमले हामी दिवा कोसेलीको यो थर्ड आवरमा छौँ श्रोता, र समय 3:15 गएको छ। तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ म सेनेको तर्फबाट। अङ्किता पुनको आवाजमा यो मेरो गीत रहेको छ, माईले इन्जोय गरिसक्नु भएको छ। र 3:15 गएको छ। हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम पनि सुन्न सक्नुहुन्छ यो दिउँसोको 1:00-4:00 तिन घन्टाको कार्यक्रम। र यो आरमा पनि यस्तै गीत सङ्गीतको साथमा तपाईँलाई भरपूर मनोरञ्जन गराउनेछु र अपकमिङ इभेन्ट्सहरू बारेमा पनि जानकारी रहने नै छ। र यसको साथमा कार्यक्रममा हामी अगाडि बढ्नेछौँ। अब एन्ड द स्टिम इन्जन सुनिए ता

0: SBS गोरखा रेडियो। साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFBS गोरखा रेडियो हो।

BFB स्कोरकार्ड भिडियो सुन्ने अनुसार अगाडि क्रमले हामी छौँ श्रोता, यो समय दिवाको सिलीको तेस्रो घण्टा 3:27 गएको छ र अवश्य पनि यो समयमा मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा हुनुहुन्छ श्रोता। यसै गरी अपकमिङ इभेन्टको बारेमा जानकारी रहेको छ। काव्य सन्ध्या 2026 हुन गइरहेको छ 26 सेप्टेम्बर र यहाँ चाहिँ यो दिउँसोको 1:30 हुनेछ। स्थान चाहिँ सुशी मोटोमा हुन गइरहेको छ। आयोजक चाहिँ साहित्य सङ्गालो परिवार बेलायत रहेको छ र यही सम्बन्धी तपाईँलाई कुनै क्वेरी छन् भने कल गर्नुहोला 07368315065 चाहिँ कल गरेर क्वेरीहरू बुझ्न सक्नुहुन्छ। कार्यक्रममा फेरि पनि हामी अगाडि बढिहालौँ। अहिलेलाई पनि जे अफर रहेको छ म्यान्डी

0: video.
1: यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरण भनेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
2: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: BFBS.

PFP स्कोरकार्ड भिडियो सुन्दै हुनुहुन्छ कार्यक्रमले हामी छौँ श्रोता यो समय देवा कोसेलीको आखिरी घण्टा चार बजेको लागि हामीसँग नौ मिनट बाँकी रहेको छ र अब पनि केही सूचना तपाईँको माझमा काव्य सन्ध्या 2026 हुन गइरहेको छ यो चाहिँ 26 सेप्टेम्बर 2026 दिउँसोको समय 4:00 बजेदेखि रहेको छ स्थान चाहिँ सुशी मोटोमा हुन गइरहेको छ र कुनै क्वारी छन् भने तपाईँले कल गर्नुहोला 07368315065 र यसको आयोजक चाहिँ रहेको छ साहित्य सङ्गालो परिवार बेलायत र यसै अनुसार जानकारी रहेको छ अहिलेलाई भने सबिन राई गुराँसको फेदमुनि

गुरासको फेद मुनि सबिन राई र यसै गीतको साथमा अब भने कार्यक्रम देवाको सिरिको युवाकरी घण्टावारण बिदा लिने समय आइसकेको छ श्रोता र अवश्य पनि आशा गर्दछु थ्रु आउट कार्यक्रम पनि तपाईँले भरपूर मनोरञ्जन पनि लिइसक्नु भएको छ। जाँदा जाँदै एउटा गीत म राख्नेछु एक्सिस ब्यान्ड मुस्कान इन्जोय गर्नुहोला र लगतै इभिनिङ सो योगदायको साथमा पाउनुहुनेछ बिबिसी नेपाली न्युज पश्चात र मसँग पनि भेट्नेछु फेरि पनि भोलि आफ्टरनुन सो दिवाको सिनेमा। अन्टिल देन ह्याभ अ वन्डरफुल रेस्ट अफ द इभिनिङ। नमस्ते, बाई।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा राष्ट्रसङ्घ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्कतर्फ, प्राथमिकतामा जलवायु कूटनीति,
1: भोडे कृषि बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो।
0: नेपालमा भारी वर्षा गराउन सक्ने ठानिएको मौसमी प्रणालीको पछिल्लो अवस्था के छ?
2: साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ भएन, होइन, शक्तिशाली न्यूनतापी प्रणाली मात्रै भयो, त्यो हामीले चाहिँ मन्थन गर्दैछौँ।
0: र श्रीलङ्काको इस्टर सन्डे बम हमला प्रकरणमा 15 जना दोषी ठहर। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। मौसमविदहरूले प्रशान्त महासागरमा विकसित भइरहेको एल निन्यो प्रणाली अभिलेख गरिए यताकै शक्तिशाली देखिएको बताएका छन्। यो निष्कर्ष एल निन्यो मापन गर्ने एक सूचकका आधारमा सार्वजनिक गरिएको हो।

0: भूमध्य रेखा नजिकको समुद्री सतहको तापक्रम यस प्रणालीका कारण चरम रूप लिने अपेक्षा गरिएको समयभन्दा केही साता अघि नै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। वैज्ञानिकहरूका अनुसार यसले विश्वव्यापी मौसम प्रणालीमा दूरगामी प्रभाव पार्न सक्ने देखिन्छ। यसले कतिपय ठाउँमा आँधीबेहरी र बाढीको जोखिम बढाउन सक्ने र अन्य क्षेत्रमा खडेरी र डडेलोको सम्भावना बढाउने विज्ञहरूले चेतावनी दिएका छन्। एल निन्यो प्राकृतिक रूपमा विकास हुने एउटा मौसमी चक्र हो जुन सामान्यतया प्रत्येक 2-7 वर्षको अन्तरालमा देखा पर्ने गर्छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले विश्वका विभाजनका रेखाहरू गहिरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। न्युयोर्कमा राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनसँग जुझ्न र असमानता कम गर्न थप प्रयासका लागि आह्वान गरे। 3 वर्ष अघि नेपालको हिमालबाट मैले तीव्र गतिमा हिमनदी पग्लिरहेको चेतावनी दिएको थिएँ। विश्वको चुचुराहरू कमजोर बन्दै गएका छन्। कतिपयले बढाई चढाई गरेर खतरा प्रस्तुत गरिएको भनेर त्यसलाई पत्याएनन्। तर दुःखदायी घटनाले असर अझ चाँडो परिरहेको र ठूलो क्षति निम्त्याइरहेको अनि अपेक्षा गरेभन्दा टाढासम्म प्रभावहरू परिरहेको देखाएको छ। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस उनले आर्टिफिसियल इन्टेलिजेन्समाथि नियन्त्रण गरिनुपर्नेमा जोड दिँदै त्यसलाई आविष्कार गर्नेलाई अचम्ममा पार्ने गतिमा एआई अघि बढिरहेको बताए। महासभाको पहिलो दिन विश्व नेताहरूले बोल्ने क्रम जारी छ। श्रीलङ्कामा सन् 2019 इस्टर सन्डे बम हमलामा संलग्न रहेको अभियोगमा कोलम्बोको एउटा अदालतले 15 दोषी ठहर गरेको छ। अन्य 9 सफाई दिइएको छ। उक्त आक्रमणमा इस्लामवादी आत्मघाती बम हमलाकारीले 3 प्रमुख होटल र 3 गिर्जाघरलाई निशाना बनाएका थिए, जसमा 275 मारिएका थिए। अदालतले दोषी उपर सजाए भने पछि सुनाउनेछ। सबै प्रतिवादीहरूले आफूमाथिको आरोप अस्वीकार गरेका थिए। इन्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले अघिल्लो महिना डडेलो सुरु भए यता विषाक्त तुवालो फैलिएका क्षेत्रमा 1,70,000 भन्दा बढी गम्भीर श्वास प्रश्वास संक्रमणका घटना अभिलेख गरेको बताएका छन्। उनीहरूले त्यसरी संक्रमित भएका मध्ये 1/4 भन्दा बढी बालबालिका रहेको जनाएका छन्। बोर्नियो र सुमात्रा टापुमा लागेका डडेलोले इन्डोनेसियाको ठूलो हिस्सा र छिमेकी मलेसिया र सिङ्गापुरमा हानिकारक वायु प्रदूषण निम्त्याएको छ र अज्ञात बन्दुकधारीहरूले बलुचिस्तान प्रान्तमा पोलियो खोप टोलीलाई सुरक्षा दिइरहेका 2 प्रहरीको हत्या गरेको दक्षिण पश्चिम पाकिस्तानका अधिकारीहरूले बताएका छन्। उनीहरूले ती प्रहरीहरू साताव्यापी खोप कार्यक्रम अन्तर्गत पोलियो अभियानमा संलग्न महिलाहरूसँग खटिएको उल्लेख गरेका छन्। पोलियो टोलीका सदस्यहरूलाई चोटपटक लागेको छैन, तर उक्त अभियानलाई स्थगित गरिएको अधिकारीहरूले बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज न्युयोर्क प्रस्थान गरेका छन्। महासभामा उनले जलवायु कूटनीतिको विषयलाई प्राथमिकताका साथ उठाउने अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी बाढीको पृष्ठभूमिमा उनको यो भ्रमण भइरहेको हो। प्रधानमन्त्री शाहले आउँदो बिहिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। एक रिपोर्ट। नेपालले हालै भोगेको विनाशकारी बाढीमा जलवायु परिवर्तनको भूमिका हुन सक्ने कतिपय वैज्ञानिकहरूले बताइरहेका बेला प्रधानमन्त्री शाहको यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ। बाढीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यानाकर्षण भइरहेका बेला महासभामा नेपालले उठाउने विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञहरूले बताइरहेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बीबीसीलाई बताए अनुसार प्रधानमन्त्री शाहले महासभामा आफ्नो सम्बोधनको जलवायु न्यायलाई मुख्य प्राथमिकतामा राख्नेछन्।
2: उक्त सम्बोधनमा मूलत 4 विषयहरू समावेश हुनेछन्। पहिलो विषय चाहिँ भोडेकोशी बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो। दोस्रो वर्तमान सरकारका प्राथमिकताहरू, योजनाहरू, विकास सम्बन्धी आर्थिक लगायतका विभिन्न नीतिहरू लगायतका विषयमा चाहिँ अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र उहाँहरूको जुन निरन्तर सहयोग र सद्भाव रहिआएको छ त्यसलाई धन्यवाद दिँदै त्यसलाई निरन्तरता र बढोत्तरी गर्नको लागि आह्वान गर्ने भन्ने दोस्रो विषय भयो। अनि तेस्रो विषय यो अन्तर्राष्ट्रिय शान्तिका विषयहरू, मानव अधिकारका विषयहरू, दिगो विकासका कुराहरू, ती विषयमा नेपालको धारणा प्रस्तुत गर्ने। चौथो र अन्तिम विषय जुन अहिलेको मल्टिल्याटरलिजमको कुराहरू छन् त्यसमा परेको समस्याका कुराहरू छन्। अन्तर्राष्ट्रिय जुन अर्डरको विषय छ त्यसमा चाहिँ खास गरी अलिकति न्यायपूर्ण अर्डर हुनु पर्यो र नेपाल जस्ता देशहरूको हितमा काम गर्ने खालको अन्तर्राष्ट्रिय व्यवस्था हुनु पर्यो भन्ने यी चारवटा महत्वपूर्ण विषयहरू छन्।
1: अधिकारीहरूका अनुसार भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढीपछि नेपालले लस एन्ड ड्यामेज कोषबाट सहयोग दावी गर्दै संयुक्त राष्ट्रसंघलाई पत्राचार समेत गरिसकेको छ। यद्यपि त्यसको प्रत्यक्ष लाभ लिनका निम्ति नेपालले लामो प्रक्रिया पार गर्नुपर्न सक्ने वातावरणविद मदन कोइराला बताउँछन्।
3: फोरममा राख्ने कुरा चाहिँ पोलिटिकल एजेन्डा भयो, विश्व समुदायको ध्यान आकर्षण गर्ने कुरा भयो, कम्पेन्सेसन क्लेम गर्ने कुरा चाहिँ डिजाइनेटेड अथोरिटी छ। हामी कहाँ पनि फोकल एजेन्सी छ, गभर्मेन्टको फोकल एजेन्सीको पनि आफ्नो प्रिपरेसन छ, आफ्नो मेकानिजम छ, हाम्रो आफ्नो डेटाहरू छन्, आफ्नो नेसनल डकुमेन्टहरू छन्। आशावादी हुने ठाउँ देख्छु।
1: भोटेकोशी त्रिशुली बाढीपछि सरकारले जलवायु कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता छेत्रीका अनुसार मन्त्रालयले हालै जलवायु कूटनीति शाखा समेत गठन गरेको छ। प्रधानमन्त्रीले महासभामा नेपालको पक्ष राखेपछि जलवायु कूटनीतितर्फको कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने ठानिएको उनले बताए। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्किने कार्यक्रम छ। अब अर्को विषय, मौसम विज्ञान विभागले आउँदो शुक्रबारदेखि केही दिनसम्म नेपालका कतिपय स्थानमा भारीदेखि धेरै भारी र एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। आज साँझ जारी मौसम सम्बन्धी बुलेटिनमा विभागले उच्च हिमाली क्षेत्रलाई रेड जोनमा राखेको छ। तत्काल प्रतिकार्य आवश्यक पर्ने स्थानलाई रेड जोन र सतर्क रहनुपर्ने स्थानलाई अरेन्ज तहमा वर्गीकरण गरिन्छ। केही दिन यता मौसमविदहरूले बङ्गालको खाडीमा विकास भइरहेको एउटा मौसमी प्रणालीको असर नेपालसम्म आउने र उक्त प्रणाली पश्चिमी वायुमण्डलीय प्रणालीसँग मिसिएमा चर्को असर हुन सक्ने चेतावनी दिँदै आएका छन्। यसै सन्दर्भमा हामीले पछिल्लो मौसम सम्बन्धी बुलेटिन जारी हुनुभन्दा ठिक अघि मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठलाई टेलिफोन सम्पर्क गरी चर्चामा रहेको उक्त मौसमी प्रणालीको पछिल्लो अवस्थाबारे सोधेका छौँ।
4: सुरुमा सोसियल मिडियामा आएको जुन छ त्यो जस्तो हाई रेनफलको चाहिँ इन्टेन्सिटी त्यति मात्रा चाहिँ देखिँदैन। त्यो किन भन्दाखेरि जुन सिस्टम ट्रपिकल साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ साइक्लोन चाहिँ भएन, होइन, खालि शक्तिशाली न्यून जातीय प्रणाली मात्रै भयो। त्यसले गर्दाखेरि सिस्टम अलिक विक भएको भएर प्रेसिपिटेसनको मात्रा पनि पहिला भन्दा अलिक कम छ। त्यो हामीले चाहिँ मोनिटर गर्दैछौँ, अहिले समुद्रमै छ त्यो, होइन। 7 गते राति र 8 गते बिहानको बिचमा चाहिँ ओडिसा र आन्ध्र प्रदेशको पेरिफेरीमा चाहिँ ल्यान्डफल चाहिँ हुने देखिन्छ। तर नेपालमा कहिले आइपुग्ला भन्नेको चाहिँ अझ पनि कन्फिडेन्ट भइसकेका छैन। सबै मोइस्चर त्यसले नै सोसेर लिएर इन्डियामै बढी पानी पार्यो भने चाहिँ हामी कहाँ अलिकति कम इफेक्ट हुन्छ, होइन। तर शक्ति अलिक कम भएर त्यसले फैलियो, त्यो फैलियो भने चाहिँ नेपालमा पनि वाइड स्प्रेड रेनहरू चाहिँ दिन्छ।
1: धेरै वर्षा हुने सम्भावना भएका स्थानहरू पनि पहिचान गर्नु भएको छ तपाईँहरूले अहिलेसम्म?
4: हामीले जिल्लाहरू नै अम्बर अलर्टमा राखेछौँ, अनि अलिकति यो टुरिज्मको हिसाबले अलिकति जोखिम भएको हिसाबले चाहिँ हामीले हाई माउन्टेन्समा चाहिँ अब रेड नै राख्ने।
1: अनि प्रदेशको हिसाबले भन्नु पर्यो भने चाहिँ अलिक बढी
4: मुख्य गण्डकी र लुम्बिनीमा बढी जोखिम देखिन्छ, त्यहाँ अलिक बढी पानी पर्ने र अलिकति पछि चाहिँ यो सुदूरपश्चिममा पनि हुने कुरा चाहिँ अहिलेलाई नदेखे पनि यो हामी चाहिँ अपडेट गर्छौँ होला सुदूरपश्चिमको तराईतिर पनि।
1: अनि विभागले चाहिँ गृह मन्त्रालय, विपद प्राधिकरण, स्थानीय तह लगायतका निकायलाई चाहिँ कसरी अथवा के भनिराख्नु भएको छ, कस्तो किसिमको सर्कुलर गरिराख्नु भएको छ यहाँहरूले?
4: अहिले भर्खरै पनि हाम्रो गृह मन्त्रीज्यू र ऊर्जा मन्त्रीज्यू आउनु भएको थियो विभागमा, अनि उहाँहरूलाई पनि भर्खरै ब्रिफ गरियो, होइन, अनि जोखिम हुनेहरूको चाहिँ लिस्टहरू बनाउनु भन्नुभएको छ प्रिपरेसनको लागि। अनि हामीले कमान्ड पोस्टमा एनडिआरएमएमा त भोटे कोसीको लागि हामी रेगुलरली नै बसिरहेकै पनि थियौँ, विभिन्न निकायहरूमा पत्राचारको लागि आइतबारदेखि नै बसिरहेको छौँ।
1: अब अन्तिममा यो तपाईँको र मेरो कुरा सुनिरहनु भएको जति पनि श्रोताहरू हुनुहुन्छ उहाँहरूले यो सम्भावित जोखिमको सम्बन्धमा हाम्रो कुराबाट के हुँदैछ भनेर बुझ्ने संक्षेपमा भनिदिनुहोस् न।
4: त्यस्तो आत्तिने चाहिँ होइन, तर आफ्नो आफ्नो क्षेत्रमा वर्षा भयो भने चाहिँ के जोखिम हुन सक्छ, जस्तै अब ल्यान्डस्लाइड्सको त्यस्तो छ भने चाहिँ त्यो 3 दिन चाहिँ कसरी जोगिने, होइन, पालिकाहरूले पनि अलिकति त्यसमा तयारीमा चाहिँ बस्ने भयो। अब अरू चाहिँ आवश्यकता नपरिकन सकेसम्म ट्राभल नगर्ने, ट्रेकिङहरू गइरहेको र पर्वतारोहीहरूले चाहिँ माथि अलरेडी गइसकेको भन्दा त्यो फर्किँदाखेरि बिचैमा पर्ने पनि हुनसक्छ, होइन, सेफ ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ बस्ने र जान खोजेकोहरू चाहिँ त्यो इभेन्ट पछि मात्रै जाने, अनि हाम्रो सूचनालाई चाहिँ हेरिदिनु हुन पनि अनुरोध छ र केही जिज्ञासा भएमा 1155 1 कल गर्नु पनि अनुरोध।
1: नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ। अब लागौँ कर्णालीतर्फ। पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला त्यसलाई मध्यनजर गर्दै वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत कर्णालीका कतिपय स्थानमा विद्युतीय चुलो वितरण गर्न थालिएको छ। त्यसबाट विद्युत पुगेका गाउँ बस्तीमा विशेष गरी महिलाहरूलाई दाउरा र ग्यासको जोहो गर्नुपर्ने बाध्यताबाट राहत मिलेको बताइन्छ। जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट।
5: समयको बचत हुनुका साथै गाउँघरमा खेर गइरहेको बत्तीको प्रयोग गरेर पैसा आफ्नै ठाउँमा लगानी हुँदा खुसी लागेको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिका पाँचकी नारायणी चौलागाई।
6: छिटो पकाउनु पनि सकिने, बिस्तारै पकाउनु पनि सकिने। कतिपय बेला भित्रको खाना चाहिँ जल्न थाल्यो भने अटोमेटिक पनि बन्द हुन्छ। त्यो एक त कार्यबोझ घटाएको छ, अर्को स्वास्थ्यको दृष्टिकोणले राम्रो भएको छ।
5: जुम्लाको पात्रासी गाउँपालिका कि अर्की स्थानीय बासिन्दा माया देवी बोहरा।
7: गाउँघरको दिदी बहिनी एकदम खुसी भएको छन्। समयको बचत हुन्छ अनि स्वास्थ्यको लागि एकदम धुवा धुलो हुन्थ्यो अनि भाँडाहरू काला हुन्थे।
5: 70% अनुदानमा महिलाहरूलाई लक्षित गरेर विद्युतीय चुलो र त्यसमा आवश्यक पर्ने भाँडाकुँडा समेत वितरण गर्दै आएको बताउँछन् वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र जुम्लाका प्रमुख पृथ्वी साहे।
8: हामीले यो विद्युतीय चुलो कसरी चलाउने भन्ने कुराहरू अवेरनेस कार्यक्रम करिब करिब 4600 महिला दिदी बहिनीहरूलाई अवेरनेस कार्यक्रम पनि दिँदैछु। त्यो सँगसँगै जुन इलेक्ट्रिसिटीले भ्याए क्षमताले भ्याएसम्मको यो इन्डक्सन चुलो पनि वितरण कार्य हाम्रो अहिले भइराखेको छ।
5: देशभर अभाव भइरहेको खाना पकाउने ग्यासको विकल्पको रूपमा विद्युतीय चुलो प्रयोग गर्दै आएको हुनाले आफूहरूलाई सहज भइरहेको जुम्लाका महिलाहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी जुम्ला।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। श्रीलंकाको उच्च अदालतले सन् 2019 इस्टर सन्डे बम हमलाको योजना बुनेको अभियोग लगाइएका 15 दोषी ठहर गरेको छ। उक्त आक्रमणमा 270 ज्यान गएको थियो र 500 भन्दा बढी मानिस घाइते भएका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
0: दोषी ठहर गरिएकामा नाउफर माउलवी पनि छन् जसलाई अभियोजकहरूले उक्त आत्मघाती बम आक्रमणको मुख्य योजनाकार मध्ये एकका रूपमा उल्लेख गर्दै आएका थिए। तीनवटा गिर्जाघर र तीनवटा विलासी होटलहरूमा भएको सो विस्फोटन सन् 2009 गृहयुद्ध अन्त्य भएता श्रीलङ्कामा गरिएको सबैभन्दा खराब आक्रमण थियो। ज्यान गुमाउनेमा 45 विदेशी थिए। आक्रमणमा संलग्न सबै बम हमलाकारीहरू विस्फोटनमा मारिएका थिए। आरोपितहरूलाई 23,000 भन्दा बढी कसुरमा सजाय माग गरिएको थियो। त्यसमा हत्या, आतंकवादी आक्रमणका लागि षड्यन्त्र गरेको र हतियार राखेको सहितका कसुर थिए। अभियोजनका क्रममा 2300 भन्दा बढी मानिसहरूले प्रमाण उपलब्ध गराएका थिए। विस्फोटक सामग्री, तरवार र गोलीगट्ठा सहित 2000 भन्दा बढी प्रमाणहरू प्रस्तुत गरिएको थियो। उक्त बम हमलापछि श्रीलङ्काका अधिकारीहरूले गुप्तचर सम्बन्धी गम्भीर त्रुटि भएको उल्लेख गरेका थिए। श्रीलङ्काको सदनमा आक्रमणबारे भारतबाट प्राप्त सूचना उपयुक्त ढंगले सम्बन्धित निकायसँग साझा नगरिएको कुरा उठेको थियो। सन् 2023 श्रीलङ्काको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई राष्ट्रिय सुरक्षा सम्बन्धी विफलताका लागि जिम्मेवार रहेको ठहर गर्दै पीडितहरूलाई 10,00,000 क्षतिपूर्ति दिन आदेश दिएको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिऊ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: बिहे त यसपालि गर्ने हो।

0: एनर्जी बेस बे त गर्ने भने एउटा केटी लास्ट मन पर्छ
1: गएर भनिदिइहाल्न त यसको ढिला गर्नु हुँदैन क्या अन्त अरू उडाइदिएला फेरि
0: हो र भने

धर्मेन्द्र सेवन गाउँदै हुनुहुन्थ्यो आफ्नै शब्द र सङ्गीतमा. गुड आफ्टरनुन तपाईँहरू सबैलाई सनी या सोन क्ले फोकस्टोन क्यान्टबाट चाहिँ, र जस कहाँ कहाँ सुन्दै हुनुहुन्छ तपाईँहरूको दिन चाहिँ शुभ रहोस्. र मौसम पनि एकदमै राम्रो छ, आज घमाइलो छ. म पनि एकछिन बाहिर चौतारीमा घाम ताप्न गएको थिएँ आज, निकै जस साह्रै गर्मी त होइन ठिकैको छ, अनि अलिकति जेन्टल ब्रिज पनि भइरहेको छ है. त कहाँ कहाँ हुनुहुन्छ यहाँहरू सबैलाई वेलकम गर्न चाहिँ चाहन्छु. सेप्टेम्बर महिनाको आज 22 तारिक ट्युजडे कार्यक्रम तपाईँहरूले सुन्दै हुनुहुन्छ. म योगराज राईको साथमा चाहिँ तपाईँहरूले रहनुहुनेछ, अनि म पनि तपाईँहरूको साथमा रहनेछु. कतिपय श्रोताहरूले चाहिँ अब गीतहरू मगाउनुहुन्छ, कतिपय श्रोताहरू एकदमै एक्टिभ हुनुहुन्छ, कतिपय श्रोताहरू प्यासिभ लिसनर्सहरू हुनुहुन्छ. एनिवे तपाईँहरूले हामीलाई सुनिदिनु भए मात्रै पुग्छ, अब तपाईँहरूले सुनिदिनु नै भएन भने बेबेसको औचित्य केही हुँदैन. गर्दा जस थ्याङ्क यू भेरी मच र तपाईँहरूको माया अनि चाहिँ तपाईँहरूको चाहिँ सम्मानको लागि पनि भन्न चाहन्छु है. त हजुर, आज चाहिँ हामी एउटा इम्पोर्टेन्ट कुराकानीमा चाहिँ कुराकानी गर्ने छ हाम्रो सुनिल पुन्जी. उहाँ चाहिँ हाम्रो मोर्गेजेस लिमिटेड जुन चाहिँ क्याम्बर्लीमा अवस्थित रहेछ प्रोटेक्सन एडभाइजर हुनुहुँदो रहेछ. बेसिकली उनीहरूले चाहिँ यो लाइफ इन्सुरेन्स भनेको के हो, किन गर्नु आवश्यक छ, त्यस सम्बन्धी चाहिँ सचेत गराउनु हुने रहेछ. अनि यो इन्कम प्रोटेक्सन भनेको के हो, आफ्नो स्यालेरीमा पनि तपाईँहरूले चाहिँ जस इन्सुरेन्स गर्न चाहिँ सक्नुहुन्छ है त, तपाईँहरूले केही भएको खण्डमा. अनि क्रिटिकल इलनेस कभर अनि फ्यामिली इन्कम बेनिफिटमा चाहिँ अब फ्यामिलीको चाहिँ भन्छ नि मेन चाहिँ अब इन्कम होइन गर्ने व्यक्ति र उहाँको नै केही भइहाल्यो भने परिवारमा कसरी परिवारलाई सस्टेन गर्ने त्यो विषयमा गरेको कुराकानी छ. चारवटा पार्टमा छ, अलिकति छोटो छोटो भएको कारणले गर्दा 4 पार्ट्समा तपाईँहरूले सुन्न सक्नुहुन्छ. यो इम्पोर्टेन्ट अन्तर्वार्ता हुनसक्छ है त तपाईँहरूको लागि. र यदि तपाईँहरूले लाइफ इन्सुरेन्स गर्नुभएको छैन भने यो तपाईँहरूको लागि अलिकति आइडिया पनि हुनसक्छ होइन. गर्दा चाहिँ आज सुन्ने प्रयास गर्नुहोला. 5:45 जाँदादेखि 7 बजीसम्म पार्टमा तपाईँहरूले सुन्न सक्नुहुन्छ. र उहाँले पनि पहिला चाहिँ सुन्थे दाइ आज भोलि सुनेको छैन, अब सुन्नु पर्ला भनेर उहाँले चाहिँ बिहेभियर्समा जस एप्रोच गर्नुभएको रहेछ. गर्दा उहाँसँग गरेको कुराकानी आज सुन्ने प्रयास चाहिँ गर्नुहोला. 4:27 गइसकेको छ, अनि बिचबिचमा गीतहरू त छँदै नै छन्. र बिगडा गोर्खाजको तपाईँहरू श्रोताहरू एकदमै बिजी हुनुहुन्छ. यहाँ 1 आवर जेलका हाम्रा चाहिँ साँपहरू गुरुजेल भाइहरू पनि एकदमै बिजी हुनुहुन्छ. र भोलि चाहिँ यसपटक चाहिँ 1 आवर जेलले ट्रेल वकरमा दोस्रो स्थान आउन सफल हुनुभयो भाइहरू, र उहाँलाई कङ्ग्रेचुलेट गर्ने. अनि हाम्रो चाहिँ 4 बहिनीहरू पनि गोर्खा वाइफ्स टिमबाट एउटा टिम बनाएर उहाँहरू कुद्नु भएको थियो, र हाम्रो चाहिँ जिएम बहिनी अनि अरू 3 बहिनीहरू इनफ्याक्ट भोलि यहाँ चाहिँ अन्तर्वार्ताको लागि आउँदै हुनुहुन्छ. उहाँहरूलाई चाहिँ भोलि कङ्ग्रेचुलेसन दिने कार्यक्रम रहेको छ, र बटालियन नै फल इन भएर त्यहाँ हजुर. गर्दा र जस उहाँहरूलाई कङ्ग्रेचुलेसन गर्ने. भोलि फोटोहरू तपाईँले उहाँहरूसँग गरेको कुराकानी इन्डियो कोर्समा सुन्न चाहिँ जस हामी प्रस्तुत गर्नेछौँ. सुन्ने प्रयास गर्नुहोला है. त यिनै छन् आजको एट्र्याक्सनहरू. गीतहरू मगाउनुहुन्छ भने वाइनट तपाईँहरूको गीतहरू म सुनाउने प्रयास गर्नेछु. र हाम्रो यशोदा गुरुङ दिदीको टेक्स्ट देख्दैछु, हाम्रो भुवन दाईको देख्दैछु, अनि तारा लिम्बुको पनि देख्दैछु. थ्याङ्क यू भेरी मच तपाईँहरूको टेक्स्टको लागि है. त भन्दा एउटा नयाँ गीत राख्न चाहिँ चाहन्छु, र यो नयाँ गीत चाहिँ खेम सेन्चुरी हुनुहुन्छ, र उहाँलाई चाहिँ दीपिका मगरले गाउनुभएको गीत रहेछ. नेत्र अर्यालको चाहिँ शब्द अनि युवराज मगरको यो चाहिँ सङ्गीतमा यो गीत हामी सुन्दैछौँ. नयाँ गीत हो. अनि चाहिँ अर्को यहाँ छक्का छ माया छप्पकै 2 को गीत पनि यहाँ आज प्रिमियर भएको रहेछ, त्यो पनि यहाँ म हेर्दैछु है. त नयाँ गीत तपाईँहरूको सेवा प्रस्तुत गर्नेछु यहाँ जो सिस्टममा आयो भने.

0: रेडियो
1: छड्की सलाम।
2: हामीलाई सिनियर गुरुजीहरू युके आएर फर्किनुहुन्थ्यो नि, अनि उहाँहरूले सुनाउनुहुन्थ्यो कि ए युकेमा त ड्राइभिङ गर्दा एक्सिलेटरमा ढुङ्गा राखेर हिँड्ने हो भाइ भन्नुहुन्थ्यो, अनि बेलुकाको खाना खाएर फुटबल खेल्न जाने भन्नुहुन्थ्यो। हामीलाई त सरप्राइज थियो कि। अब त्यतिखेर मेरो फ्यामिलीको अभियसली भन्नुपर्दा आर्मी ब्याकग्राउन्ड थिएन, होइन, साथीहरूकै लैलैमा पहाडमा खोला खेल्न जाने भन्ने चलन थियो। अनि साथीहरूसँग खोला खेल्ने समयमा चाहिँ लो भोलि गल्ला जाने भनेर हावाहोमै गल्लामा गयौँ, अनि गल्लामा जाँदा जाँदा प्रोसेस हुँदा हुँदै भर्ती पनि भइयो। हामीलाई जिटिआरमा होमगार्ड भन्ने सुनेको थिएँ मैले, किनभने रहेछ भन्दाखेरि मलाई पनि थाहा भएन कि त्यो के भनेको भन्ने मिनिङै थाहा थिएन मलाई। होमगार्ड भन्थ्यो के हो के हो, तर कुरो के रहेछ भने जिटिआरको चाहिँ पल्टन मुभ नहुने, अरूको चाहिँ पल्टन मुभ भएकोले गर्दा उनीहरू चाहिँ हङकङमै बसिरहने अथवा एउटै ठाउँमा बसिरहने होम गार्ड भनेको रहेछ।
3: त्यति बेला हङकङ र यहाँ युकेको पैसा कति फरक थियो? हामी पनि गुरुजीहरू यता युके आएर हङकङ फर्किँदा मेसिन खुवाउनुहुन्थ्यो कि पैसा धेरै हुन्छ भनेर।
2: अब मैले याद हुँदाखेरि त्यतिखेर चाहिँ फेरि के थियो भने सुगा र मुगा भन्ने थियो। सुगा र मुगा भनेको म्यारिड र अनम्यारिड भन्ने थियो।
1: छड्की सलाम।
3: हजुर, सुगा र मुगा यो कुरा मलाई थाहा थिएन। हाम्रो चाहिँ प्रकाश रावत दाई हुनुहुन्छ, एक्सजिटिआरको 1982 ब्रिगेड अफ खासमा भर्ती हुनुभएको रहेछ, र अब नयाँ एपिसोड चाहिँ पर्सिबाट सुरु हुन्छ, र हाम्रो चाहिँ W2 चाहिँ जस अर्को हाम्रो साहबको चाहिँ सुक्रिम राई र दिदीको सकियो, र यो हप्ता लास्ट विक अन्तिम थियो, र पुनः प्रश्न आज तपाईँले सुन्नुभयो, र दाईसँगको नयाँ एपिसोड चाहिँ जस अब नेक्स्ट विकबाट सुरु हुन्छ। फेरि अर्को एपिसोडको लागि पनि एकजना हाम्रो चाहिँ हाम्रो गेस्टले जस उहाँले अनुरोध गरिसक्नु भएको छ, उहाँको समयको लागि धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु है त। हजुर, हाम्रो चाहिँ भुवन दाजु नमस्कार, योग भाइ छ्याजलो मिठा मिठा गीत सुनेर भरपूर मनोरञ्जन लिँदैछु कर्मथलोबाट भन्नुभएको छ दाई, थ्याङ्क यू भेरी मच। तारा लिम्बू दिदी हुनुहुन्छ स्विन्डनबाट, र उहाँले पनि सेवा र योग भाइ गोधुली कार्यक्रम सुन्दै घरतिर लाग्दैछु है भनेर भन्नुभएको रहेछ, सायद बसमा हुनुहुन्छ र गीतहरू सुन्न चाहनुहुन्छ भने यसो जानकारी गराउनु होला। विष्णु भाइ ब्लानफोर्डबाट मैले पनि सुन्दैछु है, गुड आफ्टरनुन दाई भन्नुभएको छ, धेरै धेरै धन्यवाद। मिनी कालीकोटे बहिनी हुनुहुन्छ आसपोर्टबाट, र उहाँले पनि र एउटा गीत यहाँ मगाउनु भएको छ, र यो गीत चाहिँ म सुनाउने छु, खेमराज गुरुङले गाउनु भएको गीत हो, र बहिनीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यो सदा दिदीले एउटा भोइस म्यासेज यहाँ पठाउनु भएको रहेछ, त्यो भोइस म्यासेज पनि हामी केही बेरमा चाहिँ सुन्नेछौँ है त। र हाम्रो मिनी कालीकोटे बहिनीको गीत एकदमै यहाँ मैले रेडी गर्न सफल भयो, बहिनीको गीत चाहिँ म सुनाउनेछु, र आज चाहिँ 5:45 जाँदादेखि उता फोर्थ पार्ट्समा चाहिँ तपाईँहरूले चाहिँ प्रोटेक्सन एडभाइजर हुनुहुन्छ हाम्रो सुनिल पुन, हाम्रो मोर्गेजेस लिमिटेडको चाहिँ हुनुहुन्छ। यो लाइफ इन्सुरेन्स भनेको के हो, किन गरिन्छ, अनि इन्कम प्रोटेक्सन भनेको के हो, किन आवश्यक छ, क्रिटिकल इलनेस कभर अनि फ्यामिली इन्कम बेनिफिट सम्बन्धी कुराकानी गरेका छौँ, त्यो कुराकानी सुन्ने प्रयास चाहिँ गर्नुहोला है त। अनि हाम्रो मिनी कालीकोटे बहिनी नमस्ते दाई, हजुरहरूबाट नै हजुर सुरुबाट नै गोधुलीमा हजुरलाई सुनिरहेको छु भन्नुभएको छ, धेरै धेरै धन्यवाद। र जस रेडियो बिग्रेको मोबाइलमा नै आजबाट अब नयाँ रेडियो नाउन्जेल दाई भनेर भन्नुभएको छ, मोबाइलबाट सुनिराख्नु भएको रहेछ, मोबाइलबाट पनि सुन्न एकदमै सजिलो हुन्छ, म पनि मोबाइलबाटै सुनिरहेको हुन्छ, र यो गीत चाहिँ सम्पूर्ण रेडियो प्रेमी श्रोतालाई सुनाउन चाहनुभएको छ, हाम्रो खेमराज गुरुङ गाउनुहुन्छ।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: हजुर, कृष्ण खुरुङले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। गोधुली कार्यक्रम सुन्दै हुनुहुन्छ। केही बेरमै हाम्रो यशोदा गुरुङ दिदी हुनुहुन्छ रेडिङबाट, उहाँको भोइस म्यासेज म प्ले गर्नेछु र त्यसपछि उहाँले मगाउनु भएको गीत त्यही चलचित्रबाट, र जुन चाहिँ गीत मगाउनु भएको छ त्यो गीत चाहिँ हाम्रो सिस्टममा अलिकति यहाँ आइसकेको रहेन रहेछ। त्यही चलचित्रबाट अर्को गीत, जुन चाहिँ गीत तपाईँले बारम्बार सुनिराख्नु भएको छ, निकै हिट गीत पनि हो, त्यो गीत म सुनाउनेछु। अनि यो बिचमा खेलमती लिम्बू दिदी हुनुहुन्छ ग्रेट लन्डनबाट, उहाँले पनि खाना पकाउँदै रेडियो सुनिराख्नु भएको रहेछ। हाम्रो निर्मला परिवेश राई बहिनीको कुनै पनि एउटा गीत भन्नुभएको छ, अनि कस्तो संयोग, निर्मला बहिनीको पनि ठक्क भोइस म्यासेज आएको रहेछ, एउटा मिठो गीतको अनुरोध गर्नुभयो जस्तो मलाई लाग्यो, र उहाँको म्यासेज पनि म प्ले गर्नेछु है त। र बहिनीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनलाइन बिजनेस भन्दै हुनु त कस्तो खालको बिजनेस हो, निकै जोस व्यस्त पनि छु भन्दै हुनुहुन्थ्यो, सायद त्यसमा अब तपाईँ निकै लागि पर्नु पनि भएको होला। हजुर, यो तमु पेलु सङ्घ युकेको चाहिँ एउटा जानकारी यहाँ आएको छ, सामुदायिक भवन समुद्घाटन तथा महायज्ञ चाहिँ उहाँहरूले गर्दै हुनुहुँदो रहेछ। यो चाहिँ फ्राइडे 30 अक्टोबरदेखि सन्डे 1 नोभेम्बरसम्मको कार्यक्रम उहाँहरूले गर्दै हुनुहुन्छ है त। समय चाहिँ बिहान 11 बजेबाट बेलुकी 5 बजेसम्म चाहिँ उहाँहरूले यो चाहिँ टाइम राख्नुभएको छ। तमु पेल्यु युके सङ्घको चाहिँ भवनमा हो, रेडिङमा RG28 क्युबेक अल्फामा तपाईँहरू जान सक्नुहुन्छ है त। र फ्राइडे 30 अक्टोबरमा चाहिँ विशेष पूजा उहाँले गर्दै हुनुहुँदोरहेछ। स्याटरडे 31 अक्टोबरको दिन चाहिँ भवन समुद्घाटन तथा पूजा र प्रवचन गर्नुहुने रहेछ, अनि सन्डे 1 नोभेम्बरको दिन चाहिँ पूजा तथा प्रवचन र समापन कार्यक्रम रहेको छ। 3 दिन कार्यक्रम राख्नु भएको छ, र खुल्ला प्रवेश, निःशुल्क खानपिना, अनि दान सङ्कलन, दाता सम्मान र सांस्कृतिक प्रस्तुति गर्दै हुनुहुन्छ है त। र तपाईँहरूले अध्यक्ष ज्यू हुनुहुन्छ, उहाँ चाहिँ क्याप्टेन देम बहादुर तमुज्यू हुनुहुन्छ, र उहाँलाई 07879467665 कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ है त। यस सम्बन्धी केही तपाईँहरूले विस्तृत जानकारी लिन चाहिँ चाहनुहुन्छ भने आज 5:45 जाँदा 4 पार्ट्समा चाहिँ, र यो प्रोटेक्सन एडभाइजर हुनुहुन्छ हाम्रो सुनिल पुन भाइ, र उहाँसँग कुराकानी गर्नेछौँ है त। लाइफ इन्सुरेन्स, अनि इन्कम प्रोटेक्सन, अनि क्रिटिकल इलनेस कभर, अनि फ्यामिली इन्कम बेनिफिट सम्बन्धी कुराकानी गर्नेछौँ। यो एउटा इम्पोर्टेन्ट अन्तर्वार्ता तपाईँहरूको लागि हुन चाहिँ सक्छ, इन्फर्मेसन पनि तपाईँहरूले गेन गर्न चाहिँ सक्नुहुन्छ। यति भन्दै हाम्रो यशोदा दिदीको म यो प्ले गर्छु, र त्यसपछि पेन्सन पट्टाबाट नै म गीत राख्नेछु है त। दिदीको यही स्क्रिनिङ सम्बन्धी छ जस्तो मलाई लाग्यो।
1: नमस्ते योगराज भाइ लगायत बिएबिएस परिवार सम्पूर्ण श्रोता वृन्दमा, म यशोदा गुरुङको तर्फबाट आज पनि एक जानकारीको साथमा उपस्थित भएकी छु। गत 12 तारिक सेप्टेम्बर प्रिन्सेस हल अल्डरसोर्टमा अत्यन्त भव्यताको साथमा प्रदर्शन भएको चलचित्र पेन्सन पट्टाको प्रिमियर सो पश्चात प्लम स्ट्रिटमा पनि हाउसफुलको साथमा प्रदर्शन भइसकेको यो चलचित्र अब यही आउँदो 4 अक्टोबरमा दिनको ठिक 3 बजे साउथ रेडिङ कम्युनिटी हलमा प्रदर्शन हुन गइरहेको यहाँहरूलाई जानकारी गराउँदै, यहाँहरू सम्पूर्णलाई 4 अक्टोबर दिनको ठिक 3 बजे हामी हार्दिक निमन्त्रणा गर्दछौँ। टिकट दर £15 मात्र रहेको छ, र सोही दिन 4 अक्टोबरको साँझ 7 बजे स्विन्डन सहरमा पनि यो चलचित्र प्रदर्शन हुने यहाँहरूलाई जानकारी गराउँदै, समय र स्थान अनुकूल यहाँहरू सम्पूर्णलाई हामी हार्दिक निमन्त्रणा गर्दछौँ। लाहोरे समुदायको संस्कार, भोगाई, व्यवहारिक पक्षलाई गजबको मौलिकतामा उजागर गरी हजारौँ दर्शकहरूको मन जित्न सफल भएको यो चलचित्रको अत्यन्त लोकप्रिय गीत शान्तिश्री परियार र सुरज गुरुङको आवाजमा ऐना हेरेर यो गीत पनि सम्पूर्ण श्रोता वृन्दलाई सुनाइदिनु हुन विनम्र आग्रह गर्दछु। धन्यवाद भाइ।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: संयुक्त राष्ट्र संघको 81 औं महासभा अन्तर्गतको उच्च स्तरीय राजनीतिक बहस आजदेखि शुरू भएको छ। यो उपत्यको महासभा मुख्य रूपमा विश्वासको पुनस्थापना रूपान्तरणको व्यवस्थापन सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्र संघ भन्ने नारामा केन्द्रित छ। विश्वका सरकार प्रमुख एवं प्रतिनिधिहरूले विश्वव्यापी रूपमा फैलिएका युद्ध आणविक हतियारको सन्त्रास गरिबीको चरम अवस्था र जलवायु संकटले निम्तिएको मानवीय एवं पूर्वाधारको क्षति लगायतका विषयमा छलफल गर्नेछन्। उच्च स्तरीय राजनीतिक बहस परराष्ट्र मन्त्री शिशिर खनालले सहभागिता जनाउनु भएको छ। उहाँसँगै प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव अमृत बहादुर राई, स्थायी नियोग प्रमुख लोक बहादुर थापा, मिशनका कर्मचारी लगायतको सहभागिता छ। सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने आदेश दिएको छ। न्यायाधीश नहको सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबुल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको हो। अदालतले सरकारी निकायले बोलपत्र आह्वान गर्दादेखि नै श्रमिकको न्यूनतम पारिश्रमिक र सुविधा सुनिश्चित हुने गरी कागजात तयार गर्न तथा त्यसभन्दा कम दरका बोलपत्र प्रारम्भमै खारेज गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। त्यस्तै तत्काल गणना गर्न नसकिने श्रमिक सुविधाका लागि कुल सम्झौता रकमको निश्चित प्रतिशत जगेडा कोष राख्न र श्रम तथा व्यवसाय जन सुरक्षा विभाग मार्फत प्रभावकारी अनुगमन गर्न पनि आदेश दिएको छ। त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको विषय आज प्रतिनिधि सभामा उठेको छ।

0: नेपाली कम्युनिष्ट पार्टीका सचेत युवराज दुलालले घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गर्नुभएको हो।
1: प्रहरीसँगको विवादमा एक युवा सवारी चालकले म लास हुँदैछु भन्ने उद्घोष गरिसकेपछि राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए। सरकार अब के गर्छ, हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? माननीय गृहमन्त्री जिल्ला प्रश्न सुन्न चाहन्छु, नेपाल प्रहरी बल अन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो, नेपाल सरकार कसको हो? यो घटना केवल एउटा चालकको उत्तेजना अथवा आवेगको घटना मात्रै होइन, यसले सिँगै राज्यप्रति नागरिकको निराशा, लाखौँ बेरोजगार र अस्थायी रोजगारमा रहेका युवाहरूको पीडा अभिव्यक्त गर्छ र श्रमिक र नियमनकारी निकाय बीच कति अमर्यादित व्यवहार छ, कति विवाद छ, कानुन कति मिचिएको छ भन्ने कुराको एउटा दृष्टान्त हो यो। त्यसकारणले म सभामुख मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु।
0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा दिताले घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक स्वास्थ्य बारे गम्भीर प्रश्न उठेको बताउनु भयो।
2: त्रिपुरेश्वरमै घटेका दुईवटा घटनाहरूले दुईवटा गम्भीर विषय संकेत गरिरहेका छन्। पहिलो, हाम्रो पुलिसिङ गर्ने शैली कतिको मिलेको छ। दोस्रो, हाम्रा चालकहरूको मनोसामाजिक अवस्था कस्तो छ भने हामी राज्य चलाउनेहरूले स्वयं यातायात व्यवसायहरूले कतिको ध्यान दिएका छौँ। हामीलाई सडकमा यात्रु वा चालकहरूसँग कस्तो व्यवहार गर्ने भनी जे सिकाइएको छ त्यसमा गम्भीर समस्या छ कि बदल्नु पर्ने कहाँनिर छ, के छ बदलौँ, नत्र यस्ता दुःखद घटनाहरूको सिलसिला नरोकिने भयो। चालकहरूसँग हामी धेरै यात्रुहरूको भविष्य जोडिएको हुन्छ, उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन। राज्यले सिकोस्, यातायात व्यवसायीले पनि सिकुन्, स्वयं चालक र उनीहरूको परिवारले पनि महसुस गरोस् अनि ट्राफिक तथा पुलिसले पनि आफ्नो कार्यशैली बारे पुनर्विचार गरौं।
0: सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐनको दफा 171 पूर्णत अन्यायपूर्ण र अव्यवहारिक रहेको भन्दै आपत्ति जनाउनु भयो।
3: सवारी तथा यातायात व्यवस्था ऐनको दफा 171 ले यदि ट्राफिक या प्रहरीले गरेको काम कारवाही चित्त बुझेन भने 35 दिन भित्र यातायात व्यवस्था विभागका हाकिम महानिर्देशक डिजी कहाँ गई उजुरी दिन मिल्छ। अब भन्नु सभामुख महोदय, दार्चुलाका चालकलाई आफूलाई चिट काटेको चित्त नबुझे उहाँ काठमाडौँ विभागमा आई डिजी साहबलाई भेटेर उजुरी दिन सक्ने सम्भावना कतिको न्यायचित हो त? चालकलाई 500 रुपियाँको जरिवाना चित्त बुझेन भनेर 50,000 खर्च गरी ऊ काठमाडौँ धाउन सक्छ त? त्यसैले सभामुख महोदय, 171 दफाको नियम पुरै हावादारी छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म सुनिता।
4: यो BFBS गोर्खा रेडियो हो।

ब्युटिफुल गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोताहरू। यो गीत पञ्चे बाजा गीत मैले सुनाएँ, पक्का पनि तपाईँहरूले इन्जोय गर्नुभयोला। 5:12 गइसकेको छ आदरणीय श्रोताहरू। र यो गीत राजु परियार र शीला आलीज्यूले गाउनु भएको, शब्द सङ्गीत राजु परियारकै हो। यो गीत सुनेर हिमाल क्षेत्रीज्यू हुनुहुन्छ कहाँबाट हो, र उहाँलाई यो आन्सर रिप्लाई गर्नु चाहिँ नमिल्दो रहेछ। योगजी नमस्कार, जब पञ्चे बाजा लगाउनुहुन्छ त्यो मेरो रोजाइ है भनेर लेख्नु भएको छ। हजुरलाई धेरै धेरै धन्यवाद। कुन ठाउँबाट सुन्दै हुनुहुन्छ यसो जानकारी पनि गराउनु होला है त मलाई पनि। म त पूर्वतिरको मान्छे हो, तर पश्चिमतिरको यो लोकदोरी गीत भन्दा पनि यो पञ्चे भाजा मलाई एकदमै मनपर्छ। लोकदोरी गीत अब लोकगीत नै सुनेर हुर्केको हो। पूर्वतिरको अलिकति स्लो टाइपको हुन्छ, तर पश्चिम टाइपको चाहिँ अलिक फास्ट स्लो पनि हुन्छ होइन। गर्दा हजुरलाई धेरै धेरै धन्यवाद। पञ्चे भाजा गीत चाहिँ मनपर्दो रहेछ, जान्न पाउँदा एकदमै खुसी लाग्यो। थ्याङ्क यू भेरी मच हजुर। 5:13 गइसकेको छ हाम्रो स्टुडियोको घडीमा। केही बेरमा हाम्रो खेलमती लिम्बू दिदी हुनुहुन्छ, उहाँले अनुरोध गर्नुभएको गीत सुन्नेछौँ। त्यसपछि निर्मला परिवेश बहिनी अनि बिना गुरुङज्यू हुनुहुन्छ, उहाँ चाहिँ ननिटनबाट जस उहाँले सुन्ने गर्नुहुन्छ र कहिलेकाहीँ उहाँ गीत मगाउनुहुन्छ। र उहाँले इमेल गर्नुभएको रहेछ, तपाईँ चाहिँ हाम्रो बिएबिएसको मेसेन्जरमा जोडिनु भयो भने सजिलो हुन्थ्यो। कहिलेकाहीँ त्यो मिस हुन पनि सक्छ होइन, कहिलेकाहीँ हामी यो चाहिँ वेबसाइट नखोलेको भएर तपाईँको रिक्वेस्टहरू मिस हुनसक्छ। त्यसले गर्दा तपाईँलाई चाहिँ मैले हाम्रो बिएबिएस गोर्खा रेडियोको मेसेन्जरमा जोडिनको लागि पनि आह्वान गरेँ है त बिनाजी, यदि सुन्दै हुनुहुन्छ भने। अनि हाम्रो पदम थापा भावा हुनुहुन्छ प्लम स्ट्रिटबाट, उहाँले नमस्कार भन्छ, रेडियो सुन्दैछु, समय भए बोल्नुको नम्बर भनेर भन्नुभएको छ। सायद उहाँले बोल्न खोज्नु भएको होला, म अलिकति अस्पष्ट भएँ। यदि बोल्न चाहनुहुन्छ भने जानकारी गराउनु होला, नत्र भने हामी केही विषयमा कुराकानी गर्नेछौँ। आज चाहिँ 5:45 जाँदा चाहिँ हामी इम्पोर्टेन्ट विषयमा कुराकानी गर्नेछौँ। सुनिल पोन भाइ हुनुहुन्छ, प्रोटेक्सन एडभाइजर हुनुहुन्छ, बेसिकली लाइफ इन्सुरेन्स अनि यो चाहिँ इन्कम प्रोटेक्सन र क्रिटिकल इलनेस कभर अनि फ्यामिली इन्कम बेनिफिट यस सम्बन्धी हामीले कुराकानी गर्नेछौँ है त। अब बेनिफिट के रहेछ त त्यस सम्बन्धी तपाईँले सुन्नुभयो भने तपाईँलाई पनि ओहो गऱ्यो भने राम्रै हुँदो रहेछ है भनेर भन्न चाहिँ सक्नुहुन्छ। कहिलेकाहीँ भन्न सकिँदैन होइन, आज के हुन्छ, आज हामी ठिक छौँ, भोलि बेठिक पनि हुनसक्छौँ, के हुनसक्छ त्यो पनि हामीलाई थाहा हुँदैन। गर्दा यो इन्सुरेन्स गर्नु राम्रै कुरा हो, तर अब हामी कहिलेकाहीँ चाहिँ नपरेसम्म हामी च्यातिँदैनौँ, त्यो कुरा पनि छँदैछ आदरणीय श्रोता। हजुर, नेपालमा अहिले 9:59 ठक्कै 10 छ है त नेपालमा, र नेपालतिर पनि सुन्दै हुनुहुन्छ नमस्कार। अनि ब्रुनाई मध्यरात भएको छ, त्यहाँ चाहिँ बुधबार भइसकेको छ, 12:15 जाँदा सुनिराख्नु भएको छ। नारायण सापकोटा भाइ हुनुहुन्छ फिनल्यान्डबाट, र उहाँले पनि यहाँ भिडियो पठाइदिनु भएको रहेछ। एनिवे जस थ्याङ्क यू भेरी मच हजुरलाई पनि है। त्यो खोल्न अलिकति टाइम लाग्छ, यो हाम्रो यो भनौँ न यो इन्टरनेट चाहिँ एकदमै स्लो भएको कारणले गर्दा पनि हो। भाइको भिडियो सायद प्रायःसो ट्रामतिरको पनि पठाइराख्नुहुन्छ, गर्दा थ्याङ्क यू भेरी मच हजुरलाई है त। हजुर, यति भन्दै अब हामी गीततर्फ लागौँ, र यो गीत चाहिँ हाम्रो खेलमती लिम्बू दिदी ग्रेस लन्डनबाट हुनुहुन्छ। र जोस अहिले खाना पकाउँदै रेडियो सुन्दैछु भन्दै हुन्थ्यो, निर्मला परिवेश बहिनीको कुनै पनि एउटा गीत भन्दै हुनुहुन्थ्यो, र यो रोना साराई उहाँकै छोरी हुनुहुन्छ, तर ठुली हो कि माइली हो म अलिकति झोकिन्छु होइन। र निर्मला बहिनीको चाहिँ छोरी हुनुहुन्छ, बहिनीले लेख्नु भएको गीत, अनि कल्याण सिंहको चाहिँ यो कम्पोजमा यो गीत हामी सुन्नेछौँ। र त्यसपछि भने हाम्रो निर्मला परिवेश बहिनीको गीत हामी सुन्नेछौँ है, कुनै एउटा मिठो गीत भन्नुभएको छ, त्यो गीत हामी सुन्नेछौँ।

0: हजुर जरुरत छ हाम्रो रोना सरलाई भान्जी गाउँदै हुनुहुन्थ्यो हाम्रो निर्मला परिवेश बहिनीको चाहिँ माइली छोरी हुनुहुँदो रहेछ म अलिक कन्फ्युज हुनुहुन्छु यहाँ क्लियर गर्नुभयो बहिनीलाई धेरै धन्यवाद भन्न चाहन्छु खेलमती लिम्बू दिदी हुनुहुन्छ ग्रेज लन्डनबाट उहाँले अनुरोध गर्नुभएको गीत हामीले सुन्यौँ आशा छ दिदीले पनि पक्कै पनि यो गीत सुन्ने मौका चाहिँ पाउनु भयो होला भन्न चाहिँ चाहन्छु है त 5:20 गइसकेको छ र यो बिचमा सेरु घटीज्यू हुनुहुन्छ नमस्कार युग दाई म पनि हजुरलाई सुन्दैछु अनि दाई फुर्सद भयो भने भएको बेला हजुरसँग केही कुरा गर्न थियो भनेर भन्नुभएको छ थ्याङ्क यू भेरी मच वाइ नट भाइ हामी कुराकानी गराउँला नि होइन थ्याङ्क यू तपाईँको लागि अनि टिका पूजाजी हुनुहुन्छ नमस्कार योगजी हजुरको लभली प्रोग्राम सुन्दैछु हजुरको रोजाइमा कुनै एउटा गीत सुनाइदिनु होला भनेर भन्नुभएको छ इस्लीबाट है त र यो नेक्स्ट गीत तपाईँको लागि है त र यो गीत तपाईँको लागि पनि अनि निर्मला बहिनीको लागि पनि म सुनाउन चाहन्छु हाम्रो चाहिँ पदम बाबा हुनुहुन्छ प्लम स्ट्रीटबाट उहाँले फोन गर्नुभएको थियो र एकछिन हामी उहाँ फेरि कुराकानी गर्नेछौँ है त यो बहिनीको म्यासेज यहाँ म प्ले गर्छु तर कहिले काहीँ यो घुमेको
1: भन्न चाहन्छु म निर्मला राई परिवेश एन्डोभरबाट दाजु मलाई एउटा मिठो गीत राखिदिनुहोस् न अनि सबै सबै जो जसले सुन्दै हुनुहुन्छ रेडियो सबैलाई अनि हजुरलाई पनि म आज किचनमा छु क्या दाजु त्यही भएर बेबेस यसो खोलेको हजुरको कार्यक्रम आउँदै रहेछ अनि सुन्दै यसो दाजु है थ्याङ्क यू सो मच
0: नो प्रब्लम बहिनी ल त हेल्दी मिठो मिठो खाना पकाएर चाहिँ खानु होला भन्न चाहिँ चाहन्छु अब कुनै मिठो गीत तपाईँको यत्रो हाम्रो आर्काइभमा छ गीतहरू त्यसले तपाईँले लेख्नु भएको गीत म सुनाउँछु राजेश पारे राईले गाउनु भएको मलाई पनि मनपर्छ अनि अर्जुन पोखरेलको सङ्गीतमा ल बहिनी तपाईँको फेरि नयाँ गीत पनि आउँदैछ भन्दै हुनुहुन्थ्यो त्यसको लागि गुड लक अनि तपाईँको अनलाइन बिजनेसको लागि गुड लक है त पैसो कमाउँदै हुनुहुन्छ होला होइन मेजर निसाब हुनुहुन्छ पैसाको त के प्रब्लम भएर बहिनीलाई होइन तैपनि पैसाले जहिले पनि मान्छेलाई पुग्दैन होइन आफ्नो चाहिँ समस्या हुन्छ

0: गोरखा रेडियो तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो
1: अ हो
0: के गर्दै गरेको
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु
0: तपाईले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि बीएफपीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर
1: यसर्थ तिनको उत्तर नदिनुहोस् आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस् छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस् आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस् विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ
0: यो PFBS, गोर्खा रेडियो हो।

0: हजुर, ब्युटिफुल गीत स्वर सम्राज्ञी लता मङ्गेशकर गाउँदै हुनुहुन्थ्यो। पक्का पनि यो गीतबाट इन्जोय गर्नुभयो होला। क्यान्टरबरीमा हाम्रो रोजिना राई बहिनी हुनुहुन्छ, उहाँले पनि सुन्दैछु है दाई भनेर भन्नुभएको छ। बहिनी थ्याङ्क यू भेरी मच, बिजी हुनुहुन्छ। अब तपाईँहरूको चाहिँ यो सेकेन्ड नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल पनि हुँदैछ, त्यहाँ तपाईँले होस्ट गर्दै हुनुहुन्छ। यो 27 सेप्टेम्बर सन्डेको दिन हो र 10:30 2:30 चाहिँ मुभी स्क्रिन हुन्छ। त्यसपछि अवार्ड सेरेमनी 3 बजेदेखि 8 बजेसम्म हुन्छ एम्पायर ब्याङ्क एम्पायर हलमा है। त टिकट दर जनरल एडमिसनको लागि चाहिँ 15 पाउन्ड, जेनरल एडमिसन प्लस डिनर 50 पाउन्ड, अनि भिआइपी पासको लागि 100 पाउन्ड, अनि भिभिआइपी पासको लागि चाहिँ 200 पाउन्ड। बहिनीसँग मैले यस सम्बन्धी छोटो कुराकानी गरेको थिएँ, अनि हाम्रो योगेश साहब लगायत अरुण प्रधान जस्तो लाग्छ उहाँसँग मैले अस्ति कुराकानी गरेको थिएँ, सायद चाहिँ तपाईँहरूले सुन्ने मौका चाहिँ पाउनुभयो होला। टिका पूजाज्यूले पनि थ्याङ्क यू सो मच भन्नुभएको छ, अनि निर्मला परिवेश बहिनीले भोइस मेसेज पठाउनु भएको रहेछ, त्यो सुन्न बाँकी नै छ। शोभा गुरुङ दिदी हुनुहुन्छ, उहाँले पनि सुन्दैछु है भनेर भन्नुभएको छ। अनि ललित साहब र सती दिदी, हामी पनि निकै लामो समयपछि हजुरको मिठो तथा रमाइलो कार्यक्रम सुनेर आनन्द लिइरहेका छौँ। भाइ आशा छ हजुरको छुट्टी पनि रमाइलो र सुखमय रह्यो होला भनेर भन्नुभएको छ। दिदी साहब हजुर एकदमै रमाइलो भयो, थ्याङ्क यू भेरी मच। हामी पनि घुम्न गएका थियौँ राफेल नाडालको गाउँतिर गएका थियौँ। हजुर स्पेनतिर जानुभएको रहेछ राफेल नाडाल, उहाँको टेनिस त पहिला एकदमै हेरिन्थ्यो, आजभोलि रिटायर हुनुभएको छ कि स्टिल खेल्दै हुनुहुन्छ पक्का थाहा भएन। हजुर साहबलाई धेरै धेरै धन्यवाद भन्दै यो बिचमा हाम्रो चाहिँ पदम बहादुर थापा बाबा हुनुहुन्छ प्लम स्ट्रिटबाट, उहाँसँग छोटो कुराकानी गरौँ है त। उहाँ बोल्न चाहनुभएको छ, बाबा नमस्ते।
1: नमस्कार भानिज, जति पनि बिएसबिएस रेडियो सुनिरहनुभएका सम्पूर्णलाई म पदम बहादुर थापाको मङ्गलै शुभकामना भानिज।
0: हजुर एकदमै खुसी लाग्यो तपाईँ आयो कि, सबले तपाईँको बोली मन पराउनुहुन्छ। अनि कस्तो हुनुहुन्छ, आराम हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, खाना खाइसक्नुभयो अथवा के गर्दै हुनुहुन्छ?
1: म अहिले हजुरको रेडियो सुनिरहेर बसिरहेको छु भानिस। म बोल्न खोजेको
0: हजुर,
1: अस्ति हजुरलाई के अरे पैसा पठाउँछु भनी मौखिक भनेको थिएँ।
0: ओके,
1: तर मैले मेरो जेठी श्रीमतीको नाममा 482 पाउन्डको 1,00,000 हुनु रहेछ।
0: ए वाओ,
1: यो पैसा चाहिँ नि हाम्रा नागरिक अभियन्ता थर्क राणाको मार्फत नेपालमा बाढी पीडितले लगेका भान्जा भान्जी नाति नतिनाको सम्झनामा पठाएको छु भानी।
0: ए वाह वाह, 1,00,000 भनेको त धेरै पैसा पो पठाउनु भएको रहेछ। हजुरलाई धेरै धेरै धन्यवाद है, खुसी लाग्यो।
1: हजुर अब किनभने पठाउन पठाउन अलि धेर नै पठाए हुन्थ्यो कि भन्ने तरिकाले पनि, र मेरो स्वर्गीय श्रीमतीले पनि स्वर्ग भयो, उहाँ स्वर्गको लागि उहाँलाई पनि र उहाँ के अरे जति पनि स्वर्ग जानुभयो उहाँको पनि आत्मा शान्तिको लागि।
0: हजुर एकदमै, त्यही त आफूले अब खाइ नखाइ अब पठाउनु भएको रहेछ, ह्याट्स अप टु यू। हजुरलाई सलाम छ है त बाबा,
1: धेरै धेरै धन्यवाद भानी। त्यही अस्ति पठाउँछु भनी अहिले चाहिँ नि पक्का पठाएर जानकारी गराएको भानी।
0: एकदम वेल डन वेल डन। अनि के गर्दै हुनुहुन्छ त आज, तपाईँको अब विकेन्डतिर के गर्नुभयो? आज त हुन त ट्युसडे हो होइन, विकेन्ड त गइसक्यो।
1: अब आज चाहिँ नि के गरे, अब सधैँ अब बुढो मान्छे काम गर्ने कुरो भएन, के अरे रेडियो सुन्ने हजुरहरूको के अरे मनोरञ्जन गराउनुहुन्छ, त्यही नै एकदम खुसी लाग्छ भानिज। हजुरले धेरै धेरै कुरा सुनाउनुहुन्छ बिहान,
0: हजुर हाम्रो कामै त्यही हो नि त,
1: एकदम मनोरञ्जन गराइदिनु भएको छ। विरोधकारीलाई जाने सुनेर समय पास गर्न साह्रै राम्रो भएको।
0: ओके, बाबालाई चाहिँ कस्तो गीत मनपर्छ, लोकगीत?
1: मलाई गीत त जे पनि मन पर्थ्यो, अहिले भनिहालौँ अब स्वर्गीय नारायण गोपालको 2 फुल हो कि एउटा फुल देउरालीमा भन्ने गीत।
0: ए दुईटा त्यो गीत मनपर्छ हजुरलाई?
1: त्यो मनपर्छ मानिस।
0: ए ओके, तपाईँ चाहिँ गाउनुहुन्छ कि गाउनुहुन्न त, उमेरमा त गाउनु भयो होला।
1: होइन उमेरमा मैले के गरेँ आफ्नो भाकाहरू गाउँथे, तर स्वर कति थिएन के अरे ढङ्गसँग माले भन्छ क्या मगर कुराले रङ्गले भन्छ
0: क्या
1: छैन रङ्ग मात्रै छ भने जस्तो
0: रङ्ग
1: मात्रै हो भने
0: ठिक छ ठिक छ. अनि तपाईँको दुलाईले खाना पकाइसक्नु भयो त?
1: दुलाईले खाना पकाएको छैन भने सुनिरहेछ.
0: ओके अब तपाईँले भन्नुभयो गीत म यहाँ सुनाउँछु, को कसलाई सुनाउनुहुन्छ त?
1: यो जति पनि रेडियो सुन्नु सुन्ने सम्पूर्णलाई इच्छा लाउनेलाई है भानी.
0: ए राइट. अनि आफ्नो दुलाईले सुनाउनु हुन त छेउमै बसिराख्नु भएको छ भन्नुहुन्छ?
1: उल्टो सुनिरहेछ नि यही मसित सँगै बसेर के भन्छ बुढाले गल्ती गर्छ भनेर यहाँ कोच गर्दैछ मेरो दुलाई.
0: कहिले कहिले त पछिबाट उहाँले यसो यसो भन्नु भनेर सिकाउनु हुन्छ नि होइन?
1: हजुर
0: ठिक छ ठिक छ. त्यो पनि राइट. ओके अब समय त्यति धेरै छैन हजुरलाई, म यो गीत सुनाएँ है त बाबा, कहिले कहीँ आउँदै गर्नु होला.
1: थ्याङ्क यू भानी.
0: थ्याङ्क यू बाबा. बोल्नु मन त थियो, फेरि अर्को प्रोग्रामतिर जानुपर्ने भएको. ल बाबा. हजुर एकदम रमाइलो व्यक्ति हुनुहुन्छ हाम्रो चाहिँ पदम थापा बाबा प्लम स्ट्रिटबाट. उहाँको श्रीमती दुलाई भन्ने गर्नुहुन्छ दिदी, उहाँले पनि सुनिराख्नु भएको छ भन्दै हुनुहुन्थ्यो. ल त हजुरहरूको लागि यो गीत

हजुर, यो गीत मन नपराउनु हुने श्रोताहरू सायद कमै मात्र हुनुहुन्छ होला। अघि बाबासँग कुराकानी सुनेर चाहिँ हाम्रो छवि थापा मगर दाजु यहीँ फोक्सुनबाट लेख्नुहुन्छ, नमस्कार योग भाइ, पदम बाबालाई प्रणाम अनि ग्रान्ड सेल्युट भन्नुभएको छ है बाबा हजुरको लागि हाम्रो।

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै

फौजी परिवार को सदस्य रही सक्नु भएको छ र तपाईले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। यूके मा भएका लगभग 20 लाख वेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाई पनि

0: veteran-guard.
1: हजुर, बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम बिएबिएस सम्वादबाट नमस्कार, म योगराज राईको। यो कार्यक्रममा आज मेरो गेस्ट हुनुहुन्छ हाम्रो चाहिँ सुनिल पुन, र उहाँ चाहिँ हाम्रो मोर्गेज लिमिटेडमा चाहिँ प्रोटेक्सन एडभाइजरको काम गरिराख्नु भएको रहेछ। आज यसै सम्बन्धी कुराकानी गर्नेछ, उहाँको दायित्व के हो अनि मेनली चाहिँ लाइफ इन्सुरेन्स, त्यसै गरी इन्कम प्रोटेक्सन, क्रिटिकल इलनेस कभर अनि फ्यामिली इन्कम बेनिफिटको बारेमा कुराकानी गर्नेछौँ। सुनिल भाइ नमस्ते।
2: नमस्कार योगराजी।
1: हजुर, आज पहिलोचोटि हाम्रो भेटघाट त भएको छैन, रेडियो भेटघाट भयो त है?
2: त्यही त नि, तर एक दिन भेटघाट होला अवश्य।
1: डेफिनेटली डेफिनेटली। क्याम्बरलीमा होइन तपाईँको अफिस?
2: हजुर, क्याम्बरलीमा।
1: कति भयो त यो हाम्रो मोर्गेज इस्टाब्लिस गर्नुभएको अनि तपाईँले यो प्रोटेक्सन एडभाइजरको रूपमा काम गर्नुभएको?
2: सो हाम्रो मोर्गेज चाहिँ स्टार्ट भएको अराउन्ड 2022 हो। मेनली हाम्रो मोर्गेजमा चाहिँ हामी मोर्गेजको क्लाइन्टहरूलाई अब रिमोर्गेज, बाइ टु लेट होइन, अब न्यू होम बायरहरूको लागि गर्छौँ। त्यसमा चाहिँ मेनली हाम्रो अरू जो कलिगहरू हुनुहुन्छ उहाँहरूले सबै मोर्गेज सम्बन्धी कामहरू गर्नुहुन्छ, अनि वान्स त्यो मोर्गेजको काम सकिसकेपछि, मोर्गेजको त्यो क्लाइन्टहरूसँग सबै भइसकेपछि चाहिँ मैले चाहिँ सबै क्लाइन्टहरूलाई चाहिँ एज अ प्रोटेक्सन, एज अ इन्सुरेन्स, किनकि उहाँहरूले चाहिँ त्यो जिन्दगीमा मोस्ट प्रोबेब्ली त्यो बिगेस्ट लोन इन द लाइफ कि, अब त्यत्रो अमाउन्ट लिनुभएको हुन्छ लोन होइन, दुईजना स्पेसली अब जोइन्ट पोलिसीमै लिनुभएको हुन्छ, अब दुईजना मध्ये एकजनालाई केही भएको खण्डमा त रिमेनिङ इयरहरूमा त त्यो अब कसले हेर्ने, बच्चाहरू हुन्छ आफ्नो पार्टनरको लागि, त्यसको लागि चाहिँ अनि मैले चाहिँ एज अ स्पेसलिस्ट चाहिँ प्रोटेक्सन काम गर्छु। मैले प्रोटेक्सन काम गरेको हाम्रो मोर्गेजमा चाहिँ मैले स्टार्ट गरेको भर्खर भर्खर नै हो। मैले योभन्दा अगाडि चाहिँ म्याजिक फाइनेन्स भन्ने लन्डन कम्पनी काम गर्थे, अराउन्ड 2 इयर्स रनिङमा छु।
1: ओके, अब यो लाइफ इन्सुरेन्सबाटै जाउँ, त्यसपछि हामी क्रमशः जानेछ। यो लाइफ इन्सुरेन्स भनेको चाहिँ के हो अनि किन गर्न आवश्यक छ?
2: लाइफ इन्सुरेन्स भन्ने बित्तिकै अब सिधै लाइफमा रिलेटेड भयो नि त हजुरको, अब लाइफ नै रहेन भने एउटा मान्छेले चाहिँ के एउटा रियलाइज गर्दैन भने, एउटा मान्छेले चाहिँ आफ्नो जीवन कालभरि चाहिँ कति कमाइ गर्छ अनि त्यो कमाइलाई चाहिँ अनि त्यो कमाइमा चाहिँ को को डिपेन्डेन्ट हुन्छ, स्पेसली आफ्नो पार्टनरहरू कहिले काहीँ होइन, कहिले बाउमा पनि हुन्छ अनि कहिले मोस्ट प्रोबेब्ली अब बच्चाहरू त भइगयो, अनि त्यो बेलामा चाहिँ आफ्नो जिन्दगी नै रहेन भने त उनीहरूलाई जुन त्यो फाइनेन्सियल बर्डन हुन्छ त्यो चिजलाई चाहिँ एनालाइसिस गरेर चाहिँ कति चाहिँ अमाउन्ट चाहिँ राख्दाखेरि चाहिँ म इनकेस, किनभने आफू चाहिँ अब रेगुलर लाइफमा के भन्छ नि, ड्राइभिङ गरिन्छ, कहिले काममा गइन्छ, कहिले के हुन्छ, आजकल हेर्नु न कति कति न्युजहरू सुन्नमा आइरहेको हुन्छ कि फलानालाई यस्तो भयो, डेथ भयो, यस्तो भयो भएन, कति कम उमेरमा पनि भइरहेको हुन्छ। त्यही भएर चाहिँ आफू नहुँदा पनि आफ्नो फ्यामिलीलाई चाहिँ त्यो फाइनेन्सियल बर्डनबाट चाहिँ उकास्नको लागि जस्तो लाइफ स्टाइल उहाँहरूले अहिले गरिरहनु भएको छ, 81-2 मध्ये एकजना आफ्नो फ्यामिलीमा पार्टनरमा अब कपालमा चाहिँ नहुने बित्तिकै त त्यो झट्का लाग्छ, अन्त फाइनेन्सियल रेजिलियन्सै हुँदैन कि त्यसमा, अनि अब च्यारिटी जाने अनि आफन्तलाई गुहार्ने यस्तो यस्तो चिजहरू हुन्छ कि, त्योभन्दा पहिले नै आफूले चाहिँ एज अ रेस्पोन्सिबल प्यारेन्ट्स, एज अ रेस्पोन्सिबल फादर मदर भएर चाहिँ के गर्नुपर्छ भने, आफ्नोसँग सक्षमता हुन्जेलसम्म चाहिँ, आफ्नो ताकत हुन्जेलसम्म चाहिँ आफ्नै पैसाले चाहिँ इन्सुरेन्स किन्ने अनि इन्सुरेन्सलाई मन चाहिँ तिरिरहने कि, भोलि गएर आफू नहुँदाखेरि आफ्नो छोराछोरीले चाहिँ गएर कसैलाई गुहार नपरोस्, च्यारिटी माग्नु नपरोस्, उनीहरूले पनि शानका साथ प्राउडका साथ भन्न सकोस् कि मेरो बुवा मेरो अथवा आमाले चाहिँ इन्सुरेन्स गर्नुभएको थियो, आज उहाँ नहुँदा पनि हामी चाहिँ यसरी अहिले चाहिँ फाइनेन्सियली फ्री भएर हिँडिरहनु पाएको छौँ भन्नाले एउटा त्यो पनि एउटा रेस्पोन्सिबल हो कि, कतिले रियलाइज गर्दैन होइन यो कुरोहरू। हामीले चाहिँ अब यो अहिले काम गर्दै जाँदाखेरि धेरै देखिएको हुन्छ यस्तो केसहरू। हजुर, लाइफ इन्सुरेन्स भन्ने बित्तिकै अब हजुरको चाहिँ अब विभिन्न प्रकारको लाइफ इन्सुरेन्स हुन्छ, टर्म लाइफ हुन्छ, होल लाइफ हुन्छ, अझ नेपालमा त इन्डाउमेन्ट पोलिसी भन्ने पनि हुन्छ, हजुरले कति सुन्नुभयो कि छैन
1: थाहा भएन,
2: त्यो स्पेसली नेपालमा चाहिँ के गर्छन् भने, मैले यहाँ एउटा नेपालमै इन्सुरेन्स एजेन्ट भएर काम गर्दा एउटा मान्छेसँग भेटघाट भएको थियो, उहाँसँग कुरा गर्दाखेरि उहाँले चाहिँ के भन्नुभयो भने, उहाँहरूको सिधै कुरा चाहिँ के हुन्छ भने, अब 10 लाख हाल्नुहोस् 15 वर्षपछि 20 लाख दिन्छ, सिधै त्यो हुन्छ कि उहाँको कुराहरू चाहिँ, त्यसलाई चाहिँ त्यो एउटा पूर्ण रूपमा इन्भेस्टमेन्टको रूपमा हेर्ने, त्यही पनि एकदम कम मार्जिनको इन्भेस्टमेन्ट कि, अब 10 लाख हालेर 15 वर्षमा 20 लाख, झट्ट सुन्दाखेरि त 1-2 भयो, डबल भयो, तर त्यो पैसा त ब्याङ्कमा राख्नु भयो नि, त्यो 10 त 30-40 आउँछ कि अहिलेको रेटमा नेपालको हेर्नु, त्यसरी अनि इन्सुरेन्स सेल गर्न परिरहेको छ कि, त्यो विडम्बना पनि हो, किनकि त्यो नेपालीहरूले हाम्रो स्पेसल नेपालीहरू चाहिँ त्यो लाइफ इन्सुरेन्सको भ्यालु पनि बुझ्दै हुँदैन, अनि उनीहरूलाई त्यो बिकाउनको लागि त्यो स्ट्राटेजी अप्नाएर इन्डाउमेन्ट पोलिसी गरिरहेको हुन्छ, जुन चाहिँ एकदम त्यसको भ्यालु नै छैन कि केही पनि, किनकि भोलि 10 लाख रुपियाँ हालिन्छ होइन मानव, अनि भोलि केही भयो भने त्यो फ्यामिलीले पाउने भनेको त्यही 10 लाखै हुन्छ कि 15 लाख हुन्छ कि म्याक्सिमम 20 लाख, भनेपछि इमेजिन गर्नु आफ्नो लाइफै रहेन भने त्यो 20 लाखले कतिजनसम्मलाई आफ्नो फ्यामिलीलाई पुग्छ र
1: राइट ओके यसमा चाहिँ म तपाईँलाई रोके अब हाम्रो नेपालीहरू त अब इन्सुरेन्स त्यति साह्रो गरिन्छ भने त्यो चेतना छैन होला यहाँ बेलायतमा पनि त्यति साह्रो मान्छेहरूले चाहिँ गरेको जस्तो बुझिँदैन कतिको हामी सचेत छौँ त यो इन्सुरेन्स गर्नुपर्छ अनि यो आवश्यक छ भनेर हामी प्रायःसो नेपालीहरू नै आउनुहुन्छ होला कतिको हामीमा त्यो जनचेतना छ
2: यो मैले देखेको चाहिँ बरु टु बी अनेस्ट भन्नु पर्दाखेरि चाहिँ अहिलेको जुन यो नयाँ जेनेरेसन छ नि 25 वर्षको 30 वर्ष किनकि मैले चाहिँ कस्तो खालको क्लाइन्टहरूसँग डिल गर्नुपर्छ भने जो चाहिँ फर्स्ट टाइम बायरहरू हुन्छ नि हाउस किनेका हुन्छन् जस्तै मानौ 350 को घर किन्यो 50,000 डिपोजिट हाल्यो 300 पाउन्डको त लोन भयो अब त्यो लोनलाई चाहिँ एज अ प्रोटेक्सन एज अ इन्सुरेन्स राख्नको लागि चाहिँ मैले चाहिँ के भन्छु भने हजुरले अब यति लोन लिनु भएको छ हजुर हजुरको वाइफले दुईजना मिलेर एउटा जोइन्ट पोलिसीमा चाहिँ मोर्गेज प्रोटेक्सन लिनुहोस् अनि त्यो मोर्गेज प्रोटेक्सन लिँदाखेरि चाहिँ भोलि कथम कथा चाहिँ दुईजना मध्ये एकजनाले केही भयो खण्डमा चाहिँ रिमेनिङ पार्टनर र रिमेनिङ फ्यामिली चाहिँ त्यो हाउस चाहिँ मोर्गेज फ्री हुन पाउँछ मोर्गेज एक रुपियाँ पनि तिर्नु पर्दैन किनकि कम्प्लिटली कम्पनीले पुरै तिर्दिन्छ त्यो पे अफ हुन्छ अनि यो टर्म चाहिँ अलिकति सस्तो पनि किन पर्न जान्छ भने यो डिक्रिजिङ टर्ममा हुन्छ किनकि हजुरले याद गर्नु भएको छ कि छैन हजुरले त प्रत्येक महिना रिपेमेन्ट गरिरहनुहुन्छ मोर्गेजको अनि त्यो पैसा त घटिरहेको हुन्छ त्यही भएर हजुरले यो मोर्गेजहरू लिँदाखेरि प्रोटेक्सन लिँदाखेरि पनि मोर्गेज इन्सुरेन्स अनि डिक्रिजिङ टर्ममै लिने हो कि त्यही भएर यसको प्राइस पनि एकदम कम हुन्छ अनि म इक्जाम्पल दिइहालेँ मैले कुरा हुँदाखेरि 30 वर्षको मान्छेले चाहिँ हेल्दी नन स्मोकिङ मान्छेले चाहिँ 300,000 को मोर्गेजको लागि जम्मा कति पे गर्नुपर्छ सर हजुरले 9 पाउन्ड
1: ए मन्थली
2: मन्थली 9 पाउन्ड त्यो पनि फिक्स हो फेरि भोलि गएर उमेर जति बढे पनि भोलि गएर रोग लिँदै चाहिँ लागे पनि त्यो 9 पाउन्डबाट 1 पाउन्ड पनि बढ्दैन फिक्स हो प्राइस कहिले पनि बढ्दैन अनि त्यो इनकेस के भएको खण्डमा चाहिँ त्यो मोर्गेज फ्री हुन्छ अनि मैले देखेको चाहिँ अब त्यो मेनली चाहिँ यङ जेनेरेसनलाई देख्ने भएको भएर उहाँहरूलाई चाहिँ किनकि अलरेडी नै साइकोलोजिकली नै के भयो भने ओहो सस्तो पर्दो रहेछ भन्ने भयो नि त अलिकति उमेर बढी भएको भए उहाँहरूलाई चाहिँ अनि भन्दाखेरि चाहिँ अलिकति बुझाउन गाह्रो हुन्छ अनि उहाँले अलिकति फेरि अर्कै तरिकाले कोही कोही त एकजना मैले यस्तो पनि भेटेको छु त्यो कुरा गर्यो भने ओहो अलक्षिण लाग्छ जस्तो कुरा गर्नुहुन्छ अनि कुरै गर्नुहुन्न कि
1: ओके अब अलिकति दुईटा टाइप्सको हुँदो रहेछ फिक्स टर्म भन्नुभयो एउटा चाहिँ लाइफ टाइमको त्यसको बारेमा अलिकति भनिदिनुहोस् न बिजनेसको
2: सो यो लाइफ इन्सुरेन्स चाहिँ हामी चाहिँ स्पेसली युकेमा जति पनि छौँ अब एउटा टाइममा गइसकेपछि पक्कै पनि घर किनिन्छ अनि कतिले किनिसके पनि हुनुहुन्छ होइन त्यो घर किन्दाखेरि नै मोस्ट अफ द टाइम यो इन्सुरेन्सको बारेमा ठोकिन पुग्छ कि किनकि त्यो मोर्गेज एडभाइजरले चाहिँ मोर्गेज कम्प्लिट भइसकेपछि एउटा बाई रुल नै एउटा रेगुलेसन नै यो कम्पनी यो युकेको रुल नै के छ भने मोर्गेज एडभाइजरले चाहिँ मोर्गेज सबै कम्प्लिट गरिसकेपछि उसलाई चाहिँ एज अ इन्सुरेन्सको बारेमा पनि जानकारी गराउनै पर्छ भन्छ कि किनकि त्यो भनेको एकदम ठुलो भार हो नि त फाइनेन्सियली त्यही भएर त्यो चाहिँ बाई रुल नै रेगुलेसन नै त्यो गर्नै पर्छ त्यो हुँदाखेरि त्यो बेलामा चाहिँ त्यो क्लाइन्टलाई चाहिँ जानकारी हुन्छ जानकारी त हुन्छ तर त्यो बेलामा धेरै जस्तो क्लाइन्टहरूले चाहिँ हाम्रो नेपालीहरूले चाहिँ त्यो छुटाउँछन् किनभने त्यो मोर्गेजको बेलामा यस्तो हेक्टिक हुन्छ त्यो प्रोसेसहरू यताउता अकडम बकडम अनिखेरि घर सर्नु परेको अनि त्यो बेलामा त्यो मोर्गेज एडभाइजरले भनेको कुरा नै दिमागमा त एकैछिनलाई त लिन्छ तर त्यति भ्यालु दिए हुन्न कि किनकि त्यो आफ्नै के बिजी भइरहेको बेला मलाई सुनमला भन्छ अनि गर्छ सक्यो अनि द्याट्स इट सक्यो अनि त्यो फेरि मोर्गेज एडभाइजरले विचार फेरि गर्ने पनि त्यति हो कि किनभने आफै पनि फेरि बिजी भइरहेको हुन्छ 90% त उनीहरूले त मोर्गेजमै गरिरहेको हुन्छ 10% फर्मेलिटीको लागि कतिले त त्यो पनि गरिरहेको हुन्छ कि त सबैले होइन कतिले चाहिँ अब त्यो त्यसरी गर्न परिरहेको हुन्छ त्यो बाध्यताको लागि तर म एज अ स्पेसलिस्ट चाहिँ म मोर्गेजै हेर्दिनँ मोर्गेजै गर्दिनँ मैले आई चोज नट टु डु मोर्गेज बिकज अब सबैले मोर्गेज गर्ने सबैले मोर्गेज गर्ने अहिले हेर्नुभयो भने सोसियल मिडियामा सबै मोर्गेज छ इन्सुरेन्स सम्बन्धी प्रोटेक्सन सम्बन्धी कुरा गर्ने मैले चाहिँ कोही पनि देखेको छैन है
1: पर्सनली
2: म यो मात्रै गर्छु भनेर त्यही भएर त्यसको लागि चाहिँ अब हजुरले घर किन्नु भएको छ भने त्यो घरको लोन जति हुन्छ त्यो बराबर नै हजुरले मोर्गेज प्रोटेक्सन भन्छ त्यसलाई चाहिँ त्यो लाइफ लाइफ इन्सुरेन्स नै हो त्यसलाई एउटा डिफ्रेन्ट नाम दिएको चाहिँ मोर्गेज प्रोटेक्सन किनभने त्यो प्राइसिङ जो हुन्छ त्यो चाहिँ मोर्गेज सम्बन्धी रिलेटेड हुनु भएर त्यसलाई चाहिँ मोर्गेज प्रोटेक्सन भन्छ अनि त्यो मोर्गेज प्रोटेक्सन चाहिँ अलवेज डिक्रिजिङ टर्ममा हुन्छ किनकि हजुरले चाहिँ त्यो एभ्री मन्थ उता मोर्गेज तिरिरहनु भएको हुन्छ त्यो घट्दै जान्छ नि त प्राइस अनि त्यो बेलामा चाहिँ हजुरले चाहिँ डिक्रिजिङ टर्ममा मोर्गेज प्रोटेक्सन लिनुहुन्छ म भनिदिइहालेँ 30 इयर्सको मान्छेले चाहिँ 9 पाउन्ड तिर्छ भने 45 इयर्सको मान्छेले चाहिँ यदि 25 वर्षको लागि त्यो मोर्गेज लिनुभएको छ भने त्यो मान्छेले चाहिँ अराउन्ड 23 पाउन्ड लिन्छ तर प्रोसेस गर्दाखेरि सबै कुरा त्यो डिफ्रेन्ट हुनसक्छ तर मोटामोटी चाहिँ यदि हेल्दी हुनुहुन्छ स्मोकिङ छैन भने तिस वर्षको मान्छेले 30 वर्षको मोर्गेजको लागि 9 पाउन्ड तिर्छ भने 45 वर्षको मान्छेले 25 वर्षको लागि जम्मा 23 पाउन्ड तिर्छ।
1: हजुर, ओके, म यहाँलाई यतिमै रोकेँ, यो छोटो विश्राम।
0: हजुर, पार्ट वान तपाईँले सुन्दै हुनुहुन्थ्यो र यो चाहिँ इन्सुरेन्स गर्नु एकदमै आवश्यक छ। त्यो एज अनुसार तपाईँमा अब कुनै रोगहरू छैन केही छैन भने त्यो अनुसारले पनि फरक पर्दो रहेछ, एज पनि फरक पर्दछ। सेकेन्ड पार्टमा फेरि बाँकी कुराकानी तपाईँले सुन्न चाहिँ सक्नुहुन्छ। अब भने प्रकाश सपुत ज्यूले गाउनुभएको गीत म राख्न चाहिँ चाहन्छु र यो गीत चाहिँ अल द वे नन इटनबाट हाम्रो बिना गुरुङ बहिनी हुनुहुन्छ, उहाँ गायक गीतकार सबै हुनुहुन्छ र उहाँले अनुरोध गर्नुभएको गीत सुन्दै हामी समाचारतर्फ लागौँ। आशा छ बिना बहिनीले सुन्दै हुनुहुन्छ होला।

0: Pelaajan pari.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको विषय प्रतिनिधि सभामा उठेको छ।
4: नेपाली कम्युनिष्ट पार्टीका सचेतक युवराज दुलालले घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गर्नुभएको हो।
5: प्रहरीसँगको विवादमा एक युवा सवारी चालकले म लास हुँदैछु भन्ने उद्घोष गरिसकेपछि राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन सरकार अब के गर्छ हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? माननीय गृहमन्त्रीजीलाई प्रश्न सुन्न चाहन्छु, नेपाल प्रहरी बल अन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो? नेपाल सरकार कसको हो? यो घटना केवल एउटा चालकको उत्तेजना अथवा आवेगको घटना मात्रै होइन, यसले सिँगै राज्यप्रति नागरिकको निराशा, लाखौँ बेरोजगार र अस्थायी रोजगारमा रहेका युवाहरूको पीडा अभिव्यक्त गर्छ र श्रमिक र नियमनकारी निकायबीच कति अमर्यादित व्यवहार छ, कति विवाद छ, कानुन कति मिचिएको छ भन्ने कुराको एउटा दृष्टान्त हो यो। त्यसकारणले म सभामुख मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु।
4: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा दिताले घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक स्वास्थ्य बारे गम्भीर प्रश्न उठेको बताउनुभयो।
6: त्रिपुरेश्वरमै घटेका दुईवटा घटनाहरूले दुईवटा गम्भीर विषय संकेत गरिरहेका छन्। पहिलो, हाम्रो पुलिसिङ गर्ने शैली कतिको मिलेको छ। दोस्रो, हाम्रा चालकहरूको मनोसामाजिक अवस्था कस्तो छ भने हामी राज्य चलाउनेहरूले स्वयं यातायात व्यवसायहरूले कतिको ध्यान दिएका छौँ। हामीलाई सडकमा यात्रु वा चालकहरूसँग कस्तो व्यवहार गर्ने भनी जे सिकाइएको छ त्यसमा गम्भीर समस्या छ कि बदल्नु पर्ने कहाँनिर छ, के छ बदलौँ, नत्र यस्ता दुःखद घटनाहरूको सिलसिला नरोकिने भयो। चालकहरूसँग हामी धेरै यात्रुहरूको भविष्य जोडिएको हुन्छ, उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन। राज्यले सिकोस्, यातायात व्यवसायीले पनि सिकुन्, स्वयं चालक र उनीहरूको परिवारले पनि महसुस गरोस् अनि ट्राफिक तथा पुलिसले पनि आफ्नो कार्यशैली बारे पुनर्विचार गरौं।
4: सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐनको दफा 171 पूर्णत अन्यायपूर्ण र अव्यवहारिक रहेको भन्दै आप

0: कति जना हुनु भयो।
1: सवारी तथा यातायात व्यवस्था ऐनको दफा 171 ले यदि ट्राफिक या प्रहरीले गएको काम कारवाही चित्त बुझेन भने 35 दिन भित्र यातायात व्यवस्था विभागका हाकिम महानिदेशक डिजी कहाँ गई उजुरी दिन मिल्छ। अब भन्नु सभामुख महोदय, दार्चुलाका चालकलाई आफूलाई चिट काटेको चित्त नबुझे उहाँ काठमाडौँ विभागमा आई डिजी साहबलाई भेटेर उजुरी दिन सक्ने सम्भावना कतिको न्यायचित हो त? चालकलाई 500 रुपियाँको जरिवाना चित्त बुझेन भनेर 50,000 खर्च गरी ऊ काठमाडौँ धाउन सक्छ त? त्यसैले सभामुख महोदय, 171 दफाको नियम पुरै हावादारी छ।
2: प्रतिनिधि सभाको आजको बैठकमा न्यायपालिको पुनर्संरचनाको विषयलाई लिएर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बीच चर्काचर्की परेको छ। रासुपाका सांसद यज्ञमणि न्यौपानेले न्यायपालिकाको पुनर्संरचना गर्नुपर्ने, न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने तथा अदालतका फैसलाहरू अध्ययन गर्न संसदीय संयन्त्र बनाउनु पर्ने माग गरेपछि एमाले सांसद गुरूप्रसाद बरालले त्यसको विरोध गर्नुभएको हो।
3: नेपालको संविधानले शक्ति पृथकीकरणका सिद्धान्तहरू स्पष्टसँगले व्याख्या गरेको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई फरक फरक ढंगले आफ्ना भूमिकामा राखेको छ। कानून निर्माण गर्ने कुराको क्षेत्रमा यो प्रतिनिधि सभा खुला छ, स्वतन्त्र छ, तर न्यायालयमाथि जसरी हस्तक्षेप गर्ने कुरा गरिँदैछ सभामुख महोदय, अब फेरि नयाँ हमला के गर्न खोजिँदैछ? यस खालको गलत र न्यायमूर्ति माथिको हमला अब स्वीकार्य छैन सभामुख महोदय। यो गलत अभिव्यक्ति तुरुन्तै सच्याइयोस्।
2: न्यौपानेले मुलुकमा पटक पटक राजनीतिक परिवर्तन भए पनि न्यायपालिकामा अपेक्षित परिवर्तन हुन नसकेको भन्दै न्यायालयको संरचना र कार्यशैलीमाथि संसदमा गम्भीर बहस सुरु गर्नुपर्ने बताउनु भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जेएनजी आन्दोलनका अपराधीलाई कार्यवाही नगरेको भन्दै सरकारको आलोचना गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा उहाँले जेएनजी आन्दोलनका अपराधीलाई कार्यवाही गर्न राष्ट्रिय मानवाधिकार आयोगले सिफारिस गरेको 6 महिना बितिसक्दा पनि पक्राउ नगरिएको भन्दै सरकारलाई प्रश्न गर्नु भएको हो।
4: म सरकारलाई एउटा प्रश्न गर्न चाहन्छु, तपाईँकै सत्तापक्ष पार्टीकी सांसद हुनुहुन्छ, जेएनजी आन्दोलनको आमा अहिले रुनुभयो संसद, तपाईँले सरकार चलाएको 6 महिना भयो, राष्ट्रिय मानवाधिकार आयोगले सम्म को दोषी हुन् भनेर प्रमाण पत्र बुझाएको तपाईँलाई आज 6 महिना भयो, मानवाधिकार आयोगले अपराधीलाई आजसम्म किन पक्रिनुभयो?
2: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: BFBS Gurkha Radio.

0: हजुर, निकै लभली डान्सिङ नम्बर गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। चलचित्र छ माया छप्पकै चलचित्र टूबाट शीर्ष गीत हामीले सुन्यौँ। करण परियार, अवि सुनार, विशाल निरौला र रश्मि विश्वकर्माले गाउनुभएको गीत थियो। शब्द सङ्गीत अवि सुनारको रहेको थियो। नयाँ गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो, इन्जोय गर्नुभयो होला। 6:09 गइसकेको छ, हामी थर्ड आवरमा प्रवेश गरिएका छौँ। अहिले चाहिँ हाम्रो सुनिल पुन्जी हुनुहुन्छ र प्रोटेक्सन एडभाइजर, उहाँसँग कुराकानी गरिएको छ। बेसिकली चाहिँ यो मोर्गेज सम्बन्धी अनि यस यो सम्बन्धी इन्सुरेन्स सम्बन्धी हामीले कुराकानी गरिएका छौँ है त। र अब सेकेन्ड पार्टमा चाहिँ इन्कम प्रोटेक्सन भनेको आफ्नो स्यालेरीलाई पनि तपाईँले प्रोटेक्ट गर्न सक्नुहुन्छ केही भइहालेमा चाहिँ, र तपाईँहरूले चाहिँ कति पर्सेन्ट पाउनुहुन्छ अहिले तपाईँहरूले सुनिल भाइसँग गरेको कुराकानी सुन्न चाहिँ सक्नुहुन्छ। त्यो तिनवटा पार्ट छ। हाम्रो कैलाश भाइको गीत पनि छ, यो अन्तर्वाद सुनाउँछु, त्यसपछि म गीत तपाईँलाई सुनाउने छु है त। टङ्क शेर्चन दाजु हुनुहुन्छ र उहाँले पनि भाइ सुन्दैछु है भनेर भन्नुभएको छ फानामबाट। दाइ थ्याङ्क यू भेरी मच हजुर, गीत सुन्न चाहनुहुन्छ नि, यसो जानकारी गराउनु होला है त भन्दै अब सुनिल पुन भाइसँग फेरि कुराकानी गर्नतर्फ लागौँ। भाइ नमस्ते।
1: थ्याङ्क यू योगराजी, थ्याङ्क यू।
0: ओके, अब यो लाइफ इन्सुरेन्स सम्बन्धी जाउँ। यो लाइफ इन्सुरेन्स चाहिँ सपोज चाहिँ तपाईँले 100,000 चाहिँ गर्नुभयो भने त्यो एज अनुसार हुँदो रहेछ, कति तिर्नु पर्दछ अलिकति त्यो एज अनुसार भनिदिनुहोस् न।
1: म एउटा दिइहाल्छु है त, मैले यहाँ लेखेर पनि राखेको छु, कोटेसनहरू निकालिराखेको थिएँ मैले
0: हजुरलाई। जब जति यङ भयो त्यति सस्तो पर्ने रहेछ, अब जति ओल्ड भयो होइन।
1: हजुर, अनि यो लाइफ इन्सुरेन्स चाहिँ जहिले पनि लिँदाखेरि चाहिँ यति अमाउन्ट लिनुहोस् कि भोलि त्यो अमाउन्ट आफू नहुँदाखेरि चाहिँ आफ्नो फ्यामिलीलाई चाहिँ लगभग ठुलो भार नआओस्। अब 100,000 मात्रै लिने भने इट्स अ बिग अमाउन्ट होइन, तर स्टिल हजुर भराउनु भएन भने त त्यो अमाउन्टले कतिन्जेलसम्मलाई धान्छ त नि। त्यही भएर अनि फेरि यो लाइफ इन्सुरेन्स अलिकति फेरि सस्तो पनि हुन्छ कम्पेयर टु अदर। हाम्रो अहिले आउँछ, हामी कुरा गर्छ त्यो इन्सुरेन्सहरू। लाइफ इन्सुरेन्स म एक्जाम्पल दिइहालेँ, 30 व्यक्ति जसले चाहिँ स्मोकिङ छैन अनि जसको हेल्थ पनि एकदम राम्रो छ भने त्यो मान्छेले 500,000 जुन 500,000 को पोलिसी लिनुभयो भने मन्थली रिटायरमेन्ट एज 68 लागि लिनुभयो भने जम्मा 21 पर मन्थ फिक्स्ड अमाउन्ट, त्यो कहिले पनि बढ्दैन। अनि त्यही 500,000 500,000 45 मान्छेले नन स्मोकिङ जो चाहिँ हेल्दी छ त्यो मान्छेले लियो भने चाहिँ 51 पर मन्थ। हेर्नुहोस् है त, त्यति पैसाले अब इमेजिन गर्नुहोस् त्यो पैसाले 500,000 आफ्नो फ्यामिलीलाई यत्रो सुरक्षा दिला त। हेर्नुहोस् त, इमेजिन गर्नुहोस् त, तर मान्छेहरूले त यादै गरेको, त्यत्तिकै काममा हिँडेको हुन्छ, ढुल्न हिँडेको हुन्छ, कता कता गइरहेको हुन्छ, फ्याट केही भयो आफ्नो सबै बच्चा बच्ची सबै बिच्छ।
0: ओके, अब यो तपाईँले मोर्गेज त्यो फर्म फिलअप गर्दा चाहिँ त्यहाँ थुप्रै किसिमको कुराहरू आउँदो रहेछ, अब एजको कुरा, लाइफस्टाइल कुरा आयो, के कुराले चाहिँ प्रभाव पार्दछ? तपाईँले स्मोकको मात्रै कुराकानी गर्नुभयो।
1: सो यसमा चाहिँ मोस्टली प्रभाव पार्ने भनेको चाहिँ हजुरको पहिला सुरुमा एज भइहाल्यो, कति उमेर छ, अनि त्यसमा चाहिँ स्मोकिङ गर्नुहुन्छ कि हुन्न। जस्तै स्मोकिङ गर्नुहुन्छ भने त्यसमा चाहिँ एडेड हुन्छ कि, जस्तै अब कसैले 21 तिरिरहेको छ भने त्यसमा अनदर 5 or 10 एड हुन सक्छ स्मोकिङ गर्नुभएको छ भने। त्यो स्मोकिङ पनि फेरि 12 अगाडि छोडिसक्नु भएको छ भने त्यो पनि अलिक कम हुन्छ, त्यो लगभग स्ट्यान्डर्ड रेटमै जान सक्छ। अथवा 12 पोलिसी लिनुभयो आज 30 12 महिनापछि स्मोकिङ कम्प्लिटली छोड्नु भयो भने चाहिँ फेरि यु क्यान कम ब्याक टु मी एन्ड अर टु द इन्सुरेन्स कम्पनी अनि भन्न सक्नुहुन्छ मैले 12 भयो स्मोक गरेको छैन, मलाई अब स्ट्यान्डर्ड रेटमा राखिदिनुहोस् भने पनि फेरि उनीहरूले त्यसलाई फेरि स्ट्यान्डर्ड रेटमै राखिदिन्छ। त्यो एउटा स्मोकिङको भयो, एउटा एज, एउटा स्मोकिङ। त्यसपछि चाहिँ अर्को हजुरको अब करेन्ट हेल्थ, प्रिभियस हेल्थ के भएको थियो, हजुरलाई कुनै पनि प्रकारको अब ठुलो प्राणघातक रोग थियो भने त त्यो अनुसारको नि एसेस भएर उनीहरूले अब त्यहाँ कम्प्युटराइज गरेर सिस्टममा चेक गरेर हेर्ने कुरो भयो। त्यो अन्डर राइटिङ प्रोसेस भन्छ त्यसलाई, जहिले पनि हजुरको केही कन्डिसन छ भने चाहिँ त्यो अन्डर राइटिङमा जान्छ, उनीहरूले एसेस गरेर उनीहरूले हेर्छ ओके यो व्यक्तिलाई चाहिँ, किनकि एट द एन्ड अफ द डे हामी के बुझ्नुपर्छ भने इन्सुरेन्स कम्पनी पनि थोरै पैसा कमाउनै बसेको, उनीहरूले पनि आफ्नो मान्छेहरू राखेको हुन्छ, मान्छेहरू खटाएको हुन्छ, स्टाफहरू, उनीहरूले त्यो अन्डर राइटिङ टिम हुन्छ, उनीहरूले बसेर हेर्छ ओके यो व्यक्तिलाई चाहिँ हामीले यति रेटमा राख्यो भने चाहिँ मोस्ट प्रोबेब्ली यो मान्छे चाहिँ बाँच्छ, अथवा यस्तो भयो भने हामीलाई यति फाइदा हुन्छ भनेर उनीहरूले एसेस गरेर।
0: यसमा के भाइ, जस्तै अब मान्छेले भन्ला यस्तो यस्तो रोग छ अथवा छैन भन्ला, त्यो कुरा चाहिँ इन्सुरेन्स कम्पनीले कसरी पत्याउँछ त? कति त मान्छेले झुट बोल्ला होइन।
1: हो, यहाँनिर चाहिँ एकदम ध्यान दिनुपर्ने चाहिँ हो, यहाँनिर कति अनएथिकल जो प्रोटेक्सन एडभाइजर हुनुहुन्छ, आई मिन युकेमा त त्यति नहोला, नेपालमा चाहिँ हुन्छ क्यारे होइन, युकेमा चाहिँ कोही कोही त हुन पनि सक्छ। त्यो बेलामा चाहिँ हामीले एउटा कुरा चाहिँ के ध्यान दिनु पर्यो भने, हजुरले जस्तै फर इक्जाम्पल हजुरले मसँग इन्सुरेन्स लिन आउनुभयो अनि हजुरले भन्नुभयो ओके मसँग हेल्थ इस्यु छैन केही पनि, तर हजुरसँग हेल्थ इस्यु छ, मैले चाहिँ के गर्छु भने बेस्ड अन वाट इज सेड हजुरले मलाई के भन्नुभयो छैन भने चाहिँ मैले छैन नै लेखिदिन्छु, मैले त्यहाँ क्रस क्वेसन गरेर ऊ गरेर केही पनि जाँदैन। त्यो बेलामा चाहिँ एप्लिकेसन फर्म भर्दाखेरि चाहिँ मैले एज अ प्रोटेक्सन एडभाइजर र इन्सुरेन्स कम्पनीले चाहिँ के गर्छ भने यो व्यक्तिले चाहिँ के आन्सर दिएको छ त्यो सबै आन्सरलाई एक्सेप्ट गरेर ओके भनेर लिइदिन्छ। तर भोलि यदि इनकेस जस्तै मानौँ हजुरले मलाई स्मोक गर्नुहुन्न भने होइन, एउटा इक्जाम्पल दिएँ, अनि हजुरले चाहिँ स्मोक गर्नुहुन्छ तर हजुरले ढाँटेर मलाई स्मोक गर्नुहुन्न भने, अनि मैले चाहिँ ओके स्मोकिङ गर्नुहुन्न भनेर मैले लेखिदिएँ, अनि उनीहरूले इन्सुरेन्स कम्पनीले पनि ओके स्मोकिङ गर्दैन भनेर लिए। अब इमेजिन गर्नु अबको पाँच वर्ष अबको दस वर्षपछि हजुरलाई फोक्सो क्यान्सर लगाएर बित्नु
2: भयो,
1: त्यो बेलामा त उनीहरूले त हेर्छ ओहो यो मान्छेले स्मोकिङ गर्दैन भने फोक्सो क्यान्सर लगाएर मरे, लेट्स चेक क्रस चेक गरौँ अब जिपीमा
2: जाऊँ,
1: जिपीमा त सबै हुन्छ मान्छेले, इन्सुरेन्स कम्पनीले एउटा कुरा के थाहा छ भने यो मान्छेले सबैलाई ढाँट्छ आफ्नो डक्टरलाई ढाँट्ने, अनि त्यहाँ रेकर्ड सबै हुन्छ। अनि त्यो बेलामा हेर्नुहोस् त आफूले त्यत्रो दुःख गरेर एभ्री मन्थ पैसा तिरेको छ भोलि गएर फ्यामिलीलाई सेक्युरिटी पाओस् भनेर आफू रहेन, भोलि अनि फ्यामिलीले गएर क्लेम गर्दाखेरि त आफूले क्वेसनमा पनि घाटेको रहेछ भनेपछि त दुःख पाउने त कसले भयो, फ्यामिलीले भएन
2: हो,
1: त्यही भएर लिँदाखेरि त प्रब्लम भएन, क्लेम गर्दाखेरि चाहिँ दुःख पाउँछ कि। त्यही भएर हामीले चाहिँ के भन्छ भने केही पनि नढाट्नुहोस्, कम्पनीले त ओके भनेर लिइदिन्छ, भोलि क्लेम गर्ने बेलामा चाहिँ यदि ढाट्नु भएको रहेछ भने चाहिँ त्यसपछि चाहिँ त्यसलाई अनि प्रब्लम पर्न सक्छ। अदरवाइज युकेमा चाहिँ राम्रो कुरा चाहिँ के छ भने हजुरको ओभरअल यो एबिआई भन्ने एसोसिएसन अफ ब्रिटिस इन्स्योरर भन्ने छ जुनले चाहिँ ओभरअल डेटाहरू कलेक्ट गरेर सबै इन्सुरेन्सको कति क्लेम आयो के भयो भनेर निकाल्छ, अनि यो लास्ट इयर 2025 डेटा अनुसार चाहिँ उनीहरूले चाहिँ 2,58,000 मान्छेहरूलाई चाहिँ इन्डिभिजुअल मान्छेहरूलाई चाहिँ पे अफ गरेको छ र टोटल ओभरअल क्लेम सक्सेस रेट चाहिँ युकेमा एकदम हाई हुन्छ 97.9% छ,
2: भनेपछि
1: 2.1% मात्रै क्लेमहरू सक्सेसफुल भएको छ, त्यो पनि मोस्टली के हुन्छ भने नन डिस्क्लोजर भन्छ जुन चाहिँ अघि हामीले कुरा गर्यो जसले चाहिँ एन्सर चाहिँ गलत दिएको हुन्छ, साँचो गरेको हुँदैन झुटो गरेको हुन्छ,
2: राइट। यसमा नि अब दुईटा हुँदो रहेछ, एउटा फिक्स टर्म जति वर्षको गर्यो त्यति वर्षको इन्सुरेन्स पायो, अर्को चाहिँ लङ टर्म, अब जस्तै 90 वर्षसम्म उसले गरेको छ 90 वर्षको चाहिँ उसले पायो उसको बेनिफिसियरीले पायो त्यो रहेछ। तर अब यसमा त्यो क्लेम गर्नु चाहिँ कतिको सजिलो छ त, कुनै क्लेम गर्दा चाहिँ इन्सुरेन्स कम्पनीले यस्तो भन्यो उस्तो बगडा निकाले यो ले भन्यो भनेर पनि कति कहीँ सुनेको छ, त्यस सम्बन्धी अलिकति भनिदिनुहोस् न।
1: हो त्यो सही कुरो पनि हो, त्यो भइरहेको पनि हुन्छ, त्यही भएर पनि हजुरहरूले चाहिँ यो इन्सुरेन्स लिँदाखेरि चाहिँ मैले चाहिँ पर्सनल्ली चाहिँ के एडभाइस गर्छु भने आफ्नो इन्सुरेन्स एकदम इम्पोर्टेन्ट हुन्छ पछि क्लेम गर्ने बेलामा, त्यही भएर जो स्पेसलिस्ट छ जसले चाहिँ यही सम्बन्धी मात्रै काम गरिरहेको छ उहाँहरूसँगै जानुहोस् कि मैसँग आउनु भन्दिनँ म, तर सकेसम्म चाहिँ उहाँहरूसँग जानुहोस् किनकि उहाँहरूसँग भास्ट मोर डिपर नलेज हुन्छ कि, अनि उनीहरूले चाहिँ के भन्छ भने क्लियर रूपमा हजुरलाई सबै कुरा जानकारी गराउँछ कि। जस्तै इक्जाम्पल म हजुरलाई दिउँ, अब कतिले यो जस्तै अब नर्मल खालको कोही यसमा स्पेसलिस्ट छैन भने उहाँहरूसँग इन्सुरेन्स भयो भने यो कुरा नभनिदिन सक्छ, एउटा यस्तो इम्पोर्टेन्ट कुरा छ कि हजुरले यो क्रिटिकल इलनेस कभर प्राणघातक रोग सम्बन्धीको क्लेम गर्न जानुभयो भने पहिला सुरुमा चाहिँ अब एडभाइजर के भनिदिन्छ भने ओके हजुरलाई चाहिँ क्यान्सर भयो भने भोलि जानुहोस् क्लेम गर्नुहोस् 100,000 पाउन्डको क्लेम छ भने 100,000 पाउन्ड पाउँछ भनिदिन्छ, अनि उहाँले चाहिँ लिने भयो ठिक छ क्लेम आयो, अनि हजुरले क्लेम गर्न जानुभयो अनि क्लेम गर्दाखेरि चाहिँ अब त्यो कम्पनीले चाहिँ के भनिदिन्छ भने यस दिन्छौँ हामी तर 100% दिँदैनौँ जम्मा 25% मात्रै दिन्छौँ, अनि त्यो बेलामा उनीहरू छक्क पर्छ किन 25% भन्दाखेरि उनीहरूले के भन्छ भने क्यान्सर त हो तर यो स्टेज वानको क्यान्सर हो, यो डक्टरले पनि भनिसकेको छ कि यो स्टेज वानको क्यान्सर हो, यो चाहिँ पुरै क्रिटिकल नै हुनु भएको छैन, यो प्राणघातकमै गएको छैन, यसलाई चाहिँ क्योर गर्न सकिन्छ समयमै, त्यही भएर विल गिभ यु ओन्ली 25% भन्छ, अनि त्यो यस त्यो रुल हुन्छ, त्यो एडभाइजरले पनि भनिदिनु पर्ने उनीहरूको दायित्व हो कि सुरुमै, त्यो 25% चाहिँ फेरि हुन्छ। तर राम्रो कुरो चाहिँ के हो भने त्यो 25% दिन्छ, जस्तो मानौँ 100,000 क्लेम भयो, 100,000 उनीहरूले 25,000 दियो अनि त्यो मान्छे ठिक भयो निको भयो होइन, तर त्यो फेरि त्यो हाम्रो इन्सुरेन्स पोलिसी चाहिँ त्यो चलि नै रहन्छ भोलि मानौँ अगेन इन 2 years, 5 years, 10 years टाइममा चाहिँ त्यो व्यक्तिलाई चाहिँ अब क्यान्सर 2 भयो अझै बिगर भयो भनेपछि त्यो मान्छेले फेरि क्लेम गर्दाखेरि के भन्छ एनअदर 100,000 पाउन्ड पाउँछ, एनअदर 100% नै पाउँछ, पहिला 25% थियो भनेर अब 75% मात्रै दिँदैन, उनीहरूले फेरि एनअदर 100% नै दिन्छ। त्यसरी यो यस्तो चिजहरू चाहिँ त्यो इन्सुरेन्स गर्दाखेरि चाहिँ त्यो एज अ एडभाइजरले चाहिँ सबै कुराहरू क्लियरली सबै बुझाइदिनुपर्छ, अनि एट दि एन्ड चाहिँ सबै एउटा लास्टमा हामीले के गर्छ भने सबै चिज गरिसकेपछि एउटा एडभाइस प्याक हुन्छ, त्यसमा चाहिँ हामीले फुल समरी रिटर्न समरी हुन्छ हाम्रो एभ्री सिङ्गल डिटेल सबै लेखेर क्लाइन्टलाई एज अ इमेल पोस्ट के गर्नुपर्ने सबै पठाएर त्यहाँ प्रुफ हुन्छ सबै, अनि त्यसमा सबै लेखेको हुन्छ। यो चिजहरू चाहिँ जानकारी गराइदिनुपर्छ, एउटा एडभाइस छ।
2: हुन्छ, अब हामी फेरि बिचमा ब्याक टु ब्याक दुईटा गीत सुनौँ र त्यसपछि तेस्रो पार्टमा चाहिँ हामी यो इन्कम प्रोटेक्सन सम्बन्धी कुराकानी गर्नेछौँ, है त भाइ? हजुर, छोटो विश्राम लिउँ र त्यसपछि सुनिल पुन भाइ, जो चाहिँ प्रोटेक्सन एडभाइजर हुनुहुन्छ हाम्रो मोर्गेज लिमिटेड, जुन चाहिँ क्याम्बरलीमा छ, तपाईँले कति मोर्गेज पनि उहाँबाट लिनुभएको होला अनि उहाँबाट एडभाइस पनि लिनुभएको होला, उहाँसँग यो इम्पोर्टेन्ट विषयमा फेरि हामी चर्चा गर्नेछौँ।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
1: यो PFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: हजुर, गोरखा रेडियोलाई सुन्दै हुनुहुन्छ आदरणीय श्रोता। BFBS संवादमा सुनिल पूर्ण भाइ हुनुहुन्छ र प्रोटेक्सन एडभाइजर हाम्रो मोर्गेज लिमिटेडमा चाहिँ कार्यरत हुनुहुन्छ र उहाँसँग कुराकानी गरिरहेका छौँ। अघि हामीले लाइफ इन्सुरेन्स सम्बन्धी कुराकानी गऱ्यौँ र भने यो चाहिँ इन्कम प्रोटेक्सन भन्दो रहेछ भाइ। यो तपाईँलाई वेलकम गर्दै, यो इन्कम प्रोटेक्सन मलाई पनि थाहा थिएन, यो स्यालेरीको कुरा रहेछ। यस सम्बन्धी फेरि मैले अर्को प्रश्न सोधेँ हजुरलाई।
2: सो इन्कम प्रोटेक्सन हेर्नुहोस् है, त नाममै अलरेडी आइसकेको छ इन्कम प्रोटेक्सन। भनेपछि हजुरको जुन स्यालेरी आइरहेको छ, जुन वेजेस आइरहेको छ एभ्री मन्थ, एभ्री विक, एभ्री इयर, त्यसलाई चाहिँ कसरी सेक्योर गर्ने त नि? किनकि हाम्रो आजकल चाहिँ अब देखिरहेको सुनिरहेको छौँ वरिपरि घरमा, आफन्तमा, साथीभाइमा, त्यो सायद त्यो नसुन्ने र नदेख्ने त्यो व्यक्ति नै छैन होला कि संसारमा, जसले चाहिँ देखेको छ कि कसैलाई भर्खरै एक्सिडेन्ट भएको छ, काममा जान सकेन, कसैलाई चाहिँ कुनै प्रकारको रोग लागेर काममा जान सकेको छैन, कोही त जिन्दगीभरि जान सकेको छैन, कोही चाहिँ दुई वर्षको लागि जान सकेको छैन, कोही चाहिँ पाँच वर्षको लागि जान सकेको छैन। यो चिजहरू चाहिँ सबै चिजलाई यसो हजुर एनालाइसिस गर्नुभयो भने दुईटा कारणले हजुर काममा जान सक्नुहुन्छ। एउटा बिरामी भयो भने, अर्को चाहिँ एक्सिडेन्ट भयो भने। बाँकी त अरू जसरी पनि जे गरेर पनि एउटा गर्छु भन्ने मान्छेले त जसरी जहाँ पनि गरिहाल्छ, तर यो दुइटा चाहिँ हेल्थै भएन भने, हजुरको एक्सिडेन्टमै पर्नु भयो भने कसरी काममा जानु? काममा त जान सक्नुहुन्न। अनि त्यो बेलामा चाहिँ, अनि मैले रिसेन्टली एउटा साथीसँग पनि कुरा गरेको थिएँ कि, अनि उसले चाहिँ के भन्छ भने, ए काममा जान सकिन, सरकारले हेल्छ नि युकेको भन्छ। अनि मैले उसलाई फिगर बताइदिएँ, ओके सरकारले हेल्छ, के छ तिमीसँग सिक पेहरू, यताउता बेनिफिट के छ भनेको? स्ट्याटुटरी सिक पे छ, स्ट्याटुटरी सिक पे त सबैको हुन्छ युकेमा, त्यो त अब गभर्मेन्टले दिने बेनिफिटै हो त्यो। अनि कति आउँछ भने चाहिँ हिसाब गरेको उसको, फेरि जब कि आफ्नै मोर्गेज तिरेर गएको छ 1500 पाउन्डको, यता युटिलिटी बिल छ अर्को 200 पाउन्डको, यताउता गर्दाखेरि 2200 त टोटल ओभरअल फ्यामिलीको खर्च छ। अनि मैले उसलाई भनिदिएँ कि ल ओके लेट मी सो यु भनेर, अनि स्ट्याचुरी सिक पेले कति दिन्छ भने विकली 123 पाउन्ड दिन्छ। टेन्समा चाहिँ गइनँ म, त्यो ट्याक एक्युरेट पाउन्डमा गएँ, 123 पाउन्ड विकमा दिन्छ। अनि मन्थमा आउँछ 534 पाउन्ड, अनि त्यसलाई पर आवरले हिसाब गर्नुभयो भने जम्मा 3 पाउन्ड आउँछ कि। अब इमेजिन गर्नु त्यो पैसाले अब ओभरअल त्यो फ्यामिली चल्छ कि चल्दैन, अनि त्यो पनि 6 महिनासम्मलाई दिन्छ, 6 महिनापछि त, अनि त्यसपछि अनि अर्को बेनिफिट स्टेट बेनिफिट अर्को बेनिफिटको लागि जान पर्यो भने हजुरको मिन्स टेस्टेड भन्ने हुन्छ, त्यसमा चाहिँ फेरि त्यहाँ कमाइ कति छ, सेभिङ कति छ, ओभरअल फेरि पार्टनरको कमाइ छ कि छैन, त्यो लड्नु पर्छ कि, एक प्रकारको ब्याटलै हुन्छ कि त्यो अप्सन छ। अब त्यो चिजहरू इमेजिन भए हुँदैन, त्यही भएर चाहिँ मैले चाहिँ के भन्छु भने, हजुरसँग अहिलेसम्म राम्रो कमाइ छ, ऊ छ, त्यो कमाइलाई जोगाइराख्नुहोस् न बाबा। भोलि गएर के हुन्छ त कसलाई के थाहा हुन्छ? थाहा हुँदैन नि त, भोलिको इनकेस काट बिरामी पर्यो, कुनै इन्जुरी भयो, कुनै एक्सिडेन्ट भयो भने त्यो इन्कम चाहिँ नरोकियोस् कि, त्यो इन्कम रोकिने बित्तिकै सबै चिज डामाडोल हुन्छ।
1: फिगरमा जाउँ है त, जस्तै एकजना व्यक्तिले आफ्टर ट्याक्स 3000 पाउन्ड पर मन्थ पाउँछ भने र यो इन्कम प्रोटेक्सन गरेको छ भने उसले कति पाउँछ? फुल स्यालेरी पाउने हो कि कस्तो हो?
2: सो यो चाहिँ कस्तो हुन्छ भने, जब हजुरले पोलिसी लिनुहुन्छ त्यो पोलिसीमा चाहिँ ओभरअल चाहिँ केमा हिसाब हुन्छ भने, हजुरहरूको इयरली बिफोर ट्याक्स कति छ हजुरहरूको स्यालेरी, त्यसमा निर्भर हुन्छ होइन। म हजुरहरूलाई एउटा
1: हिसाब
2: गर्नुभयो भने, अब त्यो 3000 पाउन्डलाई चाहिँ ग्रस पेमा हेर्नुभयो भने, त्यो 3000 पाउन्ड भनेको आफ्टर ट्याक्स लगभग 3500-3700 नै हुन्छ, तर त्यो बिफोर ट्याक्स नेट भयो भने चाहिँ 3000 भयो भने चाहिँ 3000 को चाहिँ ग्रस पेको चाहिँ अराउन्ड 65% पे गर्छ,
1: राइट?
2: तर यो नेट पेको चाहिँ अराउन्ड 75-80% पे गर्छ, अनि त्यसपछि जति पनि आउँछ नि हजुरको त्यो क्लेमबाट, त्यसमा हजुरले ट्याक्स यताउता केही पनि तिर्नु पर्दैन, ट्याक्स फ्री नै हुन्छ। त्यसमा चाहिँ इक्जाम्पल दियो, हजुरले चाहिँ अराउन्ड 3000 को चाहिँ आफ्नो प्रोटेक्सन गर्न चाहनु भयो भने, हजुरलाई एज अ क्लेम चाहिँ अराउन्ड 2400 जति पाउन्ड पर मन्थ आउँछ हजुरलाई एज अ स्यालेरी। अनि त्यसको चाहिँ हजुरले अब 30 वर्षको मान्छेले चाहिँ त्यो गर्न चाह्यो भने चाहिँ 3000 पाउन्ड नेट पे भनेको त एकदम हाई भयो, त्यो हाई स्यालेरीमा गर्ने चाहिँ त्यो अराउन्ड त्यो मान्छेको स्यालेरी कम्तीमा 45000-48000 यस्तै समथिङ अराउन्ड हुनुपर्छ होइन। अनि त्यो मान्छेको चाहिँ ले तिर्दाखेरि यदि 30 वर्षको नन स्मोकिङ हेल्दी मान्छे छ भने उसले अराउन्ड 35 पाउन्ड तिर्छ पर मन्थ, अनि त्यही व्यक्ति चाहिँ यदि 45 इयर्सको छ भने, अनि त्यो व्यक्तिले चाहिँ अराउन्ड 65 पाउन्ड तिर्छ पर मन्थ, अराउन्ड त्यो रफली अमाउन्ट है, एस्टिमेटेड हो, किनकि एट दि एन्ड हजुरहरूले पोलिसी लिने बेलामा चाहिँ फेरि सबै कुराहरूलाई एसेस गर्नुपर्ने हुन्छ कि, हजुरको इन्कम एक्सपेन्डिचर, हजुरको हेल्थ, हजुरको स्मोकिङ नन स्मोकिङ के कसो छ यताउता, तर टेन्टेटिभली फिगर चाहिँ यो हुन्छ। अनि यो चिजले चाहिँ हजुरलाई चाहिँ प्रोटेक्सन दिने भनेको चाहिँ अन्टिल द एज अफ 70 वर्षसम्म हजुरलाई यसले प्रोटेक्सन दिइरहेको हुन्छ अनि बिचबिचमा यो प्राइस पनि कहिले बढ्दैन थियो।
1: भनेपछि 70 वर्ष भन्दा उता चाहिँ आफूले तिरिरा पनि पाउँछ कि पाउँदैन त्यो पछि चाहिँ?
2: 70 वर्ष भन्दा उता चाहिँ यो लिनै पाइँदैन, किनकि हजुरले चाहिँ यहाँको युकेमा त अब 68 रिटायरमेन्ट हुन्छ अनि 70 वर्ष चाहिँ हामीले एज अ म्याक्सिमम लेन्थलाई हामीले स्ट्रेच गरेर 70 राखिदिन्छौँ अनि त्योभन्दा उता त अब कामै गर्दैन भन्ने एउटा हिसाब हुन्छ नि त इन्सुरेन्स कम्पनीले पनि। त्यसपछि त मान्छेले अनि अनि यो प्रोटेक्सन भनेको इन्कमसँग रिलेटेड हुन्छ, यो हजुरको इन्कमै छैन भने त्यो प्रोटेक्सन केलाई गर्ने हो र? त्यही भएर त्यो चाहिँ इन्कम प्रोटेक्सन त्यहाँनिर हुन्छ। एउटा कुरा ध्यान दिनुपर्ने चाहिँ के हुन्छ भने एउटा यो पोलिसी दिँदाखेरि चाहिँ एउटा डिफर्ड पिरियड भन्ने हुन्छ, त्यो वेटिङ पिरियड हो कि हजुरले बिरामी भइसकेपछिको वेटिङ पिरियड अनुसारको चाहिँ यो पोलिसी चाहिँ महँगो सस्तोमा भर पर्छ कि? मैले जुन हजुरलाई जुन फिगर दिएँ यो चाहिँ 3 मन्थ्सको वेटिङ पिरियड हो, यदि 1 मन्थको वेटिङ पिरियड भयो भने यसको डबल प्राइस हुन्छ। त्यही भएर हजुरले हामीले चाहिँ के गर्छ भने हजुरलाई चाहिँ पोलिसी लिँदाखेरि ओके 3 मन्थसँग चाहिँ वेट गर्न सक्ने क्षमता हुनुपर्छ है बिरामी भइसकेपछि, पोलिसी लिएको होइन बिरामी भइसकेपछिको, ताकि त्यो 3 महिनासम्म चाहिँ आफैले चाहिँ आफ्नो सेभिङबाट हुन्छ कि कता कताबाट हुन्छ धान्न सक्ने स्थिति चाहिँ हुनु पर्यो, नत्र भने हामीले चाहिँ रेकमेन्ड गर्दैनौँ 3 महिनाको भनेर, 1 मन्थकै रेकमेन्ड गर्छौँ किनकि फेरि भोलि गएर फाइनेन्सियल प्रब्लम आउन सक्छ।
1: त्यही त यो इन्कम प्रोटेक्सन चाहिँ आइजन मान्छेहरूले कतिको गर्छन्, मैले पनि हिजो तपाईँसँग कुराकानी गर्दा मात्रै थाहा पाएको, यो निकै उपयोगी लाग्यो मलाई चाहिँ।
2: यो इन्कम प्रोटेक्सन चाहिँ एकदम उपयोगी छ, यो आएको पनि फेरि धेरै वर्ष भएको छैन, यो नयाँ नयाँ नै हो कम्पेयर अरूसँग, अरूलाई कम्पेयर गर्दाखेरि यसको हिस्ट्री त्यति नयाँ छैन, त्यही भएर यो अलिकति सबै जनमाझमा आउन टाइम लागेको हो। तर यसलाई चाहिँ मैले देखेको एक्सपिरियन्स चाहिँ मान्छेले चाहिँ कसरी हेर्दैछ भने त्यहाँनिर त्यो सोच्दै नसोच्ने कि है भन्न चाहिँ भन्छ, अनि लिने बेलामा चाहिँ ल पछि म विचार गर्छु भन्छ, अनि पछि विचार गर्दा गर्दै कति कतिलाई त
1: हामीलाई नपरेसम्म लिँदैन नि त।
2: एक्ज्याक्टली, नपरेसम्म लिँदैन, परेपछि ढिलो भइसक्छ, कम्पनीले पनि ढिलो मान्दैन, समस्या त्यो छ कि?
1: राइट, जस्तै अब यो इन्सुरेन्स लिँदा त विभिन्न कुराहरूले प्रभाव पार्छ, जस्तै हाम्रो नेपालीहरूमा त 40 घटेपछि प्रायःसो अब यो चिनी रोगहरू, अब डायबिटिज भइहाल्यो, अनि अब ब्लड प्रेसरहरू आउँछ, त्यस्तोले असर पार्छ कि पार्दैन यो पोलिसीलाई?
2: स्याडली भन्नुपर्दाखेरि जसलाई चाहिँ डायबिटिज भइसकेको छ उनीहरूलाई चाहिँ एकदमै गाह्रो हुन्छ यो प्रोटेक्सन, लाइफ इन्सुरेन्स चाहिँ पाउँछ, तर यो जुन इन्कम प्रोटेक्सन अनि यो प्राणघातक सम्बन्धी क्रिटिकल इलनेस भनिन्छ यिनीहरू पाउन चाहिँ अलिकति होइन धेरै नै गाह्रो हुन्छ, किनकि इन्सुरेन्स कम्पनीलाई चाहिँ त्यो व्यक्तिहरूलाई चाहिँ एकदम हाई रिस्कमा हेर्छ कि, भोलि गएर डिफ्रेन्ट टाइपको रोगहरूले संक्रमित गर्न सक्ने, लाग्न सक्ने चान्सेसहरू एकदम हाई हुने भएर चाहिँ उनीहरूले चाहिँ जस्ट लाइफ इन्सुरेन्स मात्रै प्रोभाइड गर्छ। एक दुईवटा कम्पनीहरू हुन्छ त्यो कम्पनीले पनि दिए पनि कसरी टर्म्स र कन्डिसन राखिदिएको हुन्छ भने भोलि गएर दियौँ तर यो डायबिटिज सम्बन्धी केही रोगहरू लाग्यो भने चाहिँ क्लेम गर्न पाउँदैन भन्छ, त्यो भन्ने बित्तिकै त त्यो पोलिसी त्यो होल्डरले त लिन मान्दैन, किनकि यही लागि नै मैले प्रोटेक्सन लिन लागेको छु, यसलाई नै क्लेम गर्न पाएन भने किन लिनु र भन्ने हुन्छ, अनि त्यही भएर कतिले चाहिँ लिन्छन् तर म्याक्सिममले चाहिँ लिँदैन।
1: यो ब्लड प्रेसरहरूको चाहिँ कस्तो छ?
2: ब्लड प्रेसरको चाहिँ त्यति खासै फरक पर्दैन, ब्लड प्रेसरले चाहिँ त्यति धेरै असर गर्दैन, यो मेनली चाहिँ
1: हजुर सुनिल पुन भाइसँग कुराकानी गरेका छौँ, प्रोटेक्सन एडभाइजर हुनुहुन्छ इन्सुरेन्सको, र त्यस सम्बन्धी कुराकानी गरिरहेका छौँ। अब अन्तिम पार्टमा चाहिँ हामी क्रिटिकल इलनेस कभर र फ्यामिली इन्कम बेनिफिटको बारेमा छोटकरीमा कुराकानी गर्नेछौँ, र फेरि हामी यो बिचमा साङ्गीतिक विश्राम लिनतर्फ लागौँ।
0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ भने हाम्रो होमा लिम्बुजी हुनुहुन्छ अरुणसटबाट गीतकार, र उहाँले एउटा अनुरोध गर्नुभएको छ गीत, कृष्ण चामलिङ दाजुले चाहिँ लेख्नुभएको कुनै पनि एउटा गीत भन्नुभएको छ, र एउटा गीत चाहिँ यो प्रमोद खरेलज्यूले गाउनुभएको शान्तिराम राईको सङ्गीत अनि कृष्ण दाईको चाहिँ शब्द रचना भएको यो गीत राखिदिएको छु, यो गीत सुनाऊ, त्यसपछि एउटा प्रमो ब्रेक, अनि अघि हाम्रो तारा दिदीले चाहिँ पेन्सन पट्टाको चाहिँ एउटा गीत मगाउनु भएको थियो, तारा दिदी होइन हाम्रो यशोदा दिदी स्विन्डनबाट, अघिको त्यो गीत हाम्रो सिस्टममा नभएको कारणले गर्दा अहिले जस यो गीत मैले तयार पारेको छु दिदीको लागि राख्न चाहन्छु, त्यसपछि फोर्थ पार्ट अन्तर्वार्ता भाइसँगको सुन्न सक्नुहुनेछ।

0: यो BFBS गोरखा रेडियो हो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

0: BFBS गोर्खा रेडियो
1: हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ. इम्पोर्टेन्ट विषय लाइफ इन्सुरेन्स अनि यो इन्कम प्रोटेक्सन अनि यो इन्सुरेन्स सम्बन्धी बेसिकली हामीले कुराकानी गरिरहेका छौँ. हामीसँग सुनिल पुन भाइ हुनुहुन्छ प्रोटेक्सन एडभाइजर र उहाँसँगको यो अन्तर्वार्ता सुनेर र उहाँको नम्बरहरू चाहिएमा उहाँको कन्ट्याक्ट नम्बर चाहिएमा आशा छ उहाँले मलाई पर्मिसन दिनुहुन्छ होला. उहाँको नम्बरहरू म तपाईँहरूलाई प्रोभाइड गर्नेछु. हाम्रो मोर्गेज लिमिटेडमा चाहिँ उहाँ प्रोटेक्सन एडभाइजरको रूपमा काम गर्नुहुन्छ. भाइ फेरि वेलकम छ है त.
2: थ्याङ्क यू. हजुर
1: अब यो क्रिटिकल इलनेस कभरको बारेमा छोटकरीमा कुराकानी गरौँ, त्यसपछि फ्यामिली इन्कमको बारेमा. सुरुमा चाहिँ क्रिटिकल इलनेस, यसमा चाहिँ कस्तो खालको इलनेसहरू पर्छ?
2: क्रिटिकल इलनेस भन्ने बित्तिकै नामबाटै थाहा भयो हजुरहरूलाई, क्रिटिकल इलनेस क्रिटिकल हुनु पर्यो त्यो इलनेस चाहिँ. जस्तै मानौँ क्यान्सर, हार्ट अट्याक, स्ट्रोक, प्यारालाइसिस अनि त्यस्तै खालको अब डिसेबिलिटीहरू, पर्मानेन्ट डिसेबिलिटीहरू. अनि यो चाहिँ एउटा पोलिसी लिँदाखेरि चाहिँ ध्यान दिनुपर्ने चाहिँ कम्पनीले चाहिँ एउटा सर्ट लिस्टेड गरेको हुन्छ, अराउन्ड 40-60 एउटा क्रिटिकल इलनेसहरूभित्र पर्नुपर्छ, देन यु क्यान क्लेम भनेर भनेको हुन्छ. त्यो चिजहरू चाहिँ आफूले ध्यान दिनुपर्छ. तर मोस्ट अफ द टाइम परेकै हुन्छ त्यो, किनकि सबै मेन मेन जुन क्रिटिकल इलनेसहरू हुन्छ त्यो चाहिँ सबै समावेश गरेको हुन्छ त्यसमा. त्यही भएर त्यो कुनै पनि प्रकारको क्रिटिकल इलनेस हजुरलाई भयो भने चाहिँ यो पोलिसीले चाहिँ एउटा के दिन्छ भने हजुरलाई चाहिँ लम्पसम अमाउन्ट ट्याक्स फ्री. जस्तै हजुरले 100,000 पाउन्डको चाहिँ क्रिटिकल इलनेस गर्नुभएको छ भने हजुरलाई मानौँ स्ट्रोक भयो, त्यो स्ट्रोक चाहिँ मैले अघि नै हजुरलाई भनिहालेँ दुई थरीको हुन्छ, एउटा चाहिँ माइल्ड हुन्छ एउटा चाहिँ अलिक सेभियर खालको हुन्छ. अब त्यो चाहिँ डक्टरले डिसाइड गर्छ. डक्टरले चाहिँ यो चाहिँ प्राणघातक थियो, लाइफ थ्रेटनिङ थियो भने 100,000 छ भने 100,000 नै पाउनु भयो, लाइफ थ्रेटनिङ थिएन यो चाहिँ अलिकति माइल्डर भर्जनको थियो भने चाहिँ अब कम्पनीले चाहिँ कुनै कुनै कम्पनीले चाहिँ 35% दिन्छ, कुनै कुनै कम्पनीले 25% दिन्छ. त्यो चाहिँ हजुरहरूले डिसाइड गर्नुपर्छ.
1: यो त इन्सुरेन्स गर्नु पनि त साह्रो हुन्छ होला नि, इन्सुरेन्सको अमाउन्ट पनि धेरै हुन्छ होला नि यो त.
2: यस, हजुरले सही कुरा भन्नुभयो, किनकि यस्तो खालको केसेसहरू त भइरहेको हुन्छ, हामी देखिरहेको हुन्छ होइन. अनि यो चान्सेस अफ क्लेमिङ पनि एकदमै हाई हुन्छ, तर फेरि लिने मान्छे पनि एकदमै धेरै हुन्छ. मेरो मैसँग पनि पर्सनल एक्सपिरियन्स छ, यो क्रिटिकल इलनेस चाहिँ हाम्रो नेपालीहरूलाई चाहिँ अलिकति बढी रिलेटेबल लाग्दो रहेछ कि, भोलि गएर हार्टको प्रब्लम आउने, क्यान्सर हुने यस्तो त देखिरहेको हुन्छ. अनि फेरि युकेमा चाहिँ एउटा डेटा के छ भने 65% मान्छे चाहिँ क्यान्सर लगाएर मरिरहेको हुन्छ, जति पनि बितिरहेको मान्छेहरू हुन्छ नि 65% चाहिँ बिकज अफ क्यान्सर. भनेपछि त्यो क्यान्सर लाग्ने चान्सेस त यदि रुममा 3-4 बस्नु भएको छ भने त्यो 4 मध्ये 1 त डेफिनेटली एउटा क्रिटिकल इलनेस भएकै हुन्छ बिफोर द एज अफ 68, रिटायरमेन्ट एज भन्दा अगाडि. त्यो चाहिँ डेटा हो युकेले भनेको होइन, युकेको डेटाले भनेको हुन्छ. अनि त्यो भनिसकेपछि चान्सेस धेरै आयो नि भयो, अब उनीहरूले पनि रिस्क फ्याक्टर हेर्ने भयो. अनि त्यसो भएपछि चाहिँ यो चाहिँ यस कम्पेयर टु लाइफ इन्सुरेन्स यताउता चाहिँ एक्सपेन्सिभै हुन्छ. यसको चाहिँ कति जति एक्सपेन्सिभ हुन्छ भन्दाखेरि मैले एउटा फिगर निकालेको थिएँ, 33 मान्छे नन स्मोकिङ हेल्दी छ, जसले 100,000 पाउन्डको चाहिँ लिएको छ भने उसले चाहिँ 38 पाउन्ड पर मन्थ तिर्नुपर्छ रिटायरमेन्ट एज 68 लागि.
1: 38 पाउन्ड
2: अर्को 45 चाहिँ मैले इक्जाम्पल दिएँ भने 100,000 पाउन्डको लागि 45 तिर्न पनि भनेको चाहिँ अराउन्ड 120 पाउन्ड तिर्नुपर्छ पर मन्थ अन्टिल द एज अफ रिटायरमेन्ट जुन चाहिँ 68. तर त्यसलाई हेर्नुभयो भने क्लेम गर्ने चान्सेस पनि रियली हाई के,
1: तर त्यो 68 भन्दा पछाडि त उसले तिरेको छैन भने क्लेम गर्नु पाएन नि होइन, त्यो पैसा चाहिँ त्यतिकै गयो नि होइन.
2: अब यहाँनिर चाहिँ एउटा के हुन्छ भने हजुरले पोलिसी लिँदाखेरि हामी एज अ एडभाइजर चाहिँ हामीले अप्सन दिन्छौँ 68 जाने कि 70, 75, 80 अथवा 85 चाहिँ म्याक्सिमम लेन्थ हो, त्यहाँसम्म जान सकिन्छ. तर जति लम्ब्याउनु भयो लेन्थ त्यो अनुसारको हजुरको त्यो प्रिमियम पनि बढ्छ. तर जसले चाहिँ मैले चाहिँ रेकमेन्ड गर्छु टु बिगिन विथ 85 भनेर रेकमेन्ड गर्छु, किनभने 85 चाहिँ चान्सेस अफ क्लेमिङ धेरै नै हाई हुन्छ. तर अगेन त्यसको प्राइस पनि अलिक महँगो हुन्छ. तर सबैले 100,000 लिनुपर्छ भन्ने छैन, 75 के लिए भयो, कसैले 50,000 मात्रै लिए भयो, एउटा लम्सम अमाउन्ट भनेको त्यति मात्रै लिँदाखेरि भोलि गएर त्यसले ठुलो राहत दिन्छ नि त.
1: डेफिनेटली त्यो चाहिँ ट्याक्स फ्री हो होइन.
2: मैले इक्जाम्पल दिइहालेँ, 30 व्यक्तिले 2,000 कमाइरहेको थियो भने त्यो व्यक्ति नहुँदाखेरि फ्यामिलीले चाहिँ आफ्नो बुवा नहुँदाखेरि पनि त्यो फ्यामिलीले 2,000 प्रत्येक वर्ष पाइरहोस् भनेर एउटा अमाउन्ट राखेर 2,000 पाउन्डको स्यालेरीको लागि फ्यामिली इन्कम बेनिफिट लिनुभयो भने 30 वर्षको व्यक्तिले जम्मा 9 पाउन्ड मात्रै तिर्नुपर्छ 20 वर्षको लागि लिनुभयो, किनकि मानव हजुरको 1 वर्षको बच्चा छ, हजुरको उमेर 30 वर्षको छ, अनि हजुरले चाहिँ टेन्टेटिभली एउटा हिसाब लगाउनु पर्यो कि ओके मेरो छोरा चाहिँ 1 वर्षको छ, अबको 20 वर्षपछि चाहिँ मेरो छोरा 21 वर्षको हुन्छ, फाइनेन्सियली फ्री हुन्छ भनेपछि मलाई त यो फ्यामिली इन्कम बेनिफिट किन लामो समयको लागि चाहियो त, जम्मा 20 वर्षकोसँग लाग्छु त्यो बेलासम्म मलाई भयो भने मेरो छोराले पाउँछ भने त्यो डिक्रिजिङ टर्ममा हुने भएर अलिक सस्तो पनि हुन्छ कि 45 इयर्सको मान्छेले फ्यामिली इन्कम बेनिफिट लियो भने जम्मा 30 पाउन्ड पर मन्थ हुन्छ भनेको मतलब एभ्री सिङ्गल मन्थ चाहिँ एज अ स्यालेरी रूपमा 2000 पाउन्ड आइरहन्छ।
1: ओके, अनि अहिलेसम्मको तपाईँको उमा चाहिँ कम्पनीमा चाहिँ मोस्ट पपुलर इन्सुरेन्स चाहिँ के भएको छ, कुन चाहिँ छ बढी?
2: हाम्रो चाहिँ यो हामी चाहिँ मोर्गेज कम्पनी भए भने चाहिँ मोर्गेज चाहिँ भनौँ न लगभग 99% नै मोर्गेज प्रोटेक्सन लिनुहुन्छ, किनकि त्यो सबभन्दा ठुलो भार त त्यही भयो नि त, आफूले लोन लिएको हुन्छ मोर्गेजको, कोही कोहीले चाहिँ एक दुईजना हुनुहुन्छ उहाँले चाहिँ लिनुभएको तर सबैले भन्दा मेनली लिने भनेको चाहिँ मोर्गेज प्रोटेक्सन हो। मोर्गेज प्रोटेक्सन पनि नाम चाहिँ मोर्गेज प्रोटेक्सन हो तर त्यो इट इज अ लाइफ इन्सुरेन्स, त्यो चाहिँ सबभन्दा बढीले चाहिँ त्यो लाइफ इन्सुरेन्स चाहिँ भएको
1: छ। ओके, अनि प्रश्न मेरो यति नै भयो, अलिक थुप्रै थियो तर समयको पाउन दिइरह्यो, र तपाईँले अब विशेष गरेर क्लाइन्ट्सहरूसँग चाहिँ इन्टरेक्सन गर्दा चाहिँ बढी उहाँको क्वेसन चाहिँ के छ तपाईँले, पर्टिकुलर हाम्रो नेपाली समाजलाई चाहिँ त्यो तपाईँले अनुभव गरेको कुराहरू सेयर गर्नुपर्दा?
2: हो, त्यो चाहिँ वान एन्ड ओन्ली के भन्नुहुन्छ भने भोलि गएर केही यो क्लेम गर्न पाएन भने पैसा फिर्ता आउँछ कि आउँदैन भन्नु,
1: त्यो त होइन,
2: त्यो त होइन, किनकि मैले के भन्छु भने त्यो बेलामा चाहिँ अरे बाबा यो चाहिँ एज अ इन्भेस्टमेन्ट होइन कि यो चाहिँ प्रोटेक्सन हो कि हजुरलाई भोलि केही बना भएको खण्डमा चाहिँ हजुरले चाहिँ यति गर्ने, किनकि मैले कहिले काहीँ त्यो बेलामा फ्याट्टै एउटा इक्जाम्पल दिन्छु कि जस्तै 500K को 500,000 को लाइफ इन्सुरेन्स दिनु भएको छ होइन रिटायरमेन्ट एजसम्मको लागि, अनि तिर्नु भएको छ जम्मा 21 पाउन्ड पर मन्थ, अनि मैले उहाँलाई फिगर दिन्छु कि त्यो 21 पर मन्थ हजुरले भोलि गएर क्लेम नगर्नु भयो भने हजुरले अराउन्ड 7,000-10,000 मात्रै स्पेन्ड गर्नुहुन्छ लाइफ टाइम भरि। अब इमेजिन गर्नुहोस् त्यो 7,000 पाउन्ड चाहिँ हजुरसँग भएको भयो कि हजुर धनी हुनुहुन्थ्यो, हुँदैन, हजुरसँग त्यो 7 पाउन्ड नभएको 7,000 पाउन्ड नभएको कि गरिब हुन्छ त, हुँदैन, तर त्यसले दिने जुन प्रोटेक्सन त्यसले दिने जुन सुरक्षा सेक्युरिटी हेर्नु त कति बिग छ त्यो कुरालाई बुझ्नु पऱ्यो क्या हाम्रो नेपालीहरू स्पेसली, त्यसको लागि नै म चाहिँ यो एजुकेसनल भिडियोहरू बनाइरहन्छु हिँडिरहन्छु मान्छेलाई एजुकेट गराउने कोसिस गरिरहेको छु मैले।
1: हजुर ल त भाइ, तपाईँलाई धेरै धन्यवाद, पछि पनि अरू कुराहरू आयो भने फेरि हामी कन्ट्याक्ट गरौँला, मान्छे पनि बडो चड्के हुनुहुँदो रहेछ, तपाईँको फोटो पनि हेऱ्यो मान्छे पनि एकदमै ह्यान्डसम हुनुहुँदो, तपाईँ सिङ्गल कि म्यारिड अहिले?
2: म्यारिड
1: ल, एकदमै राम्रो काम गरिराख्नु भएको रहेछ। अब यही कुरा हामीले गोरासँग गऱ्यो भने हामीले नेपाली समाजलाई बुझ्न सकिँदैन कि कति टर्मिनोलोजीहरू हुनुहुन्छ होइन, त्यो कुराहरू हामीले पनि बुझिँदैन गर्दा नेपालीहरू यसरी प्रष्ट भनिदिनु भयो भने यही यस्तो रहेछ भनेर धेरैले हामी बुझ्छौँ नि त होइन, गर्दा हजुरको टाइमको लागि धेरै धन्यवाद, पछि पनि केही
3: हजुर सुनिल पुन भाइलाई धेरै धन्यवाद दिन चाहन्छु, धेरै कुरा तपाईँहरूले पनि सहायता बुझ्नु भयो होला। 6:54 गइसकेको छ हाम्रो स्टुडियोको घडीमा, अब यो बिचमा एउटा गीत राख्न चाहन्छु, जुन गीतलाई चाहिँ हाम्रो बुलफोर्टबाट चन्डिका राई बैदी हुनुहुन्छ उहाँले अनुरोध गर्नुभएको छ, सायद तपाईँले फेसबुकतिर यता कता पक्का पनि तपाईँले सुन्नु भएको होला, र हाम्रो चाहिँ पदमबहादुर गुरुङज्यू हुनुहुन्छ र उहाँ चाहिँ गेसेको फाउन्डिङ चेयरम्यान हुनुहुन्छ, उहाँ चाहिँ अहिले अलिकति जस बिरामी हुनुहुँदो रहेछ, त्यसले गर्दा उहाँको शीघ्र स्वास्थ्य लाभको कामना उहाँले गर्न चाहनु भएको छ, र सायद तपाईँले पनि फेसबुकतिर देख्नुभएको होला, अस्ति मैले पनि कता झलक फेसबुकतिर देखेँ जस्तो लाग्यो, र मेरो तर्फबाट अनि बेबेस परिवारको तर्फबाट पनि उहाँको स्पिडी रिकोभरीको हामी कामना गर्न चाहन्छौँ, अनि उहाँले भन्नुभएको छ र उहाँले भूपहरूको लागि पुर्याउनु भएको जुन एउटा योगदान छ त्यो योगदानलाई हामीले भुल्नु हुँदैन भनेर पनि उहाँले भन्न चाहनु भएको छ, र त्यो एउटा सन्देश, अनि अर्को चाहिँ उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै तारादेवीले गाउनुभएको यो गीत उहाँले अनुरोध गर्नुभएको छ, चाँदनी शाहको शब्द रचना अनि नातिकाजीको सङ्गीतमा। हजुर समय त्यति धेरै छैन, र यही बहिनी चन्डिका राईज्यूको गीत राख्दै र उहाँले कामना गर्नुभएको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पदमबहादुर गुरुङज्यूको लागि र मैले पनि बिदा मागेँ, भोलि हाम्रो भेटघाट छँदैछ, बाय बाय।

0: 2011 गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुन सक्ने विपदको पूर्व तयारी र पूर्व सूचनामा सरकार जुटेको छ। गृहमन्त्री सुदन गुरुङले सुरक्षा निकायलाई अलर्ट गराइएको जानकारी दिनुभयो। उहाँका अनुसार उद्धार सामग्री तयारी अवस्थामा छ। स्थानीय सरकार मार्फत पूर्व सूचना प्रणालीलाई प्रवाह गरिएको छ। उहाँले ट्रेकिङमा नजान र गएकालाई सुरक्षित ठाउँमा जान अनुरोध पनि गर्नुभयो। मन्त्री गुरुङले विपद कमाण्ड पोस्टमा सबै निकायको प्रतिनिधि रहेको भन्दै त्यहीबाट समन्वय गर्न निर्देशन दिनुभएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले पनि प्रभावित क्षेत्रमा अहिले नै सूचना प्रवाह गर्न मौसम विभागका अधिकारीलाई निर्देशन दिनुभएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको प्रतिवेदन र त्यसमा व्यक्त गरिएको आत्मआलोचनालाई सकारात्मक रूपमा लिएको बताउनु भएको छ। केन्द्रीय कमिटिको दोस्रो दिनको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता बास्कोटा,
1: अहिले अध्यक्षले जे कुरा लिएर आउनु भएको छ रियलाइज गरेर, त्यो रियलाइजका कुराहरू राम्रा छन्। त्यो अध्यक्षको मात्रै होइन, एमाले पार्टीले नै रियलाइज गरेको कुराको रूपमा हामीले लिन्छौँ। अब त्यो ढिला चाहिँ ढिला भयो, यो इलेक्सन अघि नै भएको भए राम्रो हुन्थ्यो। विगतको कमजोरीको बारेमा नि राम्रै समीक्षा छ, सबै कुराको विरोध गर्दैन गोकुल बास्कोटाले। अहिलेको चुनौती पनि छ, त्यसको बारेमा पनि विश्लेषण छ, त्यसपछि भोलि के गर्ने भन्ने कुरा नि उहाँले स्पष्टै राख्नु भएको छ। ती कुराहरू राम्रा छन्, तर ती कुराहरू सुनाउनलाई होइन, व्यवहारमा अनुदित हुन्। पार्टी कार्यकर्ताले त्यसलाई महसुस गर्नु पर्यो जीवनमा।
0: एमाले सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाई पार्टी जिम्मेवारीबाट विमुख गराउने सबै प्रकारका षड्यन्त्रहरू असफल भएको दावी गर्नुभएको छ। केन्द्रीय कमिटिको दोस्रो दिनको बैठकपछि पत्रकारसँग कुरा गर्दै सचिव बस्नेत,
2: हाम्रो अध्यक्ष र हाम्रो पार्टीमाथि भएका भयंकर हमला एउटा अध्यक्षलाई भौतिक रूपमा समाप्त गर्ने, दोस्रो लामो समयसम्म उहाँहरूलाई जेलमा अथवा कारागारमा राख्ने, तेस्रो उहाँलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट विहीन बनाउने, घरबार विहीन बनाउने, चौथो त्यो गर्न सकेन भने उहाँलाई चाहिँ व्यापक रूपमा बदनाम गराउने, यी सबै प्रक्रिया फेल भए र मार्नेदेखि अध्यक्ष हटाउनेदेखि लिएर उहाँसँग जोडिएका सबै साथीहरूलाई चाहिँ नि कमजोर बनाउने प्रयत्न भएको थियो। त्यो पनि पार्टीका केन्द्रीय कमिटिका सदस्य र आम नेता कार्यकर्ताको समर्थनले त्यो कुरा असफल भएको छ। र आज बोल्ने क्रममा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले चाहिँ अध्यक्षलाई फेर्ने कुरा हाम्रो कहिले पनि होइन, विशेष महाधिवेशन बोलाउने र त्यसको नेतृत्व गर्ने कुरा हामीले कहिले पनि गरेका छैनौँ र अध्यक्षको सहमति बिना हामी चाहिँ नयाँ अध्यक्षका दावेदार होइनौँ।
0: अब खबर फटाफट।
3: फ्लाई दुबई पोखराबाट आउने यात्रुलाई होटल र रेस्टुरेन्टमा छुट। होटल संघ पोखराले फ्लाई दुबईबाट आउने यात्रुलाई 3 महिनासम्म 25% छुट दिने, रेस्टुरेन्ट एण्ड बार एसोसिएसन पोखराले पनि 15-20% छुट दिँदै। चापामा भदौ महिनामा 25 विपदका घटना हुँदा 19,45,000 बराबरको भौतिक क्षति, जम्मा 25 घटनामध्ये 17 जंगली जनावरका आक्रमणका घटना। पोखरा महानगरले फिर्के खोला क्षेत्रभित्र बनाइएका सबै संरचना एक साताभित्र

0: अनिवार्य हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई सूचना जारी गर्यो। तोकिएको समयभित्र नहटाए महानगर आफैले हटाउने, त्यसको खर्च समेत सम्बन्धितबाट असुल गरिने। चितवनको मुख्य शहरी क्षेत्र नारायणगढ र भरतपुरमा ट्राफिक लाइट जडान। पुल्चोक गोन्द्राङको छ लेन सड़क र बाइपास रोडका विभिन्न छ स्थानमा ट्राफिक लाइट राखिँदै। धौलागिरी प्रादेशिक अस्पताल बागलुङले मृगौलाका बिरामीको चाप बढेपछि डायलासिसको क्षमता वृद्धि गर्यो। यसअघि 61 मृगौला पीड़ितलाई सेवा दिँदै आएको अस्पतालले 4 उपकरण थप गरेपछि अब 71 जनालाई सेवा दिँदै। भोजपुरमा गाई भैँसीमा देखिने खोरेत रोग मौलाउँदै रोग नियन्त्रणका लागि भोजपुरका 9 स्थानीय तहमा यही असोज 8 गतिदेखि कार्तिक 15 गतिसम्म अभियान सञ्चालन हुने। र लमजुङको गौला सुथार गाउँपालिका 9 गिलुङमा 1500 आधारभूत अस्पताल निर्माणका लागि सम्झौता भएको 5 वर्ष बित्दा पनि 13% मात्र प्रगति, 2 वर्षभित्र सक्ने गरी 2078 साउनमा सम्झौता भए पनि निर्माण 2081 असारदेखि रोकियो, काम रोकिए पनि पटक पटक म्याद थपिँदै।
1: संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। 4 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह कतार एयरवेजको विमान मार्फत दोहा हुँदै न्यूयोर्क जानुभएको हो। प्रधानमन्त्री शाहले महासभामा असोज 8 गते सम्बोधन गर्ने तालिका छ। उहाँले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरबारे राष्ट्रसंघको ध्यानकर्षण गराउने बताइएको छ। महासभामा भाग लिन यसअघि असोज 4 गते परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको टोली न्यूयोर्क गइसकेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
2: यो BFBS कुल कार्यक्रम रेडियो हो।

0: रेडियो यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683022535। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: BFBS गोर्खा रेडियो।

0: एसबीएस गोर्खा रेडियो।
1: नेपालगञ्ज उपमहानगरपालिका सात फुलटेक्रा निवासी मूर्तिकार सञ्जय कश्यपलाई दुर्गा भवानीका मूर्ति बनाउन भ्याइ नभ्याएछ। घर नजिकैको खाली जमिनमा अस्थायी टहरा निर्माण गरेर कश्यपले मूर्ति बनाउने काम गर्दै आउनु भएको छ। घटस्थापनाको दिनसम्म अर्डर पाएका सबै मूर्ति तयारी गरिसक्नुपर्ने भएकाले यति बेला उहाँलाई दिनरात काम गर्नुपर्ने अवस्था छ। 11 मूर्ति तयारी अवस्थामा छन्। रंगरोगन गर्न मात्रै बाँकी छ, अरू पनि तयारी हुँदैछ।
2: मेरो पेसा हो यही, जिन्दगी भर ऐसे काम गरी, ऐसे कमाई खाई, मूर्ति बनाई और इन्डिया में बनाते हैं हम लोग, भैरव हम बना रहे हैं, मूर्ति सब ले जा रहे हैं, ऐसे बिक्री होगा, हम लोग ऐसे करेंगे, पैसा मिलेगा 20,000, 25,000, 40,000 मूर्ति को दाम हो।
1: नेपालगञ्ज 11 रानी तलाव निवासी सन्दीप कुमार वंशाकारको दैनिकी माटोसँग बित्छ। दिनरात उहाँ माटोबाट भगवानका विभिन्न आकृति बनाउन व्यस्त हुनुहुन्छ। सडकको किनारमा निर्मित अस्थायी टिनको टहराभित्र र बाहिर यति बेला बन्दै गरेका भगवानका आकृति भरिभराउँछन्। सानै उमेरदेखि मूर्ति बनाउने काम गर्दै आउनुभएका सन्दीपको यो पुर्ख्यौली पेसा पनि हो। पहिला घरमा सानो सानो मूर्ति बनाउने सन्दीप हिजो आज भने ठूल्ठूला दुर्गा माता लगायतका सबै प्रकारका मूर्ति बनाउन पोख्त हुनुहुन्छ। त्यसैले त उहाँलाई मूर्ति बनाउन अर्डर दिनेहरूको भिड नै लाग्ने गर्छ। उहाँलाई घटस्थापनाको दिनसम्म 20 मूर्तिको अर्डर आइसकेको छ।
3: अरू पनि अर्डर आएछ सानो मूर्ति लागि, अब त्यसले पनि बनाइरहेको छ। अहिले त हामीहरूले 20 मूर्ति बनाउन छ, टेन पनि छैन, अब सानो दिन रात गरेर गर्ने, सानोदेखि काम गरिरहेछ।
1: बाँकेको नेपालगञ्ज र जानकी गाउँपालिकाका आधा दर्जन ठाउँमा 200 मूर्ति बनाउने गरिएको मूर्तिकारहरू बताउँछन्। नवरात्रको बेला मूर्ति बनाउने र बिक्री वितरण गर्ने सिजन हो। पराल, बाँस, माटो, काठ, किल्ला, डोरी मूर्ति बनाउन चाहिने आवश्यक सामान हुन्। मेहनत पनि धेरै छ, त्यसमा सिंगारका सामानहरू यहाँ पाइँदैन, भारतबाट ल्याउनु पर्छ, त्यही भएर पनि मूर्ति महँगो पर्न जान्छ। भारतको कलकत्तामा आफ्ना मामासँग मूर्ति बनाउन सिक्नुभएका अंकित मिश्रा ग्राहकको अर्डर अनुसार एउटा मूर्ति 15,000-90,000 रुपियाँसम्ममा बेच्ने गरेको बताउनुहुन्छ। मेहनत र मूर्तिको आकर्षण अनुसार मूल्य तोक्ने गरिएको उहाँको भनाइ छ।
4: 15,000 स्टार्टिङ छ, अर्डरमा आएपछि मैले 50,000, 60,000, 80,000, 90,000 जति भयो भने मूर्ति मैले बनाउँछु। मेहनत पनि हाम्रो धेरै छ, यो मूर्ति बनाउँछु त मैले पछाडिको, त्यो पुरा हातको कारिगरी छ, कपाल पनि हातैले बनाएको, गरगहना पनि हातले बनाउँछु, कपडा पनि हातले बनाउँछु माटोको, त्यो मूर्तिको कीमत चाहिँ 60,000, 70,000 यस्तो जान्छ। मेरो मूर्ति बनाएको चाहिँ काठमाडौँसम्म गर्छु, कल्याण, दाङ, तुलसीपुर, धेरै टाढा मूर्ति मैले भेजेछु।
1: दसैँको समयमा केही मूर्ति बनाउन अर्डर आउँछ भने केही आफै बनाएर बिक्री गर्ने गरिएको मूर्तिकारहरू बताउँछन्। दशैंको नवदुर्गामा टोल टोलमा स्थापना गरिने दुर्गा भवानीका मूर्ति स्थानीय कालीगरले नेपालगञ्जमै निर्माण गरेर बिक्री वितरण गर्न थालेका हुन्। कुनै बेला भारतीय सीमावर्ती क्षेत्रबाट अहिले यहीँका कालीगरले प्रशस्त बनाउने गरेका छन्। मूर्तिको सजावटका सामग्री भने भारतीय बजारबाटै आयात गर्ने गरिएको अर्का मूर्तिकार रविन्द्र वंशीधरको भनाइ छ।
5: सामानहरू लाग्छ तपाईँलाई चाहिँ आफ्नो छिमेकी राष्ट्रबाट ल्याउनुपर्छ, भन्सार गराउनुपर्छ, कस्टम गराउनुपर्छ, त्यति खर्च लाग्छ, आफ्नो गाडी त्यहाँ बुक गरेर त्यहाँबाट ल्याउनुपर्छ, अनावश्यक खर्च बढी हुन्छ।
1: दुर्गा भवानीका आकर्षक मूर्ति नेपालगञ्जमै निर्माण हुन थालेपछि भारतीय सीमावर्ती बजार जानुपर्ने बाध्यता क्रमशः हट्दै गएको छ। तर सजावटका सामानहरू भारतबाटै खरिद गर्नुपर्ने बाध्यता अझै हट्न नसकेको मूर्तिकारहरू गुनासो सुनाउँछन्। मूर्ति सजावटका लागि आवश्यक सिंगारका सामान नेपालगञ्जमा नपाइने र भारतबाट भन्सार शुल्क तिरेर ल्याउनु पर्ने अवस्था रहेको मूर्तिकार सन्दीपको भनाइ छ।
3: सजावटको सामान इन्डियादेखि, अब इन्डियादेखि मुकुट छ, अनि साडी छ, लुगाहरू त्यही छ, कपाल छ, अनि आँखाको सामान छ, हामीहरू त यता भन्सार गरेर सामान लान्छौँ, त्यही भएर हामीहरूको महँगो परिहाल्छ।
1: नेपालगञ्जमै 3-4 ठाउँमा व्यावसायिक रूपमा माटोबाट भगवानको मूर्ति बनाएर बिक्री वितरण हुने गरेको छ। यसबाहेक जानकी गाउँपालिकामा पनि मूर्ति बनाउने गरिएको छ। आफ्नै गाउँठाउँमा आकर्षक मूर्ति पाउन थालेपछि मूर्ति खरिद गर्न आउनेहरू पनि खुसी हुने गरेका छन्।
6: पाउँदाखेरि अब यहाँ टाइम पनि हाम्रो बचत हुन्छ, अनि मूर्ति अब ल्याउँदाखेरि फेरि अब टुट्न पनि सक्छ, त्यो टाढा भए पर अब यहाँ सजिलो, हाम्रो स्थानीय ठाउँमा हुँदाखेरि सजिलो पनि हुन्छ, टाइम पनि हुन्छ, अनि हाम्रो गाउँघरको लागि त्यो विकासको लागि त्यो जब जागिरको लागि पनि सजिलो हुन्छ, त्यो जब पनि पाइन्छ।
7: नेपालको पैसा नेपालैको अन्डर रहे, बाहर लोग जाकर दे देते हैं, ये तो ठीक नहीं है।
1: बाँकेमा माटोबाट भगवानको मूर्ति बनाउने मूर्तिकार संगठित हुन सकेका छैनन्, जसका कारण मूर्तिको दरमा पनि एकरूपता छैन। सदरमुकाम नेपालगञ्ज सहित कोलपुर, जानकी, खजुरा, डुडुवा, नरेनापुरमा समेत दशैंको भोलिपल्ट दुर्गा झाँकी निकाल्ने हुँदा मूर्तिको माग बढ्दै गएको पाइएको छ। दशैंको नवरात्रमा दुर्गा भवानीका मूर्ति राखेर पूजा गर्ने परम्परा सांस्कृतिक रूपमा विकास हुँदै गएको छ।

0: रेडियो।
1: मेरो सम्पर्क अहिले प्रकाश तिमिल सेना जो जापान हुनुहुन्छ उहाँसँग हुन पुगेको छ। ढिलो नगरिकन उहाँलाई यो एसियन गेम कभर गर्नको लागि नेपालबाट जानुहुने खेल पत्रकारलाई स्वागत गरिहालौँ। प्रकाशजी नमस्ते, स्वागत छ तपाईँलाई।
2: हजुर नमस्कार, धेरै धेरै धन्यवाद।
1: ओके, भनिदिनुहोस् तपाईँ जापानको नागोयामा हुनुहुन्छ होइन त?
2: खेलहरू औपचारिक रूपमा सुरु भएपछि आज दोस्रो दिन भनौँ न, उद्घाटन पछिको दोस्रो दिन हो आज, उद्घाटन समेत भन्छौँ भने तेस्रो दिन हो।
1: तेस्रो दिन अब त्यहाँ पुग्नु कुनै पनि गेम्समा पुग्नु ठुलो कुरा हो होइन? तपाईँले अब उद्घाटन समारोह पनि भ्याउनु भयो होला डेफिनेटली, कस्तो रह्यो तपाईँको अनुभव?
2: मलाई चाहिँ मैले जति एक्सपेक्ट गरेको थिएँ एसियन गेममा जुन खालको जापानले तयारी गरेको होला, जुन खालको व्यवस्थापन होला, जुन खालको भव्यता हुन्छ होला भन्ने मेरो अनुमान एउटा थियो। किनभने मैले 2014 पनि दक्षिण कोरियामा इन्चोनमा हुँदाखेरि प्रत्यक्ष हेर्ने मौका पाएको थिएँ। त्यति बेलाको एक्सपेक्टेसन अनुसार मैले योपल्ट झनै बढी हुन्छ, भव्य हुन्छ होला भन्ने मैले अपेक्षा गरेको थिएँ। मैले अपेक्षा गरेँ भन्दा चाहिँ त्यो लेभलमा अलिकति पाइनँ, मैले अलिकति कम नै पाएँ। दुई घन्टामा सबै काम सकिएको थियो मार्च पाँचदेखि, अनि उहाँहरूको प्रस्तुतिदेखि अलिकति लाइटनिङहरू पनि अलिकति एआईको पनि प्रयोग हुन्छ होला भन्ने त्यो केही केही अनुमान देख्न चाहिँ पाइयो, तर फुल इन्जोय हुने गरी चाहिँ त्यस्तो पाइएन। मैले जुन अपेक्षा गरेका थिएँ एउटा भव्यताको, त्यो खालको भव्यता चाहिँ अलिक पाइएन। र व्यवस्थापनमा पनि काहीँ न काहीँ अलिकति सबैको गुनासो, कति खेलाडीहरू एयरपोर्टमै सुत्नु परेको भन्ने गुनासोहरू पनि तपाईँहरूले पनि सुन्नुभयो होला, हामीले पनि त्यो पायौँ। यति ठुलो इभेन्टहरू अर्गनाइज गरिसकेको जापानले एसियन गेममा चाहिँ त्यो खालको तयारीमा अलिकति ध्यान नदिएको हो कि भन्ने काहीँ न काहीँ एउटा फिडब्याकहरू चाहिँ त्यस्तो आइरहेको पाछौँ हामीले।
1: कारण केही यसो बुझ्नु भएको छ केही?
2: त्यस्तो चाहिँ थाहा भएन, किनभने गेम सुरु हुनु भन्दा अगाडि त अझ यहाँको हाम्रो अफिसियलहरूको कुरा सुन्यो भने त यहाँ गेम भइरहेछ कि छैन भन्ने पनि थाहा छैन, थाहा नभए जस्तो भइरहेछ स्थिति भन्ने थियो। अब यहाँ आइसकेपछि पनि त्यो खालको जस्तो अब हाम्रै कुरा गर्ने हो भने पनि हामीले विगतमा जुन खालको अनुभव गरेका थियौँ सटल बसहरूको, ट्रेनहरूको जुन खालको सुविधा, त यहाँ पनि ट्रेनको लागि सुविधा भनेर अब टप अप गरेर उहाँहरूले कार्ड त उपलब्ध गराइदिनु भएको छ, तर एकदम भेन्यु टाढा टाढा भएको कारणले गर्दाखेरि तपाईँले सबै म्याच कभर गर्छु भन्ने त सम्भावना नै छैन। भेन्यूहरू पनि टाढा भएको कारणले अब चाहिँ यो ठाउँमा भेन्यू टाढा हुनु स्वाभाविक पनि होला उहाँहरूको लागि, युज टु भयो। अब बाहिरबाट आउनेहरूको लागि चाहिँ अलिकति गाह्रो, अलिकति जस्तो हामी जस्तो जर्नलिस्टहरूलाई जो बाहिर बसेर जो भिलेजमा पनि छैन, जो चाहिँ अब यो सबै सुविधाहरूबाट टाढा छौँ नि त, हामी त आफ्नो हिसाबले आएको छौँ, त्यो चाहिँ अलिकति कठिनाइ हुँदो रहेछ यो ठाउँमा। यदि अफिसियल भएर आइदिएको भए अलिकति फरक हुन्थ्यो होला, त्यो त्यो खालको चाहिँ समस्याहरू छन्। अब विकसित ठाउँ भए पनि सबै कुरा चाहिँ हामीलाई सोचे जस्तो नहुने रहेछ।
1: ओके, नेपालले कति 20-21 कतिवटा खेलमा भाग लिँदैछ होइन?
2: 21 खेलमा 135 खेल 135 खेलाडी हुनुहुन्छ, 21 खेलमा नेपालले पार्टिसिपेट गरिरहेछ। हिजोबाट नेपालको अस्तिबाटै सुरु भइसकेको छ नेपालको खेलहरू चाहिँ, तर नेपालको लागि यसपटक त्यति सुखद नतिजा छैन। जुन एरिका गुरुङले पछिल्लो पटक रजत पदक जितेर नेपालबाट चाहिँ ठुलो सफलता दिएर आएकी थिइन्, उनको चाहिँ यसपटक पहिलो दिनमै म्याच परेको थियो, तर उनले जुन खालको सम्भावना थियो त्यो सम्भावनामा चाहिँ उनी पहिलो म्याच जिते, दोस्रो म्याच सेमिफाइनल थियो, सेमिफाइनलमा 2-1 हारिन् र त्यसपछि फेरि रिपेचे जुन चाहिँ पदकको अर्को एउटा सम्भावना थियो तेस्रो स्थानको लागि भए पनि त्यसमा पनि 8-7 पराजित भएर त्यो नेपालले चाहिँ आशा गरेको, सबैभन्दा बढी आशा गरेको, अझ खास गरी भन्यो भने गोल्ड मेडलकै आशा गरेको प्लेयरबाट निराशाजनक हात लाग्यो। त्यस्तै मिन बहादुर तामाङ, रोस राकेश मानन्दर उहाँहरू पनि सेमिफाइनल पुग्नु भएको थियो, तर सेमिफाइनलमा हारेपछि अर्को एउटा मौका पाउनु भएको छ रिपेचेसमा, थर्ड मेडलको लागि चान्सेस भएको थियो। त्यहाँ पनि हामीले फराकिलो हार बिहोरेपछि पहिलो दिन नै पराजितको 3 खेलाडी एरिका सहित 3 खेलाडी चाहिँ सेमिफाइनलबाट बाहिरिएपछि हामीले अलिकति निराशा चाहिँ आएको छ। अर्को विजय सिन्जाली जो उसुबाट हुनुहुन्छ, उहाँको पनि पहिलो दिन नै उहाँको प्रदर्शन परेको थियो, उहाँ 20 मध्ये 21 19 हुनुभयो, त्यो अर्को एउटा सम्भावना पनि हाम्रो सक्यो। अब मैले चाहिँ भन्ने गरेको छु के भने हामी यति ठुलो खेलहरूमा चाहिँ हाम्रो लागि अब मिराकल मात्रै आशाको एउटा सम्भावना रहनेको, हामी खेलेरै जित्दै स्थिति भन्दा पनि हामी कुनै न कुनै एउटा चमत्कारको जादुको अपेक्षा गरे जस्तो केही आइहाल्छ कि भन्ने एउटा आशा गर्ने स्थितिमा छौँ। तयारीको हिसाबले मात्रै, तयारी त लामो तयारी थियो, तर तयारीको बिचमा हामीले एक्सपोजर जुन दिनुपर्थ्यो त्यो सायद नदिएको कारणले हामीले अपेक्षा गरेर जस्तो नतिजा आउँदैन जस्तो लाग्यो मलाई चाहिँ।
1: खेलको लागि मात्रै तयारी गर्नु पर्दैन त, बेसबाट नै आउनुपर्ने हो होइन? त्यसले गर्दाखेरि बेस बनाउन हाम्रो कुनै पनि गेममा त्यतिको सम्भावनै छैन। जे होस् तपाईँले धेरै भलिबल कभर गर्नुहुन्छ, भलिबलमा पनि हङकङसँग पराजित भएको देखेँ मैले होइन? एनिवे
2: यो यहाँ यहाँ आउनु यो एसियन गेम खेल्नुभन्दा अगाडि त्यो केही एउटा म्याचेसहरू जस्तो टुर्नामेन्ट त हामीले खेल्यौँ, तर यो बिचमा अरू हामीले हामीभन्दा राम्रो टिमहरूसँग खेल्ने अवसर केही म्याचहरू पाउनु पर्थ्यो। 8-10 म्याचहरू हामीले यो बिचमा खेलेको भए या 5-7 म्याच दुई चारवटा म्याच मात्रै भए पनि खेलेको भए सायद फरक नतिजा आउन सक्थ्यो होला। अब जापान जस्तो टिम, बलियो टिम, इन्डोनेसिया जस्तो टिमसँग हामीले खेल्नु पर्ने थियो, त्यही अनुसारको हाम्रो तयारीमा काहीँ न काहीँ कमजोरी रह्यो जस्तो लाग्छ मलाई। हरेक दिन ट्रेनिङ गर्नु एउटा पाटो हो, तर कम्पिटिसन खेल्नु भनेको अर्को फरक पाटो हुन्छ, त्यसमा चाहिँ हाम्रो सायद ध्यान पुगेन या हामीले इन्भेस्ट गर्न सकेन जस्तो लाग्छ मलाई।
1: ओके, अनि तपाईँहरूको बसाइ चाहिँ कहाँ छ नि? तपाईँहरूको त्यो गेम्सको भिलेजमै छ कि बाहिर तपाईँहरू आफै बन्दोबस्तमा बस्नु भएको छ?
2: हामी आफ्नो हिसाबले बसेका छौँ, बाहिर छौँ, भिलेजदेखि हामी धेरै टाढा, 2 घन्टा झन्डै 2 घन्टा टाढा छौँ।
1: उसमै माहौल चाहिँ बाहिर, अब खेलको भिलेजतिर त होला, बाहिर ओभरअल के देख्नु भएको छ माहौल?
2: त्यस्तो सहरमै त्यस्तो ठुलो माहौल भने त मैले देखाएको छैन। जहाँ भेनुमा पुग्नुहुन्छ तपाईँले, त्यो भेनुमा चाहिँ केही एमएसहरू पाउनुहुन्छ, त्यहाँ गइसकेपछि तपाईँ कुनै गेममा आइराख्नु भएको छ भने फिल गर्न सक्नुहुन्छ। तर बाँकी कुरामा चाहिँ त्यस्तो खालको जस्तो काठमाडौँमा हुँदा हामी काठमाडौँ जुरुकै उठेको जस्तो फिल गर्छौँ नि, साउथ गेम हुँदाखेरि सबैतिर चर्चा परिचर्चा जस्तो फिल गर्छौँ, त्यो फिल चाहिँ छैन। सायद अब भाषागत समस्याको कारणले पनि होला हामीले धेरै कुरा नबुझेको, तर प्रचार प्रसारको हिसाबले पनि त्यस्तो ठुलो प्रचार चाहिँ पाइएको छैन।
1: अनि अब हामीले टिम इभेन्ट्सको कुरा गर्दाखेरि एउटा भलिबलको कुरा गर्यौँ, अरू कुन कुन गेममा हाम्रो सहभागिता छ कबड्डीमा होइन?
2: अर्को हाम्रो कबड्डी महिला र पुरुष टिमको सहभागिता छ, त्यसमा हामी आज थाइल्यान्डसँग पुरुष तर्फ हारिसकेका छौँ। अर्को भनेको अलि बढी आशा गरिएको चाहिँ क्रिकेट हो, जुन चाहिँ हाम्रो 25 र 26 रहेको छ।
1: ज्यू, त्यसमा त अलि जित्ने चान्सेस छ, सम्भावना छ।
2: टप 8 एकैचोटि भारत पाकिस्तानहरू जस्तो देशहरू चाहिँ एकैचोटि क्वार्टर फाइनलबाट खेल्दैछन्, हामीले चाहिँ 2 म्याच त्योभन्दा अगाडि नै खेल्नुपर्ने हुँदा त्यहाँबाट हामी पार गऱ्यौँ भने चाहिँ अनि त्यसपछिको म्याचेसहरू भनेको चाहिँ टप म्याचेस नै हुन्छ। हामीले आयोजक जापानसँग एउटा म्याच खेल्नुपर्ने छ र अर्को समूह चरणमा अर्को एउटा म्याच खेलेपछि अनि हामी सेकेन्ड राउन्ड जाने नजाने त्यसपछि थाहा हुन्छ।
1: ओके, अब जहाँ भए पनि हाम्रो नेपालीहरूले एकदमै हाम्रो टिमहरूलाई चाहिँ सपोर्ट गर्ने हामीले पाएका छौँ भने जापान पनि थुप्रै नेपाली हुनुहुन्छ, नेपालीको सहभागिता अथवा दर्शकहरूको सहभागिता, उत्साह र प्रोत्साहन उहाँले दिएको पाउनु भएको छ कि उहाँहरू आफू आफ्नो काममा व्यस्त हुनुहुन्छ?
2: आउनु पनि भएको छ, तर अब खास दर्शक हामीले हेर्न चाहिँ मलाई लाग्छ मैले जति पनि सम्पर्क गर्न पाएँ नेपालीहरूलाई धेरैको चाहिँ क्रिकेटमा जाने भन्ने खालको उहाँहरू कतिले टिकट काटिसकेको, क्रिकेटमा सायद हामीले भेट्छौँ होला जस्तो लागिरहेको छ मलाई।
1: ओके, उसमै क्रिकेट मैदानबाट नै बोलौँ कुनै दिन होइन। क्रिकेटको समय तालिका के छ? मैले यहाँ हेर्न पाइनँ।
2: तालिका चाहिँ अब मैले पनि अहिले त्यो समय तालिका हेर्न पाएको छैन, म तपाईँलाई बिचमा
1: प्लिज
2: कन्फर्म गर्छु नेपाल यहाँ जापानको कति टाइममा सुरु हुन्छ भनेर, म तपाईँलाई पछि अपडेट गराउँछु।
1: जापानको नागो मा चौका र छक्का नेपालले हानेको सुनाउनुहोस् है। ओके हस् प्रकाशजी, तपाईँ व्यस्त हुनुहुन्छ, थ्याङ्क यू भेरी मच। अहिले बाटोमै हुनुहुन्छ होला कि तपाईँ? ल, राम्रोसँग ट्राभल गर्नुहोला। हस् त, मैले बिदा लिएँ तपाईँसँग, धन्यवाद दिँदै, थ्याङ्क यू, थ्याङ्क यू।
0: तिमी अनलाइनमा हो?
3: हो,
0: के गर्दै गरेको?
3: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए, ल ल, हुन्छ हुन्छ।
4: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
5: BFBS, गोर्खा रेडियो, गोर्खा रेडियो।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભણોસ
2: પ્લે બીએફપીએસ
1: યુ બીએફપીએસ ગોખા રેડિયો
0: ગોખા રેડિયો
3: संघको एकासियौं महासभालाई सम्बोधन गर्दै गुटेरसले नेपाल सहित विश्वका विभिन्न ठाउँमा देखिएका पछिल्ला घटनाले जलवायु संकटको असर बढ्दै गएको देखाएको बताउनुभयो. नेपाल भ्रमणका क्रममा आफूले हिमालको हिउँ तीव्र गतिमा पग्लिरहेको भन्दै चेतावनी दिएको स्मरण गर्दै उहाँले अहिले त्यसको असर सोचेभन्दा चाँडै देखिन थालेको बताउनुभयो. जलवायु परिवर्तनको मूल्य सबैभन्दा कमजोर देशले चुकाइरहेको भन्दै गुटेरसले प्रदूषण गर्ने र बढी नाफा कमाउनेले क्षतिको मूल्य तिर्नुपर्ने बताउनुभयो. जलवायु परिवर्तनसँग जुझ्न आवश्यक रकम निकै कम रहेको भन्दै उहाँले विकसित देशलाई आफ्नो प्रतिबद्धता पूरा गर्न आग्रह गर्नुभयो. महासभाका अध्यक्ष तथा बङ्गलादेशका विदेश मन्त्री खलिलुर रहमानले पनि जलवायु परिवर्तन विरुद्ध विश्वको प्रयास पर्याप्त नभएको बताउनुभयो. उहाँले नेपाल र चीनमा बाढीबाट ठूलो क्षति भएको उल्लेख गर्नुभयो. गुटेरेसले अन्तर्राष्ट्रिय नियम कमजोर बन्दै गएको भन्दै द्वन्द्व असमानता र जलवायु संकट बढ़िरहेको बताउनु भएको छ. युक्रेन गाजा सुडान र म्यानमारको अवस्थाप्रति चिन्ता जनाउँदै उहाँले अन्तर्राष्ट्रिय कानून पालना गर्नमा जोड दिनुभएको छ. सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठकलाई मर्यादित बनाउन सांसदलाई निर्देशन दिनुभएको छ. पछिल्ला बैठकमा सांसदहरूको गतिविधिलाई लिएर प्रश्न उठ्न थालेपछि सभामुखले सभालाई मर्यादित र उत्कृष्ट बनाउने सबैको कर्तव्य भएको बताउनु भएको हो.
4: मान्य सदस्यहरू, हरेक दिनको सभालाई, बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो, दायित्व हो. सबै मान्य सदस्यहरूको पहलबाटै हामीले प्रतिनिधि सभा नियमावली 2083 लागू गरिरहेका छौँ र यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौँ. म सबै मान्य सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु.
3: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले आफ्नो छोराको बलिदान र न्यायको विषयमाथि भइरहेको राजनैतिक टिप्पणीप्रति आपत्ति जनाउनु भएको छ. प्रतिनिधि सभाको बैठकमा उहाँले आफूलाई छोराको लाससँग सांसद पद साटेको भनी लगाइएका अपमानजनक आरोपहरूको प्रतिवाद गर्नुभएको हो.
5: सदनमा उभिनु मेरो लागि कुनै राजनीतिक रहर या पदको लालच थिएन. तमाम जेन्जीहरूको सन्तानहरूको बलिदान खेर जान नदिन म सदनमा पुगेकी हुँ. यो रोस्टममा एउटी शहीदकी आमाले निरन्तर खबरदारी गर्नुपर्छ भनेर म यहाँ आएकी हुँ. म आज यो रोस्टमबाट स्पष्ट पार्न चाहन्छु, जुन दिन जेन्जी आन्दोलनका शहीदहरूले पूर्ण रूपमा न्याय पाउँछन् त्यस दिन यो सांसद पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिचकिचाहट हुने छैन. कसैले छोरोको लासमाथि सांसद पद साटे कि भन्दै अपमानजनक टिप्पणी गरेको सुन्दा म बोल्नु अघि हजार पटक सोचिदिनुहोस्। म तपाईँहरू जसरी सोझो नागरिकलाई उचालेर उनीहरूकोलाई मराउन र लडाउन नेता बन्न आएकी होइन, म मेडिकल माफिया बन्न आएकी पनि होइन.
3: सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने आदेश दिएको छ.
6: न्यायाधीश नहको सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबुल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको हो. अदालतले सरकारी निकायले बोलपत्र आह्वान गर्दादेखि नै श्रमिकको न्यूनतम पारिश्रमिक र सुविधा सुनिश्चित हुने

0: कागजात तयार गर्न तथा त्यसभन्दा कम दरका बोलपत्र प्रारम्भमै खारेज गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। त्यस्तै तत्काल गणना गर्न नसकिने श्रमिक सुविधाका लागि कुल सम्झौता रकमको निश्चित प्रतिशत जगेडा कोष राख्न र श्रम तथा व्यवसाय जन सुरक्षा विभाग मार्फत प्रभावकारी अनुगमन गर्न पनि आदेश दिएको छ।
1: बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो भेटमै राम्रो सम्बन्ध बनेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भएको भेटमा दुई नेताबीच व्यापार, फोकल्याण्ड टापु र युक्रेन लगायतका विषयमा छलफल भएको छ।
2: Still ready to play our part in the Middle East in terms of helping you stop the conflict. We're there.
1: नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको आम माफी सर्वोच्च अदालतले सदर गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आम माफी विरूद्ध परेको रिट खारेज गर्दै न्यायाधीश दया सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासले आम माफी सदर गरेको हो। 2080 जेठ 16 चौधरीलाई आम माफी दिने सरकारले निर्णय गरेको थियो।
3: गोर्खा रेडियो हो।

चलचित्र लाउरेको यो गीतमा आवाज रहेको थियो नारायण गोपालको र आशा भोसलेको. यसमा शब्द भने कुसुम गजमेर र तुलसी घिमिरेको रहेको थियो भने संगीत रञ्जित गजमेरको. तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. अब भने प्रस्तुत छ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको.

0: ಎಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk. EFBS गोर्खा रेडियो.

बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: Pelain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio host.
1: Gorkha Radio
3: महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क जानुभएको हो। उहाँले असोज 8 गते संयुक्त राष्ट्रसंघको महासभालाई नेपालका तर्फबाट सम्बोधन गर्दै हुनुहुन्छ। सम्बोधनमा उहाँले जलवायु परिवर्तनका कारण नेपालले भोगेको विषय उठाउनुहुनेछ। नेपालमा जलवायुका कारण उत्पन्न समस्या, विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगन्ने योगदान रहेका नेपाल जस्ता विपन्न र संवेदनशील देशहरूले भोग्नु परेको अन्यायको विषय पनि उठाउँदै हुनुहुन्छ। भोटेकोशी त्रिशुली बाढीपछि विभिन्न 11 जलविद्युत आयोजनाका 805 श्रमिक कर्मचारी अझै सम्पर्कविहीन छन्। विभिन्न आयोजनाका सुरुङमा फँसेका उनीहरूको खोजी जारी छ। अहिलेसम्म 3 जनाको जीवितै उद्धार भएको छ भने 47 शव निकालिएको छ। माथिल्लो त्रिशुली 1 39, चिलेमेबाट 5, लाङटाङ खोलाबाट 2 र माथिल्लो त्रिशुली 3A एउटा शव निकालिएको छ। सबैभन्दा धेरै माथिल्लो त्रिशुली 1 439 र माथिल्लो त्रिशुली 3B 178 जना सम्पर्कविहीन छन्। नेपाली सेनाले माथिल्लो त्रिशुली 1 र 3B खोजी जारी राखेको छ। अन्य आयोजनामा सम्भावित ठाउँमा खोज्दा अरू मानिस फेला नपरेपछि खोजी रोकिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले 2 पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले राष्ट्रिय अभियान चलाउने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो।
4: त्यो अभियान हामीले चाहिँ केन्द्रदेखि गाउँ गाउँ टोल टोल र जनताको घर दैलोसम्म डोर टु डोर हामी पुगेर यो अभियान चाहिँ सफल बनाउने एउटा महत्त्वपूर्ण निर्णय निष्कर्ष निकालेका छौँ। त्यसको विस्तृत कार्ययोजना अब दशैँ अगाडि हाम्रो सचिवालयको बैठक बस्छ, पार्टीको केन्द्रीय सचिवालयको बैठक बस्छ। त्यो सचिवालयको बैठकले यसको विस्तृत कार्यविधि पारित गर्छ। त्यस्तै गरी हाम्रो पार्टीले नेपाल कम्युनिस्ट पार्टी लगायतका चाहिँ कम्युनिस्ट पार्टीहरू जो हाम्रो पार्टीसँग विचार सिद्धान्त कार्यक्रम मिल्छन् ती पार्टीहरूसँग चाहिँ वार्ता छलफल अगाडि बढाउनका लागि र एकताको प्रक्रिया अगाडि बढाउनका लागि एउटा वार्ता समिति गठन गरेको छ। कमरेड देव गुरुङको संयोजकत्वमा म आफै प्रकाश ज्वाला र गङ्गा नारायण श्रेष्ठ 3 एउटा वार्ता समिति गठन गरेको छ।
3: आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधि नबेच्न र रोग निको पार्ने भन्दै भ्रामक प्रचार नगर्न आग्रह गरेको छ। परिषदले क्यान्सर, पाइल्स लगायत जटिल रोग 100% निको पार्ने दावी गर्दै औषधिको प्रचार नगर्न भनेको हो। उपचारबाट लाभ नभए पैसा फिर्ता गर्ने जस्ता दावी समेत नगर्न परिषदको आग्रह छ। बाल दुर्व्यवहारको मुद्दा लागेपछि स्कोनका पदाधिकारी निलम्बित भएका छन्। बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा पीडित परिवारले 5 अघि प्रहरीमा उजुरी दिएको थियो। उजुरीको 5 स्कोनको अन्तर्राष्ट्रिय समितिले नेपाल शाखाका पदाधिकारीलाई निलम्बन गरेको हो। स्कोनका प्रिन्सिपल सूरज कृष्ण श्रेष्ठसहित 8 निलम्बनमा परेका छन्। 13 बालिका वर्षौंदेखि यौन दुर्व्यवहारमा परेको र 5 छोरालाई प्रिन्सिपलले नै निरन्तर कुटपिट गर्दै धारिलो पिनले घोचेर यातना दिँदै आएको आरोप श्रेष्ठमाथि छ। अब खबर फटाफट।
5: फ्लाइ दुबई पोखराबाट आउने यात्रुलाई होटल र रेस्टुरेन्टमा छुट। होटल संघ पोखराले फ्लाइ दुबईबाट आउने यात्रुलाई 3 25% छुट दिने, रेस्टुरेन्ट एण्ड बार एसोसिएसन पोखराले पनि 15-20% छुट दिँदै। झापामा भदौ महिनामा 25 विपदका घटना हुँदा 19,45,000 बराबरको भौतिक क्षति, जम्मा 25 घटनामध्ये 17 जंगली जनावरका आक्रमणका घटना। पोखरा महानगरले फिर्के खोला क्षेत्रभित्र बनाइएका सबै संरचना 1 अनिवार्य हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई सूचना जारी गर्यो। तोकिएको समयभित्र नहटाए महानगर आफैले हटाउने, त्यसको खर्च समेत सम्बन्धितबाट असुल गरिने। चितवनको मुख्य शहरी क्षेत्र नारायणगढ र भरतपुरमा ट्राफिक लाइट जडान। पुल्चोक गन्द्राङको 6 सडक र बाइपास रोडका विभिन्न 6 स्थानमा ट्राफिक लाइट राखिँदै। धौलागिरी प्रादेशिक अस्पताल बागलुङले मृगौलाका बिरामीको चाप बढेपछि डायलासिस

0: यसको क्षमता वृद्धि गर्यो। यसअघि 61 मेगावाट प्लेटलाई सेवा दिँदै आएको अस्पतालले 4 उपकरण थप गरेपछि अब 71 जनालाई सेवा दिँदै भोजपुरमा गाई भैँसीमादेखि नै खोरेत रोग मौलाउँदै रोग नियन्त्रणका लागि भोजपुरका 9 स्थानीय तहमा यही असोज 8 गतिदेखि कार्तिक 15 गतिसम्म अभियान सञ्चालन हुने र लमजुङको गौला सुथार गाउँपालिका 9 गिलुङमा 1500 आधारभूत अस्पताल निर्माणका लागि सम्झौता भएको 5 वर्ष बित्दा पनि 13% मात्र प्रगति 2 वर्षभित्र सक्ने गरी 2078 साउनमा सम्झौता भए पनि निर्माण 2081 असारदेखि रोकियो काम रोकिए पनि पटक पटक।
1: नमस्कार।

एफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम अहिले हामी छौँ श्रोता यो समय घर संसारमा एक घन्टाको कार्यक्रम जहाँ घर सम्बन्धी धेरै जानकारीहरू म तपाईँको माझमा राख्ने गर्दछु कसरी घरको संसारलाई सुन्दर बनाउन सकिन्छ र अवश्य पनि म सुनिएको तर्फबाट कार्यक्रम घर संसार बिएफबिएस गोर्खा रेडियोको प्रस्तुतिमा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यस दिनमा र घर संसार सुन्दर बनाउनको लागि त्यहाँ तिनवटा क्षेत्रमा हामी स्वस्थ रहनुपर्छ हाम्रो आत्मिक जीवन हाम्रो मानसिक जीवन अनि हाम्रो शारीरिक जीवन यी सबै क्षेत्रमा चाहिँ हामी इन्डिभिजुअली हामी व्यक्तिगत रूपमा पनि स्वस्थ रहन जरुरी हुन्छ र व्यक्तित्वको कुरा गर्दाखेरि अब एउटा परिवारमा विभिन्न सदस्यहरू हुन्छ र सबै सदस्य पनि यी सबै क्षेत्रमा स्वस्थ रहन जरुरी हुन्छ र एउटा अभिभावक भए पछाडि एउटा बालबच्चाहरूलाई राम्रो संस्कारमा सुरक्षामा ज्ञान शिक्षामा चाहिँ हुर्काउने एकदमै जरुरत पनि हुन्छ र एउटा अभिभावक भएपछि नानीहरू बढ्दै गर्दाखेरि हुर्कदै गर्दा उनीहरूको मानसिक तौरमा उनीहरू हुर्किँदै गएको साथसाथै चाहिँ उनीहरू शारीरिकमा पनि हुर्किँदै बढ्दै गइरहेको हुँदछ र यो अवस्थामा चाहिँ अब न्युली प्यारेन्ट भयो भने धेरै कुराहरू पहिलो बच्चा भयो भने त धेरै कुराहरू जान पनि गाह्रो हुन्छ तर सेकेन्ड चाइल्ड थर्ड चाइल्ड हुँदै गए पछाडि चाहिँ मोर एन्ड मोर एक्सपिरियन्सहरू पनि हुँदै जान्छ र आजको दिनमा पनि यस्तै रूपमा चाहिँ तपाईँको बच्चा आफ्नो शारीरिक बनावटबारे चिन्ता गर्छ अप्नाउन सक्नुहुन्छ यो पाँचवटा उपाय र नयाँ नयाँ जो जति प्यारेन्टहरू हुनुहुन्छ उहाँहरूको लागि पनि आजको दिनमा यो निकै नै फाइदाजनक हुनेछ र कार्यक्रममा रद्दै गर्नु श्रोता र अहिलेलाई पनि हामी अगाडि बढ्ने नै छौँ यो मिठो गीतको साथमा र त्यसपछि आजको यो जानकारी पनि म तपाईँको माझमा राख्दै नै गर्नेछु

FBA's Gorkha Radio सुन्ने अनुसार कार्यक्रममा हामी छौं श्रोता यो समय घर संसारमा र तपाईको बच्चा आफ्नो शारीरिक बनावट बारे चिन्ता गर्छ अपनाउनुहोस् यी पाँच उपाय यो बारेमा म जानकारी राख्ने नै छु ससाना बाल बालिकालाई आफ्नो शरीरको सम्मान गर्न सिकाउनु एउटा महत्त्वपूर्ण कदम हो र अब भने यसैमा धेरै बाल बालिकामा आफ्नो शारीरिक बनावट वा रूपलाई लिएर हिन्ता बोध हुन सक्छ हिन्ता बोधका कारण उनीहरूले आत्मविश्वास गुमाइरहेका हुन सक्छन् यसले उनीहरूलाई दुखी मात्रै बनाउँदैन पढाइ खेलकुद तथा अन्य गतिविधिमा समेत असर पुर्याइरहेको हुन्छ उनीहरूमा आत्मविश्वास बढाउन र करियरमा केन्द्रित गराउने कुरामा अभिभावकले ध्यान दिन आवश्यक छ यस्तो अवस्थामा कसरी बालबालिकालाई सम्झाउने कसरी उनीहरूको आत्मविश्वास कायम राख्ने भन्ने अलमल हुन सक्छ त्यसका लागि केही उपायहरू छन् सर्वप्रथममा रहेको छ आफ्नो शरीरप्रति सकारात्मक दृष्टिकोण राख्ने बच्चाका अगाडि आफ्नो रङ रूप वा छालाको रङबारे चर्चा नगर्नुहोस् त्यसै गरी अरूको रङ रूपहरूबारे पनि टिप्पणी गर्नुबाट पनि बच्नुहोस् यसको कारण के हो भने अभिभावकहरू बालबालिकाका लागि पहिलो रोल मोडल हुन्छन् जब अभिभावकहरू आफूप्रति विश्वस्त हुन्छन् बालबालिकाले पनि त्यही गुण अपनाउने सम्भावना हुन्छ त्यसै गरी दोस्रोमा रङ रूपभन्दा क्षमताको चर्चा गर्ने बानी पनि गर्नुपर्छ यो बारेमा पनि म चर्चा गर्ने नै छु श्रोता तर त्योभन्दा अगाडि अहिलेको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ एकदेव लिम्बूको आवाजमा मनको हाला

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: ओह, यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोज गर्न सक्नुहुन्छ।

0: गोरखा रेडियो
1: एफबीज गोरखा रेडियो सुन्ने अनुसार अहिले हामी कार्यक्रम यो समय घर संसारमा छौँ। श्रोता मिरा मिरा गीत सङ्गीतहरू सुनिरहनु भएको छ र साथै समयमा चाहिँ घर संसारमा चाहिँ घरको संसार हामी कसरी सुन्दर बनाउन सकिन्छ भन्ने जानकारीहरू म माझमा राखिरहेको छु, हेल्पफुल टिप्सहरू। र यसैमा चाहिँ हामीले नानीहरूको लागि केन्द्रित गरेर आज टपिक कुरा गरिरहेको छु। तपाईँको बच्चा आफ्नो शारीरिक बनावटबारे चिन्ता गर्छ, अपनाउनुहोस् यी पाँच उपाय बारेमा म जानकारी राखिरहेको छु। र पहिला हामीले कुरा गरेका थियौँ आफ्नो शरीरप्रति सकारात्मक दृष्टिकोण राख्ने, र दोस्रोमा रहेको छ रूपरग भन्दा क्षमताको चर्चा गर्ने। बच्चाको ध्यान उनीहरूको रूप रङ र शरीरबाट हटाउनु पर्छ। उनीहरूका शारीरिक गतिविधि वा कार्यहरूको प्रशंसा तथा आलोचना गर्नुहुँदैन। जस्तो यदि तपाईँको बच्चा राम्रोसँग उफ्रन्छ र दौडिन्छ भने त्यसको प्रशंसा गर्नुहोस्। सुन्दर शरीरभन्दा स्वस्थ शरीर बढी महत्त्वपूर्ण हुन्छ भन्ने कुरा बुझाउनुहोस्। यसै गरी तेस्रोमा भने रहेको छ सञ्चार माध्यमको प्रभावबारे सचेत गराउनु पर्दछ, र यो बारेमा पनि म जानकारी राख्दिने गर्नेछु श्रोता। तर त्योभन्दा अगाडि अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

0: गोरखा रेडियो
1: पीएफबीएस गोरखा रेडियो सुन्दै हुनुहुन्छ र अहिले हामी समय कार्यक्रम घर संसारमा छौँ। श्रोता मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा हुनुहुन्छ अहिलेको यस समयमा र घरको संसारलाई सुन्दर बनाउने तरिकाहरूको बारेमा पनि म केही टपिक्सहरू तपाईँको माझमा चर्चा गरिरहेको छु र अहिलेको यस समयमा रहेको छ। तपाईँको बच्चा आफ्नो शारीरिक बनावटबारे चिन्ता गर्छ, अपनाउनुहोस् यी पाँच उपाय बारेमा म चर्चा गरिरहेको छु। र पहिला हामी चर्चा गरेका थियौँ अहिलेको यस समयमा चाहिँ आफ्नो शरीरप्रति सकारात्मक दृष्टिकोण राख्ने, दोस्रोमा रहेको थियो रूप रङभन्दा क्षमताको चर्चा गर्ने, र तेस्रोमा रहेको छ अहिलेको लागि भने सञ्चार माध्यमको प्रभावबारे सचेत गराउनुहोस्। सकारात्मक कुराकानीका साथै सञ्चार माध्यममा देखाइने नकारात्मक यो प्रभावबारे पनि बालबालिकालाई सिकाउनुहोस्, ताकि ती सन्देशहरूले उनीहरूको सोचमा नराम्रो असर नपरोस्। साथै सबैको शारीरिक बनावट फरक फरक हुन्छ र त्यसैले आफूलाई अरूसँग तुलना गर्नु गलत हो भन्ने कुरा पनि बुझाउनुहोस्। र केही सेनमा म चौथो पनि राख्नेछु, आफूप्रतिको प्रेम वा सम्मानको भावना जोगाउनुहोस्। यो बारेमा पनि रहने नै छ श्रोता, तर त्योभन्दा अगाडि अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि भने तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

पीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। कार्यक्रम घर संसारमा हुनुहुन्छ। यो समय म सिनेको साथमा श्रोता र अवश्य पनि यो समयमा म चर्चा गरिरहेको छु तपाईँको माझमा भने तपाईँको बच्चा आफ्नो शारीरिक बनावटबारे चिन्ता गर्छ अप्नाउनुहोस् यी पाँच उपाय बारेमा रहेको छ र अहिलेको यो समयमा हामीले तीनवटा उपाय बारेमा पनि चर्चा गरिसकेका छौँ र अब पनि चौथो उपाय चाहिँ रहेको छ आफूप्रतिको प्रेम वा सम्मानको भावना जगाउनुहोस्। साना बालबालिकालाई आफ्नो शरीरको सम्मान गर्न सिकाउनु एउटा महत्त्वपूर्ण कदम हो। यसले उनीहरूलाई भविष्यमा हीनताबोधको भावना विकास हुनुबाट बचाउन सक्छ। शरीरको हरेक अङ्ग आकर्षक र सुन्दर हुन्छ भन्ने भन्दा तिनीहरू स्वस्थ र सलभ रहनुपर्छ भन्ने कुरामा चाहिँ जोड दिनुहोस्। र लास्ट पनि अलि चाहिँ पाँचौ बच्चाको भावनालाई सहानुभूतिपूर्वक सम्बोधन गर्नुहोस्। यो बारेमा पनि अवश्य म तपाईँको माझमा चर्चा गर्ने नै छु श्रोता, तर अहिलेको लागि भने त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

BFBS Gorkha Radio Sunen and Sastrata, Riley Hamiton, Karikrom, Garsan Sarma, BFBS Gorkha Radio Prasidi, Riley Same Masi, Malichar Zagari Rekusutabiko, Mazamabani, Tapaiko Bacha, Afno Sharirik Panawat Bari Chinta Gorsa, Opnanohus, E Patch by Barimarekusam, Rabobani Hamro, Patch of Yenki on Team Tuparekusa, Bachako Pawana like Sahani Buti Purwak, Sambodan Gornohus. यदि तपाईको बच्चा आफ्नो शरीर वा छालाको रङलाई लिएर चिन्ता निराशा वा लज्जा महसुस गरिरहेको छ भने रिसाउनुको सट्टा माया र समझदारीका साथ त्यो परिस्थितिलाई सम्हाल्नुहोस् खुला संवादले बालबालिकाको मनमा आफ्ना भावनाहरू अभिभावकसँग साट्नु हुने यो हिचकिचाहटलाई चाहिँ हटाउनु पर्दछ रविश्य पनि श्रोता यी मैले पाँचवटा कुराहरू राखिएको छु विशेष गरी एउटा अभिभावक भएपछि होइन आफ्नो नानीहरू घरमा हुर्किँदै बढ्दै गरिरहेको हुन्छ उनीहरू आफ्नो मानसिक तौरको साथसाथै शारीरिक तौरमा पनि उनीहरू हुर्किँदै बढ्दै गरिरहेको हुन्छ र आफ्नो ओन इनसिक्युरिटिजहरू हुने क्रमहरू पनि हुन्छ र एउटा अभिभावक भएपछि होइन यी पाँचवटा कुरा जसरी मैले हाइलाइट फेरि पनि गर्न चाहन्छु उनीहरूलाई चाहिँ आफ्नो शरीरप्रति सकारात्मक दृष्टिकोण राख्न सिकाउने र यसैगरी दोस्रोमा चाहिँ रूप रङभन्दा क्षमताको चर्चा गर्न सिकाउने तेस्रोमा सञ्चार माध्यमको प्रभावबारे सचेत गराउनुपर्छ चौथोमा आफूप्रतिको प्रेम वा सम्मानको भावना जगाउन सिकाउनुपर्छ र अन्तमा चाहिँ रहेको थियो बच्चाको भावनालाई सवानी सहानुभूतिपूर्वक सम्बोधन गर्न सिकाउने कुराहरू र अवश्य पनि आजको दिनमा यी सबै टपिकहरू बारेमा जुन मैले चर्चा गरेको छु फाइदाजनक भएको छ भनी म आशा गर्दछु र पनि श्रोता यसैको साथमा कार्यक्रम घर संसारबाट पनि बिदा लिने समय आइ नै सकेको छु आज अवश्य पनि फाइदाजनक भएको छ यी टपिक्सहरूमा र साथै भरपूर मनोरञ्जन लिनुभएको छ भने म आशा गर्दछु र अब पनि म सुनिया पनि बिदा लिने समय आइ नै सकेको छ नेक्स्ट विक यस्तै जानकारीमूलक घर संसारलाई सुन्दर बनाउने टपिक ल्याउने छु भन्दै अहिलेको लागि म पनि आई विल बी साइनिङ अफ फर नाउ नमस्ते बाई

0: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि नियमित दुबई उडान हुने भएको छ। फ्लाइ दुबईले अबदेखि नियमित उडान भर्ने भएको हो। 2079 पुस 17 गते अंग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका बेला फ्लाइ दुबईको नियमित उडानले पोखराका पर्यटन तथा व्यवसायीलाई उत्साह थपेको छ। उनीहरूले फ्लाइ दुबईबाट पोखरा आउने र दुबई जाने यात्रु र पर्यटकलाई खादामालाले स्वागत तथा विदाई गर्ने तयारी गरेका छन्। विश्वव्यापी हवाई ट्रान्जिट हब मानिने दुबईबाट फ्लाइ दुबईले 120 भन्दा बढी गन्तव्यमा उडान भर्ने भएकाले पोखरा दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा गरिएको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पोम नारायण श्रेष्ठले जानकारी दिनुभयो। पिक सिजनमै नेपाल वायु सेवा निगमका दुवै वाइड बडी जहाज ग्राउन्डेड भएका छन्।
1: दशैं तिहारको चाप बढिरहेका बेला जहाज थन्किएपछि निगमले दैनिक करोडौं रुपियाँ गुमाइरहेको छ। निगमको एउटा वाइड बडी जापानको नारितामा इन्जिनमा समस्या आएपछि ग्राउन्डेड छ भने अर्को इटालीमा सिचेकका लागि पुगेको छ। दुवै जहाज नचल्दा अन्तर्राष्ट्रिय उडान अहिले दुईवटा न्यारो बडी जहाजको भरमा छ। निगमका अनुसार नारितामा रोकिएको जहाज मर्मतपछि आजै उडानमा फर्कने तयारी छ। इटालीमा रहेको अर्को जहाज पनि यही हप्ताभित्र नेपाल ल्याउने तयारी छ। निगमका अनुसार एउटा अवार्ड बडीले सामान्य अवस्थामा दैनिक करिब 2 करोड रुपियाँसम्म आमदानी गर्ने गरेको छ। दुवै जहाज लामो समयदेखि नचल्दा करोडौं रुपियाँ गुमेको छ। चाडपर्वको मुख्य सिजनमै जहाज थन्किएपछि उडान तालिका प्रभावित भएको छ भने महँगो टिकट काटेका यात्रु समेत समस्यामा परेका छन्।
0: सर्वोच्च अदालतले प्रमुख इन्टरनेट सेवा प्रदायकले दायर गरेको रिट खारेज गरिदिएको छ। फैसलासँगै डिसहोम, क्लासिक टेक, सुबिसु र भायानेट जस्ता सेवा प्रदायकबाट झण्डै 30 अर्ब रुपियाँ दूरसञ्चार सेवा दस्तुर, थप दस्तुर र जरिवाना असुल गर्ने बाटो खुलेको छ। ठूला करदाता कार्यालयले इन्टरनेट सेवा शुल्कलाई सपोर्ट एण्ड मेन्टेनेन्स शीर्षकमा छुट्याएर दूरसञ्चार सेवा दस्तुर लाग्ने आमदानी कम देखाएको भन्दै टिएससी थप दस्तुर र जरिवाना सहित कर निर्धारण गरेको थियो। निर्णय विरुद्ध सेवा प्रदायक सर्वोच्च पुगेका थिए। सर्वोच्चले रिट खारेज गरेपछि अब कर कार्यालयले निर्धारण गरेको रकम बुझाउनु पर्ने भएको छ। असोज 9 गतेदेखि 11 गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुन सक्ने विपदको पूर्व तयारी र पूर्व सूचनामा सरकार जुटेको छ। गृहमन्त्री सुदन गुरुङले सुरक्षा निकायलाई अलर्ट गराइएको जानकारी दिनुभयो। उहाँका अनुसार उद्धार सामग्री तयारी अवस्थामा छ। स्थानीय सरकार मार्फत पूर्व सूचना प्रणालीलाई प्रवाह गरिएको छ। उहाँले ट्रेकिङमा नजान र गएकालाई सुरक्षित ठाउँमा जान अनुरोध पनि गर्नुभएको छ। मन्त्री गुरुङले विपद कमाण्ड पोस्टमा सबै निकायको प्रतिनिधि रहेको भन्दै त्यहीबाट समन्वय गर्न निर्देशन दिनुभएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले प्रभावित क्षेत्रमा अहिले नै सूचना प्रवाह गर्न मौसम विभागका अधिकारीलाई निर्देशन दिनुभएको छ। त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको विषय प्रतिनिधि सभामा उठेको छ।
2: नेपाली कम्युनिष्ट पार्टीका सचेतक युवराज दुलालले घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्च स्तरीय न्यायिक छानबिनको माग गर्नुभएको हो।
3: प्रहरीसँगको विवादमा एक युवा सवारी चालकले म लास हुँदैछु भन्ने उद्घोष गरिसकेपछि राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए। सरकार अब के गर्छ, हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? माननीय गृहमन्त्रीजीलाई प्रश्न सुन्न चाहन्छु, नेपाल प्रहरी बल अन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो? नेपाल सरकार कसको हो? यो घटना केवल एउटा चालकको उत्तेजना अथवा आवेगको घटना मात्रै होइन, यसले सिँगै राज्यप्रति नागरिकको निराशा, लाखौँ बेरोजगार र अस्थायी रोजगारमा रहेका युवाहरूको पीडा अभिव्यक्त गर्छ र श्रमिक र नियमनकारी निकायबीच कति अमर्यादित व्यवहार छ, कति विवाद छ, कानुन कति मिचिएको छ भन्ने कुराको एउटा दृष्टान्त हो यो। त्यसकारणले म सभामुख मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु।
2: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धिताले घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक स्वास्थ्य बारे गम्भीर प्रश्न उठेको बताउनुभयो।
4: त्रिपुरेश्वरमै घटेका दुईवटा घटनाहरूले दुईवटा गम्भीर विषय संकेत गरिरहेका छन्। पहिलो, हाम्रो पुलिसिङ गर्ने शैली कतिको मिलेको छ। दोस्रो, हाम्रा चालकहरूको मनोसामाजिक अवस्था कस्तो छ भने हामी राज्य चलाउनेहरूले स्वयं यातायात व्यवसायहरूले कतिको ध्यान दिएका छौँ। हामीलाई सडकमा यात्रु वा चालकहरूसँग कस्तो व्यवहार गर्ने भनी जे सिकाइएको छ त्यसमा गम्भीर समस्या छ कि बदल्नु पर्ने कहाँनिर छ? के
0: हवस् त, अहिलेसम्मका

0: खबरियत ती नई नमस्कार।
1: यो BFBS गोरखा रेडियो।

बाटोमा जाँदै गर्दा मैले एउटा मान्छेलाई देखेँ। उहाँलाई म चिन्दिन, सायद उहाँले पनि मलाई चिन्नुहुन्न होला, त्यो मलाई थाहा छैन। जब मैले उहाँलाई देखेँ, मेरो पाइला केही बेर रोकिए जस्तो भयो। म बिस्तारै अगाडि बढेँ, फेरि फर्केर हेरेँ। म उहाँलाई चिन्दिन र उहाँले मलाई चिन्ने कुरै भएन। जब उहाँलाई देखेँ त्यसपछि मेरा पाइलाहरू केही रोकिए जस्तो भयो। अलिकति धिमा धिमा चल्न थाले मेरा पाइला। स्वस्थ गतिमा म आफ्ना पाइला चलाउँदै अगाडि बढेँ र एकछिनपछि फर्केर हेरेँ। केही बेर उहाँलाई नियालिरहेँ। उहाँले मलाई देख्नुभयो कि भएन त्यो मलाई थाहा छैन, होइन, तर जब मैले उहाँलाई नियालेँ, उहाँलाई देखेँ, उहाँको त्यो छोटो उपस्थिति भयो नि मेरो अगाडि, त त्यो सानो उपस्थितिले मेरो मनमा एउटा यस्तो ठुलो छाप, एउटा ठुलो कुराको छाप छोडेर गयो। कहिलेकाहीँ हामीलाई प्रेरणा दिने मानिस हाम्रो आफ्नो अनुकूलको नहुन सक्छ, हामीले आफूले सोचेको मान्छे नहुन सक्छ, हाम्रो आफ्नो मान्छे नहुन सक्छ, हामीसँग बोलेको पनि नहुन सक्छ, सायद उसलाई थाहा पनि हुँदैन होला। उसको एउटा सानो व्यवहारले, उसको एउटा सानो झलकले कसैको जीवनमा कति ठुलो अर्थ बनाइसकेको हुन्छ, कति ठुलो कार्य गरिसकेको हुन्छ। उसको आफ्नो जीवनको प्रयासले, निरन्तरताले। तर उहाँमा मैले त्यस्तो कुरा के देखेँ, के कुराले मेरो मन छोयो, किन उहाँलाई देखेर मेरो मनमा यति ठुलो प्रेरणा मिल्यो, त्यो कुरा आजको मनको आवाजको अन्तिममा म तपाईँलाई बताउने छु। त्यसैले आजको मनको आवाजलाई अन्तिमसम्म सुनिरहनुहोला, म सँगसँगै यात्रा गर्नुहोला। यो मनको आवाज यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु र यहाँको नजिकै मन्दिर हाजिर छु। डर पनि खाइयो, तिज पनि सकियो, असोज पनि लाग्यो। यो असोज महिना तपाईँका लागि फलिफाप बनोस्। असोजले सबै दुःख पीरहरू हटा र सुख समृद्धि ल्याओस्। यिनी शुभकामनाका साथ आउनुहोस्, मनको आवाजलाई सुरु गरौं यो सुन्दर गीतबाट।

रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो तपाईँको छेउमा मन्दिरा छु र तपाईँ हामी सुन्दैछौ मनको आवाज। हामी मानिसलाई प्राय बाहिरबाट हेर्छौ है, कसैलाई राम्रो लुगा लगाएको देख्यौं भने भन्छौ ओहो कति राम्रो जीवन छ यो व्यक्तिको, भनेको जस्तो लाउन पाछ खान पाछ। कोही थाकिरहेको देख्यौँ भने, कोही अस्त व्यस्त देख्यौँ भने सोचिहाल्छौँ सायद उसको जीवन नै राम्रो छैन होला, उसको जीवनमा दुःख छ होला। तर सत्य कुरा, वास्तविक कुरा के हो भन्दाखेरि चाहिँ मानिसको अनुहारमा जुन कुरा देखिन्छ नि त्यहाँ उसको सङ्घर्ष देखिँदैन। कोही मुस्कुराइरहेको हुन्छ तर मनभित्र कति ठूलो चिन्ता बोकेर ऊ अगाडि बढिरहेको हुन्छ। हामीलाई के थाहा हुन्छ र उसले त यसो मुस्कुराइदिन्छ, हामी त उसको ओठको मुस्कान देख्छौँ बस। कोही चुपचाप आफ्नो काम गरिरहेको हुन्छ तर त्यही कामको पछाडि कति वर्षको सङ्घर्ष छ, हामीलाई के थाहा। त्यो सङ्घर्ष उसले कति गर्यो, कसरी गर्यो भन्ने कुरा त उसलाई थाहा छ नि होइन। त्यसैले अब एउटा एउटा बानी हरेक दिन चाहिँ म यो गर्दिनँ भनेर आफूले नै प्रतिज्ञा गर्नुपर्छ अरे आफ्नो लागि होइन। सायद आजबाट हामीले यो पनि सोच्न सक्छौँ, कसैलाई हेरेर तुरुन्तै निर्णय गर्नुभन्दा सायद त्यो मान्छे हामीले सोचेको भन्दा फरक छ कि, त्यो मान्छे हामीले सोचेको भन्दा बलियो छ कि, त्यो मान्छे हामीले सोचेको भन्दा निडर छ कि, उसको जीवनमा परिआएका समस्याहरूसँग ऊ लडिरहेछ कि, के थाहा। अरूको सङ्घर्ष बुझ्ने प्रयास गर्दा हामीले आफ्नै जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सक्छ, हामीले यो बानीलाई बदल्न सक्छौँ यदि हामीले त्यसरी हेरिरहेका छैनौँ, प्याच प्याच अरूलाई भनिरहेका छौँ भने छिटो निर्णय गर्नुभन्दा सोचेर त्यो व्यक्तिलाई बुझेर उसको जीवनलाई बुझेर हामीले उसको जीवनको वास्तविक कथा उसको अनुहारमा नहेरिकन उसको जीवनको यात्रामा लेखिएको कथालाई हेऱ्यौँ भने सायद हामीले हरेक व्यक्तिलाई बुझ्न सक्छौँ जस्तो लाग्छ कि मलाई। त्यही भएर हामीले देखेको जीवनभन्दा नदेखेको सङ्घर्ष ठुलो हुन्छ र त्यही सङ्घर्ष, त्यही जीवन यापनको भोगाई जुन व्यक्तिले भोगेको छ नि हो त्यो व्यक्तिको चाहिँ त्यही भोगाईलाई खोतल्यौँ भने चाहिँ बल्ल हामीले वास्तविक मानिस ऊ कस्तो हो भनेर चिन्न सक्छौँ। झलक्क हेरेर, टलक्क टल्केको देखेर ओहो यो खुसी छ, यसबाट मैले अपेक्षा गर्नुपर्छ भन्ने चाहिँ सत्य नहुन सक्छ। आज पनि तपाईँका लागि राम्रा राम्रा कुराहरू छन्, एउटा सत्य कथा पनि म भनिहाल्छु, अनि केही काम लाग्ने कुराहरू छन्, केही आफूले सुधार गर्नुपर्ने कुराहरू छन्, अनि मानिसहरू जिन्दगी मायामा समर्पित गर्न चाहन्छन्, मायामा पनि कति समस्याहरू आउँछन्, त्यसलाई पनि ट्याकल गर्ने, ह्यान्डल गर्ने तरिकाहरू हुन्छन्। धेरै कुरा आजको मनको आवाजमा गरौँला, साथै बस्नुहोला। यो सुन्दर गीत तपाईँको नाममा समर्पित छ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ बीएफबीएस गोर्खा रेडियोमा। तपाईँको छेउमा मान्दिरा छु। सुमन र रिताको विवाह भएको करिब 15 वर्ष भइसकेको थियो। दुई छोराछोरी, सानो तर सुखी परिवार। सुमन जागिरमा व्यस्त, रिता घर र बच्चाहरूको जिम्मेवारीमा व्यस्त। उनीहरूको जीवनमा पनि अरूहरूको जस्तै कहिलेकाहीँ सानातिना झगडाहरू हुन्थे। तर एक दिनको कुरा के भयो भन्दाखेरि चाहिँ सुमनको मोबाइलमा लगातार केही मेसेजहरू आउन थाले। रिताले सोधिन्, को हो यो सुमन, जहिले पनि मेसेज गरिरहेको हुन्छ? सुमनले सहजै भने, अफिसको काम हो। तर रिताको मनमा एउटा सानो शंका पस्यो। त्यसपछि उनले सुमनको मोबाइल हेर्न थालिन्। सुमन कहाँ गयो, उसले कसलाई फोन गर्यो, किन यति ढिलो आयो, सानो शंकाले बिस्तारै बिस्तारै ज्वरो गाड्दै गयो। त्यो शंका ठुलो हुन थाल्यो। सुमनलाई पनि लाग्न थाल्यो, रिताले अब म माथि विश्वास गर्दिनन्। दुवै एउटै घरमा थिए, तर मनमा भने बिस्तारै बिस्तारै दूरी बढ्दै गयो। श्रीमान सुमनले सोचे, श्रीमतीले विश्वासै गर्दिनन्, उनले म प्रति शंका गर्छिन्। उनको मन चिसिन थाल्यो। श्रीमती रिता, उनी श्रीमानले अरू कोही युवतीलाई मन पराउन थाले, उनलाई समय दिन थाले, उनीसँग कुरा गर्न थाले, म प्रति उनको मन अघायो। सायद अब उनी अरूसँगै रमाउन थाले भनेर उनको मन चिसिन थाल्यो। यसरी एक अर्कामा दूरी बढ्न थाल्यो। एउटा साँझ चाहिँ उनीहरूको यति ठुलो झगडा भयो। उनीहरूको बच्चाहरूलाई के गर्नु न कसो गर्नु भयो। त्यति नै बेला छोरीले आमा बाबुको लागि एउटा कागज लिएर आएर दिइन्। त्यसमा केही कुरा लेखिएको थियो, हाम्रो घरमा पहिले जस्तो खुसी किन देखिँदैन, किन सुनिँदैन, जहिले पनि झगडा, जहिले पनि झगडा, किन भनेर दुई लाइन लेखिएको थियो प्रश्न गरेर। त्यो चिठीले दुवैलाई चुप बनाइदियो। सुमनले रितातिर हेरे, रिताले सुमनको आँखामा। दुवैको आँखामा आँसु थियो। सुमनले बिस्तारै भने, रिता, तिमीलाई थाहा छ, मलाई तिमीले शंका गरेको भन्दा पनि तिमीले मलाई विश्वास गर्न छोडेको कुराले मेरो मन बिझाएको छ, मेरो मन दुखेको छ। मलाई पनि त तिमी माथि विश्वास छैन भन्ने होइन नि, तर कहिलेकाहीँ डर लाग्छ, तिमी मबाट टाढिँदै गए जस्तो लाग्छ। त्यो दिन उनीहरूले दोष लगाएनन्। पहिलोपल्ट लामो समयसम्म बसेर कुरा गरे, आफ्ना मनमा भएका तीता कुराहरू उकाले। सुमनले आफ्नो कामको तनाव सुनाए, रिताले आफ्नो एक्लोपन सुनाइन्। दुवैले आफ्नो गल्तीलाई महसुस गरे। उनीहरू आफ्नो संसारमा व्यस्त भए, एकले अर्काको मनलाई छाम्न बिर्सिए, एकले अर्कोलाई त्यो समस्यामा मछुनी भन्न बिर्सिए, एक अर्कासँग आफ्नो मनका कुराहरू साट्न बाँड्न बिर्सिए, एक अर्काको सहयोगी हुन बिर्सिए, अनि शङ्का र उपशङ्कामा बाँच्न थालेपछि, एकले अर्कोलाई आरोप प्रत्यारोप गरेपछि यस्तो अवस्था आएको थियो। अब त्यसपछि उनीहरूले यस्तो अवस्था नआओस् भन्नका लागि के गरे त? यो समस्या मात्र होइन, उपाय पनि उनीहरूले खोजे। त्यो उपाय म यो गीतपछि सुनाउँछु तपाईँलाई, साथै बस्नुहोला।

हजुर, त्यसपछि उनीहरूले के गरे भन्दाखेरि चाहिँ सुमनले भने, अब एउटा नियम बनाऊ रिता, हामी कम्तीमा पनि एक दिनमा हामी 20 देखि आधा घन्टा अथवा हामीलाई मन लाग्यो भने 1 घन्टा पनि मोबाइललाई स्विच अफ गरेर हामी एकअर्कासँग आफ्नो कुरा गर्छौँ। आजको दिन कस्तो भयो, आज के कुराले दुःख दियो, आज कुन कुराले खुसी बनायो, आज कुन कुराले सफलता दिलायो, सानो कुराहरूबाट हामी फेरि आफ्नो घरको त्यो खुसी फर्काउँ। उनीहरूले यसरी नियम बनाउन थाले र त्यो नियमलाई पालना पनि गर्न थाले। त्यसपछि बिस्तारै बिस्तारै त्यो खुसी अगाडि बढ्न थाल्यो, त्यो खुसी देखिन थाल्यो। कहिलेकाहीँ सम्बन्ध बचाउन ठुलो त्याग होइन, सानो समयको त्याग गर्नु अनि एकअर्कासँग कुरा गर्नु, एकअर्काको हेरचाह गर्नु, एकअर्कामा विश्वास गर्नु अनि पतिको प्रिय श्रोता पत्नी बनिदिनु, पत्नीको प्रिय श्रोता पति बनिदिनु, त्यसपछि मतभेद त कम हुँदै गइहाल्छ नि। तर मतभेदलाई मनमुटाव बन्न दियौँ भने चाहिँ त्यो शङ्काले साँच्चै नै लङ्का लान्छ। हाम्रो लङ्कालाई आगो लगाउन कति पनि बेर लाउँदैन। शङ्का उठ्यो भने भित्रभित्रै मनमा कुडिएर यसले यस्तो गर्न थाल्यो, कोही होला कि, यस्तो उस्तो भन्नुभन्दा बरु सिधै कुरा गर्नु राम्रो, छलफल गर्नु राम्रो। रिस उठ्यो भने बरु चिच्याउनु भन्दा पहिला कुरा सुन्ने अनि विचार गर्ने, त्यो कुरा कतिको सत्य हो त, त्यसपछि चाहिँ अनि यो कुरा सत्य हो कि होइन भनेर जाँचबुझ गर्नु। र कहिलेकाहीँ कुनै कुनै कुराहरू चाहिँ जाँचबुझ नगरे पनि बेवास्ता गर्दा राम्रो हुन्छ। जाँचबुझ गर्दा ए म माथि विश्वास नभएको भन्ने कुराले फेरि मनमुटाव जन्मिन सक्छ, तसर्थ सानातिना कुराहरूलाई बेवास्ता गर्दा राम्रो हुन्छ। किनकि सुन्दर परिवार त्यही बन्छ जहाँ परिवारका व्यक्तिहरू एकअर्कालाई जित्न होइन एकअर्कालाई बुझ्न थाल्छन्, त्यति बेला त्यो घर स्वर्ग बन्छ। त्यसैले सम्बन्धलाई बचाउनका लागि यस्ता थुप्रै कुराहरू छन् जसलाई हामीले हेक्का राख्नुपर्ने हुन्छ।

महिलाहरूको तिजलाई मनायौँ होइन, तिज पञ्चमी भनेपछि विशेष हिन्दू नारीहरूको लागि स्पेसल हुन्छ, तर आजकाल यसको महत्त्व बुझ्दै गएपछि धेरैले तिज मनाउनुहुन्छ। क्षेत्रीय ब्राह्मण समुदायका महिलाले मात्र होइन अरूले पनि मनाउन थाल्नु भएको छ। नारीहरूको एउटा साँच्चै नै भनियो भने रमाइलो पर्व, एउटा उत्सव जस्तै पर्व हो यो। तिज भन्ने बित्तिकै हाम्रो अगाडि रातो साडी, हरियो पोते, चुरा, मेहेन्दी, नाचगान होइन, स्वर श्रृङ्गार भन्छ नि, अनि दरखानी, यस्तै कुरा मनमा आउँछ। अनि माइती जाने होइन, भाइ दाजुभाइले बोलाएनन् भने पिर मान्ने, दुःख मान्ने, अनि तिजका गीतहरूमा चाहिँ आफ्नो मनको भारी बिसाउनका लागि भएभरको उकुस मुकुस, कुनै पीडाका, कुनै रमाइला, कुनै ठट्यौली, कुनै हँस्यौली, यस्ता गीतहरू तिजमा गाएर मनलाई हलुको पार्ने पनि गर्छन्, र यस्तैका रूपमा हामीले तिजलाई झलक्क सम्झिने गर्छौँ। स्वर श्रृङ्गार गर्नु, नाच्नु, गाउनु, आफूलाई राम्री अथवा राम्रो पार्नु, दर खानु, यतिका लागि मात्र यो पर्व मनाउने होइन। योसँग धेरै महिलाहरूको भावना, सम्झना, माया र समर्पण पनि जोडिएको हुन्छ। कसैका लागि तिज माइती सम्झिने दिन हुन सक्छ, कसैका लागि दिदी बहिनी भेट्ने अवसर हुन सक्छ, कसैका लागि बाल्यकाल सम्झेर बाल्यकालको सम्झना मनभरि राखेर वर्ष दिनभरि मनभित्र राखेका भावनाहरू गीत र नाच मार्फत व्यक्त गर्ने एउटा सुन्दर अवसर हुन सक्छ। विशेष गरी हाम्रा आमा हजुरआमाहरूलाई, अलिकति अगाडिका पाका नारीहरूलाई हेरौँ न, उहाँहरूले परिवारका लागि वर्षभरि कति कुराको त्याग गर्नुभएको हुन्छ, कति समर्पण गर्नुभएको हुन्छ, काम काम, छोराछोरी, आफन्त इष्टमित्र, खेतबारी, आफ्नो व्यवहार, आफ्ना रहरहरू सबै पर पर सार्दै अर्को वर्ष गरौँला, अर्को वर्ष यो हुन्छ, अनि त्यसपछि भन्दा भन्दा भन्दा उहाँहरूको उमेरै बितिसकेको हुन्छ। तर तिज आयो भने चाहिँ एउटा उहाँहरूको अनुहारमा छुट्टै खुसी देखिन्छ। किन भन्दा त्यो तिजमा चाहिँ महिलाले केवल रातो साडीमा सुन्दर देखिने प्रशंसा मात्र होइन, उहाँहरूको जीवनभरको समर्पणलाई सम्मान गर्ने दिन भएको हुनाले, उहाँहरूको खुसीको क्षण भएको हुनाले, त्यो दिनमा चाहिँ जति सकिन्छ हामीले सम्मान र इज्जत गर्नु राम्रो हुन्छ। नारीहरूको मन माया, प्रेम, समर्पण र भावनाले भरिएको हुन्छ। तिजको खुसीसँगै आमा दिदी बहिनीहरू, अनि तपाईँको श्रीमती हुन सक्छन्, छोरीहरू हुन सक्छन्, जति पनि नारीहरू हुनुहुन्छ, उहाँहरू हाम्रो जीवनमा एउटा माया र हाम्रो जीवनलाई उज्यालो थप्ने भावना, प्रेरणाको स्रोत हुनुहुन्छ। सम्पूर्ण महिला दिदी बहिनीहरूप्रति, आमा हजुरआमाहरूप्रति, नानीहरू छोरीहरूप्रति एकदम थुप्रै थुप्रै सम्मान व्यक्त गर्नु हाम्रो कर्तव्य पनि हो र दायित्व पनि हो, किनकि यो पर्वको वास्तविक सुन्दरता नि हामीले कति रमाइलो गर्यौँ भन्नेमा मात्र होइन, हामीले एकले अर्कालाई कति सम्मान गर्यौँ, कति माया गर्यौँ, कति आदर गर्यौँ र कति एक अर्कालाई खुसी दियौँ भन्ने कुरा

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेरविचार गर्नु।
0: अरूको हेरविचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

तपाईँलाई रिस कतिको उठ्छ? रिसको कुरा त अब के गर्नु, होइन? कोही आँखै देख्दैनन् रिस उठेर, कोही अलिअलि रिसाउँछन्, कोही भित्रभित्र मुरमुरिन्छन्, बाहिर देखाउन सक्दैनन्, कोही बाहिरै देखाउँछन्, कोही भित्र यति ठुलो संरचना रचिसकेका हुन्छन् तँलाई पख्न भनेर, अनि बाहिर चाहिँ मुस्कुराउँछन्। रिसका पनि विविध कारणहरू छन्, अनि कोही घुर्क्याउँछन्, चित्त नबुझेको कुरा घुमाई घुमाई एउटै कुरालाई 20 चोटि घोची घोची भन्छन्। विभिन्न तरिकाका छन् रिसहरू पनि। तर हामी बाहिरका मानिससँग भन्दा आफ्नै मान्छेहरू, आफ्नै नजिकका मान्छेहरूसँग बढी रिसाउँछौँ, किनकि उनीहरूबाट हाम्रो अपेक्षा धेरै हुन्छ। अनि रिस उठेको बेलामा हामीले बोलेका शब्दहरूले पनि वर्षौँको हाम्रो सम्बन्धलाई चोट पुर्याएकी हुन्छ। त्यसैले आफ्नो मान्छेसँग रिसाउँदाखेरि चाहिँ तुरुन्तै प्रतिक्रिया नदिने, त्यसपछि त आधा झगडा त्यहीँ समाप्त भइहाल्यो। अब यसलाई चाहिँ कसरी त्यो झगडाबाट आफू बच्ने भन्ने कुराको चाहिँ केही एक्सर्साइज हामीले गऱ्यौँ भने चाहिँ यो अभ्यासले हामीलाई रिसबाट मुक्त हुनलाई सचेत गराउँछ। जस्तो पहिलो नम्बरमा एकदमै रिस उठेको छ तपाईँलाई, होइन, अब के गर्ने? एकछिन चुप्प लागेर बसौँ, कोसिस गरौँ जति रिस उठे पनि मौन बसौँ। त्यही क्षण बोलेका शब्द फिर्ता लिन सकिँदैन, यति रिस उठेको हुन्छ के बोलिन्छ अत्तो पत्तो नै हुँदैन। त्यसै कारणले जति सुकै रिस उठोस् एकछिन मौन बस्ने। दोस्रो, अत्यधिक रिस उठ्यो तपाईँलाई, त्यहाँ झगडा भइरहेको छ, अब तपाईँलाई यस्तो रिस उठ्यो, अब के गर्ने त भन्दा त्यहाँबाट निस्किने, अर्को कोठामा जाउँ, पानी पिउन जाउँ, बाहिर खुल्लामा गएर लामो सास लिउँ, अथवा के गर्न सकिन्छ त्यो ठाउँबाट, त्यो झगडाबाट चाहिँ बाहिर निस्कियौँ। तेस्रोमा छ, आफूलाई प्रश्न गरौँ, अहिले म यो कुरालाई चाहिँ समाधान गर्न खोज्दैछु कि म रिसको आवेगमा आफ्नो रिसलाई पोख्दैछु, यो कुराको चाहिँ पत्तो आफैले लगाउनु पर्छ। कैयौँ पटक चाहिँ के हुन्छ भन्दा आफू चाहिँ सही अरू चाहिँ गलत भएको हामीले आफूलाई मान्छौँ, तर कहिलेकाहीँ आफू पनि गलत हुन सक्छौँ, त्यही कारणले पहिला विचार गर्नु पर्यो। चौथोमा छ, रिस त उठ्यो, अब कुन कुराले उठ्यो, किन उठ्यो, त्यो बेग्लै कुरा हो। अब रिस उठिसकेपछि, रिस शान्त भएपछि मात्र कुरा गरौँ। तिमीले यस्तो गर्यौ भन्नुभन्दा पनि तिमीले यस्तो नगरेको भए राम्रो हुन्थ्यो भन्नुपर्छ कि हामीले, किनकि आरोपले मानिसलाई बचाउमा उभ्याउँछ। आफ्नो भावना सुनाउँदा सम्बन्धमा संवादको ढोका खुल्छ, एउटा छलफलको विषयका लागि एउटा सम्भावना हुन्छ। रिस उठ्नु गलत होइन, तर रिसको भरमा आफ्नो मान्छेलाई चोट पुर्याउनु चाहिँ एकदमै गलत हो, यसलाई चाहिँ रोक्नुपर्छ। हामी बाहिरका मानिसहरूसँग चाहिँ सभ्य भएर बोल्न सक्ने, अनि आफ्नै मान्छेहरूसँग चाहिँ त्यही सम्मान, त्यही रेस्पेक्ट देखाउन नसक्ने, यो त भएन नि, होइन? जीवनमा धेरै मानिस भेटिन्छन्, तर आफ्नो भनेर स्वीकारेका मानिसहरू बारम्बार भेटिँदैनन्। त्यसैले रिसलाई केही समय दिनुहोस्, तर सम्बन्धलाई जीवनभरको चोट नदिनुहोस्।

हजुर, मनको आवाज तपाईँको र मेरो मनको आवाज हो। BFBS गोर्खा रेडियोमा आइरहेको छ। अघि कार्यक्रमको सुरुवातमा भनेको थिएँ नि, एउटा अपरिचित व्यक्तिलाई देखे, उसलाई देख्न साथै मेरा पाइलाहरू रोकिए, अनि उसलाई हेर्दा हेर्दै मेरो मनले एउटा प्रेरणा पायो। त्यो कुरा के हो त? ती व्यक्ति पाको पनि हुनुहुन्थ्यो, शरीर पनि त्यति बलियो थिएन, उहाँको खुट्टामा समस्या थियो जस्तो लाग्छ। सायद उहाँलाई हिँड्न पनि सजिलो भइरहेको छैन। बिस्तारै बिस्तारै भए पनि उहाँ अगाडि बढिरहनु भएको थियो। त्यो लगभग 1.5 घण्टाको बाटो थियो, त्यो हिँड्नै पर्थ्यो। त्यसमा अरू उपाय नै थिएन, किनकि त्यो उकालो ओह्रालो त्यो गोरेटो बाटो थियो। केही बेर उहाँलाई पछाडिबाट नियालिरहे, अनि अचानक आफ्नै बारेमा सोच्न थाले। उहाँ भन्दा म कम उमेरको, शारीरिक रूपमा पनि उहाँ भन्दा म सबल। मैले सोचे उहाँ त म भन्दा कमजोर हुनुहुन्छ, त्यही पनि अगाडि बढिरहनु भएको छ। त्यो उत्साह, त्यो उमङ्ग, त्यो अनौठो किसिमको एउटा साहस ममा जन्मियो। अनि मैले सोचे हामीले आफूलाई प्रेरणा दिनको लागि, हामीले आफूलाई उत्साहित पार्नका लागि, हामीले आफूलाई अगाडि बढाउनका लागि चाहिँ माथि मात्रै होइन, हामी भन्दा कमजोर पनि त व्यक्तिहरू छन् नि। हामीले पनि कसैलाई हिम्मत दिन सक्छौँ, हिम्मत बढाउन सक्छौँ। जीवनमा आफूभन्दा अगाडि बढेकालाई पनि हेरेर सिक्नु पर्ने रहेछ, अनि आफूभन्दा कठिन अवस्थामा भएर पनि अगाडि बढिरहेकाहरूलाई हेरेर हिम्मत लिन पनि सिक्नु पर्ने रहेछ। म यति थाकेको थिएँ नि त, होइन, हिँड्नै सक्दिनँ, अब सक्दै सक्दिनँ भनेर लथ्रङ्ग परिसकेको थिएँ। तर ती व्यक्तिलाई देखेपछि ओहो, यिनी त यस्तो अवस्थामा हिँडिरहेका छन् भने म कसरी रोकिन सक्छु भन्ने मैले प्रेरणा पाएँ। त्यसपछि म पनि हिँड्न थालेँ नि त। त्यो त्यही पाठ रहेछ। उहाँको त्यो प्रयासले मेरो मनमा कति ठूलो ऊर्जा भरिदियो। तर उहाँलाई थाहा नभए पनि आज मन भने म ती व्यक्तिलाई धन्यवाद भन्न चाहन्छु जसले मेरो मनमा त्यस्तो एउटा उत्साह भरिदिए। हिम्मत हार्नु हुँदो रहेनछ, आफूलाई मात्र हेरेर आफू कमजोर छु भनेर निराश हुनु पनि आवश्यक रहेनछ। हामीले कसै न कसैबाट, कोही न कोहीबाट सानो प्रेरणा पायौँ भने पनि त्यसबाट ठूलो मनमा आशा जगाएर अगाडि बढ्न सक्दा रहेछौ। आजलाई बिदा पाऊ। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँचौ। हवस् त, फेरि भेटौँला। नमस्कार।

0: पनि उठाउँदै हुनुहुन्छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले 3 वर्ष अघि नेपालका हिमालबाट दिएको जलवायु परिवर्तन सम्बन्धी चेतावनी अहिले वास्तविक बन्दै गएको बताउनु भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई सम्बोधन गर्दै गुटेरसले नेपालसहित विश्वका विभिन्न ठाउँमा देखिएका पछिल्ला घटनाले जलवायु सङ्कटको असर बढ्दै गएको देखाएको बताउनु भयो। नेपाल भ्रमणका क्रममा आफूले हिमालको हिउँ तीव्र गतिमा पग्लिरहेको भन्दै चेतावनी दिएको स्मरण गर्दै उहाँले अहिले त्यसको असर सोचे भन्दा चाँडै देखिन थालेको बताउनु। नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरूमा नेतृत्व परिवर्तनको बहस फ्यासन जस्तो भएको टिप्पणी गर्नुभएको छ। उहाँले गत वर्षको जेएनजी आन्दोलनका षड्यन्त्रकारीले नेतृत्व परिवर्तनको एजेण्डा पार्टीमा प्रवेश गराएको आरोप लगाउनुभयो। तर बाहिरका हल्लाको भरमा पार्टीको जिम्मेवार तहमै रहेका नेताहरूले पार्टी पुनर्गठनको कुरा गर्न उचित नहुने उहाँको भनाइ छ।
1: एउटा बाहिरतिर भनौँ न एउटा पानी परिरहेछ अनि घरभित्रै छाता ओढ्या जस्तो एक प्रकारको फेसन, किनभने गएको भदौको 23 र 24 गतेको जे विध्वंस भयो त्यो मूलत नेकपा एमालेको विरुद्ध थियो, नेकपा एमालेको नेतृत्वको विरुद्ध थियो। अनि त्यो ध्वंसमा जो जो सामेल भए ती मान्छेले आफूलाई एमाले विरोधी नभनेर नयाँ केही प्राप्तिको एजेन्डा दिए हो। त्यो नयाँ केही प्राप्तिको एजेन्डा दिने कुरालाई चाहिँ हाम्रो पार्टीभित्रको मान्छे पनि त्यही ढङ्गले एउटा विश्लेषण गरे जस्तो बुझेँ मैले, जसले गर्दाखेरि अब त्यो त्यही इस्यु चाहिँ नेतृत्व फेर्छ, जस्तै सरकार फेरियो नि हो त्यसै गरी नेतृत्व फेर्ने भने जस्तो हो कि।
0: अब खबर फटाफट।
2: फ्लाई दुबई पोखराबाट आउने यात्रुलाई होटल र रेस्टुरेन्टमा छुट। होटल संघ पोखराले फ्लाई दुबईबाट आउने यात्रुलाई 3 महिनासम्म 25% छुट दिने, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन पोखराले पनि 15-20% छुट दिँदै। झापामा भदौ महिनामा 25 विपदका घटना हुँदा 19,45,000 बराबरको भौतिक क्षति, जम्मा 25 घटनामध्ये 17 जंगली जनावरका आक्रमणका घटना। पोखरा महानगरले फिर्के खोला क्षेत्रभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई सूचना जारी गर्यो। तोकिएको समयभित्र नहटाए महानगर आफैले हटाउने, त्यसको खर्च समेत सम्बन्धितबाट असुल गरिने। चितवनको मुख्य शहरी क्षेत्र नारायणगढ र भरतपुरमा ट्राफिक लाइट जडान, पुल्चोक गोन्द्राङको 6 लेन सड़क र बाइपास रोडका विभिन्न 6 स्थानमा ट्राफिक लाइट राखिँदै। धौलागिरी प्रादेशिक अस्पताल बागलुङले मृगौलाका बिरामीको चाप बढेपछि डायलासिसको क्षमता वृद्धि गर्यो। यसअघि 61 मृगौला पीड़ितलाई सेवा दिँदै आएको अस्पतालले 4 उपकरण थप गरेपछि अब 71 जनालाई सेवा दिँदै। भोजपुरमा गाई भैँसीमा देखिने खोरेत रोग मौलाउँदै रोग नियन्त्रणका लागि भोजपुरका 9 स्थानीय तहमा यही असोज 8 गतेदेखि कार्तिक 15 गतेसम्म अभियान सञ्चालन हुने। र लमजुङको गौलासुथार गाउँपालिका 9 गिलुङमा 1500 आधारभूत अस्पताल निर्माणका लागि सम्झौता भएको 5 वर्ष बित्दा पनि 13% मात्र प्रगति, 2 वर्षभित्र सक्ने गरी 2078 साउनमा सम्झौता भए पनि निर्माण 2081 असारदेखि रोकियो, काम रोकिए पनि पटक पटक म्याद थपिँदै।
0: सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक, भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने आदेश दिएको छ।
3: न्यायाधीश नहको सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबूल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको हो। अदालतले सरकारी निकायले बोलपत्र आह्वान गर्दादेखि नै श्रमिकको न्यूनतम पारिश्रमिक र सुविधा सुनिश्चित हुने गरी कागजात तयार गर्न तथा त्यसभन्दा कम दरका बोलपत्र प्रारम्भमै खारेज गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। त्यस्तै तत्काल गणना गर्न नसकिने श्रमिक सुविधाका लागि कुल सम्झौता रकमको निश्चित प्रतिशत जगेडा कोष राख्न र श्रम तथा व्यवसाय जन सुरक्षा विभाग मार्फत प्रभावकारी अनुगमन गर्न पनि आदेश दिएको छ।
0: हवस्त, खबर यति।

0: Pilain Padi.
1: On air.
0: Atma.
1: Ani smart speaker ma banhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: भोटेको सिबाडीपछि चितवनमा बाढीको सम्भावित क्षेत्रमा जोखिम नियन्त्रणको काम तीव्र पारिएको छ। नारायणी नदी किनारका बस्ती जोगाउन स्थानीय सरकार लागि परेको छ। नारायणी नदीले कटान गर्न थालेपछि नदी नियन्त्रणको काम गरिएको हो। चितवनबाट अनिल ढकालको रिपोर्ट।
4: नारायणी नदीको कटानका कारण भरतपुर महानगरपालिका वडा नम्बर 17 मजुवा क्षेत्रमा करिब 300 मिटर भूभाग जोखिममा परेपछि स्थानीय त्रसित बने। भोटेकोशीमा आएको बाढीको बहावका कारण नारायणीले तीव्र रूपमा कटान गर्न थालेपछि त्यसलाई रोक्न स्थानीय जागरूक बने। स्थानीय

0: कति पर्दैछबाट 50 लाख रुपियाँ चाहिँ बजेट विनियोजित गरी यस काम चाहिँ भइरहेको छ, फटाफट भइरहेको छ। स्थानीय त्यहाँ जागरूक भाषण राम्रो भाषणले
1: बाढी बस्तीमा पस्ने डर स्थानीयमा थियो। विभिन्न पालिकामा समन्वय गरेर कटान रोक्न ठुला ढुङ्गा अर्थात् बिग बोल्डर हाल्ने काम गरिएको छ। भरतपुर महानगरपालिकाको वडा नम्बर 16 र 17 केही जोखिम भएपछि महानगरपालिकाले 50 लाख विनियोजन गरेर तत्कालै काम अगाडि बढायो। भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी,
2: बाढीबाट खतरा पैदा भइसकेपछि महानगरपालिकाले तत्कालको लागि 50 लाख रुपियाँ विपदको घोषणा हामीले गर्यौँ। म त्यही नारायणी बाँधलाई व्यवस्थापन गर्ने गरेर विभिन्न ठाउँमा अन्य पालिका पारीको गैँडकोट होस्, नगरका राप्ती नगरपालिका होस्, आफ्नै महानगरपालिकाको खोला नालाको छेउमा रहेका बिग बोल्डरहरूको व्यवस्थापन गर्ने कामले अहिले चाहिँ ठुलो राहत भएर त्यहाँको जनता नागरिकले आशाले बस्नु भएको छ, खुसी व्यक्त गर्नु भएको छ।
1: 12 घरेबाट गोलाघाटसम्म नारायणी नदीका जोखिम स्थानहरूमा तटबन्धको काम गरिएको छ। छुटेका ओडाका केही भागमा पनि कटान नियन्त्रणको लागि दीर्घकालीन समस्या समाधानको काम हुनेमा स्थानीय आशावादी छन्।

0: Danish side Coup 1-0. Manchester City.
1: Durgam Dhurpata Nagarpalika 9. सुकुर दुङको सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई नयाँ विद्यालय भवन नहुँदा अध्ययनमा समस्या परेपछि 2,43,00,000 रुपियाँ खर्च गरी 12 कोठे नयाँ विद्यालय भवन बनाइदिएको छ। बुटवलबाट छवि पाण्डे।
2: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक बुढा मगरका अनुसार 2077 सालमा आएको बाढीले विद्यालयको भवन बगाएपछि विद्यार्थीहरू भर्याङ र खेतको डिलमा बसेर पढ्न बाध्य भएका थिए। अध्यक्ष तिलक बुढा मगरले अधिकांश दलित र जनजातिका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टले नयाँ भवन बनाइदिएपछि नयाँ कक्षा कोठामा बसेर अध्ययन गर्न बालबालिकालाई सहज भएको बताउनुभयो।
3: त्यहाँ दलित समुदायको बढी दलित जनजातिको 2077 को बाटीको भर्याङ मुनि राखेर छाप्रो मुनि राखेर एउटा कोनामा पढाउनु जनशक्ति अलिक कम छ सर शिक्षकको। त्यहाँ सर म जाँदाखेरि जम्मा 4 कोठाको जम्मा छ, अहिले 22 भयो सर, 22 अहिले 22 त्यही हाम्रो गोर्खा तरसले 12 बनाइदिएको 12 भयो लगायत त्यहाँ दरबन्दी रुन पलस भयो थप भयो सर।
2: विद्यालयका प्रधानाध्यापक थम प्रकाश जैसीले गोर्खा वेलफेयर ट्रस्टले 12 सहित शौचालय समेत बनाइदिएको जानकारी दिनुभयो। प्रधानाध्यापक जैसीका अनुसार गत साउन 16 विद्यालय भवन गोर्खा वेलफेयर ट्रस्टले विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो। करिब 450 विद्यार्थीले अहिले नयाँ भवनमा बसेर अध्ययन गर्ने सुविधा पाएको उहाँले जानकारी दिनुभयो।
4: हाम्रो 12 के अरे एउटा टोयलेट पनि हो हजुर, हाम्रो पहिला 12 थियो, अहिले 12 24 भयो, अभाव भएर घर हजुर हस्तान्तरण भयो सर। 77 बाढीले भवन लैदिएको थियो सर, अनि पुनः संरचना गर्दै गर्दै विद्यार्थीहरू भर्याङ मुनि राखेर पढ्ने अवस्था, पहिला खेतको ढिकमा राख्ने अवस्था थियो होइन, त्यो भइसकेपछि त्यो संस्थासँग हामीले समन्वय गरेपछि यहाँ आवश्यकता महसुस गरेर आवश्यकता रहेछ भनेर उहाँले नै भन्नुभयो।
2: गोर्खा वेलफेयर ट्रस्टले 2,43,00,000 रुपियाँ लगानी गरेर 12 विद्यालय भवन बनाउनुका साथै नयाँ शौचालय समेत बनाइदिएको छ।
1: बाँकी कोहलपुरको होटल म्याक्समा अनलाइन गेम खेलाएको आरोपमा 40 नेपाली र 2 भारतीय सहित 42 प्रहरीले पक्रेको छ। प्रहरीले 28 ल्यापटप 78 मोबाइल बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरका अनुसार उनीहरूले कहिलेदेखि खेल खेलाएको, कसरी खेलाएको र कतिवटा खेलाएको भन्ने विषयमा अनुसन्धान जारी छ।

0: SBS Gorkha Radio. Gorkha Radio.
1: नमस्ते 99.5 मेगाहर्ज एफएममा ब्रुनाईका स्थानीय श्रोताले अहिले हामीलाई सुनिरहनु भएको छ भने विश्वभरि विविध माध्यमबाट बिएफबिएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यहाँहरू सबैलाई स्वागत छ आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। हजुर, कार्यक्रम लिएर यो लाल शाही तपाईँको सेवामा हाजिर भइसकेको छ र ऊ तपाईँसँग अबको 3 घन्टा सँगै रहनेछ, साथ पक्कै पनि दिँदै गर्नुहुनेछ। आज बुधबारको दिन 23 सेप्टेम्बर 2026 साल, तदनुसार असोज 7 गते 2083 विक्रम सम्बत। हजुर, बुधबारको कार्यक्रम सुरु भयो र तपाईँ कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न वा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ 3224167 वा 3220098। ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ। यदि मिलिट्री नम्बरको पहुँच छ भने हामीलाई 9419332834 पनि फोन गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ। एकता नै बल हो विधान श्रेष्ठले गाउनुभएको देशप्रेमको भावनाले ओतप्रोत भएको गीतबाट आजको कार्यक्रमको उठान हामीले गरिसकेका छौँ र अब आजको थट फर द डे। यो प्रेरक भनाई चिनिया दार्शनिक लाओ त्सुको हो। उहाँ भन्नुहुन्छ, मास्टरिङ अदर्स इज स्ट्रेङ्थ, मास्टरिङ यो सेल्फ इज ट्रु पावर। एकदम छोटो र सटिक भनाइ छ। अरूलाई काबुमा राख्नु सामर्थ्य हो भने आफैलाई काबुमा राख्नु एक सच्चा शक्ति हो। त्यही भएर भरसक आफूलाई काबुमा राख्नुपर्छ, नियन्त्रणमा राख्नुपर्छ। टुडे इन हिस्ट्री, सन् 2018 साल 23 सेप्टेम्बरको कुरा हो। इन्डियन प्राइम मिनिस्टर नरेन्द्र मोदी लन्चेज मोदी केयर, अ फ्री हेल्थ केयर प्रोग्राम फर 500 मिलियन पिपल, द वर्ल्ड्स लार्जेस्ट हेल्थ केयर इनिसिएटिभ। 2018 सालमा प्रधानमन्त्री नरेन्द्र मोदीले मोदी केयर लन्च गरेका थिए। वर्ल्ड्स लार्जेस्ट हेल्थ केयर इनिसिएटिभ मानिन्छ यसलाई। 500 मिलियन पिपल यसबाट लाभान्वित भएका छन्। फेमस बर्थडे, सन् 1957 साल 23 सेप्टेम्बरमा जन्मेका हुन् कुमार सानू, चर्चित इन्डियन प्लेब्याक सिङ्गर। उनको जन्म कलकत्तामा भएको थियो इन्डियामा, सन् 1957 साल 23 सेप्टेम्बरमा। अब हेल्थ टिप्स। ब्रेकफास्ट तपाईँले स्किप गर्नुहुन्छ कि नियमित रूपमा खाने गर्नुहुन्छ? डु नट स्किप ब्रेकफास्ट। कसैलाई लाग्न सक्छ ओजन घटाउनको लागि म बिहानको ब्रेकफास्ट खाँदिनँ, ब्रेकफास्ट खाँदिनँ भन्ने लाग्छ। तपाईँलाई बिहानको खाना खाँदाखेरि अलिकति हेभी भएको महसुस हुन्छ, त्यही भएर म खाँदिनँ र ओजन घटाउँछु भन्ने तपाईँको विचार छ भने त्यो सरासर गलत हो। हेल्थी ब्रेकफास्ट फाइबरयुक्त, लो फ्याट भएको अनि लो सुगर लो सल्ट भएको अनि ब्यालेन्स डायट सम्मिलित ब्रेकफास्ट तपाईँको लागि एकदमै न्युट्रिसियस हुन्छ र तपाईँको स्वास्थ्यको लागि यो जरुरी पनि छ। विशेष गरी होल ग्रेन लोअर सुगर सिरियल राम्रो मानिन्छ, स्किम्ड मिल्कको साथमा स्लाइस्ड फ्रुटहरू लगाउनु भएको छ भने झनै राम्रो। त्यसलाई एकदमै हेल्थियर ब्रेकफास्टका रूपमा लिने गरिन्छ। तर त्यसैले भनिएको छ डु नट स्किप ब्रेकफास्ट। अब मौसम। सेरिया ब्रुनाईको तापक्रम अहिले 26 डिग्री सेल्सियस र यहाँको अधिकतम तापक्रम आज 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड लाइट विन्ड्स भनिएको छ। आज दिनभरि जसो नै मिश्रित खालको मौसम देखिन्छ यहाँ ब्रुनाईमा र मेघ गर्जनका साथ साँझ पख फाटफुट पानी पर्ने सम्भावना छ। अब नेपाल काठमाडौँको तापक्रम अहिले 19 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था काठमाडौँमा पनि थन्डरी सावर्स एन्ड लाइट विन्ड्स भनिएको छ। दिनभरि जसो नै मिश्रित खालको मौसम देखिन्छ। घाम लाग्ने बदली हुने मेघ गर्जनका साथ साँझ पख पानी पर्ने योग छ काठमाडौँमा। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 19 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 24 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था लन्डनको सामान्यतया सनी इन्टरवल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै घाम लाग्ने बदली हुने यो क्रम चलिरहनेछ भने मन्द गतिमा हावा बहनेछ लन्डनमा। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब एउटा क्लासिक गीतबाट कार्यक्रमलाई अगाडि बढाउँछु। शम्भु राईले गाउनुभएको यो अत्यन्तै चर्चित र कालजयी गीतमध्येको एक हो, चलेछ बतास सुस्तरी। इन्जोय।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

सुन्दै हुनुहुन्थ्यो रागमोती ब्यान्डलाई याद। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट अहिले कार्यक्रम सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला, फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट पाल्नु भए पनि हुन्छ। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि जरुरी सूचना छ। आज बिहान 10 बजे उता बेलुकी 5:30 बजेसम्म बिएफपिएस रेडियो अनि टेलिभिजन सेवा सबै अवरुद्ध हुने भएको छ। र आज यहाँ डिआइओ ब्रुनाईको तर्फबाट प्लान्ट पावर सटडाउन हुने भएको हो। र आज मात्रै नभएर भोलि पनि 30 मिटर मास्ट मेन्टेनेन्स वर्क हुने भएकाले हाम्रो सेवा अवरुद्ध हुन पुगेको हो। यसबाट यहाँहरूमा पर्न गएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौँ। स्मरण रहोस्, आज 23 तारिक अनि भोलि 24 तारिक दुवै दिन बिहान 10 बजेदेखि बेलुकी 5:30 बजेसम्म बिएफपिएस रेडियो अनि टेलिभिजन सेवा दुवै अवरुद्ध हुने भएको छ। यहाँ सेरियावासीले त्यो असुविधा भोग्नुपर्ने भएको छ, यसका लागि हामी क्षमा प्रार्थी छौँ।

अपूर्व तामाङको भावना. बिएफपिएसको बिग सल्युट. च्यारिटी फन्ड रेजिङ सुरु भइसकेको छ. हामी हरेक वर्ष मिलिट्री च्यारिटिजका लागि अर्थ सङ्कलन गर्ने गर्दछौँ र बिएफपिएसका सबै स्टेसनहरूले वर्षैभरि यो काम गरि नै रहने गरेको यहाँहरूलाई विदितै छ. र यस वर्ष पनि हाम्रो फन्ड रेजिङ क्याम्पेन सुरु भइसकेको छ. गत शनिबार अपरेसन समिट नामाकरण गरिएको कार्यक्रम हुन त यस वर्षको हाम्रो यो अभियान अपरेसन समिट भनिएको छ र त्यसमार्फत हामी अर्थ सङ्कलन गर्ने गर्दछौँ र सबै सङ्कलित रकम मिलिट्री च्यारिटिजलाई जान्छ वर्षेनी. र पहिलो टिम हाइक थियो बुकित शाहबन्दारको. ब्रिटिस फोर्सेस ब्रुनाईमा रहनुहुने टोलीहरूलाई यहाँ जो जति हुनुहुन्छ बिएफपिएस ले के गरिराखेको छ भन्ने हल्का तपाईँलाई याद पनि होला. र गत शनिबारको दिन बुकित शाहबन्दार हाइक गइएको थियो र त्यहाँबाट सुरु भएको छ यस वर्षको बिग सल्युट फन्ड रेजिङ कार्यक्रम. र अर्को कार्यक्रम भोलि राखिएको छ बिएफपिएस लेडिज जुम्बा. 24 तारिक भोलिको दिन बिहान 10-11 बजेसम्म ग्यारिसन जिम्नेजियममा यो कार्यक्रम हुनेछ र जुम्बा इन्स्ट्रक्टर हामीले पनागा क्लबबाट ल्याउने भएका छौँ. जुम्बा इन्स्ट्रक्टर कोर्नको सुपरभिजनमा लेडिज जुम्बा सेसन हुने भएको छ भोलि ग्यारिसन जिम्नेजियममा. र प्रति व्यक्ति सहभागी दिदीबहिनीहरू जो हुनुहुन्छ उहाँहरूले $2 डोनेट गर्नुपर्ने हुन्छ यो एकदमै वर्दी कजका लागि. अनि जुम्बामा भाग लिएर आफ्नो स्वास्थ्य सबल बनाउन पनि सक्नुहुन्छ, साथसाथमा चन्दा पनि दिन सक्नुहुन्छ. यो एकदमै राम्रो अवसर छ, नचुकाउनुहोला. लेडिज जुम्बा भोलि 24 तारिक बिहान 10 बजे ग्यारिसन जिम्नेजियममा.

सुगम पोखरेलको बाडुली मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। यो बिएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट अहिले कार्यक्रम सञ्चालनमा आइरहेको छ भने हामीलाई विश्वभर विविध माध्यमबाट श्रवण गरिराख्नु भएको छ। यदि कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि यो सरोकारको विषय हुन सक्छ। सान्ताई नाइट मार्केट आजदेखि 27 तारिकसम्म, माफ गर्नुहोला, भोलिदेखि भन्न खोजेको हुँ, भोलि बिहिबारदेखि आइतबार 27 सेप्टेम्बरसम्म लियाङ लुमुत रेक्रिएसन क्लबको आयोजनामा सान्ताई द नाइट मार्केट लाग्दैछ। यो कार्यक्रम जलान पान्ताई लुमुतमा हो र लोकल हरूसँग तपाईँ घुलमिल गर्नको लागि यो एउटा राम्रो मौका छ। र सान्ताई नाइट मार्केट 24 देखि 27 तारिकसम्म लाग्ने भएको छ। बेलुकी हरेक दिन बेलुकी भन्दाखेरि पनि दिनको 4 बजेदेखि नै सुरु हुँदो रहेछ र रातको 10 बजेसम्म जारी रहन्छ। जलान पान्ताई लुमुतमा सान्ताई नाइट मार्केट भोलिदेखि आउँदो 27 सेप्टेम्बरसम्म। अब सुनौ प्रशान्त लिम्बू र जेस्मी लिम्बूलाई, आउँदैछु।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नपसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

माउन्टेन सिस्टर्सको चुपचाप बडो मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. अब भने कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको. युएस डलर एकको खरिद दर 152.65 रुपियाँ, बिक्री दर 153.25 रुपियाँ. युरो एकको खरिद दर 175.08 रुपियाँ, बिक्री दर 175.77 रुपियाँ. पाउन्ड स्टर्लिङ एकको खरिद दर 204.15 रुपियाँ, बिक्री दर 204.95 रुपियाँ. स्विस फ्रान्क एकको खरिद दर 186.47 रुपियाँ, बिक्री दर 187.20 रुपियाँ. अस्ट्रेलियन डलर एकको खरिद दर 108.67 रुपियाँ, बिक्री दर 109.10 रुपियाँ. कनेडियन डलर एकको खरिद दर 108.80 रुपियाँ, बिक्री दर 109.23 रुपियाँ. सिङ्गापुर डलर एकको खरिद दर 119.79 रुपियाँ, बिक्री दर 120.26 रुपियाँ. जापानिज यान 10 को खरिद दर 9.73 रुपियाँ, बिक्री दर 9.77 रुपियाँ. चाइनिज युआन एकको खरिद दर 22.79 रुपियाँ, बिक्री दर 22.88 रुपियाँ. साउदी अरेबियन रियाल एकको खरिद दर 40.65 रुपियाँ, बिक्री दर 40.81 रुपियाँ. कटारी रियाल एकको खरिद दर 41.88 रुपियाँ, बिक्री दर 42.04 रुपियाँ. थाई भाट एकको खरिद दर 4.61 रुपियाँ, बिक्री दर 4.63 रुपियाँ. युएई डिरहाम एकको खरिद दर 41.56 रुपियाँ, बिक्री दर 41.72 रुपियाँ. मलेजियन रिङ्गित एकको खरिद दर 37.45 रुपियाँ, बिक्री दर 37.60 रुपियाँ. साउथ कोरियन वान 100 को खरिद दर 11.27 रुपियाँ, बिक्री दर 11.31 रुपियाँ. स्विडिस क्रोनर एकको खरिद दर 15.57 रुपियाँ, बिक्री दर 15.63 रुपियाँ. डाइनिस क्रोनर एकको खरिद दर 23.42 रुपियाँ, बिक्री दर 23.51 रुपियाँ. हङकङ डलर एकको खरिद दर 19.46 रुपियाँ, बिक्री दर 19.54 रुपियाँ. कुवैती डिनार एकको खरिद दर 496.67 रुपियाँ, बिक्री दर 498.62 रुपियाँ. बारेन डिनार एकको खरिद दर 404.93 रुपियाँ, बिक्री दर 406.53 रुपियाँ. र अन्तमा ओमानी रियाल एकको खरिद दर 396.49 रुपियाँ, बिक्री दर 398.05 रुपियाँ. सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर. अब हामी गीत सुन्छौँ. सनाम शेर्पाको यो गीत स्वीकार्नुहोस्, भाग्यमानी.

सुन्दै हुनुहुन्थ्यो सोनाम शेर्पाको भाग्यमानी र यो गीत कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुग्दाको गीत हो श्रोता। बुढाको समय अहिले बिहानको 8 बज्नको लागि 3:30 मिनट बाँकी रहेको छ र कार्यक्रमको यो पहिलो घण्टालाई अब समापन गर्दैछु बुद्ध लामाको गीत मेरो लागि मायाबाट। इन्जोय गर्दै गर्नुहोला, यो गीतपछि 8 बजेको समाचार सुन्न सक्नुहुनेछ। त्यसपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ। स्वीकार्नुहोस् बुद्ध लामालाई।

प्रधानमन्त्री नियुक्त भएपछि बालेन्द्र शाह पहिलो पटक विदेश भ्रमणमा निस्कनु भएको छ। उहाँ संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क जानु भएको हो। उहाँले असोज 8 गते संयुक्त राष्ट्रसंघको महासभालाई नेपालका तर्फबाट सम्बोधन गर्दै हुनुहुन्छ। सम्बोधनमा उहाँले जलवायु परिवर्तनका कारण नेपालले भोगेको असरको विषय उठाउनुहुनेछ। नेपालमा जलवायुका कारण उत्पन्न समस्या, विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगन्य योगदान रहेका नेपाल जस्ता विपन्न र संवेदनशील देशहरूले भोग्नु परेको अन्यायको विषय पनि उठाउँदै हुनुहुन्छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले 3 वर्ष अघि नेपालका हिमालबाट दिएको जलवायु परिवर्तन सम्बन्धी चेतावनी अहिले वास्तविक बन्दै गएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै गुटेरेसले नेपालसहित विश्वका विभिन्न ठाउँमा देखिएका पछिल्ला घटनाले जलवायु संकटको असर बढ्दै गएको देखाएको बताउनुभयो। नेपाल भ्रमणका क्रममा आफूले हिमालको हिउँ तीव्र गतिमा पग्लिरहेको भन्दै चेतावनी दिएको स्मरण गर्दै उहाँले अहिले त्यसको असर सोचे भन्दा चाँडै देखिन थालेको बताउनुभयो। नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरूमा नेतृत्व परिवर्तन